सटीकता र सहजताका लागि प्लास्टिक प्रयोग गर्ने गरेको देखिएको छ। विभागका अनुसार खाद्य सुरक्षा मापदण्ड अनुसार फूड ग्रेड प्याकेजिङ मेटेरियल मिक्स भएको प्लास्टिकमा दूध र दही जस्ता खाद्य वस्तुलाई 40 डिग्री सेल्सियस अर्थात 40 डिग्री फरेनहाइट भन्दा 4 डिग्री सेल्सियस अर्थात 40 डिग्री फरेनहाइट भन्दा कम तापक्रममा राख्नु सुरक्षित मानिएको छ। ठोस वा सुक्खा खाद्य वस्तु पाउरोटी बिस्कुट र चामल जस्ता खाद्य वस्तुलाई कोठाको सामान्य तापक्रम 20 देखि 25 डिग्री सेल्सियसमा सूर्यको प्रकाश प्रत्यक्ष नपर्ने र ओस नआउने ठाउँमा राख्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ। प्लास्टिकमा प्याकेजिङ प्रचलनले रोगको जोखिम गोर्खापत्र दैनिकमा खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चार दिन प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरूद्ध भएको छ। मंगलबार बोलाइएको बैठक पनि अवरूद्ध भएपछि प्रधानमन्त्रीले तत्काल जवाफ दिने संकेत देखिएको छैन। बुधबार बोलाइएको बैठकमा विपक्षीले विरोध गरे पनि सभामुखले सदनको कार्यवाही अघि बढ़ाउने तयारी गरेका छन्। संसद स्रोत भन्छ संसदका कतिपय कार्यसूची जसरी पनि अगाडि बढ़ाउनु पर्ने खालका हुन्छन्। ती कार्यसूची अघि बढ़ाउने क्रममा सधैँ अवरोध भएमा सदनको कार्यवाही र अवरोध बीच पनि चलाउनु पर्ने अवस्था आउन सक्छ।
2: शासकीय सुधार सम्बन्धी सयपुदे कार्यसूची अन्तर्गत सूचना तथा संचार मन्त्रालयबाट सञ्चालन भइरहेका कार्यक्रम मध्ये अधिकांश सम्पन्न भएका छन्। मन्त्रालयले मंगलबार त्यस्ता कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै अधिकांश कार्यहरू सम्पन्न भई कार्यान्वयनको चरणमा पुगेको जनाएको हो।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आगामी आर्थिक वर्षदेखि स्वास्थ्य बीमामा नयाँ मोडालिटीका साथ फ्रेश स्टार्ट गर्न सरकार लागि परेको बताएकी छिन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको सहजीकरणमा आयोजित नेपाल स्वास्थ्य बीमा सुधार विषयक छलफलमा उनले स्वास्थ्य बीमाको हालसम्मको बाँकी भुक्तानी ड्यू असार महिनाभित्रै जसरी पनि क्लियर गर्नुपर्नेमा जोड़ दिइन्।
2: संघीय शिक्षण सिकाई अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष 2083-84 बजेटमा आफ्ना माग तथा समस्याहरूलाई सम्बोधन नगरिएको भन्दै आन्दोलनको घोषणा गरेको छ। लामो समयदेखि पेशागत निरन्तरता स्थायित्व तथा सेवा सुविधाको सुनिश्चितताका लागि संघर्षरत शिक्षकहरूले मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै सरकारको ध्यान आकर्षण गराउन खोजेका हुन्।
1: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी 10 वर्षलाई आन्तरिक रोजगारी प्रवर्धनको दशकका रूपमा घोषणा गरेका छन्। स्विजरल्याण्डको जेनेभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको सम्मेलनमा सम्बोधन गर्दै मन्त्री यादवले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकांक्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रम बजार निर्माण गर्ने 10 वर्षे कार्ययोजना बनाइएको उल्लेख गरे।
2: पश्चिम एशियामा युद्धका कारण इन्धनदेखि निर्माण सामग्रीहरूमा उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा काम रोकिएको छ। निर्माण सामग्रीको मूल्य बढ़ेको भन्दै अधिकांश निर्माण क्षेत्रको काम नै अहिले ठप्प भएको छ।
1: रूपन्देहीका सबै स्थानीय तहले महत्वपूर्ण विकास आयोजनाका लागि आवश्यक नदीजन्य पदार्थ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। नदीजन्य पदार्थको अभावमा बुटबल गोरूसिंगे सड़क आयोजनाको काम प्रभावित भइरहेका बेला पालिकाहरूको घुम्ती बैठकले आर्थिक वर्ष 2083-84 समयमै नदीजन्य पदार्थको ठेक्का गरी आवश्यक नदीजन्य सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।
2: अब सिया सम्बन्धी खबर। दोस्रो अंकले अघिल्ला तीन कारोबार दिन निरन्तर घटेको नेप्से मंगलबार भने स्थिर रहेको छ। सोमबार 20.27 अंक घटेको नेप्से मंगलबार भने 1.454 अंक मात्र घटेर स्थिर बनेको हो।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनशीपको हरेक गोल हरेक रोमान्च पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच महीनौदेखि जारी तनावपछि मध्य पूर्वमा शान्ति सम्झौता अन्तिम चरणमा पुगेको दावी गरेका छन्। उनका अनुसार पछिल्लो समय पुनः चर्किएको शत्रुता रोकिएसँगै वार्ताकारहरू निर्णायक मोड़मा पुगेका छन।
1: अब खेल र खेलाड़ीका खबर। नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लीग एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण असोज दोस्रो साता हुने भएको छ। आयोजक इन्फिनिटी ड्रीम्सले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै तेस्रो संस्करण असोज 8-17 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आयोजना हुने जनाएको छ।
2: अब विचार विश्लेषणको पालो। आजको अभियान राष्ट्रिय दैनिकमा एआईको पानी प्यास बढ़दो संकट शीर्षकमा समाचार विचार विश्लेषण छापिएको छ। एआईले भविष्यमा मौसम पूर्वानुमान सिंचाई खडेरी व्यवस्थापन र जलस्रोत योजनामा सहयोग गर्न सक्छ तर अहिले यसको पानी खपत आफैमा ठूलो चुनौती बनेको छ। 2027 स्थिति कस्तो हुन्छ भन्ने कुरा अहिले सरकार कम्पनी र स्थानीय समुदायहरूले लिने निर्णयमा भर पर्नेछ। 2023 अमेरिकाका डेटा सेन्टरहरूले प्रत्यक्ष रूपमा 17.4 अर्ब ग्यालन पानी प्रयोग गरे। बिजुली उत्पादनका लागि अप्रत्यक्ष रूपमा 211 अर्ब ग्यालन पानी खर्च भयो। प्रत्यक्ष प्रयोग भन्दा 12 गुणा बढ़ी हुन्छ। धेरै कम्पनीहरूले आफ्नो वास्तविक पानी प्रयोग पूर्ण रूपमा सार्वजनिक गर्दैनन्। कतिले पानी निकालेको मात्रा मात्र देखाउँछन्, हराएको मात्रा देखाउँदैनन्। एआईको पानी प्यास बढ़दो संकट शीर्षकमा छ।
1: भूराजनीतिक भूमरीको आशंका शीर्षकमा सिकेलालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सेप्टेम्बर 8-9 रोपिएको तातो हावाले राजनीतिक हुरी सिर्जना गरेको थियो। त्यसको बलमा बालेन्द्र शाह निर्वाचित अधिशासक भए। कहीँ अब उनी भू सामरिक बिउ छरेर दक्षिण एसियाली भू राजनीतिक भूमरीको बाली भित्र्याउँदै सत्तामा लामो कालसम्म टिकिरहने दाउमा त छैनन्।
2: यसैगरी आजको गोर्खापत्र दैनिकमा नयाँ राजनैतिक संस्कार शीर्षकमा फडिन्द्र फुयालले लेख्नु भएको छ, पछिल्लो समय सरकारले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्र प्रकाशन तथा प्रकाशन गर्ने निर्णय लिएको छ। यसले गर्दा साना लगानीमा संचालित स्वरोजगारमूलक संचार माध्यम संकटमा परेको गुनासो आइरहेको छ। प्रेस कर्मीहरूको माग सम्बोधनमा सरकार गम्भीर बन्नुपर्छ। मीडिया कर्मीको रोजगारीको सुनिश्चितता सरकारले प्राथमिकतामा पार्नुपर्छ। नेपालमा पनि मीडिया उद्योगकै रूपमा विकास भएको छ र हजारौंले रोजगारी पाएका छन्। सरकारको नीति मीडियालाई कमजोर बनाउने र रोजगारीको अवसरबाट वञ्चित गर्ने खालको हुनुहुन्न। राज्यको चौथो अंगका रूपमा रहेको पत्रकारिता क्षेत्रलाई अझ सबल र सुदृढ़ बनाउँदा नै संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुनेछ। सरकार सुशासन र भ्रष्टाचार मुक्त प्रशासनको मार्गमा अगाडि बढ़ेको छ। संचार माध्यमले पनि सरकारको सही कदमलाई साथ दिन कन्जुसै गर्नुहुन्न। सरकारका कमी कमजोरी औल्याउँदैमा सरकार कमजोर हुन्छ भन्ने मानसिकता पनि कहिल्यै राख्नु हुँदैन, आजको गोर्खापत्रमा छापिएको छ।
1: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: हजुरको रेडियो 102.1
5: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
6: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9856043230 9767564429
6: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
7: हावाहुरी चलेको बेला के गर्ने?
8: घरको झ्याल र ढोका बन्द गर्ने,
7: आगोका स्रोतहरू बन्द गर्ने,
8: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
7: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
8: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
7: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
8: हावा हुरी चलेको बेला के नगर्ने,
7: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
8: बिजुलीको तार लत्रिएको छ भने नछुने,
7: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
8: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
7: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 मेगा
1: एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल जेठ 27 गते बुधबार जून 10 तारीक सन 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको दशमी तिथि।
1: 18 वार्षिकोत्सवको अवसरमा कपिल वस्तुको रेडियो बुद्ध आवाजलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: प्रधानमन्त्री र विपक्षी दलको अडानका कारण सदन संचालनमा अवरोध, निर्माण शुरू नभएका आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश, भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै।
1: दरबार हत्याकाण्डको अनुसन्धान अगाडि बढ़ाउने नवनियुक्त गृहमन्त्री गुरूङको निर्णय, एमालेभित्र चुनावी समीक्षा र पार्टी पुनर्गठनको बहस, संसारमा ईभी गाड़ी नियन्त्रण प्रकरणमा अनुसन्धान नटुंगिँदै नियम अनुसार जाँच पास गरेको अर्थ मन्त्रालयको प्रस्तुति।
2: मनसून भित्रिन तमतयार, हिजोको तुलनामा आज धेरै स्थानमा पानी पर्ने, माथिल्लो काबेली जलविद्युत आयोजनाको सुरुङ छिचोलियो, बाल बालिकामा मोबाइलको लत छुटाउन अभिभावकको आनी बानी सुधार आवश्यक।
1: अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच दूरी बढ़ने संकेत, इरानसँगको द्वन्द अन्त्य गर्ने समय आएको, अमेरिकी सभामुखको प्रतिक्रिया, आफ्नो क्षेत्र छोड्न ईरानको चेतावनी।
2: र 19 वर्ष मुनिको महिला 2020 राष्ट्रिय क्रिकेटमा सुदूर पश्चिम पराजित, मधेस विजयी।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा मन्त्री परिषद विस्तार र दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय सम्बन्धी प्रसंग।
1: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त गृहमन्त्री सुदन गुरूङ र विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले हिजो राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै पदभार ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 76 बमोजिम उहाँहरूलाई मन्त्री नियुक्त गर्नुभएको हो। समारोहमा उपराष्ट्रपति राम साईक प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो। यसैबीच शपथ ग्रहणपछि सिंहदरबारस्थित सम्बन्धित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै गृहमन्त्री सुदन गुरूङले दरबार हत्याकाण्डको पुनः छानबिन गरेपछि गर्ने सहितका 4 निर्णयहरू गर्नुभएको छ।
4: 58 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने, गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम SIVT गठन गर्ने, केन्द्रीय अनुसन्धान ब्यूरो लाई थप सशक्त र प्रभावकारी बनाउने, हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने, ब्यूरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न प्रकृति अनुरूप विशिष्टीकृत समूह स्पेशलाइज टीम गठन गर्ने।

0: भित्रिने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार भारतको केरलामा जुन 4 तारीकमा मनसूनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ। त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्न सक्छ। मौसमविद रोजन लामिछानेले बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रममा रहेको बताउनुभयो। शुरूआतमा पूर्वको थोरै भूभागमा मनसून फैलिने सम्भावना रहेको उहाँको भनाइ छ। मनसूनको नेपाल आगमनबारे यतिखेर मौसमविदहरूको टीमले एक मिनट पनि नछाडी अध्ययन गरिरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। मौसमविद लामिछानेले केही दिनदेखि लगातार आफूहरू सामूहिक तथा अन्तर्राष्ट्रिय छलफल गरिरहेको जानकारी दिनुभयो। कसरी आउँछ र कतिको प्रभाव नेपालमा देखिन्छ भन्ने बारेमा नियालिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हरेक वर्ष वसन्त ऋतुपछि वर्षा ऋतु शुरू हुन्छ। यो ऋतुहरूको फेरबदलका क्रममा जमीन र समुद्रको सतह दुवैतिर हावाको दबाव बढ़न सक्छ। मौसमविद संजीव अधिकारीले गर्मीको समयमा समुद्रबाट जमीनतिर पानीको कण सहितको हावा बहने भएका कारण जाडोको समयमा जमीनको तातो हावा समुद्रतिर जान्छ। यही समग्र प्रक्रियालाई नै मनसून भनिन्छ। मनसून भित्रिने भनेको चाहिँ पानीका कण सहितको जल वाष्पयुक्त हावा जमीनतिर बहनु हो। नेपालमा वर्षभरिमा पर्ने वर्षाको 80% वर्षा मनसूनकै समयमा हुन्छ। नेपालमा आउने मनसूनी हावाको सृजना शुरूआतमा पृथ्वीको दक्षिणी गोलार्ध स्थित दक्षिणी अफ्रिकी मुलुक माडागस्कर आसपासमा हुन्छ। त्यहाँको वातावरणीय परिवर्तनसँगै बंगालको खाड़ीमा पनि मनसूनी वायुको दबाव बढ़न सक्छ। विश्व मौसम संगठन र क्षेत्रीय मनसून फोरमले यस वर्षको मनसूनमा कम वर्षा हुने अनुमान एक महिना अघि नै गरिसकेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोको तुलनामा आज देशका विभिन्न स्थानमा तुलनात्मक रूपमा बढ़ी पानी पर्ने पूर्वानुमान गरिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिलाई लिएर मंगलबार पनि संघीय संसदका दुवै सदनहरू अवरूद्ध भएका छन्। विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको थियो। यससँगै बजेटमाथिको छलफल तथा बजेट आश्रित विधेयकहरूलाई अघि बढ़न सकिरहेको छैन। प्रधानमन्त्री शाहले जेठ 17 गते सांसदहरूको प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतका केही स्थानमा भूमि अतिक्रमण गरेको हुन सक्ने भन्ने आश्रयको अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षीय कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी तथा रापरपाले निरन्तर सदन अवरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाई सच्याउँदै सदनमै माफी माग्नुपर्ने माग समेत गरेका छन्। हिजोको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट पार्ने प्रयास गर्नुभएको थियो। तर विपक्षी दलहरूले प्रधानमन्त्रीकै अभिव्यक्ति भएकाले स्पष्टीकरण पनि प्रधानमन्त्रीले नै दिनुपर्ने अडान लिएपछि उहाँको जवाब प्रतिक्रिया अघि बढ़न सकेन। हिजोको प्रतिनिधि सभामा परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पार्न समय माग गर्नुभएको थियो। तर विपक्षी दलहरूले प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति प्रधानमन्त्रीले नै स्पष्ट पार्नुपर्ने अडान लिएपछि परराष्ट्रमन्त्री खनालले जवाब दिन पाउनु भएको थिएन। यसअघि राष्ट्रपा सभापति रवि लामिछानेले को पहलमा भएको सर्वदलीय छलफलमा विकल्प स्वरूप परराष्ट्र मन्त्री मार्फत स्पष्टीकरण दिने विकल्प दिएको थियो। सोही अनुसार प्रधानमन्त्री शाहले मन्त्री खनाललाई स्पष्ट पार्न पठाउनु भएको थियो। तर विपक्षीको अडान यथावत रहेपछि सभामुखले बैठक आज बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। यसैबीच बैठकका क्रममा विपक्षी दलहरूले मौन धारण गर्दै अनौठो विरोध प्रदर्शन गरेका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सीमा रक्षाका लागि लड़ेका शहीदहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै कांग्रेस सचेतकले फलोरबाटै मौन धारण शुरू भएको घोषणा गर्नुभएको थियो। उहाँले सभामुख र सत्तापक्षी अलमलमा पर्नुभयो। त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति पार्टी र रापरपाका सांसदहरूले पनि समर्थन जनाउनु भएको थियो। त्यस्तै हिजोको दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा बसेको एमाले, नेकपा, श्रम संस्कृति र रापरपा सहितको बैठकले विवादित बयान प्रधानमन्त्रीले सदनबाट सच्याउँदै माफी माग्नुपर्ने अडान राख्ने निर्णय समेत गरेको थियो।
0: अर्थतन्त्रको बाह्य क्षेत्र कृतिमानी उचाइमा पुगेको छ। राष्ट्र बैंक आगामी मौद्रिक नीतिको तयारीमा जुटिरहेको बेला चालू आर्थिक वर्ष 2082-83 को 10 महिना अर्थात वैशाख मसान्तसम्म यो देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक भएको छ। तथ्याङ्क अनुसार बाह्य क्षेत्रको अघिका सुविधा कायमै अधिक सुविधा कायमै छ, तर सुस्त बजार मागले पनि निरन्तरता पाएको छ। राष्ट्र बैंकको तथ्याङ्कले बैंकमा वैशाख थुप्रियो

0: र ब्याजदर निकै सस्तो हुँदा पनि बजारमा ऋणको माग बढ़न नसकेको देखिन्छ। भान्साको महँगी गत वर्षको तुलनामा केही बढ़ेको छ। आगामी मौद्रिक नीतिमा यही सस्तो ब्याजदरको उपयोग गरेर बजार चलायमान बनाउने र महँगी नियन्त्रण गर्ने दोहोरो चुनौती राष्ट्र बैंकले सामना गर्नुपर्ने विज्ञहरूले बताउने गरेका छन्। चालू आर्थिक वर्षको दश महिनामा महँगी केही नियन्त्रणमा देखिए पनि गत वर्षको तुलनामा वैशाखमा बजार मूल्य बढ़ेको छ। 2083 वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता महँगी 5.04% पुगेको छ। गत वर्षको वैशाखमा यो दर 2.77% मात्रै थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी 4.63% अर्थात गत वर्ष 1.52% थियो र गैर खाद्य तथा सेवा समूहको महँगी 5.26% छ। गत वर्ष 3.45% थियो। फलफूलको मूल्य सबैभन्दा बढ़ी 18.60% बढ़ेको पाइएको छ। रेमिट्यान्स आमदानीमा उल्लेख्य वृद्धि भएको देखिन्छ। चालू आर्थिक वर्षको दश महिनामा रेमिट्यान्स 41.2% बढ़ेर 19,16,20,90 करोड़ रूपियाँ पुगेको छ। गत वर्षको यसै अवधिमा रेमिट्यान्स जम्मा 13.3% मात्र बढ़ेको थियो। विदेशी सामान आयात गर्न र अन्तर्राष्ट्रिय भुक्तानीका लागि चाहिने विदेशी मुद्राको संचेती डलरको ढुकुटी अहिले अत्यन्तै बलियो स्थितिमा देखिएको छ। देशसँग कुल 37,04,55 करोड़ रूपियाँ बराबरको विदेशी विनिमय संचेती रहेको देखिन्छ। त्यसै गरी अमेरिकी डलरमा यो 24,19 करोड़ डलर हुन आउने गरेको छ। यसैबीच अर्थमन्त्री डाक्टर सोरिम वाग्लेको सचिवालयले पछिल्ला दिनमा विवादमा तानिएको आर्थिक विधेयक सच्याएर करका दर हेरफेर गरिएको तथा बजेट अघि सूचना चुहाएर विद्युतीय गाडीको भन्सार जाँचपासमा कर छली गरेको विषयमा प्रष्टीकरण दिएको छ। हिजो संसदमा यही विषयलाई लिएर अर्थमन्त्री वाग्लेको राजीनामा समेत केही सांसदहरूले मागेका थिए। अर्थमन्त्रीको निवेदनमा त्रुटि सच्याइएको तथा स्पष्ट पारिएका विषयवस्तुहरू भूदागत रूपमा उल्लेख गरिएको र संसद सचिवालयले सच्याइएका पृष्ठहरू विधेयकमै समावेश गरेर सांसदहरूलाई वितरण गरेको जानकारी मन्त्रालयलाई दिइएको बताइएको छ। विधेयकबाट 19 पृष्ठ गायब भएको भनिएको विषयमा भने टेबल तथा पृष्ठ सजावट मिलाउँदा पृष्ठ संख्या घटेको भन्दै संसदलाई जानकारी नगराई कुनै शब्द परिवर्तन नगरिएको पनि दावी गरिएको छ। संसदमा पेश भइसकेको विधेयकमा भाषिक त्रुटि वा अस्पष्टता देखिए अर्थमन्त्रीले संशोधन निवेदन दर्ता गराउन सक्ने व्यवस्था रहेको र विगतमा पनि यस्तै अभ्यास हुँदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बालबालिकालाई मोबाइलको लतबाट मुक्त गर्न अभिभावकको भूमिका महत्वपूर्ण।
2: होमवर्क गरिसकेपछि पनि अनि त्यसपछि आफ्ना घटेका घटना जस्तै खुसियाली उजन हुँदाखेरिको छेड मेरो आफ्नो उपाय चाहिँ मोबाइलबाट टाढा राख्नलाई यही उपायहरू चाहिँ गरेको छु।
0: निर्माण शुरू नभएका आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश। भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
5: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ।
6: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
5: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
7: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
4: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
6: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
4: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा एक महिनामा 1,313 बचतकर्ताको रकम फिर्ता शीर्षकमा खबर प्रकाशित छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 1,313 साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समितिले एक महिनादेखि साना बचतकर्ताको रकम फिर्ता कार्यलाई तीव्रता दिएको छ। समितिले हिजो मात्रै समस्याग्रस्त घोषणा भएको शिवशिखर बहुद्देश्य सहकारीका थप 216 जना बचतकर्ताको रकम फिर्ता गरेको हो। त्यस्तै भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै शीर्षकमा अर्को खबर छ। भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा बन्धक जस्तै अवस्थामा राखिएका 16 जना नेपालीको उद्धार गरिएको छ। महोत्तरीको बर्दीवास मुसहर बस्तीका उनीहरूलाई आफन्त इण्डिया फाउण्डेशनको सहयोगमा उद्धार गरी नेपाल ल्याउन लागि हो। उनीहरूलाई उद्धारपछि दिल्लीस्थित नेपाली दूतावासबाट सबै आवश्यकता कानूनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन लागि छ। त्यस्तै एमालेमा चुनावी समीक्षा र पार्टी पुनर्गठनको बहस साथै प्रदेशबाट सुझाव संकलन गरिँदै शीर्षकमा अर्को खबर छ। एमाले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा देशैभरि कार्यकर्ताबाट सुझाव लिने गरी 7 प्रदेशमा अभियान चलाउने भएको छ। उपाध्यक्ष राम बहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो। त्यस्तै अर्को पहिलो पृष्ठमा प्रशासनिक संरचनामा व्यापक फेरबदलको गृह कार्य, एकै पटक 15,500 कर्मचारीलाई अवकाश दिने सरकारको योजना शीर्षकमा सुभाष भट्टले खबर लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा काम शुरू नभएका जलविद्युत आयोजनाको अनुमति पत्र खारेज गर्न सिफारिश शीर्षकमा अर्को खबर छ। विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले हिजो प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार गहन ढंगले पूरा गरेकोमा समितिका सदस्यहरूलाई धन्यवाद दिनुभएको छ। यो अन्नपूर्णमा प्रकाशित खबर हो। त्यस्तै भित्री पृष्ठमा बजेट माग्न प्रदेशका मन्त्रालयमा दिनहौ भीड़ शीर्षकमा अर्को खबर छ। लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयमा बजेट माग्नेहरूको दिनहौ जस्तो भीड़ लाग्ने गरेको छ।
0: अनुसन्धान नटुंगिँदै नियमानुसार जाँच पास गरेको अर्थको प्रष्टोक्ति, भन्सारमा ईभी गाड़ी नियन्त्रण प्रकरणमा विमल खतिवडाले कान्तिपुर दैनिकको भित्री पन्नामा लेख्नु भएको खबर छापिएको छ। रेमिट्यान्स बढ़ेको बढ़ै, वैशाखसम्म भित्रियो 19 खर्ब शीर्षकमा अर्को खबर पनि छापिएको छ भने एकैपटक करिब 10,000 सरकारी कर्मचारी विदा गर्न लागि बारेमा राजेश मिश्र र दुर्गा दुलालले लेख्नु भएको छ। सगरमाथामा माउन्टेन रेन्जर शीर्षकमा संगम राईले लेख्नु भएको खबर पनि छापिएको छ। आरोहीले क्याम्प 2 भन्दा माथिबाट कम्तीमा 2 किलो फोहोर बोकेर ल्याउनु पर्ने नियम अनुसार निगरानीका लागि यस वर्षदेखि माउन्टेन रेन्जर परिचालन गरिएको छ। संगम प्रसाईले काठमाडौँबाट लेख्नु भएको यो खबर हो। नागरिक दैनिकमा दर्ता नवीकरण विनय शैक्षिक परामर्श शीर्षकमा खबर छापिएको छ। रूबी रौनियारले लेख्नु भएको हो। नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढ़ेसँगै शैक्षिक परामर्श व्यवसाय पनि विस्तार भएको छ, तर शैक्षिक परामर्श दिने उद्देश्यले खोलिएका संस्थाको लगानी सुरक्षा, सेवा गुणस्तर लगायतका विषयमा नियमन हुन नसक्दा अनेक प्रश्नहरू पनि उब्जिएका छन्। पति पत्नी सम्बन्ध किन हत्यासम्म शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर छ। पछिल्ला 2 वर्षमा पतिबाट 137 र पत्नीबाट 23 जनाको मृत्यु भएको उल्लेख गरिएको छ। दैनिक उपभोग्य वस्तु लगायत 25 वटा सेवा क्षेत्रमा हड़ताल गर्न नपाइने बारेको खबर पनि छापिएको छ। सरकारले मंगलबार हिजो राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा आम हड़ताल गर्न नपाउने व्यवस्था गरेको हो। आवश्यक सेवा संचालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी ती क्षेत्रमा हड़ताल निषेध गरिएको राजपत्रमा उल्लेख छ। सरकारले हड़ताल निषेध गरेका क्षेत्रमा तार वा टेलिफोन सेवा, जल स्थल वा हवाई मार्ग, प्रिन्ट वा सरकारी छापाखाना, संचार सेवा छन्। त्यसै गरी खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल, औषधि, फोहोर मैला, बैंक, बीमा, विद्युत, दैनिक उपभोग्य वस्तु, राहदानी लगायतका क्षेत्रमा पनि सरकारले हड़ताल गर्न निषेध गरेको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ, जहाँ आज प्रतिनिधि सभाको बैठक बस्दै विपक्षीले विरोध गरे पनि सभामुखले सदनको कार्यवाही अघि बढ़ाउने तयारी शीर्षकमा उल्लेख गरिएको छ। बर्खामा रातभर निदाउँदैनन् सिमसाराका 16 परिवार शीर्षकमा भीम चापागाईले सिमसारा इलामबाट लेख्नुभएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा अर्ग्यानिक प्रदेश बनाउने योजना 8 वर्ष बित्यो, कार्यान्वयनमै अलमल शीर्षकमा रजनी योगीले सुर्खेतबाट लेख्नु भएको खबर छ। तरकारीका 126 नमूनामा उपभोग गर्न नहुने विषादी शीर्षकमा काठमाण्डुको खबर पनि छ। केन्द्रीय कृषि प्रयोगशालाले 25,090 तरकारी नमूना परीक्षण गर्दा 126 उपभोग गर्न नहुने विषादी प्रयोग गरेको पाइएको हो। अर्को खबर छापिएको छ, वर्षासँगै बीपी राजमार्गमा सवारी साधन होल्ड शीर्षकमा करिब 20 महिनादेखि बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधन सञ्चालनमा रोक लगाउने तथा सवारी होल्ड गर्ने अभ्यास गरिँदै आएको छ। 2081 असोज 10-12 गतेको रोशी खोलामा आएको बाढ़ीले बीपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्मको 29 किलोमिटर सड़क बाढ़ीले क्षति गरेपछि दर्जनौ पटक सवारी सञ्चालनमा रोक लगाउनका साथै सवारी होल्ड गरिँदै आइएको उल्लेख गरिएको छ। प्लास्टिकमा प्याकेजिङ प्रचलनले रोगको जोखिम शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छापिएको छ। दर्ता नभई खाद्य वस्तु उत्पादन गरेर कम गुणस्तरको प्लास्टिकमा खाद्य वस्तुको प्याकिङमा ठूलो समस्या देखिएको पनि उल्लेख गरिएको छ। अर्को खबर माथिल्लो काबेलीको सुरुङ छिचोलिएको बारेमा खबर छापिएको छ। चन्द्र पन्दाकले ताप्लेजुङबाट लेख्नु भएको हो। ताप्लेजुङ स्थित निर्माणाधीन माथिल्लो काबेली जलविद्युत आयोजनाको सुरुङ छिचोलिएको छ। जिल्लाको श्रीजंघा र सिद्धिङ्गवा गाउँपालिकाको सिमाना भई बग्ने काबेली खोलाबाट 28.1 मेगावाट उत्पादन गर्न लागि जलविद्युत आयोजनाको सुरुङ आइतबार सिचोलिएको हो।
9: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू बीचको दूरी बढ़ने संकेत देखिएको छ। दुई बीचको अपेक्षा विपरीत क्षेत्रीय अवस्था थप जटिल बन्दै गएको विश्लेषण भइरहँदा दूरी बढ़ने आशंका गरिएको हो। विश्लेषकहरूका अनुसार मध्यपूर्व अहिले पुनः संचित भइरहेको भए पनि यो ट्रम्प र नेतन्याहूले अपेक्षा गरेको दिशामा भने देखिएको छैन। ट्रम्प र नेतन्याहूले इरानी शासनलाई कमजोर ठानेको भए पनि इरान अपेक्षा बलियो रूपमा उभिएको बताइएको छ। उहाँहरूको रणनीतिक मूल्यांकन गलत साबित भएको र त्यसबाट परिणाममाथिको नियन्त्रण समेत कमजोर बन्दै गएको प्रति अन्तर्राष्ट्रिय संचार माध्यमले विश्लेषण गरेका छन्। अमेरिकी प्रतिनिधि सभाका सभामुख माइकल जोनसनले इरानसँगको द्वन्द अन्त्य गर्ने समय आएको बताउनु भएको छ। उहाँले इरानको अनुचित आक्रमणको जवाफ स्वरूप आक्रमण भइरहेको समेत बताउनु भएको हो। यो अभिव्यक्तिले अमेरिकी प्रशासनले इरान विरूद्धको सैनिक कार्यवाहीलाई योजनाबद्ध र उच्च राजनैतिक तहबाट अनुमोदित निर्णयका रूपमा प्रस्तुत गरिरहेको छ भन्ने देखाएको छ। साथै यसले मध्यपूर्वमा तनाव थप बढ़न सक्ने संकेत समेत गरिएको छ र इरानका विदेश मन्त्री अब्बास अराघची अमेरिकी आक्रमणको निन्दा गर्नुभएको छ। सामाजिक सञ्जालमा उहाँले अमेरिकालाई लक्षित गर्दै शक्तिशाली सशस्त्र सेनाले कुनै पनि आक्रमण वा धम्कीलाई जवाबविहीन नछोड्ने बताउनु भएको हो। उहाँले सुरक्षित आफ्नो क्षेत्र छोड्न चेतावनी समेत दिनुभएको छ। यो अभिव्यक्तिलाई अमेरिका र यसका क्षेत्रीय सैन्य उपस्थिति विरूद्धको प्रत्यक्ष चेतावनीको रूपमा पनि विश्लेषण गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद एसिया छनौटको च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली हिजो स्वदेश फर्किएको छ। ट्रफी सहित फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संज्ञानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गर्नुभयो। सिंगापुरमा सोमबार सम्पन्न एसिया छनौटमा नेपाल अपराजित हुँदै च्याम्पियन बनेको थियो। मध्य प्रदेशले वीरेन्द्रनगरमा भइरहेको 19 वर्ष मुनिको महिला 2020 राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। लगातार तीन खेल जितेको सुदूरपश्चिमको विजय यात्रामा भने गण्डकीले पूर्ण विराम लगाएको छ। घरेलु टोली कर्णालीले लगातार तेस्रो हार बेहोरेको छ। बीसौं एसियाली खेलकुदका लागि क्रान्तिको खेलाड़ी छनौट गरिएको छ। आगामी सेप्टेम्बरमा जापानको आइसी नागोयामा हुने एसियाडका लागि हिजो राष्ट्रिय क्रान्ति टोलीको छनौट गरिएको हो। राउण्ड रोबिनका आधारमा भएको खेलबाट खेलाड़ी छनौट गरिएको नेपाल क्रान्ति महासंघले जानकारी दिएको छ। र तेस्रो एसियन ई लर्निङ जय कुमार नाथ साई स्मृति 16 वर्ष मुनिको अन्तर स्कूल क्रिकेट प्रतियोगिताको नेपाल पुलिस स्कूल र डीएबी बीचको फाइनल खेल वर्षाका कारण स्थगित।
9: किशोर किशोरीलाई मोबाइलको निर्भरताबाट कसरी छुटाउने रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
9: साझा खबरमा अब मोबाइलको लतले पार्ने प्रभाव। अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार धेरै बालबालिका दैनिक रूपमा 3-5 घण्टासम्म मोबाइल, ट्याब्लेट वा अन्य डिजिटल उपकरणमा समय बिताइरहेका छन्। बालबालिकालाई मोबाइल लगायतका उपकरणको लतबाट छुटाउन अभिभावकले के गर्ने?
12: धनगढ़ीकी अनु रोकाईका दुई सन्तान छन्। 9 वर्षीय छोरा र 14 वर्षकी छोरी। दुवैजनाले अत्याधिक मोबाइल हेर्ने गरेकाले रोकाईलाई चिन्ता बढ़ेको थियो। तर अहिले पनि उहाँले मोबाइलमा के हेर्छन्, कस्तो विषय हेर्छन् भन्ने निगरानी बढ़ाएपछि उनीहरूले शैक्षिक सामग्री, ज्ञानमूलक भिडियो हेर्ने गरेका छन्।
13: पढ़ाएका कुराहरू पनि हेर्छन्। आजभोलिका बच्चाहरू अलिअलि त हेर्छन्, अब धेरै त चलाउँदैन।
12: धनगढ़ीकै जुनु रावलका 14 वर्षका छोरा केही समय अघिसम्म हरेक समय मोबाइल चलाउँथे, तर अहिले पनि उहाँको मोबाइल हेर्ने तालिका परिवर्तन भएको छ। विभिन्न सृजनात्मक गतिविधिमा संलग्न गराउने गर्नुहुन्छ।
2: खाना खाइसकेपछि पनि बच्चाहरू केही अब आफ्नो होमवर्क सबक गरिसकेपछि पनि अनि त्यसपछि आफ्ना घटेका घटना जस्तै खुसियाली, उजन हुँदाखेरिको छेड, मेरो आफ्नो उपाय चाहिँ मोबाइलबाट टाढा राख्नलाई यही उपायहरू चाहिँ गरेको छु।
12: मोबाइलको प्रभाव बालबालिकामा मात्र सीमित छैन, किशोर किशोरी र युवाहरूमा समेत यसको निर्भरता बढ्दो छ। सिन्धुपाल्चोकी पार्वती भण्डारी आफू पनि केही समय अघि मोबाइलको अत्याधिक प्रयोगमा निर्भर रहेको अनुभव सुनाउनुहुन्छ। तर अहिले भने पुस्तक पढ्ने, पत्र पत्रिका अध्ययन गर्ने र साथीभाइसँग समय बिताउने बानीले मोबाइल प्रयोग घटाउन मदत गरेको उहाँ बताउनुहुन्छ।
14: मोबाइलमै मात्र व्यस्त हुन थालेपछि चाहिँ मैले मेरो साथीभाइहरू आफन्तहरूलाई पनि बिर्सिन थाले। बुक अनि त्यसपछि पत्र पत्रिका नोभेलहरू पढ्न थालिसकेपछि चाहिँ मोबाइलबाट चाहिँ मेरो बानीहरू हट्दै गएको हो।
12: मोबाइलका नकारात्मक पक्ष मात्र छैनन्, यसको सही प्रयोगले ज्ञान र सूचना प्राप्तिको अवसर पनि बढ़ाएको छ। मोरङका तेजन खड्का बालबालिकाले मोबाइल मार्फत देश विदेशका घटनाक्रम बुझ्ने, नयाँ सिप सिक्ने तथा विभिन्न शैक्षिक सामग्रीबाट लाभ लिन सकिरहेका बताउनुहुन्छ।
15: भिडियो बनाएर कन्टेन्ट क्रिएटर बनेर होइन त्यो जितिराखेका, पुरस्कारहरू पाएका, आमदानीहरू गरेका हुन्छन्। देश विदेशका घटनाहरू अपडेट हुन्छन्।
12: विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 5 वर्ष भन्दा कम उमेरका बालबालिकाका लागि स्क्रिन समय सीमित गर्न सिफारिस गरेको छ। 1 वर्ष भन्दा कम उमेरका बालबालिकालाई स्क्रिन समय दिनु हुँदैन भने 2-4 वर्षका बालबालिकाले दिनमा 1 घण्टा भन्दा कम समय मात्र स्क्रिन प्रयोग गर्नुपर्छ। तर नेपालका बालबालिकाले 8 घण्टासम्म मोबाइलमा स्क्रिन समय बिताइरहेका छन्। विशेषज्ञहरूका अनुसार समस्या मोबाइलमा होइन, यसको असन्तुलित प्रयोगमा छ। अत्याधिक स्क्रिन समयले बालबालिकामा एकाग्रता घट्ने, पढाइमा असर पर्ने, आँखाको समस्या देखिने तथा सामाजिक व्यवहारमा परिवर्तन आउने जोखिम बढ़ाउँछ। बालबालिकालाई आफूलाई यस्तो लतबाट टाढा राख्न के गर्ने? चिकित्सा मनोविद डाक्टर पशुपति महत।
16: सियार गर्ने मान्छेले बच्चाको अगाडि मोबाइल चलाउनु हुँदैन। मोबाइल चलाउने भए पनि उसको लागि ठुलो मान्छेको लागि पनि नियम हुनु पर्यो। एउटा त टेलिफोन कुराकानी गर्न पाइयो, सोसियल प्लेटफर्ममा बसेर इन्गेज हुने होइन, कुन बेला हुने, कति मिनट हुने, त्यो टाइम बच्चाले पनि याद गर्न सक्ने मिल्ने गरी चाहिँ देखिने गरी लेख्नु पर्यो। तपाईँले चाहिँ एक घन्टा कुरा गर्नु, म पनि एक घन्टा खेल्छु भनिदिन्छ मेरो टाइम केयर गरेन भने नियम चाहिँ एकदम स्ट्रिक्टली पालना गरे भने छुटाउन गाह्रो होइन।
12: सन्तुलित प्रयोग, अभिभावकीय निगरानी र सृजनात्मक विकल्पको विकास मार्फत मात्रै बालबालिकालाई मोबाइलको लतबाट जोगाउन सकिन्छ। अन्यथा आजको सानो बानी भोलिको ठूलो चुनौती बन्न सक्ने विज्ञहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: प्रधानमन्त्री र विपक्षी दलको अडानका कारण सदन सञ्चालनमा अवरोध, निर्माण शुरू नभएका आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश, भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै,
0: दरबार हत्याकाण्डको अनुसन्धान अगाडि बढ़ाउने नवनियुक्त गृहमन्त्री गुरूङको निर्णय, एमालेभित्र चुनावी समीक्षा र पार्टी पुनर्गठनको बहस, भन्सारमा ईभी कार्ड नियन्त्रण प्रकरण अनुसन्धान नटुङ्गिँदै नियम अनुसार जाँच पास गरेको अर्थ मन्त्रालयको प्रस्तुति,
9: मनसून भित्रिन तमतया र हिजोको तुलनामा आज धेरै पानी पर्ने, माथिल्लो काभेली जलविद्युत आयोजनाको सुरुङ छिचोलियो, बालबालिकामा मोबाइलको लत छुटाउन अभिभावकको आनी बानी सुधार आवश्यक,
0: अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच दूरी बढ़ने संकेत, इरानसँगको द्वन्द अन्त्य गर्ने समय आएको, अमेरिकी सभामुखको प्रतिक्रिया,
9: र 19 वर्ष मुनिको महिला 2020 राष्ट्रिय क्रिकेटमा मधेस अपराजित, एसियाडका लागि कराते खेलाड़ी छनौट, एसियाड छनौट च्याम्पियनशीप नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
0: साझा खबर कन्तेमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छ बास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, गृहमन्त्रीमा गुरूङको पुनरागमन भएको छ र केही समय अगाडि उहाँको बारेमा विभिन्न आलोचना टीका टिप्पणी भएपछि अध्ययन अनुसन्धानमा सघाउनको लागि भन्दै राजीनामा दिनुभएको थियो र उहाँको विषयको अध्ययनको वास्तविकता के हो भन्ने बारेमा जानकारी नदी फेरि गृहमन्त्रीमा नियुक्त गरिएको भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। एउटा ढोका देखाइएको छ, ढोकाको बाहिरपट्टि गृहमन्त्री, भित्र लेखिएको कार्ड माथिपट्टि झुण्डिएको छ भने त्यही ढोकाबाट दुईजना व्यक्तिले त्यहाँ मुन्टु भित्रतिर राखेर केही कुराकानी केही भनिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, उहाँ त भूतपूर्व हुनुहुन्थ्यो नि होइन र, हेर्दा हेर्दै अभूतपूर्व हुनुभयो हगि।
9: प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुर को रेडियो 102.1 MHz।
2: के तपाईलाई थाहा छ तपाईं हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
3: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको समजब्तोमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
2: निरूपण गर्ने प्रकृतिका विवादहरू
3: आलिधुर बाँट पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
2: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
3: चरण घाँस दाउरा सम्बन्धी विवाद,
2: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
3: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
2: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
3: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
2: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
3: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
2: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
3: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
2: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
3: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
2: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिचे वा घुसाई खाएको सम्बन्धी विवाद,
3: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
2: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
3: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
2: गाली बेइज्जती सम्बन्धी विवाद,
3: लुटपिट सम्बन्धी विवाद,
2: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
3: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
2: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
3: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
2: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
3: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
4: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
5: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धा धर्मगुरु सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
4: सम्पर्क नम्बर 9841443165, 9841443190।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
8: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
5: सम्पर्क नम्बर 0845410043 98630243422।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0447-90-466 98-692-65-99-8।
7: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
7: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
6: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
7: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
8: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
8: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
8: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
8: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
6: आवश्यक कागजातहरू,
8: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
9: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
10: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
9: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
10: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543398, 048543398।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
11: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
12: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
11: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
12: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692965998।
7: ओइस्लाना सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र, होइन होला त्यस्तो त।
9: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: दैनिक रु 197 मा रु 50,00,000 को बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: विकास, सड़क, सिंचाई र कृषि, गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिका वडा नम्बर 3 वडा कार्यालयले चालू आर्थिक वर्षको हालसम्म गरेका कामहरूका बारेमा गरेको सार्वजनिक सुनवाई कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: कुनै पनि सालमै निकायले गरेका कामहरूको पारदर्शिता, सुशासन, नागरिक प्रतिको जवाफदेहिता सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो। यसै सन्दर्भमा आज म यस आर्थिक वर्ष 82-83 साउन महिनादेखि वैशाख 8 गतेसम्मको प्रगति विवरण कार्यालयबाट सम्पादित मुख्य गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्न अनुमति चाहन्छु। सार्वजनिक सुनवाई प्रतिवेदन 82-83 आयोजक गोलन्जर गाउँपालिका स्थान 3 नम्बर वडा कार्यालय, हामीले पहिला प्रचार गर्दा 3 नम्बर वडा कार्यालय नै गरेका छौँ। मिति 82-19 पृष्ठभूमि र उद्देश्य अब 82-83 दोस्रो चौमासिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको बारेमा आम नागरिकलाई जानकारी तथा पारदर्शिता कायम गर्न यो सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हो। प्रशासनिक तथा सेवा प्रवाहको अवस्था अब 82-83 साउन 1 गतेदेखिको वैशाख 8 गते हिजोसम्मको यस कार्यालयबाट प्रदान गरिएका प्रशासनिक सेवाहरू, नागरिकता सिफारिस निवेदन संख्या 57, महिला 22, पुरुष 35, जम्मा 57, नागरिकता प्रतिलिपि 15, सिफारिस 15, घरबाट सिफारिस निवेदन संख्या 30, यता बाटो सिफारिस संख्या 30, नाता प्रमाणित निवेदन 35 परेकोमा, यो अङ्ग्रेजी नेपाली दुईटा छ, नाता प्रमाणित नेपाली 28, अङ्ग्रेजी 7, घटना दर्ता निवेदन संख्या 105, जन्म दर्ता 35, जन्म प्रतिलिपि 23, बिहा दर्ता 21, बिहाको प्रतिलिपि दर्ता 2, मृत्यु दर्ता 19, बसाइसराई आएको 1, सम्बन्ध विच्छेद 4। हाल सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राहीहरू जम्मा संख्या हाम्रो 368, ज्येष्ठ नागरिक 153, दलित 32, एकल महिला 10, विधवा 23, पूर्ण अपाङ्ग 8, आंशिक अपाङ्ग 22, दलित बालबालिका 54, लोपन्मुख जाति 66। गोलन्जर गाउँपालिका अनुमोदन कार्यालयबाट अब 82-83 सञ्चालनमा रहेका योजनाहरू, सम्पन्न योजनाहरू 83 कालिका देवी मन्दिर निर्माण गोलन्जर 3.5 लाख सम्पन्न भइसकेको, विपद व्यवस्थापन तथा बाटो सरसफाई 10 लाख, सेराकुलो मर्मत 3 लाख, रातमाटे पुसा ठाडो कुलो निर्माण 2 लाख, तल्लो कुलो खेत गोलमथान तेस्रो कुलो मर्मत 2,50,000, सुहारा कुलो मर्मत 1 लाख, तामाङ जातिको मलामी विश्राम स्थल भदौरी 2 लाख सम्पन्न भएका, सम्झौता भएका योजनाहरू उक्ले खेल मैदान 2,50,000, सान्ने समूह भवन 2 लाख, समूह घर निर्माण बसेरी 1,50,000, लामसोती समूह भवन निर्माण 1,50,000, लाकुरीको बोटेर खोप केन्द्र भवन निर्माण 1,50,000, थाङ्ग्रे कार्तिके चनाउँदै थाङ्ग्रे मूर्ति हुँदै लाकुरीको बोट सडक निर्माण 2,50,000, सोनानन्द सापकोटाको शालिग निर्माण 1,82 सङ्ख्या 1,50,000, बसरी खत्रीकुलो मर्मत 3 लाख, धेद्रे समूह भवन निर्माण 3 लाख, सम्झौता हुने चरणमा रहेका योजनाहरू अब शहीद विजय स्मृति प्रशिक्षण भवन यो 2 लाख, बेलबटे फेदी आँप ग्राभेल तथा ड्रेन निर्माण 10 लाख, बजार ठाडो ग्राभेल तथा ड्रेन निर्माण 5 लाख, पटुवा खोला तल्लो कुलो हुँदै रातमाटे जोड्ने सडक 5 लाख, ओम शान्ति भवन ग्वालदा थप निर्माण 5 लाख, फैजियाब चौरबाट तेस्रो बस्ती तेस्रो जाने बाटो बस्ती संरक्षण 2,50,000, भीमसेन मन्दिर वाल निर्माण 1 लाख, सुलीभन्ज्याङ मन्दिर परिसरमा सार्वजनिक शौचालय निर्माण 1,50,000, माख्लो ज्यामिरे कुलु मर्मत 1,50,000, ओडाकालले व्यवस्थापन 50,000, बोल्डर खानपानी आयोजना 2,50,000, बोल्डर भित्री सड़क ग्राभेल बिछाउने कार्य 4 लाख, विभिन्न साइटका पाइप खरिद एवं वितरण धारा इन्टेक निर्माण 1,50,000, कृषि तथा पशुतर्फ सञ्चालित कार्यक्रम तथा सेवा प्रवाह मिति 82 कार्तिक 12 गतेदेखि 15 गतेसम्म परेको बेमौसमी वर्षाको कारण धानबालीमा भएको क्षति विवरणको संकलन जम्मा निवेदन 107 जनाको संख्या चाहिँ कार्यान्वयन भन्न अब कार्यान्वयन चाहिँ भएन होला। प्याज खेती प्रबन्धन कार्यक्रम कृषि औजार उपकरण आवेदन संकलन उत्पादनमा आधारित प्रोत्साहन अनुदान रैथाने बाली कोदो फापर तिती फापर कार्यक्रम संयोजना भएको हरित प्रतिपाथी 30 रुपियाँ अन्न रैथाने प्रबन्धनको लागि मागमा आधारित कार्यक्रम आवेदन संकलन 50% अनुदानमा धानको उन्नत जातको बिउ माग आवेदन संकलन प्राविधिक परामर्श तथा वडापनि पशुतर्फ निशुल्क पशु औषधि वितरण विभिन्न रोगको भ्याक्सिन कार्यक्रम वडाभरि लङ्की एफएमडी पिपिआ यो चाहिँ भ्याक्सिन होला पशु वन्यकरण बोका बहर गाई भैँसी आई गाईको संख्या 124 भैँसी 77 प्राविधिक औषधि उपचार तथा परामर्श
3: भन्नु त अब के नै छ र राम्रै गर्नु भएको छ जस्तो लाग्छ र फेरि आउने कार्यक्रम पनि राम्रै गर्दै जानु होला भन्ने लाग्छ अब बाँकी राम्रै गरे पनि नराम्रो गरे पनि अब बाँकी एकै वर्ष र अब यसलाई राम्रै भन्नुपर्छ र एउटा कुरो के छ मलाई लागेको चाहिँ भने गाउँपालिकाले पनि प्रत्यक्ष पनि देखाएर ओडाले त पटक पटक प्रयत्न पनि गर्दा पनि एउटा हाम्रो सदाबहार अब एउटा गाउँ दुईटा टोल जाने बाटैमा एउटा ढुङ्गो झरेर बाटो अवरोध भएको लगभग 1 वर्ष भयो त्यो 1 वर्षसम्ममा न गाउँपालिकाको प्रयत्न भयो न ओडाले प्रयत्न गर्दा सकिएन भन्ने कुरो चाहिँ आज मिसिन लगेर न अब मिसिनले नहुँदाखेरि केले हुने हो त्यो अब त्यो मिसिनले पनि नभइसकेपछि अब त्यो त्यतिकै बसेर अब त्यो बाटै बन्द हुने हो त्यसतिर चाहिँ अलिकति यहाँहरूको ध्यान जाओस् अब अरू कुरा त अब राम्रै गर्नुभएको छ अब यो बजेट छुट्टिन्छ यति यो ठाउँलाई यति यो ठाउँलाई यति भनेर चाहिँ अहिले यहाँ सचिवजीले प्रस्तुतिमा पनि सुनिँदाखेरि त्यो बजेटको काम अहिलेसम्म हुन नसक्ने र तात्तातो अब कार्यक्रम चाहिँ क्लोजिङ हुने बेलामा चाहिँ तात्तातो गरेर चाहिँ अनि हाबेर बाबै गरेर चाहिँ काम चाहिँ नराम्रो हुने गतिविधि देखिया छ त्यसलाई चाहिँ चाँडै सम्झौता गर्न बोलाएर हुने हो कि के गरेर हुने हो चाँडै काम गर्दैदेखि जनताले पनि अलि हेर्ने मौका पाउँथ्यो अब सकिने बेला भइसक्यो आज कि भोलि लुलुलु छिटो छिटो गरेर चाहिँ काम चाहिँ राम्रो नभएको गुणस्तर नहुने र काम सक्ने मात्रै प्रवृत्ति बढेको हो कि जस्तो लागेको छ अब आइन्दा त्यस्तो गर्नुहुने छैन र अब हामी सबै लाग्नुपर्छ भन्ने भन्दै महाले हतारमा पनि नमस्कार
4: स्थानीय तहमा सुशासन सामाजिक उत्तरदायित्व जवाफदेहिता पारदर्शिताको लागि गोलन्दुर गाउँपालिकाको आर्थिक वर्ष 82-83 दोस्रो चौवासी अघि नै सञ्चालक मित्रले भनिसक्नुभयो यो निर्वाचनको कारणबाट विभिन्न समय पाबन्दीले गर्दा होला अलि ढिलै भएको हो तथापि आज कार्यक्रम सञ्चालन हुन गइरहेको छ यहाँ स्लोगनमै स्पष्ट उल्लेख गरिसकिएको छ सार्वजनिक सुनवाईको आचार संहिताभित्र रहेर बोल्नुपर्ने बाध्यताहरू पनि छन् यी सबै कुराले गर्दा शिक्षा सडक सिँचाइ र कृषि गोलन्दुरको पूर्वाधार तरकारी खेती पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार यिनै चिज नै हो हामीले खोजेको यो स्लोगनमै काफी छ यिनै चिजलाई हामीले व्यवहारमा उतार्नुपर्ने गाउँपालिका प्रतिबद्ध छ र यसमा खास गरी अघि नै भनिसक्नु भएको छ ओडाको भन्ने कुरा ओडा कार्यालय अन्तर्गत रहेर अथवा ओएस ओडामा भएका गतिविधिहरूसँग संलग्न रहेर मात्र भनिसकेपछि ओडामा हुँदा पनि पालिकामा हुँदा पनि यिनै नै कामहरू गर्ने हो। म के निवेदन गर्न चाहन्छु भने आर्थिक वर्ष 82-83 भए गरेका कामहरूको बारेमा सचिवज्यूले जुन जानकारी गराउनु भयो त्यो अनुसार काम सम्पन्न भइसकेका हुन बाँकी, योजना समता भएका र हुन बाँकी कामहरूको पनि जानकारी हामीले पायौँ। त्यसमा पनि केही अपुग्ताहरू छन्। यो वडा कार्यालय प्रत्येक वर्ष योजना तर्जुमा गर्ने बेलामा बस्ती स्तरको योजना तर्जुमा गर्ने, वडामा सर्वदलीय सर्वपक्ष भेला डाक्ने, टिपोट गर्ने र गाउँपालिकाको अधिवेशनमा तिनै हामीले टिपाएका योजनाहरू मूलत सबै नै कारण त हुन सम्भावना छैन, तिनीहरूलाई छाँटकाँट गर्दै अलि बढी अब कार्यकारी साथीहरूकै मातहतमा रहेर काम हुने गर्छ। यसलाई अन्यथा पनि भन्नु भएन किनभने सामाजिक रूपमा भए गरेका कामलाई त्यस्तो अन्यथा लिन मिलेन। तथापि आवाजविहीनहरूको आवाज उठ्ने गरी 3 नम्बर वडाले आफ्नो कामलाई तीव्रता दियोस्। केही केही कामहरू जस्तो कृषि र तरकारी खेतीमा पशुपालनको क्षेत्रमा वडा कार्यालयले पटकै पछि दिएको प्रतिबद्धता माथि थोरै प्रश्न किसानहरूको तर्फबाट अगाडि बढेको छ, अगाडि आएको छ। यस वर्षको हावाहुरीले 3 नम्बरको अधिकांश तरकारी खेतीहरू जो टनेलको रूपमा विकास भइरहेको थियो त्यसको नष्ट भएको छ। किसानहरूले दुध उत्पादन गरेर उचित मूल्य पाइरहेको अवस्था छैन। त्यसको लागि वडाबाटै अलि बढी प्रयत्न गरिदिन म वडा कार्यालय मार्फत अनुरोध गर्न चाहन्छु। पर्यटन विकासको क्षेत्रमा के कति प्रगतिहरू भए त्यो जानकार हुन हामी जिज्ञासु छौँ। पर्यटन विकासको क्षेत्र चाहिँ अब भनिएको छ, पर्यटनमा के विकासहरू भयो त, सूर्यबेन्जाङको मठ मन्दिरमा कति प्रगति भयो, डुकुरसिंहमा के कति बजेट विनियोजन भएर कति प्रगतिहरू भए, लगायतका अन्य विभिन्न मठ मन्दिरहरूको बारेमा पनि अझ बढी प्रगति, अझ यसको समृद्धिको खाका कोर्नलाई वडाध्यक्षको मार्फत म निवेदन गर्न चाहन्छु। सडक सिँचाइ कृषि सडकमा शिक्षातर्फको कुरा, शिक्षामा भए गरेका प्रगतिहरू, शिक्षा जुन मात्रामा प्रगति हुनुपर्ने थियो त्यो मात्रामा प्रगति भइरहेको छैन, त्यो तपाईँहरूले महसुस गरिरहनु भएको कुरा हो। सडकमा केही स्तरोन्नति भएको छ, त्यसलाई सुधार गर्न जरुरी छ, सुरुवाती चरणमा छ। 3 नम्बर वडा कार्यालयको जुन अब गोलन्दर गाउँपालिकाकै क्षेत्र केन्द्र रहेको सडक सुधारको कार्यक्रम जो हाम्रो बीचमा प्रमुख उपप्रमुख सहित हुनुहुन्छ उहाँहरूको विशेष ध्यान आकर्षण होस् भन्न म चाहन्छु। सिँचाइमा थोरै सुधार भए पनि लगभग 1800 रोपनि क्षेत्रफल रहेको यो गुवाल्टारको फाँटमा अहिले यो स्थानीय तहको निर्वाचन पश्चात हामीले त्यति धेरै ध्यान पुर्याएनौँ कि यो वडा कार्यालय मार्फत यहाँको कृषियोग्य जमिनलाई सिँचाइ व्यवस्थाको लागि विशेष ध्यान आकर्षण गर्न चाहन्छु। र अरू मूलभूत कुराहरू यिनी कुराहरू हुन्। कृषि पशुपालनका सेवाको क्षेत्रमा अहिलेसम्म यहाँबाट वितरण हुने सेवामा कुनै त्यस्तो अवरोध भएको जस्तो महसुस गरेको छैन। पशुपालनको त्यो कृत्रिम गर्भाधारण गर्ने बेलामा कहिलेकाहीँ समस्या पनि देखिएको छ, त्यो सिमेन्ट के भन्दो रहेछ त्यो कहिलेकाहीँ नहुँदा किसानहरूको चाहिँ सिमन कहिलेकाहीँ त्यो पनि सधैँ त भन्न सकेन, कहिलेकाहीँ त्यस्तो समस्या देखिएको छ। त्यो समस्या हल गरिदिन पनि अनुरोध गर्न चाहन्छु, त्यस्तो समस्या नहोस्, त्यो चाहिँ निश्चित अवधिमा अब त्यो गर्भाधारण गराउने कुरा हुन्छ, त्यसले गर्दा त्यो समस्या निश्चित रूपमा हुने छैन। अरू बाँकी गोलन्जारका विभिन्न आधारभूत कुराहरू यहाँनिर अस्पताल बनिरहेको छ, आधारभूत अस्पताल बाटो बन्ने विस्तार क्रममा छन्, गाउँपालिकाको भवन चाँडै नै उद्घाटन हुने क्रममा छ। यी राम्रा सकारात्मक पक्षहरूलाई विशेष बधाई दिँदै यहाँका राम्रा पक्षहरूको उच्च मूल्याङ्कन गर्दै आगामी दिनहरू अघि नै टङ्कजी एकजना मित्रले भन्नुभयो अब एक वर्ष भन्नुहुन्थ्यो, अब एक वर्ष होइन, अरू पाँच वर्ष तपाईँहरूकै हो, तपाईँहरू नै अगाडि बढ्नुहोस्। भर्खर सुरुवात गर्नुभएको छ, आफ्ना अधुरा कामहरू अपुरा कामहरू पुरा गरेर आफ्नो कार्यकालको कुनै अवधि निश्चित सीमा हुँदैन, काम गर्ने मान्छेको कुनै सीमा हुँदैन, त्यसले गर्दाखेरि यसलाई फेरि अगाडि प्रगति उन्नति गर्दै आफ्ना गोलन्दुरवासी जनताको पक्षमा काम गरेर अगाडि बढ्ने एउटा प्रेरणा तपाईँहरूमा आओस् भन्दै मेरो दुई शब्द यहीँ टुङ्ग्याउँछु हस्त, धन्यवाद।
5: अब यहाँ कुरा त धेरै गर्नु नै छैन, अब गएको बजेटका बारेमा देशको राम्रो काम गरे देशको यो स्थिति नै हुने थिएन, राम्रो काम गरेको भन्न सकिँदैन। अब गएको कुरा गएको, गएको कुरालाई पछुताउन मानिकन आउने कुरालाई सबै पार्टीले आफ्नो जिरो राख्न सके फेरि आगो बाल्न सकिन्थ्यो कि भन्ने धारणा राख्दै म यहाँबाट बिदा हुन्छु, हस्त, धन्यवाद।
6: म पनि मेरो व्यक्तिगत र राष्ट्रिय स्वतन्त्र पार्टीकै तर्फबाट चाहिँ एउटा प्रश्न राखेर चाहिँ यहाँबाट चाहिँ बिदा हुन चाहन्छु। सार्वजनिक सुनवाई भन्दै गर्दा आजको यस व्यवस्थामा एउटा बिरालो बाँध्ने प्रथा मात्र हो कि सुनवाई पनि हुने हो? जनताको अचम्म, जनता अचम्म मान्दैछन्, जनता भ्रममा छन्, पार्न सकिन्छ त्यो होइन, जनता भर्खर हेरेको अवस्थामा छन्, बोल्न होइन गर्न गाह्रो छ, यो सबैलाई जानकार छ, तर अवस्था व्यवस्था यस्तो र यसका लागि होइन। हरेक आर्थिक वर्षमा बनिने बजेट शीर्षक यसवटाको सम्पूर्ण टोल बस्तीको प्रतिनिधित्व गरेर आएको सल्लाह सुझावभन्दा बाहिर नरही योजनाहरू बन्ने गरोस्, अन्यथामा होइन आवश्यकतालाई प्राथमिकता दिइने गरियोस्। प्रश्न अरूमाथि अरूसँग मात्र होइन, प्रश्न हामीसँग र आफूलाई पनि गरौँ। सबैको मुखमा रहेको वडा नम्बर तीनको लिपिया धुरा भनेर चिनिने सुलुभन्ज्याङको सार्वजनिक जग्गामा बनेको घरटहरा बारम्बार रूपमा हरेक जनताले उठाएको आवाज र न्यायालयले समेत आदेश गरेको अवस्थामा सम्बन्धित निकाय किन मौन? यसबारेमा सम्बन्धित निकायलाई आफ्नो भनाइ राख्दै म यहाँबाट बिदा हुन चाहन्छु।
7: अटो व्यवसायी सबैजनाले चिन्नु पनि हुन्छ होला मलाई। मेरो जिज्ञासा शिक्षा, सडक, सिँचाइ र कृषि गोलन्जर पूर्वाधार भने हुन्छ, शिक्षा भने हुन्छ, विद्यार्थी हुँदैन, दुवजना मास्टर हुन्छन्, त्यसलाई सुधार गर्नु पर्यो, ओडाले हेर्नु पर्यो, पालिका सभाले हेर्नु पर्यो, शिक्षा सुधार भन्ने अनि विद्यार्थी सङ्ख्या दुई, शिक्षा सङ्ख्या चार तीन, त्यस्तो स्थिति छ। त्यस्तो शिक्षा सुधार गर्नको लागि मेरो सल्लाह सुझाव मेरो चाहिँ त्यस्तो विद्यालयहरूलाई पालिका स्तरबाट वडा स्तरबाट मिलाएर त्यसलाई उहाँका टाढाका विद्यार्थीलाई हामीले स्थानीय स्तरमै ल्याएर न जहाँ छ उहाँलाई पाए पनि ठाउँमा हामीले सकिन्छ के भन्छ विद्यार्थीहरू ल्याएर होस्टेल व्यवस्था गर्ने तिहार भने यस्तै गर्ने। अब चारजना बच्चाका लागि एउटा ओडाले खर्च गर्दाखेरि कति खर्च लाग्छ त? चारजनालाई जम्मा ल 10,000 विद्यार्थी खायो भने 40,000 रुपियाँ पुग्छ, माठ 30,000 1,00,000-1.5 लाख खर्च लाग्छ। शिक्षा क्षेत्र सुधार गर्नको लागि चाहिँ कि त मास्टर अनुसारको विद्यार्थी हुनु पर्यो, त्यस्तो नभएको ठाउँमा चाहिँ हामीले चाहिँ त्यस्तो विद्यार्थीलाई मर्ज गर्ने होइन, विद्यालय स्थापना होस् त्यसको समस्या गर्नु पर्यो, कार्यालय सहयोग अथवा त्यहाँ स्थानीयलाई राख्न दिनु पर्यो, त्यहाँ तपाईँहरू समस्या गर्नुहोस् है, तपाईँहरूले तपाईँहरूको गाउँको विद्यालय हो, गाउँमा राख्नुहोस्, हामीले तपाईँहरूको विद्यार्थीलाई बालबालिकालाई हामी यस्तो गरेर लगेर यस्तो ठाउँमा समस्या गर्छौँ है तपाईँहरूलाई भनेर त्यो व्यवस्था गर्नु पर्यो सरकारले। सरकारको पैसा अत्यधिक त्यति खर्च भइरहेको छ, त्यस्ता विद्यालयलाई यसरी मर्ज गर्ने होइन कि, विद्यार्थीलाई चाहिँ ल्याएर जहाँ उहाँलाई पाएको छ त्यस्तो विद्यालयमा होटेलको व्यवस्था गरेर हुन्छ, अरू अन्य कुनै व्यवस्था गरेर हुन्छ, त्यस्तो व्यवस्था गरियोस्। अब स्वास्थ्य भन्नुहोस् तपाईँहरू, स्वास्थ्य सेवा लिने आउँदै गर्दा स्वास्थ्य सेवा टाढा मान्छे आए हुन्छ, कतिलाई भन्छ यहाँ बनिरहेको मिसिन पनि, अहिले हाम्रो यत्रो आधार व्यवस्था बनेछ मिसिन बिग्रिया छ, अब अर्को मान्छे आउँदा मिसिन बनाएको हुन्छ, अर्को एउटा आउँदा मिसिन बिग्रिया हुन्छ भने हुन्छ, अब कोहीले पाउने औषधि कोहीले पाए हुँदैन, बाहिर किन्नु पाइँदैन भने हुन्छ, साधारण अर्को कुरा नगर्नु, साधारण जीवनजल पनि
8: यहाँ नजिकको मान्छेले लगेर खाइरहेको छ भने टाढाको एक पाकेट दिन्छ, कम्तीमा नै टाढाबाट धाएरको मान्छेलाई त कम्ती तिन चार पाकेट दियोस् न, सरकारले दिएको सेवा सुविधा फ्री भन्दैमा झाडा पखाल लगाएर आयो हुन्छ बिचरा, एक पाकेट दिएर पठाउने, अरू तपाईँ किन्नुहोस् आसेपर लिएर जानुहोस्, त्यो भन्नु भएन, त्यो मेरो सल्लाह हुँदैन, सुझाव धेरै छ मेरो चाहिँ, त्यस्तो गर्नु भएन स्वास्थ्यको लागि, सबैलाई समान रूपले हेर्नु पर्यो, एम्बुलेन्स हुन्छ एम्बुलेन्स अब यतै हुँदैन, एम्बुलेन्स कहिले कहाँ भन्यो कहिले कहाँ भन्छ, सबैजना एम्बुलेन्स सेवा पनि पाएका छैनन्, अब मान्छेहरू जग्गाको अहिले एकजनाले भन्नुहुन्थ्यो कसले भन्नुहुन्थ्यो एम्बुलेन्स छ अरूलाई त छुट्नु थियो मलाई त छुट्दैन तपाईँ भनिदिनु पर्यो हजुर, त्यस्तो नहोस्, गोलन्दरका नगरपालिका जनता अथवा वडाका जनता सबैले समान रूपले एम्बुलेन्सको सुविधा पाउन्, एम्बुलेन्स भयो जसरी भए पनि उहाँलाई स्वास्थ्य त दिनु पर्यो उहाँलाई, अब पैसा नहुनु सक्छ त्यो पालिकाले ल हामी वडा जिम्मेवार भएर ल हामी अहिले तपाईँको लागि गर्छौँ तपाईँ पछि पुट्टाल गर्नुहोस् त्यो व्यवस्था गरियोस् स्वास्थ्य क्षेत्रमा भन्दा सिँचाइ रहन्छ एउटा के अरे आर्थिक वर्षमा बजेट मानव अहिले तपाईँहरूको एमालेको सरकारवाला एमाले एउटा काम सुरु गरे हुन्छ अर्को वर्ष काङ्ग्रेस अथवा घन्टी आउँछ उसले हुँदैन यो कहाँ त्यसो काम गरौँ म अहिले तपाईँ हामीले देखाएको छ नि सरलङ्ग यहीँबाट हाम्रो सिँचाइ पाइप टाँगेको छ इनार खाँच्यो इनार डुब्यो सिँचाइ खोइ त आयो खोइ पानी टाङ्गी कहाँ बन्यो अब मान्छेहरू आउँछन् बने हुँदैन सिँचाइको लागि व्यवस्था एउटा सरकार आउँछ सुरुवात हुन्छ अर्को सरकार आउँछ छैन कम्तीमा नि पहिलाको कार्यलाई सम्पन्न गरियोस् जुनसुकै सरकार आओस् हामी त यहीँको जनता हो नि त गोलन्दरको जनता तिन नम्बरवटाको जनता सबैले सेवा सुविधा पाउन गरी सिँचाइको व्यवस्था गरियोस् अब अर्को आज कृषि कृषि भने हुन्छ कृषिमा आयो भने अब हाम्रा मित्रहरू हुनुहुन्छ होला कर्मचारी मित्रहरू पनि आयो भने सबैले कृषिमा सबैले बिउ बिजन पाए हुँदैन कति आयो त ल अहिले तपाईँहरू यहीँ पनि वडामा सोध्छु हजुरहरूलाई प्रश्न गरियो हो कि ओडामा कति बिउ बिजन आयो कति बिक्री मित्र भयो कतिजनाले सेवा लिए बिक्री मित्र रहेन बिक्री मित्र त म एक झोला पनि लान्छु म आएँ म एक झोला लान्छु कतिजनाले पाए त सम्बन्धित किसानले पाए कि पाएन खेती गरेर किसानले पाए कि नगरेर लगेर झोलामा राख्यो अथवा मैले ल्याएर ल त ला नि त तैँले म पनि खान्छु जग्गा सुको पनि छैन तैँले त फला ल मैले ल्याएर दुई प्याकेट चार प्याकेट ल बाँडौँ खाऊ त्यस्तो भइरहेछ त्यसमा चाहिँ सम्बन्धित निकायको ध्यान जाओस् ओडा पालिका सबैको समस्या हो यो ओडाको मात्रै सबैको यस्तो समस्या छ अनि अर्को कुरा के छ भने सिँचाइको लागि मलबाट मल वितरण हुन्छ उपायले हल्का हेर्छौ नौ सेवा आयो भने हुन्छ बाटो बाटो म त सार्वजनिक यता चढ्ने मान्छे म सबै क्षेत्र हेरिरहेको हुन्छु कहाँ मल कसरी झर्दैछ कता मल कसले कति कुरा ल्याएको छ हामी देखेरै आउनु पर्छ आँखाले त्यो उनीहरू के छ भने उपायले भने एक बेला झारौँ अनुसारले भने दुई बेला झारौँ फलानले भने तिन बेला झारौँ बाटो बाटो मल झर मल सर्टेज नहोस् सम्पूर्ण मल ओडामा आएको मल ओडामा ठक्क आइपुगोस् क्या जति कृषि सामग्री केन्द्र लिमिटेड सिन्धुले बाँड्छ त्यति मल चाहिँ सर्लक्क ओडामा आइपुगोस् अथवा पालिका अगर पालिकामा आओस् पालिकाले ओडा ओडामा झारिदियोस् जनतालाई सुविधा दिने हिसाबले गर्दाखेरि चाहिँ ओडामा आएको मल पनि जस्तो हाम्रो डोबाले भन्नुहुन्थ्यो कम्तीमा तिन नम्बर आएको मल त कति बोर आयो जम्मा सयबाट आयो भने तिन नम्बरको साबिक ओडाहरूलाई हेरेर तिन नम्बरमा भयो झरोस् साबिक ओडा छैन त नौ नम्बरमा बसेर पनि झारिदिउँ अरूलाई एक नम्बर झारिदिउँ त्यहाँको एकजना जिम्मेवारी मित्र बनाइदिउँ त्यसलाई वितरण गर्न सजिलो पनि हुन्छ त्यसले गर्दा वितरण गरे सहज हुन्थ्यो त्यो प्रविधि छैन जो छ अब पावाला पञ्चवाला आउँछ झापा झापा बराल लिएर जान्छ किसान बिचरा बाख्रा गाछ त कहाँ हुन्छ पाहाडमा आउँदा खै मल छैन मानिसके अब तपाईँलाई आज चाहिँ हजुर भने हुन्छ त्यस्तो समय नआओस् होइन हामी अब कृषि भने हुन्छौँ अनि कृषिमा जुन कृषि गर्ने पाए हुँदैन अब उहाँले भन्नुहोस् गाईको भन्नुभयो गाईलाई के लगाउनु त हुन्छ नि त्यो अब हुँदैन कोही कहिले कर्मचारी मलाई भ्याउँदैन कहिले काहीँ अगर त्यो चिजै हुँदैन हामीसँग अब गोठ सुधार भने हुन्छ जो आएर यहाँ बोल्छ सबैले बोल्छ त्यसले पाए हुन्छ बिचरा त मरि गर्ने पाए हुँदैन गोठ सुधारकै गोठ राम्रो गोठ सुधार बाटो लेखलाई गोठ सुधार चाहिँदैन उनीहरू पनि व्यवसाय गरे होला नि बाख्रा पालेर गरेर कुखुरा पालन गरे होला नि होइन जहाँ जे छ अब यहाँले गाई पालन गर्ने दुध बेचेर पैसा कमाउँछ भने गाई पालन गर्यो भने लेखाले कुखुरा पालन गर्ला कुखुरा पालन नहुने दिनु पनि बाख्रा खोर पनि बनाउनु त होइन कृषि त सबै कृषि हो नि त त्यो हिसाबले काम गरियोस् अनि सिँचाइ भन्ने गर्दा कुलोहरूमा अब हुन त मेरो बजेट नपर्ने होला अध्यक्षज्यूलाई मलाई लाग्छ कि अध्यक्षज्यूहरूले हाम्रो सिँचाइ यति छ यतिवटा हाम्रा कुलो छन् त्यो कुलोमा यति बजेट अब कोही छ ठाडा कुला नि बनाएको छन् घर छेउका कुला पनि पिच भएका छन् कोही क्षेत्र के छ भने मेन कुला पालन पानी चुहिएर बर्खामा हरियर भाउँछ त्यसले कुलोमा कुलो बन्ने हुँदैन त्यहाँ न यहाँ नआएर नमागेर नपाइयो हो कि अबदेखिदेखि उनीहरूले नदेख्नु भएको कि तर यहाँ आएर नमागेर नपाइयो त्यो चाहिँ म जान्दिनँ अब भात कुलो त कसले जान्छ भनिन्छ नि खाना आएर त्यसलाई कसले टक्रेछ भन्ने पनि छ त्यो अब आउनु पर्ने हो कि मेरो विचारमा चाहिँ अब आर्थिक वर्षमा अथवा बजेट आउँदाखेरि चाहिँ सबैलाई समान हुने हिसाबले एउटा घर परिवार भएर जिम्मेवार व्यक्ति भएपछि अभिभावक भएपछि जेठो छोरो कमजोर छ है माइला छोरो यस्तो छ यसलाई यो दिनुपर्छ यसो हस्पिटल यो पेसेन्ट त थाहा पाउनु पर्ने अभिभावकले उडा चाहिँ हुँदैन अभिभावक त होइन उडाको त अभिभावक होइन उहाँ त अब उहाँलाई त कहीँ बाटो भत्कियो अब कुलो घरको उहाँ नदेख्नु भएको होइन नि तुरन्त लाग्नु पऱ्यो के सकिन्छ तुरन्त लाग्नु पऱ्यो त्यो हिसाबले अघि बढ्दादेखि चाहिँ हाम्रो वडा गाउँ समाज सबै अब वडा बन्यो गाउँ बन्यो वडा बन्यो पालिका बन्यो पालिका बन्यो जिल्ला बन्यो देश बन्यो त्यसको चाहिँ हामी लाग्नु पऱ्यो अब त्यही मेरो सल्लाह छ अब त्यसको लागि हजुरहरूले कसरी पहल गर्नुभयो त्यही मेरो नमस्कार नमस्कार
9: लक्ष्मण प्रसाद बराल पदले शिक्षक शिक्षाको क्षेत्र हेर्ने हो भनेदेखि 9 क्लासको प्रश्न भनेको अध्यक्षज्यूलाई प्रश्न गर्छु म व्यवस्थापन समिति अध्यक्षज्यूलाई 9 कक्षाको इङ्ग्लिसको प्रश्न भनेको बिडभन्दा बेगर प्रश्न र कक्षा 9 प्रश्न हुन्छ 75 प्रश्नको प्रश्न हुन्छ प्रश्न 50 प्रश्न र समय 2 घण्टा लेखिएको छ जवाब लिएको हुन् विद्यार्थी विद्यार्थीमाथि खेलवाड गर्न पाइन्छ पाइँदैन मैले प्रश्न हेरेर मैले स्वयं वडा अध्यक्षज्यूलाई पनि यो कम्प्लेन गरेको यस्तो गर्न पाइँदैन किनभनेदेखि राज्यको नियमअनुसार पाठ्यक्रमको निर्देशिका अनुसार हेर्ने हो भनेदेखि 75 पूर्णाङ्कमा लेखिन्छ त्यहाँ 3 घण्टा लेखिन्छ एचआर 2 HR र 50 पूर्णाङ्क एफएम लेखिएछ फेरि नलेखे भए त म केही भन्दिनँ थिएँ भित्र जेसोस् यहाँ सबैले हेर्नुहुन्छ हेर्दा पल्टा हेर्दाखेरि 50 पूर्णाङ्क देख्नु भने तपाईँहरू पनि भन्नुहुन्छ यो एउटा शिक्षा चौपट्टै भएको छ गोवाल्टारको शिक्षा मैले यहाँ आउन खोज्दाखेरि भएन मलाई ठिक छ मलाई चाहिएन म अब 4 वर्षको अन्तरालमा म जहाँ सुकै जान्छु मलाई उही सम्मान गरिएको छ सडक यहाँबाट ग्वालटारको बजार भनिन्छ बजारको स्थिति हेर्नु भनेदेखि त्यो बजार हो कि हजार हो त्यो कुरो बुझिँदैन जम्मै फोहोर छ नाला वरिपरि फोहोर छ त्यो किन सफा सुग्घर हुन सकेन यो वडा अध्यक्षज्यू वडा अध्यक्षज्यूलाई यो प्रश्न किनभने पालिका पनि यही गाउँमा छ अनि अब यो सडक विस्तार भनिन्छ कता कताको विस्तार गरिन्छ के भनिन्छ कहाँ भनिन्छ त्यो कुरा मलाई त्यति थाहा हुँदैन किनभने म बाहिर बसेको अनि यहाँ विकास समृद्धिको मूल आधार भनेको छ के को विकास हो त कि गोजीको विकास हो के अरे झोलेको विकास हो कि अघि उहाँले दोहोऱ्याउनु भएको उहाँले भनेको कुरालाई म फेरि दोहोऱ्याउन चाहन्न अघि धेरैजना साथीहरूले बाँदरको कुरा उठाउनु भएको थियो बाँदरको कुरा उहाँले छोड्नुभयो किनभने उहाँहरू पीडित हुनुहुन्छ अनि मल आउँछ अब मल पनि नाम जान्छ ककसको नाम जान्छ नभएका व्यक्तिको नाम जान्छ मलाई थाहा पनि हुँदैन मलाई दिँदै दिँदैन किनभनेदेखि म हुन्न मेरो दिदी हुनुहुन्छ दिदीलाई के थाहा होइन फलानुको नाममा गयो मलाई यहाँ प्रष्ट भनिदिन्छु म मलाई मल आउँदैन मैले वडा अध्यक्षलाई पनि रिक्वेस्ट गरिरहेको छु प्रभु मलाई दिनुहोस् हुन्छ म मिलाइदिन्छु भन्नुहुन्छ यहाँ नाम ककसकोबाट जान्छ अनि सामान आएको छ अरे यहाँ वडामा के सामान आउँछ अथवा मल बिउ बिजन जे आओस् अब नाम लेखेर जानुहुन्छ मलाई दिनुहुन्न मैले भनिदिन्छु भनेको छु भनिदिनु है दिल्ला भनिदिन्छु मलाई दिनुहुन्न र यो विषयमा सबै त्यहाँ कस्तो राम्रो कुरा लेखेको छ उत्तरदायित्व कसको र जवाबदेता दिने कसले जवाबदेता कसको यसको मलाई उत्तर दिनुहोस् म धेरै कुराहरू बोल्दिनँ किनभनेदेखि शिक्षकको नाताले धेरै बोल्यो भने त्यो राम्रो पनि हुँदैन जिस कुरा राख्यो भने त्यो ठ्याक पनि हुनसक्छ धन्यवाद
10: यो वडामा अहिलेबाट चाहिँ किन होला महिलाको लागि चाहिँ केही पनि विकासहरू केही रोज यस्तो सिपमूलक कार्यक्रमहरू केही पनि आउन छोड्यो एउटा कुनै कुनै महिलाहरूले चाहिँ केही सिप गरेर खान पाउने कार्यक्रमहरू पहिला आइ नै रहन्थ्यो हुन त त्यो काम कसै कसैले त पुरा गर्नुभयो कसैले अधुरै छोड्नु भएको छ अनि यो मलाई चाहिँ पर्यटक भन्ने यहाँ छ हाम्रो गोटामा नि एउटा सानो पर्यटक चाहिँ छ जस्तो लाग्छ किनभने सोमबारे हाट बजार लाग्छ हाम्रो गाउँमा होइन हाम्रो वडामा अनि यो बजारलाई चाहिँ अलिकति एउटा टोयलेट त्यहाँनिर अलिक व्यवस्थित कुन ठाउँमा हुन्छ हाम्रो वडाको चाहिँ यही वडाभरिमा कहाँ हुन्छ बरु त्यहाँनिर नभएर साउरो ठाउँ भएर भएदेखि पनि कुनै ठाउँमा भएर अलि हाम्रो त्यसलाई चाहिँ गहना बनाइदिन पाएको भएदेखि यो चाहिँ एकदम पर्यटकै हो हाम्रो वडाको यो एउटा आयस्रोत हो जस्तो लाग्छ मलाई यो चाहिँ हामीले सोमबार एकदम टोयलेटहरूको समस्या छ यो कुरा चाहिँ अब अहिलेसम्म चाहिँ यो परेन यसलाई चाहिँ के गरी हुन्छ हाम्रा दाजुहरूले चाहिँ यसको लागि के गर्दा हुन्छ त्यो गरिदिनु होला भन्ने मलाई लागेको छ अरू त सबै कुरा यो सरहरू सबैले भनिसक्नु भएको छ यसको मैले दोहोऱ्याउने परेन यति नै भन्छु म हस्त नमस्कार
0: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्दर
1: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलुङ्जोर, फोन नम्बर 0484040026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
0: हवस् त, अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: कार्यक्रम बदलिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरि बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी फोहोर व्यवस्थापनका चुनौती तथा सरसफाईमा काम गर्ने कामदारहरूको अवस्था बारेमा चर्चा गर्दैछौ। हामीसँग फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियेशमा श्रेष्ठ हुनुहुन्छ। उहाँ क्लाइमेट एक्सन नेपालमा परियोजना अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
3: नमस्कार, धेरै धेरै धेरै धन्यवाद।
2: जुन 5 तारीक अर्थात गएको शुक्रबार विश्व वातावरण दिवस मनाइयो। यो दिवस पर्यावरण सुधारमा केन्द्रित छ। पर्यावरण सुधारमा व्यक्तिको तहबाट गर्न सकिने कामहरू वृक्षारोपण, जल तथा ऊर्जा बचतसँगै फोहोरको उचित व्यवस्थापन र प्लास्टिकको प्रयोग घटाउन लगाएका छन्। विश्व वातावरण दिवसकै सन्दर्भ पारेर हामीले आजको कार्यक्रममा चर्चा गर्दैछौ फोहोर व्यवस्थापनको बारेमा। कार्यक्रमको शुरूमा चाहिँ फोहोर व्यवस्थापनको चुनौतीहरूको बारेमा चर्चा गरौं। विशेष गरी नेपालका शहर तथा नगरपालिकाहरूमा चाहिँ फोहोर व्यवस्थापन एउटा बढ्दो चुनौती बन्दै गएको छ। तपाईँको अनुभवमा चाहिँ अहिले नेपालको फोहोर क्षेत्रमा देखिएका सबैभन्दा महत्वपूर्ण चुनौतीहरू के हुन्?
3: अब यसपालिको हाम्रो जुन इन्भाइरोमेन्ट डेको थिम छ त्यो पनि क्लाइमेट एक्सनसँगै हामीले कसरी प्राकृतिक रिसोर्सेसहरूलाई चाहिँ हामीले युटिलाइज गरेर अगाडि बढ्न सक्छौँ भन्ने रूपमा चाहिँ हाम्रो थिम बनेको छ। त्यसमध्ये अहिलेको सबैभन्दा चुनौतीपूर्ण प्रब्लम भनेको नै प्लास्टिक वेस्ट म्यानेजमेन्टमा हामीले देख्न सकिन्छ। अब हामीले अहिले हेर्ने हो भने सहरीकरणले गरेर धेरै धेरै मान्छेको चाप बढ्दै गइरहेको छ र मान्छेको चाप बढ्दै जाँदासहित हाम्रो प्लास्टिक वेस्टको खाने प्रक्रिया वा किन्ने प्रक्रिया चाहिँ धेरै बढ्दो रूपमा माथि बढ़िरहेको छ। प्लास्टिक वेस्ट बढ़िरहेको छ तर त्यो प्लास्टिक वेस्टलाई चाहिँ हामीले म्यानेज गर्नको लागि हामीसँग एउटा सिस्टम छ त भन्ने पनि एउटा ठूलो चुनौती बन्न गएको छ होइन अहिले। अब प्लास्टिक वेस्ट म्यानेजमेन्ट इन्टायर एउटा इको सिस्टमलाई हामीले निहालेर हेर्ने हो भने पहिलो त हाम्रो फोहोर संकलनमै समस्या भइरहेको छ। हाम्रो घरमा डोर टू डोर कलेक्सन मार्फत फोहोर कलेक्सन त भइरहेको छ तर के त्यो इफिसियन्ट छ त भन्नेमा एउटा क्वेसन भयो। संकलन पछि आउँछ त्यसलाई वर्गीकरण गर्ने। अब घर घरबाट र संस्थाहरूबाट र विभिन्न क्षेत्रबाट मिसिएर फोहोर आउने गर्छ होइन, त्यसलाई चाहिँ फेरि हामीले पूर्ण चक्रणमा लिएर आउनलाई त्यसको वर्गीकरण गर्न एकदमै धेरै जरुरी छ। तर सबै फोहोर अहिले मिक्स भएर आउने गरेर चाहिँ ठूलो समस्या भनेको वर्गीकरणमा छ। र वर्गीकरणको कुरा गर्न सँगसँगै अब त्यहाँ चाहिँ सरसफाईमा लाग्नुभएको सरसफाई कर्मीहरूको पनि स्वास्थ्यको कुराहरू आउँछ। त्यो फोहोर संकलन गर्दाखेरि उहाँहरूको जति पनि प्लास्टिक कलेक्ट भइरहेछ त्यसको मूल्यको कुराहरू आउँछ, त्यसलाई हामीले कसरी स्रोतमा परिवर्तन, त्यो सँगैसँगै अब कबाडी सेन्टरहरूको कुरा आउँछ होइन। सो हामीले वेस्ट सेक्टरलाई हेर्ने हो भने चाहिँ धेरै महत्व कुराहरू एक आपसमा जुडेको छ जसले गरेर चाहिँ एउटा सेक्टरमा या एउटा कुरामा फोकस गरेर गर्ने हो भने त्यसमा धेरैवटा लेयर्स चाहिँ जुडेको छ। सो त्यो चाहिँ च्यालेन्ज भनौँ।
2: यी सबै समस्याहरूलाई हेर्दै गर्दाखेरि र पालिका तथा अन्य सरकारवाला निकायहरूबाट विभिन्न प्रयासहरू पनि भइरहेका छन्। यो फोहोर व्यवस्थापन अहिले धेरै पालिकाहरूले त आफ्नो एकदमै अगाडि गर्ने कामको सूचीमा यो कुरा राख्नुहुन्छ। तैपनि अपेक्षित सुधार चाहिँ त्यति देखिन सकेको छैन, विशेष गरी शहरी क्षेत्र नगरपालिकाहरूमा। यसको पछाडि मुख्य कारणहरू चाहिँ के रहेका देख्नुहुन्छ तपाईँले?
3: हामीले सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि हामीले फोहोरलाई चाहिँ कता फाल्नेमा बढी फोकस गर्छौँ कि कसरी त्यसलाई फोहोरलाई घटाउने भनेर होइन। अब हामीले हेर्ने हो भने हामी एकदम धेरै ल्यान्डफिल साइटमा चाहिँ निर्भर छौँ तर त्यो त हाम्रो ल्यान्डफिल साइटसम्म फोहोर जाने त हाम्रो लास्ट प्रायोरिटी हुनुपर्ने हो नि त। तर हाम्रो अहिले हालसालमा चाहिँ ल्यान्डफिल साइटमा जाने हाम्रो फर्स्ट प्रायोरिटी बनेको छ। त्यो भनेको हामीले चाहिँ जति पनि फोहोरहरू कलेक्ट गर्छ डोर टू डोरको मार्फतबाट त्यसलाई सेग्रिगेसन गर्नलाई ट्रान्सफर स्टेसनमा लगिन्छ। ट्रान्सफर स्टेसनमा केही हदसम्म भन्ने नै हो भने हामीले जति पनि फोहोर कलेक्ट गरेछ त्यसको 90% त डिरेक्टली ल्यान्डफिल साइटमै गइरहेको छ। सो सो भनेपछि स्थानीय तहबाट हाम्रो मेन फोकस भनेको नै फोहोरलाई संकलन गर्ने र त्यसलाई ट्रान्सपोर्टेसन गर्ने त्यसमा मात्रै छ. तर त्यो फोहोर कहाँ गइरहेको छ, त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ, हालसालमा चाहिँ ल्यान्डफिल साइटमा जाने हाम्रो फर्स्ट प्रायोरिटी बनेको छ. त्यो भनेको हामीले चाहिँ जति पनि फोहोरहरू कलेक्ट गर्छ डोर टु डोरको मार्फतबाट त्यसलाई सेग्रिगेसन गर्नलाई ट्रान्सफर स्टेसनमा लगिन्छ. ट्रान्सफर स्टेसनमा केही

0: कलेक्ट भइरहेको छ होइन, एभ्री डे दैनिक रूपमा हाम्रो त्यति फोहोर कलेक्ट भइरहेको छ, तर त्यो फोहोरमा हामीले 50-60% सम्म कुहिने फोहोर हामीले निकाल्न पाइरहेको हुन्छौँ भनौँ होइन। त्यस्तै गरेर हाम्रो 16% जति प्लास्टिक वेस्टहरू निस्किन्छ। यदि हामीले स्थानीय तहबाट नै जति पनि यो 50-60% जतिको जति पनि कुहिने फोहोर हुन्छ त्यसलाई हामीले जैविक मलमा कन्भर्ट गर्न सक्यो भने त्यहाँबाट पनि एउटा अपर्च्युनिटीको रूपमा लिन सक्यो। त्यस्तै गरेर 16% प्लास्टिक वेस्टको जुन पोटेन्सियल छ त्यसबाट हामीले चक्रीय अर्थतन्त्र वा सर्कुलर इकोनोमीमा हामीले त्यसलाई बदल्न सक्यो भने त त्यो त आर्थिक स्रोतको हाम्रो अपर्च्युनिटी भयो होइन। तर हाम्रो चाहिँ मेजर भनेको ल्यान्डफिल साइटमा नै वेस्ट डम्प भइरहेछ।
1: तपाईँले प्रस्तुत गर्नुभएको तथ्याङ्कले नै देखाउँछ यदि गर्यो भने सम्भावना छ अथवा त्यहाँबाट आय आर्जन पनि हुन्छ। तर अहिले तपाईँले भनिहाल्नुभयो नेपालमा अझै पनि ल्यान्डफिल साइटमै छ, हामीले काठमाडौँ उपत्यकाको हेऱ्यौँ अर्थात् सबै जसो सहरी क्षेत्रमा हेऱ्यौँ भनेदेखि त्यही नै कुरा छ, ल्यान्डफिल साइटमा निर्भर छ। फोहोर न्यूनीकरण पुनप्रयोग तथा दिगो फोहोर व्यवस्थापन प्रणालीतर्फ रूपान्तरण हुन चाहिँ तपाईँले काम गर्दै गर्दा के कुरा कठिनाई बढी देख्नु भएको छ, किन चाहिँ पालिकाहरूले के सजिलो खोजे अथवा त्यहाँ समस्या छ?
0: सजिलो नै खोजे भन्न पनि मिल्यो। अहिले अब हामीले यसो हेर्ने हो भने पहिलासम्म हामीले दिगो फोहोर व्यवस्थापन जरुरी छ भनेर भन्छ होइन, तर हामीले हेर्ने हो भने पहिला त सिस्टोलमा फोहोर जम्मा हुने गर्थ्यो होइन, त्यहाँ एकदमै धेरै फोहोर अहिले भएर त्यसपछि फेरि हामी बन्सरे डाँडामा पुग्यौँ। अब आउने आगामी 10 वर्षमा अब कुन चाहिँ बन्सरे डाँडा भन्छ फेरि अर्को भन्ने पनि एउटा क्वेसन हुनसक्छ होइन। हामीले दिगो फोहोर व्यवस्थापन भनेर भनिराख्दाखेरि चाहिँ जहिले पनि मैले अघि पनि भने स्थानीय तहबाट हाम्रो मेन समस्या भनेको नै फोहोरलाई चाहिँ हामीले रिसाइक्लिङ जुन यो अहिले अनौपचारिक क्रममा चाहिँ जुन फस्टाइरहेको छ इन्फर्मल सेक्टरहरू वेस्ट म्यानेजमेन्ट त्यसलाई चाहिँ फर्मलाइज गर्नुतिर लाग्नुभन्दा पनि हामीले चाहिँ वेस्ट डिस्पोजलतिर चाहिँ बढी फोकस गरेर सिस्टोल जस्तो डाँडाहरू धेरै छिटो पल्युट भइरहेको छ होइन। अब आगामी दिनमा दिगो फोहोर व्यवस्थापनलाई अगाडि बढाउनको लागि चाहिँ पक्कै पनि पहिला त पुनचक्रणको हामीले त्यसलाई प्रिन्सिपल्सहरू अप्लाई गर्न सक्नु पर्यो हाम्रो वेस्ट म्यानेजमेन्ट सेक्टरमा होइन। अब हामीले चक्रीय अर्थतन्त्र वा सर्कुलर इकोनोमीलाई अप्लाई गर्नु भनेको चाहिँ के हो भन्दाखेरि नम्बर वानमा त जति पनि फोहोर व्यवसायमा लाग्नुभएको सरसफाइमा लाग्नुभएको श्रमिकहरूलाई चाहिँ पहिला उसले चाहिँ के गर्छ भन्दाखेरि रेकग्नाइज गर्छ, हजुरहरूले जे काम गरिराख्नु भएको छ त्यसलाई चाहिँ हामीले अझै यसलाई आर्थिक रूपमा कसरी अगाडि बढाउन सक्छौँ भने त्यसलाई मूल्य राख्ने भयो होइन। त्यस्तै गरेर मूल्य श्रृङ्खला पनि अझै अगाडि बढ्ने भयो, त्यसले गरेर एउटा आर्थिक जुन नेपालमा एउटा फस्टाउन नसकेको सेक्टर चाहिँ त्यसले अझै राम्रोसँग फस्टाउँछ, त्यो सँगैसँगै फोहोर पनि व्यवस्थित रूपमा अगाडि बढ्न सक्छ।
1: सक्रिय अर्थतन्त्रको कुरालाई म एकछिन फेरि जोड्छु, अहिले चाहिँ यो कठिनाइकै कुरालाई हेर्दै गर्दाखेरि चाहिँ एक किसिमले हामीले भन्ने दिन्छौँ पालिकाहरूले अथवा नगरपालिका गाउँपालिकाहरूले चाहिँ सजिलो खोजे पनि भन्छौँ, तर कतिपयले प्रयास गरेको पनि हुनसक्छ, प्रयास गरेर असफल भएको अथवा सफल हुन नसकेको कुरा नै हुनसक्छ। तपाईँहरूले काम गर्दाखेरि त्यस्ता प्रयास गर्दा गर्दै पनि कठिनाइहरू भोगेका भन्ने केही उदाहरणहरू चाहिँ भेट्नु भएको
0: छ? छ, ठ्याक्क हजुरले उदाहरण भन्न बित्तिकै मेरो दिमागमा आइहाल्यो होइन। हामीले कति नगरपालिका वडाहरूबाट चाहिँ फोहोरको वर्गीकरण गरेर बल्ल हामी फोहोर उठाउँछौँ भन्ने कति प्रयास भइरहन्छ, तर त्यो प्रयास चाहिँ खालि बोर्डको नोटिसमा मात्र टाँसिएको हुन्छ कि होइन। अब त्यो बोर्डमा टाँसिएर हामीले फोहोर वर्गीकरण गर्नुपर्छ है भनेर त हामी आफै पनि सचेत हुन जरुरी छ नि त पहिलो त। सो हामीले स्थानीय तहबाट नै फोहोर वर्गीकरणको नोटिससँगै त्यहाँ भएको लोकल मान्छेहरूलाई चाहिँ तालिम जस्तो वा अवेरनेस जनचेतनाको कार्यक्रमहरू अगाडि बढाएर हामीले फोहोरलाई चाहिँ कसरी हाम्रो दैनिकीमा अफेक्ट गर्छ र हाम्रो सानो बानीले चाहिँ एउटा ओभरअल सिस्टममा कसरी अफेक्ट गर्न सक्छ त त्यो बारेमा चाहिँ हामीले इन्फर्मेसन पास गर्न सक्यो भने मात्र पनि धेरै सजिलो हुन्छ। अब जस्तै हामीले प्लास्टिक वेस्ट म्यानेजमेन्टकै कुरा गर्ने हो भने हामीले कलेक्ट गरेर जब वर्गीकरण गर्छ त्यो वर्गीकरण गर्दाखेरि सेफ्टी जसले वर्गीकरण गरिराख्नुहुन्छ त्यसमा कति कठिनाई आइरहेको छ वर्गीकरणको लागि, त्यो सँगैसँगै हामीलाई पनि कसरी अप्ठ्यारो परिरहेछ, जस्तै माइक्रो प्लास्टिकको कुराहरू आइरहेको छ अहिले होइन, जसले हाम्रो स्वास्थ्यमा हानिकारक पुर्याइरहेको छ, हाम्रो बडीमा नै अहिले एउटा क्रेडिट कार्ड जतिको प्लास्टिकहरू भेटाउन सकिन्छ। सो हामीले यो जनचेतना चाहिँ हामीले सानो एउटा कामले गरेर एउटा सानो कदमले चाहिँ पछिसम्म कति ठूलो रिपल इफेक्ट पुर्याउन सक्छ भन्ने बारेमा थाहा पायो भने चाहिँ हामीले एउटा व्यवहारिक रूपमा चाहिँ यसलाई अगाडि बढाउन सकिन्छ जस्तो लाग्छ।
1: कुरालाई जोड्दै गर्दा फर्वटै फोहोर छुट्याउने कुरा चाहिँ कतिपय

0: हरूले प्रयास गरेको नगरपालिका वडाहरूले गरेको पाइन्छ. तपाईँले भन्नुभयो जस्तो आम नागरिकमा त्यसको प्रभावबारे सचेतना नहुनु मात्रै कारण छ अथवा उनीहरूले पनि छुट्याएर लगिसकेपछि पनि फेरि राम्रो व्यवस्थापन नगरेको कारणले पालिकाप्रति विश्वास नगरेको पनि के समस्याहरू देख्नुहुन्छ विशेष गरी यो प्रभावकारी हुन नसक्नुमा चाहिँ?
1: अब हामीले यो बुझ्न जरुरी छ कि अब हामीले फोहोर त कलेक्ट गर्यो, संकलन गर्न पनि आफूमा एकदमै धेरै च्यालेन्जिङ काम हो भनेर हामीले भनि नै सके. हामीसँग एकदमै लो इन्फ्रास्ट्रक्चर छ होइन. अब त्यसपछि हामीले कलेक्ट गरेर ल्याएपछि जुन ट्रान्सफर स्टेसनमा राख्छ सेग्रिगेट गर्नको लागि होइन, त्यो सेग्रिगेसनको लागि हामीसँग पर्याप्त इन्फ्रास्ट्रक्चर नै छैन. अब मानिलौँ एउटा छोटो उदाहरण दिन चाहिँ, हाम्रो बिहान जब फोहोर उठाउनुहुन्छ ट्रकबाट, हामीले ठ्याक्क बालकुमारीको पुल मुनि देख्छौँ कि फोहोर सेग्रिगेट गरिरहेको वेस्ट वर्करले. त्यो त्यसलाई त हामीले एउटा व्यवस्थित ढङ्गमा एउटा छुट्टै त्यसको लागि एउटा सेक्टर बनाएर वा एउटा छुट्टै जग्गामा चाहिँ यसको प्रचलित गर्न सकिन्छ है भनेर त उहाँले तोक्नुपर्ने हो नि त होइन. तर यो चाहिँ खुल्ला रूपमा भइरहेको छ, त्यो भनेको त हामीसँग क्यापेसिटी नै नभएर हो नि त. अब यसलाई हामीले इन्फर्मल रिसाइक्लिङ सिस्टम किन पर्याप्त रूपमा हाम्रोमा भइरहेको छ भन्दाखेरि, त्यसलाई फर्मलाइज गर्नको लागि चाहिँ हामीसँग क्यापेसिटी नै छैन. त्यही भएर चाहिँ धेरै जस्तो यो सेक्टर इन्फर्मलमै अडिएको छ.
0: घरबाटै फोहोर छुट्याउने कुरा चाहिँ यदि यो अभ्यास प्रभावकारी भयो भने यसले चाहिँ दिगो फोहोर व्यवस्थापन प्रणालीमा कस्तो असर पार्छ, यसको फाइदाहरू के छन् विशेष गरी?
1: हामी चाहिँ अलिक अल्छी गर्छौँ कि घरमा भन्ने नै हो भने, मैले यो घरमा पनि कति भन्न प्रयास गरेको हो, अब बल्ल बिस्तारी लागू हुँदैछ हाम्रो घरमा पनि होइन. सर्वप्रथम त हामी एकदमै अल्छी गर्छौँ र हामीलाई किन चाहिँ जरुरी छ त, पहिला हाम्रो साइडबाट किन जरुरी छ भन्दाखेरि, जब हामीले कुहिने फोहोर र नकुहिने फोहोरलाई छुट्याएर राख्छौँ होइन, त्यो कुहिने फोहोरलाई हामीले कौशी खेतीको रूपमा उगर्यो भने त्यसबाट जैविक मलहरू बन्छ होइन. जैविक मलबाट बनिसकेपछि हाम्रो लागि पनि फाइदा भयो, कौशी खेतीबाट हामीले जुन उब्जाउने फलफुलहरू वा तरकारी हुन्छ त्यसले पनि हाम्रो स्वास्थ्यलाई त धेरै राम्रो गर्ने भयो है. अब त्यो सँगैसँगै मलाई अरू त्यसपछिको प्रक्रिया के हुन्छ भनेर बुझाउन खोज्दाखेरि चाहिँ, प्रायः जस्तो हामीले जुन पनि प्लास्टिक फोहोरमा अब खाना मिसेको हुन्छ, कहिले किराको बोक्रा खसिरहेको हुन्छ, कहिले पानी मिसेको हुन्छ होइन, त्यो फोहोर त जब त्यो ट्रान्सफर स्टेसनसम्म पुग्छ त्यो फोहोर त कुहिसकेको हुन्छ कति फोहोरहरू होइन. त्यसमा किरा फट्याङ्ग्रा कति धेरै फोहोरमा जोस झिङ्गाहरू होइन भन्किरहेको हुन्छ. त्यो फोहोरलाई ट्रान्सफर स्टेसनमा धेरै जस्तो महिला वेस्ट वर्कर्सहरूले त्यो सफा गरिरहेको हुन्छ. सो फोहोर वेस्ट जब जान्छ, एक त काम पनि बढ्ने भयो, खर्च पनि बढ्ने भयो, र प्लास्टिक वेस्टबाट जुन उनीहरूले इन्कम जेनेरेट गरिरहेको हुन्छ त्यसको भ्याल्यु पनि घट्ने भयो. सो त्यसबाट फेरि हामीले ल्यान्डफिल साइटमा जाँदाखेरि त धेरै वेस्ट जाने भयो नि त. तर हामीले छोटो हाम्रो एउटा वर्गीकरण गरे मात्रै हाम्रो एउटा त कम्पोस्ट जुन अर्ग्यानिक वेस्ट छ त्यसको कम्पोस्ट म्यान्युर बन्न सक्ने भयो, र प्लास्टिक वेस्टको जति पनि मूल्य वा भ्याल्यु हुन्छ त्यो पनि बढ्ने भयो, र प्लास्टिकमा काम गरिराख्नु भएको सरसफाई कर्मीहरूको पनि इन्कम सोर्स राम्रो हुने भयो.
0: तपाईँको विचारमा चाहिँ यदि हामीले घरबाटै फोहोर छुट्याउने कामलाई प्रभावकारी बनाउन चाह्यौँ भने, विशेष गरी स्थानीय सरकारहरूले त्यो चाहे भने, गर्नै पर्ने काम चाहिँ के हो जस्तो लाग्छ, के गर्यो भने चाहिँ हुन्छ जस्तो लाग्छ?
1: हामीले पनि यसमा काम गर्दैछौँ भनौँ न होइन. सो हामीले चाहिँ बुझ्दाखेरि प्राय जस्तो फोहोर कलेक्ट गर्न आउँदाखेरि जहिले पनि मिक्स फोहोर नै, अब समथिङ एज सिम्पल एज हामीलाई अर्ग्यानिक वेस्ट र इनअर्ग्यानिक वेस्ट छुट्टै छुट्टै हामीले अब कलेक्ट गरौँ है भनेर भन्दाखेरि पनि हामीले त्यो अर्ग्यानिक वेस्टलाई प्लास्टिकको झोलामै बाँधेर दिन्छौँ होइन. त्यहाँ फर्स्ट स्टेपमा नै मिसेको फोहोर, प्लास्टिक र अर्ग्यानिक फोहोर मिक्स भएर गएको फोहोर हामीले देखिरहेको छौँ. सो हामीले क्लाइमेट एक्सन नेपालले चाहिँ अहिले के गर्दैछ भन्दाखेरि, घर घरमा गएर हामीले कसरी किन फोहोर वर्गीकरण गर्नुपर्छ भन्ने जनचेतना काउन्सिलिङहरू दिइरहेको छौँ घर घरमा, र वडासँग र जसले फोहोर कलेक्ट गर्नुहुन्छ फोहोर वेस्ट एग्रिगेटर भनौँ उहाँहरूसँग चाहिँ हामीले कोलाबोरेसन गरेर हाम्रो म्युनिसिपालिटी लेभलबाट चाहिँ हामीहरूलाई जनचेतनाको लागि एउटा, अब किनभने हामी ऱ्यान्डम अर्गनाइजेसनबाट आयो भनेर भन्दाखेरि त सायद नसुन्ला, तर हामी वडासँग आबद्ध भएर आएको छौँ भनेपछि स्थानीय पनि सचेत भएर सुन्न रुचि राख्नुहुन्छ होइन नम्बर वान. त नम्बर टू चाहिँ हामीले जब वेस्ट एग्रिगेटरसँग काम गर्छौँ उहाँले त ल हामी असारको 1 गतेबाट चाहिँ फोहोर कुहिनेर नकुहिने फोहोर छुट्याएर हामी मात्र लिन्छौँ भनेर उहाँले त्यसरी लागू गर्न सक्यो भने त अब आउने आगामी दिनमा वडाले पनि त्यसलाई हेर्नुहुन्छ, वेस्ट एग्रिगेटरले पनि कलेक्सन त्यही हिसाबले गर्नुहुन्छ, र हामी एज एन अर्गनाइजेसन वा हामी एज अ नर्मल लोकल पर्सन होइन दुवैजनाबाट हामीले मोनिटरिङको रूपमा हामीलाई गइरहेको छ भने हामी आफै पनि व्यवहारिक ढङ्गमा त यसलाई हामीले परिवर्तन लिएर आउन सक्छौँ नि त. सो यसको लागि चाहिँ साझेदारी हाम्रो नगरपालिकाले मात्रै लागू गर्छु भनेर चाहिँ यो सफल हुन अलिक गाह्रो नै छ. सो निजी क्षेत्रहरू र संस्था अनि त्यसपछि स्थानीय तहबाट नगरपालिका मिलेर काम गर्यो भने चाहिँ अगाडि बढ्न सक्छ.
0: यसअगाडि जस्तो सरकारले नेपालमा खुल्ला दिशामुक्त क्षेत्र बनाउनको लागि चाहिँ एक किसिमले अभियान लामो समय चलायो, त्यो लगभग धेरै ठाउँमा अहिले सफल भएको देखिन्छ. केही ठाउँ बाहेक त्यो कुरा छैन, हुन त समय सँगसँगै मान्छे लाजले पनि होला अथवा विभिन्न कारणले खुल्ला दिशामुक्त क्षेत्र बनाउनको लागि सहयोग गरे. यस्तै गरी नेपालले यदि दिगो फोहोर व्यवस्थापन प्रणाली निर्माण गर्न चाहन्छ भने चाहिँ सुरुवात कहाँबाट गर्नुपर्छ यदि नेपालले नै चाह्यो भने चाहिँ?
1: नेपालले नै चाह्यो भने चाहिँ सर्वप्रथम त सरकार वा नगरपालिकाबाट चाहिँ इन्फ्रास्ट्रक्चर वा क्यापेसिटी बिल्डिङको लागि चाहिँ फेसिलिटेट गर्नको लागि चाहिँ सपोर्ट गरिदिनु पर्यो. नम्बर टू भनेको चाहिँ अब जति पनि यो दिगो फोहोर व्यवस्थापनको लागि भनेर जुन अगाडि बढिराख्नु भएको नयाँ नयाँ संस्थाहरू छ होइन, अब जस्तै हामीले प्लास्टिक फोहोर घटाउने भनेर त डिरेक्टली के भन्छ अब आज यो मितिबाट हामीले प्लास्टिकलाई ब्यान गर्छौँ भनेर कति प्रयास गरिरहेको छ तर त्यो हुन सफल हुन पाएको छैन. अब हामीले यसलाई निहालेर हेर्ने हो भने त हाम्रो जे पनि प्लास्टिक छ प्लास्टिकलाई हामीले कसरी ब्यान गर्न सक्छ ल भन्नु त होइन, तर प्लास्टिक ब्यान गर्नको लागि त्यसको अल्टरनेटिभ के हुनसक्छ त त्यो पनि पत्ता लगाउनु पर्यो. अब जस्तै अहिले हामीले कोर्न स्टार्च वा मकैको माड आलुको माडबाट चाहिँ हामीले एउटा कुहिन सक्ने खालको झोलाहरू चाहिँ बनाउन सकेको छ, जुन चाहिँ छ महिना हामीले माटोमा फाल्यौँ भने त्यो कुहिन्छ होइन. सो त्यस्तो लागि चाहिँ इन्सेन्टिभाइज वा सब्सिडाइज गरेर त्यसपछि बल्ल कडा नीति नियम लागू गरेमा चाहिँ हाम्रो यो कार्यक्रम वा यो कार्य सफल हुन चाहिँ सक्छ.
0: अघि तपाईँले जोड्नु भएको थियो अलिकति सर्कुलर इकोनोमीको बारेमा, फोहोर व्यवस्थापनमा चाहिँ यो सर्कुलर इकोनोमीको चर्चा बढेको छ पछिल्लो समयमा, यो भनेको के हो र अहिलेको प्रणालीबाट त्यसतर्फ जानु कतिको आवश्यक छ अलिकति बुझाइदिनुहोस्?
1: अब सर्वप्रथम त हामीले चक्रीय अर्थतन्त्र भनेको के हो बुझ्न जरुरी छ होइन. चक्रीय अर्थतन्त्रले चाहिँ वा सर्कुलर इकोनोमीले चाहिँ जति पनि हामीले वेस्टहरू देख्छौँ वा फोहोरलाई चाहिँ हामीले कसरी स्रोतमा परिवर्तन गर्न सक्छौँ भने त्यो प्रणालीलाई चाहिँ हामीले चक्रीय अर्थतन्त्र वा सर्कुलर इकोनोमी भनेर बुझ्न सकिन्छ. अब एकदम साधारण इक्जाम्पलको रूपमा हामीले हेर्ने हो भने चाहिँ अब हामीले गर्मी लागिरहेको बेलामा पसलमा जान्छौँ, पानीको बोतल किन्छौँ, पानी खान्छौँ होइन. त्यो पानी खाइसकेपछि हामी एकदम सिभिलाइज मान्छे छ भने हामीले डस्टबिनमा फाल्छौँ नभए बाटोमै फालिदिन्छौँ, त्यो त हाम्रो लागि फोहोर भयो. तर चक्रीय अर्थतन्त्रले चाहिँ त्यो फालेको प्लास्टिक पनि स्रोत हो, त्यसबाट पनि हामीले कच्चा पदार्थ निकाल्न सक्छौँ है भनेर त्यसलाई एउटा प्रणाली पूर्ण चक्रणको प्रणालीमा ल्याउन सक्नु नै चक्रीय अर्थतन्त्र हो. अब नेपालमा चाहिँ यो लागू गर्न किन महत्व छ भनेर हेर्दाखेरि चाहिँ मैले अघि पनि भने हाम्रो जति पनि घरबाट फोहोर कलेक्ट भइरहेको छ त्यो त 90% हाम्रो ल्यान्डफिल साइटमा गइरहेको छ. त्यो भनेको त मानिलियो अबको धेरै 5-10 वर्षमा जुन बन्सरी डाँडा छ त्यो पनि फुल हुने भयो होइन, पुरै फिल हुने भयो. त्यसलाई हुनबाट बच्नको लागि चाहिँ हाम्रो जति पनि पोटेन्सियल छ, जुन हामीले जैविक मल बनाउने पोटेन्सियल छ, जुन एउटा सक्रिय अर्थतन्त्रमा रहेर प्लास्टिकको पूर्ण प्रयोगका पारदर्शीमा चाहिँ हामीले कसरी अझै राम्रोसँग काम गर्न सकिन्छ भने जुन एउटा चक्रण छ त्यसलाई चाहिँ अझै फस्टाउन सक्नलाई चाहिँ मद्दत गर्छ. अब चक्रीय अर्थतन्त्रले चाहिँ मेन फोकस गर्ने भनेको जुन कवाडी सेन्टर हामीले बुझिनौँ होइन, कवाडी सेन्टर भयो, त्यो सँगैसँगै आएर हाम्रो जति पनि इन्फर्मल वेस्ट वर्कर्सहरू हुन्छ उहाँहरूलाई मान्यता दिन्छ. मान्यता कसरी दिन्छ भनेर भन्दाखेरि त्यो फोहोरलाई चाहिँ मूल्यमा त उहाँले बदल्नु भइरहेको छ नि त. उहाँहरूको कवाडी सेन्टरमा फोहोर आइसकेपछि त्यसलाई हामीले इन्डस्ट्रियल साइटमा लग्छौँ, त्यो इन्डस्ट्रियल साइटबाट गएपछि बल्ल कच्चा पदार्थ भन्छ. सो यसले चाहिँ हामीले मूल्यमा मेन त यसलाई प्राइसेसन वा मूल्यमा चाहिँ यसलाई बदल्नलाई मद्दत गर्छ. त्यस्तै गरेर जुन यो धेरै विगत केही वर्षदेखि यो फर्मलाइज गर्नको लागि हाम्रो नेपालको वेस्ट म्यानेजमेन्ट सिस्टम अगाडि बढिरहेको छ, त्यसलाई पनि एउटा बेटर फेसिलिटीसँग चाहिँ अगाडि बढ्नलाई हेल्प गर्छ।
0: यति फोहोरलाई चाहिँ आमदानीको स्रोतकै रूपमा हेर्ने सोच हामीले विकास गर्न चाह्यौँ भने त्यो कसरी गर्न सकिन्छ त? त्यसमा चाहिँ घर घरमा नै आमदानीसँग जोड्ने अथवा अरू के विकल्पहरू हुन सक्छन्?
1: हामीले विदेशमा गएर हेर्ने भने चाहिँ होइन, हामीले प्लास्टिकको बोतल अनि सिसाको बोतललाई चाहिँ हामीले डिपार्टमेन्ट स्टोरमै दियो भने त्यसबाट पैसा आउँछ के होइन, तर हामीसँग त अब त्यो लागू गर्नलाई त्यस्तो मसिन्सहरू त छैन। तर हाम्रो त एभ्री डे घरमा आइरहेको कवाडी खालि सिसी बोतल भन्दा आइराख्नु भएको इन्फर्मल वेस्ट वर्कर्सहरू हुनुहुन्छ होइन, हामी चाहिँ अलिकति हिचकिचाउँछौँ कि उहाँहरूलाई दिनको लागि होइन। सो हामीले उहाँहरूलाई चाहिँ सक्दो हाम्रो जति पनि प्लास्टिकको बोतल हुन्छ, फलामहरू भयो, सिसाहरू भयो, इभन कागजहरू उहाँहरूलाई दिएपछि के हुन्छ बुझ्न जरुरी भयो कि, उहाँलाई दिइसकेपछि त्यो कवाडी सेन्टरमा जान्छ, कवाडी सेन्टरमा काम गरिराख्नु भएको इन्फर्मल वेस्ट वर्करलाई त्यो आय आर्जनको काम भयो होइन, त्यो सँगै गरेर त्यहाँ उहाँहरूले वर्गीकरण गरिसकेपछि हरेक चिजको मोल हुन्छ, प्लास्टिकको ग्लास, प्लास्टिकको बोतलहरूको छुट्टै मोल हुने भयो, प्लास्टिकमा पनि थरी थरीको प्लास्टिकहरू छ होइन, त्यो थरी थरी प्लास्टिक अनुसारको त्यसको पूर्ण चक्रणमा ल्याउने प्रक्रिया पनि छुट्टै भयो र त्यसको मूल्य पनि छुट्टै भयो। सो अब त्यस्तै ग्लास फलामहरूको पनि छुट्टै प्रोसिजर हुन्छ जब हामीले सर्कुलर इकोनोमीमा जोड्छौँ। जब हामीले घरैबाट इन्फर्मल वेस्ट वर्कर वा बिहानै बिहान खालि सिसी बोतलको लागि हिँड आउनुहुन्छ, हामीले उहाँलाई दियो भने त एउटा इन्टायर इन्डस्ट्रियल साइटलाई सपोर्ट गरेको भयो नि त, त्यसबाट यो त्यो त एउटा फर्स्ट स्टेप भयो सर्कुलर इकोनोमीमा जाने होइन। सो त्यो फर्स्ट स्टेप ल्यान्डफिलमा जानु बाहेक हामीले त त्यो डिरेक्टली इन्डस्ट्रियल साइटमा जानको लागि सपोर्ट गर्यो र त्यो बापत हामीले थोरै थोरै पैसा पनि त पाउँछौँ नि होइन। सो त्यसको लागि चाहिँ हामीले यो साइड चाहिँ हामीले अलिकति अगाडि बढाउन सक्नु पर्यो।
0: नकुइने फोहोरलाई त्यसरी जोड्यो, यदि हामीले कुइने फोहोरलाई चाहिँ यो प्रणालीसँग जोड्न सकिन्छ कि छैन? जस्तो फोहोरबाट मल उत्पादन होला होइन, बायोग्यास होला, कतिपय कुरा त पशु पंक्षीहरूलाई खान दिने कुरा पनि हुन सक्ला, यी कुराहरू चाहिँ यो चक्रीय अर्थतन्त्रमा जोडिन्छ कि जोडिन्छ? जोडियो भने घर घरमा कसरी
1: जोडिन्छ? जोडिन्छ। चक्रीय अर्थतन्त्रले चाहिँ जुन पनि फोहोरलाई चाहिँ हामीले कसरी स्रोतमा बदल्न सक्छ भनेर हामीले लग्ने प्रयासलाई नै सर्कुलर इकोनोमी भनेर मानिन्छ होइन। अब यसमा प्लास्टिक पनि भयो र कुइने फोहोर पनि भयो। फोहोरमा त हामीले हेर्नु भने प्लास्टिक सँगै सँगै कुइने फोहोर त झन बढी निस्किरहेको छ नि त होइन। मानिलियो हाम्रो सामान्य घरको परिवेशमा हामीले सर्कुलर इकोनोमी अप्नाउन सक्ने भनेको नै कौशी खेती हो। कौशी खेतीको मार्फत चाहिँ हामीले घर घरमै कुइने र नकुइने फोहोरलाई छुट्याएर होइन घरबाट नै एउटा जैविक मल तयार गर्न सक्यौँ भने त जुन हाम्रो 50-60% यति धेरै अर्ग्यानिक वेस्ट गइरहेको छ त्यसबाट त हामीले तरकारी फलाउन सक्यो नि त होइन, त्यो पनि त एउटा स्रोत भयो नि त हाम्रो खानको लागि।
0: त्यस्ता कुराहरू चाहिँ हामीले घर घरमा, अहिले तपाईँले भन्नुभयो हामीले कतिपय कुरा बुझाउने प्रयास कार्यालय तर्फबाट क्लाइमेट एक्सनको तर्फबाट गर्दैछौँ भनेर हाम्रा पालिकाहरू अथवा हाम्रा सरकारहरूले पनि त्यो काम चाहिँ गर्नु जरुरी देखिन्छ।
1: हो एकदमै, स्पेसली मलाई चाहिँ के लाग्छ भन्दाखेरि सानो बच्चाहरूलाई चाहिँ स्कुलबाट नै यो सिस्टम सिकाउनु पर्छ जस्तो लाग्छ कि। स्कुलमा नै फोहोरको वर्गीकरण किन गर्न जरुरी छ? फोहोर वर्गीकरण गर्यो भने के हुन्छ? फोहोर हामीले फालेपछि त्यसको यात्रा के हो त, त्यसको बारेमा बुझाउन चाहिँ स्कुलमा स्कुलको बच्चाहरूलाई बुझाउन जरुरी छ। त्यो सँगै सँगै हामी जस्तो युथहरूलाई पनि यो इनिसिएटिभमा चाहिँ गभर्मेन्टले नै वा नगरपालिकाले नै यस्तो इनिसिएटिभमा हामीलाई अगाडि पुस गर्न पनि जरुरी छ। त्यसै गरेर नगरपालिका वा वडा कार्यालयहरूबाट चाहिँ अब जस्तै हामीले कौशी खेती गर्नुपर्छ भनेर त भनिरहेको छैन, तर यसलाई कसरी कौशी खेती गर्ने त, कुन तरिकाले गर्ने त, यसलाई कसरी हामीले अगाडि बढाउन सक्छ त, अब कौशी खेतीबाटै राम्रो उत्पादन भयो भने हामीले कसरी मार्केटसम्म लग्न सक्छौँ त भनेर तालिम जस्तो यस्तो कार्यक्रमहरू चाहिँ वडा कार्यालयहरूबाट राख्यो भने अझै हामीले राम्रोसँग गर्न सक्छौँ।
0: पानी र पर्वत विशेष बदल्यो नेपालमा अहिले हामी फोहोर व्यवस्थापनको चुनौती तथा सरसफाईमा काम गर्ने कामदारहरूको अवस्था बारेमा फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer, light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
3: Safety!
2: Michelin, Michelin.
4: World's number one tire brand.
5: People's Campus काठमाडौँको भर्ना सम्बन्धी सूचना.
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो.
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा.
6: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्.
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला.
7: क्लासिक टेकको 60th एनिभर्सरी अफर. जतिमा चाहियो त्यतिमा पाइयो. बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट सिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
6: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्.
6: हाम्रा सेवाहरू:
5: ओपिडी सेवा,
6: विशेषज्ञ ओपिडी सेवा,
5: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
5: पूर्वकर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
5: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू.
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म.
6: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ. फोन नम्बर 01-4110-6690 98514-2463.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी फोहोर व्यवस्थापनको चुनौती तथा सरसफाईमा काम गर्ने कामदारहरूको अवस्था बारेमा फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। उहाँ क्लाइमेट एक्सन नेपालमा परियोजना अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ। अब चाहिँ हामी सरसफाई कर्मीहरूको कुरालाई जोडौं। तपाईँले त्यो क्षेत्रमा पनि अध्ययन गर्नुभएको छ। क्षेत्रका सरसफाई कर्मीहरू चाहिँ पुनर्सकरण तथा स्रोत पुनर्प्राप्तिका आधार स्तम्भ मानिन्छन् भनेर तपाईँ भन्नुहुन्छ ठाउँ ठाउँमा। नेपालको फोहोर व्यवस्थापन प्रणालीमा उनीहरूको भूमिका कस्तो छ?
3: हामीले हेर्ने हो भने त इन्फर्मल वेस्ट वर्कर बिना त हाम्रो वेस्ट म्यानेजमेन्ट सेक्टर नै सस्टेन गर्न सक्दैन होइन। उहाँहरूको कन्ट्रिब्युसन एकदम ठुलो छ। अब हामीले एकदम सामान्य रूपमा हेर्यो भने हाम्रो नगरपालिकाहरूको मार्फतबाट डोर टु डोर कलेक्सनको थ्रु वेस्ट कलेक्सन भइरहेको छ, तर कति फोहोर त लुकिरहेको हुन्छ, कति नदीमा बगिरहेको फोहोरहरू हुन्छ, कति कुना काप्चामा हाम्रो आँखाले नदेख्ने फोहोर उहाँहरूले गएर खोतालेर खोजेर चाहिँ त्यसलाई एउटा रिसाइक्लिङ सेन्टरसम्म लग्ने उहाँ त एउटा माध्यम हो होइन। तर हामीले चाहिँ हेर्ने हो भने मैले रिसर्च गर्दाखेरि पनि मैले धेरैवटा नगरपालिका धाएँ होइन, उहाँको डेटा नै छैन कि कतिजना इन्फर्मल वेस्ट वर्कर्सहरू काम गरिराख्नु भएको छ, उहाँहरूले के गर्नुभएको छ भनेर त डेटा नै छैन, जसले गरेर चाहिँ उहाँहरूको कन्ट्रिब्युसनलाई बुझ्न र सिक्न वा सचेत हुन चाहिँ हामी पाइरहेको छैनौँ। अब पक्कै पनि इन्भाइरोमेन्ट सेक्टरमा त उहाँहरूले एकदम ठुलो योगदान दिँदै आइराख्नु भएको छ, तर उहाँहरूको लागि त होइन, उहाँले आफ्नो रोजीरोटीको लागि काम गर्नु भइरहेको छ है। त्यो सँगै सँगै हामीले वातावरणमा सपोर्ट गर्नुको साथसाथ उनीहरूले आर्थिक रूपमा पनि सपोर्ट गरिरहेछ कि। अब मानिलिउँ 9-10% मात्रै रिसाइकल भइरहेको छ है नेपालमा भनेर हामीले भनिरहेको छौँ होइन, तर त्यो 9-10% पनि सक्सेसफुल बनाउनको लागि इन्फर्मल वेस्ट वर्करले वेस्ट कलेक्ट गरेर त्यसलाई रिसाइक्लिङ सेन्टरमा लगेर त्यसबाट कच्चा पदार्थ बनिरहेको हो नि त। उहाँहरूले त आफूले काम आफूलाई रोजीरोटी खानको लागि काम गर्दा गर्दा त्यसबाट एउटा इन्टायर रोजगारीको लागि कत्रो ठुलो अवसर पनि क्रिएट गरिराख्नु भएको छ होइन, तर हामीले चाहिँ यो नोटिसै गर्न सकेको छैनौँ।
2: त्यही अनौपचारिक क्षेत्रका सरसफाई कर्मीहरूले आफ्नो दैनिक जीवनमा भोगिरहेका एकदम प्रमुख समस्याहरू चाहिँ तपाईँले आफ्नो रिसर्चको अवस्थामा के देख्नुभयो, विशेष गरी सामाजिक आर्थिक पेसागत यी सबै चुनौतीहरूलाई हेर्दाखेरि?
3: अब हामीले फोहोर भन्न बित्तिकै सर्वप्रथम त नाकै खुन्छौँ किनभने फोहोर भनेर भयो नि त होइन। हामीले जब फोहोरमा काम गरेको वेस्ट वर्करहरूसँग इन्टरभ्यूहरू लिन गयो, सामाजिक रूपमा चाहिँ उहाँले धेरै हेलाहरू भोग्नु भइरहेको छ, किनभने फर्स्ट अफ अल त वेस्ट सेक्टरमा काम गर्ने वर्कर्सहरू इकोनोमिक ब्याकग्राउन्ड र सोसियल ब्याकग्राउन्डबाट अलिकति कमजोर वा नाजुक स्थितिमा भएर नै फोहोरको पेसामा काम गरिराख्नु भएको छ, तर फोहोरको पेसालाई त हामीले सम्मानजनक काम त भनेर मानिलाएको छैन नि त होइन। त्यसले गरेर चाहिँ उहाँहरूले धेरै हेपाई भोगाई चाहिँ भोगिराख्नु भएको छ। एउटा इक्जाम्पल पनि दिन चाहिँ, कोभिडको बेलामा पनि वेस्ट कलेक्सन त भइरहेको थियो हाम्रो घरमा, हामी घरमा बसिरहेको थियौँ, बिहान बिहान फोहोर कलेक्ट गर्न आइरहेको थियो, सेनिटाइजवाला वेबाट कलेक्ट भइरहेको थिएन। तर वान अफ द वेस्ट वर्करले चाहिँ के भन्नुभएको थियो भने भन्दाखेरि, म बिहान बिहान फोहोर कलेक्ट गर्न जाँदाखेरि मेरो टोल छिमेकीले चाहिँ मैले यहाँ कोरोना वा कोभिड लिएर आउँछु भनेर बिहान उहाँहरूको गेटमा नै धागो लाइक डोरी बाँधेको थियो कि बाहिर निस्किन पाउँदैन तिमीले गरेर चाहिँ यहाँ कोभिड फैलिरहेको छ भनेर उहाँलाई त्यस्तो अपहेलना गरेको थियो होइन। त्यो भनेको त एकदमै हामीले सोच्दै नसोचेको, यदि हामीले कोभिडको बेलामा उहाँहरूले वेस्ट कलेक्ट गर्न नआउने हो भने त हाम्रो कति वेस्ट हुन्थ्यो भन्नु त। तर पनि उहाँहरूले त गएर रिक्स लिएर उहाँले वेस्ट कलेक्ट गर्नुभयो, तर हाम्रो सोसाइटीले त उहाँलाई त एकदमै हेला गर्नुभयो नि त होइन। उहाँलाई घरमा डोरी बाँधेर उहाँहरूलाई बाहिर निस्किन नदिने भनेपछि त्यो त एकदमै लास्टमा कसैले त्यस्तो गर्ने सोध्छ। त्यो सँगै सँगै अब आर्थिक कुरा जोड्ने हो भने हाम्रो त अब तलब आउँछ, महिना तलब भनेर हुन्छ। उहाँहरूको त तलब भनेको नै कति केजी फोहोर जोडेँ मैले आज भनेर हुन्छ। त्यो फोहोरमा पनि राम्रो फोहोर छ भने र ठिक छ अलिकति पैसा आउला, तर त्यो फोहोरमा मिसेको खाना भातहरू छ भने त्यो फोहोरको अझ मूल्य घट्ने भयो। अहिले गर्मीको बेलामा ल ठिक छ, धेरैजनाले पानी जुसहरू खान्छ, अलिकति फोहोर बढी भनेको उहाँहरूले धेरै अलिकति पैसा बढी कमाउन सक्नुहुन्छ, तर पानी परेको बेला त उहाँहरू त कसरी जानुहुन्छ फोहोर कलेक्ट गर्नलाई? त्यो बेलामा त उहाँहरूसँग दिनमा खाने के भनेर त समस्या देख्न परेको छ हामीले होइन, फिल्डमा जाँदाखेरि। सो त्यो आर्थिक कुरा भयो। अब हामीले पेसागत सुरक्षा भन्ने हो भने त मैले अघि पनि भने फोहोरमा किसिम किसिमको फोहोर हुन्छ, कुनै सिसाको फुटेको बोतलको फोहोर हुन्छ, कुनैमा एकदम मिसिएर कस्तो कुहिन लगाइसकेको फोहोर पनि त हुन्छ नि त होइन। अब उहाँहरूले त्यो कुहिन लगाइसकेको फोहोरलाई छुट्टाएर त्यसलाई सफा गरेर फेरि पुनचक्रणमा लिएर आउँदा त उहाँको स्वास्थ्यमा कति हानि भयो? कस्तोसम्म पनि थियो भन्दाखेरि फिल्डमा जाँदाखेरि त उहाँहरूले त्यो फोहोर अब चप्पल लगाएर फोहोर कलेक्ट गर्न जानुहुन्छ, कति ठाउँमा सिसाहरूले काटेको छ, उहाँले जुन फोहोरमा फाल्दाखेरि जुन जुत्ता भेट्नुभयो, एउटा खुट्टामा अर्को जुत्ता, अर्को खुट्टामा अर्को जुत्ता लगाएर हिँड्ने समेत हामीले देखेको थियौँ कि पन्जा छैन के भन्छ डोरी बाँधेर त्यो ब्यान्डेजहरू बाँधेर उहाँले फोहोर कलेक्ट गर्नु भइरहेको छ। कति ठाउँमा त हामीले रिसर्च गर्न जाँदाखेरि मेरो दाहिने हात त फोहोर कलेक्ट गर्दाखेरि काटेको थियो, अहिलेसम्म सिधै हुन सकेको छैन, यसरी नै काम गर्छौँ हामी त भन्ने समेत छ होइन। सो यस्तो बेलामा चाहिँ अलिकति गभर्मेन्टले नै सपोर्ट गरेर एउटा स्ट्रिक्ट मापदण्ड नै तयार गरे भए मात्रै यो चाहिँ अलि राम्रो हुन सक्छ।
2: जस्तो अनौपचारिक रूपमा घर घरमा फोहोर संकलन गर्न विशेष गरी जो आउनुहुन्छ उहाँहरूसँग चाहिँ कतिपय घरबाट फोहोर दिने बेलामा मान्यो कागजको 10 रुपियाँ, फलामको 15 रुपियाँ दिन्छ त्यो कबाडी सामानको भनेदेखि एकदमै धेरै बार्गेनिङ, 10 रुपियाँ 15 रुपियाँ एकदम धेरै बार्गेनिङ गरेको हामीले नै देख्न सकिन्छ। उनीहरूले साँच्चै कति नाफा खान्छन् कि सामान्य 2-4 रुपियाँमा पनि उनीहरूले त्यस्तो बार्गेनिङ गर्नु परिरहेको छ।
3: हामीले भन्ने नै हो भने एउटा चेनमा चल्छ के, जो जो चाहिँ स्ट्रगलिङ फेजमा हुन्छ उहाँले चाहिँ हेपाई नै खानुहुन्छ होइन। सो अब यहाँ हामीले 10 रुपियाँमा बेचिरहेछ, उहाँले त्यहाँ जाँदाखेरि 2-3 रुपियाँको नाफा खाएर उहाँले बेच्नुहुन्छ, त्यो कवाडी सेन्टरबाट अर्को सेन्टरमा जाँदाखेरि त्यसबाट 2 रुपियाँको नाफा खाइरहेको थियो भने त्यसपछि कति ल 5-10 रुपियाँको नाफा खान्छ होइन। त्यसपछिको माथि जब इन्डस्ट्रियल साइटमा छ त्यहाँ चाहिँ बरु धेरै मूल्यको अन्तर हामीले देख्न सकिन्छ, तर जब हामी ग्राउन्ड लेभलमा जान्छ खासै धेरै चाहिँ फाइदा चाहिँ हामीले देख्न सक्दैन, तर खालि सर्भाइभलको लागि काम गरिरहेको चाहिँ हामीले देख्न सकिन्छ।
2: तपाईँले त्यो अनुसन्धान गर्दै गर्दा तिनीहरूसँग कुराकानी गर्दै गर्दा उनीहरूको पेसालाई अलिकति सम्मानित बनाउन र अझ प्रभावकारी बनाउन के गर्दै हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई, तपाईँको सुझाव के छ यहाँनिर?
3: सर्वप्रथम त मापदण्ड नै बनाउनु पर्छ एउटा स्ट्रिक्ट, किनभने सबै वेस्ट वर्कर लास्टमा गएर कबाडी सेन्टरमै गएर काम गर्नुहुन्छ वा त्यही फोहोर सङ्कलन गर्नलाई आबद्ध भएर काम गरिराख्नु भएको छ। त्यहाँ जाँदाखेरि समथिङ एज सिम्पल एज पिपी पनि छैन, उहाँहरूले भने त्यही फोहोरमा भेटाउनु भएको जुत्ता लगाएर उहाँहरूले सङ्कलन गरिराख्नु भएको छ। त्यो मापदण्डमा चाहिँ पिपीको व्यवस्था कसरी हामीले उचित वर्गीकरण गर्न सक्छ सेफ्टीको आधारमा त्योवाला भयो। अब यस्तै काम गर्दाखेरि महिला र पुरुषको लागि छुट्टै भोगाइ छ के। अब महिलाको लागि महिला मैत्री शौचालय नै छैन, वासरूम पनि छैन, कति त्यसले गरेर युटिआई जस्तो समस्याहरू हामीले देखि परिरहेको छ। सो त्यो मापदण्डमा नै एउटा चेन्जिङ रुम, महिला मैत्री शौचालय त्यस्तै गरेर के भन्छ उहाँको सेफ्टी पिपीको लागि कसरी वर्गीकरण गर्न सकिन्छ त्यो पुरै मापदण्डलाई मध्यनजर गरेर चाहिँ लागू गर्नको लागि त्यो गर्नुपर्ने एउटा भयो। अर्को भनेको वार्ड लेभलबाट नै कतिजना वेस्ट वर्कर छ त त्यो पत्ता लगाउनु पर्यो, त्यो पत्ता नलगाएसम्म चाहिँ हामीले यो अगाडि बढ्नै सक्दैन। सो रेजिस्टर गराएर उहाँहरूलाई आइडी कार्ड वितरण गर्ने हो के गर्ने त्यो गर्नु पर्यो। त्यो सँगै सँगै त्यो आइडी कार्ड दिइसकेपछि उहाँहरूको स्वास्थ्यको बिमा वा त्यस्तै गरेर दुर्घटना बिमा त्यो जस्तो उहाँहरूले सपोर्ट गरिदिनु पर्यो। र अर्को एउटा एकदम मुख्य भनेको चाहिँ अब अहिले भर्खरै हाम्रो यो मिनिमम वेज भनेर तोकेको छ नि, वेस्ट वर्कर्सहरूलाई पनि एउटा मिनिमम वेज तोक्यो भने चाहिँ उहाँहरूलाई काम गर्न अझै फ्री र सजिलो हुन्छ, र त्यो हुन बित्तिकै हाम्रो यो जुन वेस्ट सेक्टरलाई फर्मलाइज गर्ने हाम्रो अभियान छ त्यो पनि अगाडि छिटो बढ्न सक्छ।
2: तपाईँले जोडिहाल्नुभयो महिला र पुरुषको सँगै काम गर्ने अथवा स्वास्थ्यका जोखिमहरूको कुरा, फोहोर व्यवस्थापन क्षेत्रमा चाहिँ यो महिला र पुरुषको जिम्मेवारी लगभग फरक नै देखिन्छ, एउटा काम महिलाले अर्को काम पुरुषले गरिरहेको छ, उनीहरूको स्वास्थ्य र सुरक्षामा चाहिँ कति अन्तर छ, फरक छ अथवा कस्तो प्रभाव छ र यसलाई सुधार गर्न चाहिँ के गर्न सक्छ?
3: हामीले हेर्ने हो भने अहिले चाहिँ पुरुषहरूले धेरै जसो ट्रान्सपोर्टेसन वेस्ट कलेक्सन र त्यसको ट्रान्सपोर्टेसनमा चाहिँ धेरै हामीले काम गरिरहेको देख्न सक्छौँ. हाम्रो एभ्रिडे घरमा पुरुषहरूले नै ठुलो ठुलो ट्रकमा ठुलो ठुलो बोराहरूबाट फोहोरहरू हाम्रो घरबाट लिएर पुर्याइराख्नु भएको देख्न सकिन्छ. सो उहाँहरूको काममा चाहिँ धेरै अलि स्ट्रेन्थवाला काम चाहिँ बढी देखियो, तर त्यो सँगैसँगै दुर्घटनाको जोखिम पनि धेरै भयो. किनभने उहाँहरूले त ट्रकमा बसेर कुना काप्चामा गएर फोहोर कलेक्ट गरेर त्यो फोहोरको डङ्गुरमा आफू पनि सेफली बसेर त्यहाँ सङ्कलन गर्नको केन्द्रसम्म पुर्याउन त उहाँहरूले धेरै काम गरिराख्नु भएको छ होइन. तर मैले अघि भनिए नै हालेँ, बालकुमारीको पुल मुनि चाहिँ तल गएर त्यो सबै वेस्ट कलेक्ट गरेर त्यहाँ राख्छ, त्यहाँ चाहिँ वर्गीकरण गर्छ. उहाँहरू बिहानको 4 बजे घरबाट निस्किनुहुन्छ अनि 7 बजेसम्म सबै वेस्ट कलेक्ट गरेर 8 बजेसम्म उहाँ त्यहाँ पुग्नुहुन्छ, त्यहाँ पछि सेग्रिगेसन गर्नुहुन्छ होइन. तर यो 6 घन्टाको दौरानमा उहाँलाई वासरुम जानलाई पनि कहाँ जाने थाहा छैन, किनभने उहाँ त पुलको मुनि गर्नुहुन्छ, न शौचालय छ न पानी खानको लागि व्यवस्था छ. सो उहाँहरूको काम यस्तो खटाइपूर्वक एकदम खट्नुपर्ने काम छ होइन. तर उहाँहरूलाई बेसिक फेसिलिटी, पानीको उपलब्ध छैन, वासरुम जानको लागि सुविधा छैन. सो यो भनेको त एकदम नराम्रो हो नि त होइन. त्यस्तै गरी हामीले महिलाको हेर्ने हो भने चाहिँ उहाँहरूको मेनली काम चाहिँ फोहोरलाई वर्गीकरण गर्ने नै हुन्छ. हामीले वेस्ट फेसिलिटी वा वेस्ट सेन्टर्सहरूमा जाँदाखेरि चाहिँ उहाँ दिनभरि दिनको 8-9 घन्टा नै एउटै ठाउँमा बसेर त्यही फोहोर जहाँ कुहिएको खानाहरू मिक्स भएको हुन्छ, जहाँ कुहिएको पानी के मिक्स भएर आएको फोहोरलाई चाहिँ उहाँले वर्गीकरण गरेर अनि त्यसलाई एउटा रिसाइक्लिङ सेन्टरसम्म लग्नलाई हेल्प गर्नुहुन्छ. तर त्यसरी धेरै बेरसम्म बस्दाखेरि चाहिँ उहाँहरूको मेन समस्या भनेको पाथी घरमा समस्या देखि परेको छ, युटिआई जस्तो समस्याहरू देखि परेको छ. अनि कति धेरै त अब केमिकल मिक्स भएर आएको फोहोर हुन्छ होइन, त्यसलाई सफा गर्दाखेरि चाहिँ ठ्याक्क श्वास प्रश्वासनमा नै डिरेक्टली अफेक्ट गरिरहेको छ कि कतिलाई अस्थमाहरू भइरहेको छ होइन, कतिलाई खोचिरहेको छ तर उहाँले टिटानसको सुई लाउनु पर्छ भनेर पनि उहाँ सचेतन हुन्न होइन, वा उहाँहरूसँग त्यो जानको लागि पनि एउटा कस्तो भन्ने यस्तो पनि भनेको थियो कि मलाई त्यहाँसम्म जान लाज लाग्छ दिदी, मलाई हस्पिटलसम्म सुई लाउन जान लाज लाग्छ भन्ने पनि कुराहरू आएको छ होइन. हेपाटाइटिस बीको सुईहरू भयो, टिटानसको सुईहरू भयो. सो यो सबै कुरालाई मध्यनजर गर्ने हो भने त एकदमै अन्तर छ काममा, तर उहाँहरूको काम चाहिँ एकदम जोखिमपूर्ण छ. र अर्को एउटा चाहिँ के पनि हामीले पाएको थियौँ भन्दाखेरि महिनावारी हुँदाखेरि महिलालाई चाहिँ झन् गाह्रो हुन्छ. किन भनेर भन्दाखेरि फर्स्ट अफ अल त उहाँहरूको काम दिनभरि भुइँमा बसेर फोहोरलाई वर्गीकरण गर्ने छ काम. एउटै ठाउँमा 8 घन्टासम्म ढाड दुखाइ र हाम्रो महिनावारीको बेलामा त छुट्टै हामीलाई गाह्रो भइरहेको हुन्छ हाम्रो हेल्थको लागि होइन. वासरुम जान्छु भन्दाखेरि पनि वासरुमको सुविधा छैन, र वासरुम छैन त्यो सँगैसँगै के भन्छ चेन्जिङ रुमको पनि सुविधा छैन. त्यो भनेको त उहाँको सेफ्टीमा पनि त उहाँलाई धेरै क्वेसन मार्क भयो नि त होइन. सो हामीले चाहिँ यदि महिला र पुरुषलाई समावेश गरेर एउटा राम्रो गरी काम गर्नको लागि स्पेस दिने हो भने चाहिँ महिला मैत्री शौचालय, चेन्जिङ रुम, पानी खाने सुविधा, उहाँहरूको बिमा, त्यो गर्न चाहिँ एकदम आवश्यक छ.
2: अघि पनि तपाईँले भन्नुभयो नगरपालिकाहरूले प्रमाणपत्र दिएर हुन्छ अथवा उनीहरूको आधिकारिक तथ्याङ्क राखेर यी सुविधाहरू दिन सक्नुपर्छ भनेर. यिनै कुराहरूलाई जोड्दै गर्दा सरकार पालिकाहरूले अनौपचारिक क्षेत्रका सरसफाई कर्मीहरूको योगदानलाई कुन रूपमा हेर्नुपर्छ र यी कुराहरूलाई प्रभावकारी बनाउन के गर्नै पर्ने, अहिले नै गर्नुपर्ने कुरा चाहिँ के देख्नुहुन्छ तपाईँ?
3: अहिले नै गर्नुपर्ने कुरा भनेको चाहिँ त्यही नै हो, डेटा कलेक्सन. हामीसँग डेटा नै छैन, डेटा नभइकन त हामीले कसरी मूल्याङ्कन गर्न सक्छ कि उहाँहरूले काम गर्नु भइरहेको, उहाँहरूले वातावरणमा सहयोग गर्नु भइरहेको, हाम्रो आर्थिक उसमा सहयोग गर्नको लागि त डेटा चाहिने भयो होइन. सो त्यसको लागि चाहिँ सर्वप्रथम डेटा हुनु पर्यो, डेटासँगै उहाँहरूको बिमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन त्यसलाई मनिटरिङ लेभलमा हेर्नु पर्यो होइन. अर्को भनेको चाहिँ मैले अघि भनिहालेँ होइन, कतिजना वेस्ट वर्करहरू फोहोरमा काम गरिराख्नु भएको हुन्छ तर त्यसले गरेर त कति हाम्रो स्वास्थ्यमा हानि पुर्याइरहेको हुन्छ होइन. त्यही पनि उहाँहरू एभ्रिडे काम गर्न जरुरी नै छ, किन भन्दा एक दिन बिदा लियो भने त्यो दिन खाना कसरी खाने थाहा हुँदैन. सो त्यही भएर चाहिँ एउटा मिनिमल वेज, एउटा महिनामा यति तलब चाहिँ हुनै पर्छ भनेर चाहिँ उहाँले टोक दियो भने र एक दिन बिदा लिन पाइन्छ भन्ने मात्र भयो भने त उहाँलाई त कति सजिलो भयो होइन, त्यो पनि छैन कि. त्यो भएर चाहिँ यो वेस्ट सेक्टरमा चाहिँ अहिले मेन भनेको मापदण्ड अनि डेटा कलेक्सन र बिमा सुविधा.
2: कार्यक्रममा हामी फोहोर व्यवस्थापन नीति तथा सक्रिय अर्थतन्त्र विज्ञ पीएसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं. अब चाहिँ अलिकति यो यस वर्षको विश्व वातावरण दिवसले जोडिएको कुरालाई पनि गरौं. प्रकृति संरक्षण र जलवायु चुनौतीहरूको सामना गर्न आवश्यकता अनुसार जोड़ दिएको छ यसपालि विश्व वातावरण दिवसले. यस सन्दर्भमा चाहिँ सफा स्वस्थ र जलवायु उत्थानशील नेपाल निर्माण गर्न फोहोर व्यवस्थापनको भूमिका चाहिँ कस्तो हुन्छ?
3: अब यसपालिको हाम्रो इन्भाइरोमेन्ट डेको थिम नै त्यही हो, क्लाइमेटलाई हामीले कसरी, जलवायु परिवर्तनलाई हामीले कसरी अगाडि बढाउन सकिन्छ र जोगाउन सकिन्छ, हाम्रो प्राकृतिक जति पनि सम्पदाहरू छ त्यसलाई हामीले कसरी संरक्षण गर्न सकिन्छ र प्लास्टिक वेस्ट म्यानेजमेन्टलाई चाहिँ कसरी हामीले तीव्र रूपमा घटाएर यसलाई राम्रो रूपमा सस्टेनेबल बनाउन सक्छ भन्ने नै प्लान हो. होइन, अब हामीले हेर्ने हो भने प्लास्टिक केबाट बनेको त बुझ्न जरुरी छ. होइन, प्लास्टिक भनेको चाहिँ पेट्रोलियम प्रडक्टबाट बनेको वा हाम्रो जति पनि प्राकृतिक ग्यासहरूबाट छ त्योबाट बढिरहेको छ. अब हामीले भनि नै रहेछौँ सहरीकरणले गरेर मान्छेको पपुलेसन पनि बढ्दैछ, पपुलेसन बढ्नुको सहित हाम्रो फोहोर पनि मात्रा बढिरहेको छ. होइन, अब यो फोहोरसँग चाहिँ जलवायु कसरी एक आपसमा जुडियो त भनेर पनि धेरै क्वेसनहरू छ. अब हामीले टाढाबाट सुन्दाखेरि त ओहो जलवायु परिवर्तन र प्लास्टिक वेस्ट म्यानेजमेन्ट भनेर भन्छ, तर हामीले नजिकले निहाल्ने हो भने हाम्रो जुन घरबाट निस्किरहेको फोहोर छ, कुहिने फोहोर र नकुहिने फोहोर, जब त्यो कुहिने फोहोर प्लास्टिकसँग मिसेर बन्सरी डाँडासम्म पुग्छ, त्यो फोहोर केही हदसम्म कुहिन्छ तर त्यो प्रपरली कुहिँदैन. होइन, त्यसबाट चाहिँ मिथेन ग्यास निस्किने गर्छ. सो त्यो मिथेन ग्यासले चाहिँ हाम्रो हरित ग्यास भन्छ. होइन, त्यसले चाहिँ हाम्रो जलवायु परिवर्तनमा ठूलो भूमिका खेलेको छ, जसले चाहिँ हामीलाई एकदम नकारात्मक रूपबाट अफेक्ट गरिरहेको छ. नम्बर वान त्यो भयो. नम्बर टू भनेर हामीले हेर्दाखेरि प्लास्टिकलाई घटाउनको लागि मान्छेहरूले चाहिँ प्लास्टिक बढी जलाइरहेको देख्न सक्छौँ कि, त्यो एउटा समस्या छ. होइन, सो प्लास्टिक जलाउँदाखेरि त त्यसबाट त झन् तीव्र रूपमा हाम्रो स्वास्थ्यमा पनि हानि गर्ने भयो र जलवायु परिवर्तनमा पनि ठूलो हानि पुर्याउने भयो. होइन, र अर्को भनेको चाहिँ हामीले चाहिँ नचाहि देखि नदेखि धेरै फोहोरहरू चाहिँ पानीमा मिसिएर गइरहेको छ, त्यसले गरेर वाटर पल्युसन भइरहेको छ, एउटा इन्टायर इकोसिस्टममा अफेक्ट भइरहेको छ. अब यो चाहिँ हामीले खासै नेग्लेक्ट गरिराख्ने चिज हो कि, खोलामा त आफै त्यो प्राकृतिक रूपमा नै त्यो खोलाले आफूले उ गर्छ भनेर हामीले भनेर पढ्ने गरिरहेको छ, तर हामीले ठ्याक्क आजको दुई वर्ष अगाडिको सानेपाको बाढी याद गर्ने हो भने बाढी त आयो, त्यो चाहिँ धेरै वर्षपछि बाढी आएको भनेर पनि भन्ने गर्छ, जुन चाहिँ जलवायु परिवर्तनको वान अफ द रिजन्सले भन्यो. तर त्यो बाढी आइसकेपछि हामीले एक हप्तासम्म त भएको इलेक्ट्रिक पोलमा पनि प्लास्टिक नै देख्यौँ, बाटोमा पनि प्लास्टिक नै देख्यौँ, तारहरूमा पनि प्लास्टिक देख्यौँ. भनेपछि जलवायु परिवर्तन र प्लास्टिक वेस्ट म्यानेजमेन्ट एक आपसमा एकदमै जुडेको छ नि त.
2: यही कुरालाई जोड्दै गर्दा बर्खायाम अहिले अलिकति यो सन्दर्भ जोडेर कुरा गर्नु, काठमाडौँ उपत्यकामा प्राय जसो बर्खायामको बेलामा कुनै न कुनै बेलामा सिस्टोल अथवा बन्सरी डाँडाका बासिन्दाहरूले फोहोर रोग दिनुहुन्छ. बितेका तीन चार वर्षको उदाहरण हेर्दाखेरि त्यही बेलामा उहाँहरूले भन्नुहुन्छ यो बेलामा एकदमै धेरै झिङ्गा आउँछ, एकदमै धेरै दुर्गन्ध हुन्छ, अनि रिस उठेर पनि हामीले गर्नुपर्ने बाध्यता हुन्छ भन्नुहुन्छ. होइन, त्यो किसिमले भयो. फोहोर व्यवस्थापनको चुनौतीहरू चाहिँ मौसम अनुसार कतिको फरक हुन्छन्, गर्मी वर्षा र जाडो मौसमले चाहिँ फोहोर व्यवस्थापन अथवा फोहोरको संकलन पुनर्चक्रण यसमा चाहिँ कतिको असर गर्छ यो मौसमले चाहिँ?
3: यो चाहिँ एकदम महत्वपूर्ण क्वेसन हो, किनभने मान्छेलाई यो बारेमा धेरै ज्ञानै छैन वा मान्छेहरू सचेत नै छैन भनेर भनौँ. होइन, अब हामीले गर्मीको मौसम हेर्ने हो भने गर्मीको मौसममा फोहोरहरू एकदम छिटो कुहिन्छ, त्यो कुहिने फोहोर भनेपछि जब त्यो प्लास्टिकसँग मिसेको हुन्छ त्यसबाट छुट्टै दुर्गन्ध आउँछ, त्योसँगै झिङ्गाहरू आउँछ, किरा फट्याङ्ग्राहरू आउँछ, त्यो फोहोरलाई फेरि वेस्ट वर्करले सफा गरेर वर्गीकरण गर्दाखेरि उहाँहरूको हेल्थमा कतिको अफेक्ट गर्यो त, न उहाँहरूले पन्जा लगाएको हुन्छ, न पिपी लगाएको हुन्छ, न मास्क लगाएको हुन्छ, न चस्मा लगाएको हुन्छ, कति फोहोर आँखामा गइरहेको हुन्छ, कति फोहोर श्वास प्रश्वासनले मुखमा सासमा गइरहेको हुन्छ. होइन, सो त्यसले गरेर चाहिँ गर्मीको मौसममा एक त फोहोर पनि धेरै हुन्छ, फोहोर सँगै सँगै प्लास्टिकमा धेरै के भन्छ कुहिने फोहोर पनि टाँसेर गइरहेको हुन्छ, त्यो सँगैसँगै धेरै कुहिन्छ पनि छिटो फोहोर, जसले गरेर प्लास्टिकको मोल पनि कम भयो, त्यो सँगैसँगै पूर्ण चक्रणमा ल्याउन गाह्रो पनि भयो र कामदारहरूको काम पनि बेसी हुने भयो। त्यो त गर्मी मौसमको भयो। अब बर्खायामको बेलाको त झनै छुट्टै छ, त्यो त झन कठिन छ। बर्खायामको बेलामा चाहिँ प्राय जस्तो प्लास्टिकहरू नदीमा मिसिएर गएको हामीले धेरै देखिरहेको हुन्छ, होइन? नदीमा मिसिनु त एउटा च्यालेन्जिङ छ, होइन? त्यो सँगैसँगै ढलमा मिसिएर पनि गइरहेको छ। अब ढलमा मिसिएर त ढल बन्द भएपछि त त्यहाँ त वाटर क्लगिङ भयो, पानी त जम्मा हुने भयो, त्यसले गरेर हाम्रो इन्टायर काठमाडौँ भ्याली वा सहरमा मेन प्रब्लम भनेको बर्खायाममा ढल बन्द हुनु। त्यो ढल कसरी बन्द हुनु त, प्लास्टिक फोहोरहरू वा फोहोरहरूको वर्गीकरण नभइकन त्यहाँ पानीमा फालेर त्यसपछि त्यो वाटर क्लगिङ हुने हो नि त, होइन? त्यो सँगैसँगै अर्को एउटा भनेको पानीसँगै अर्को एउटा समस्या भनेको चाहिँ वेस्ट वर्करहरूलाई चाहिँ फोहोर कलेक्ट गर्न समस्या आइरहेको छ। किनभने यसले गर्मीमा त फोहोर कलेक्ट भइरहेछ, तर पानी परेको बेला फोहोर कसरी कलेक्ट गर्ने? उहाँहरूको त रोजीरोटी नै किलोको फोहोर अनुसारमा थाहा हुन्छ। सो त्यसले गरेर चाहिँ एभ्री डे पानी परिरहेको बेला फोहोर पनि कम हुने भयो। फोहोर किनभने त्यो त पानीसँग मिसिएर बढी जाने भयो नि त, होइन? त्यसले गरेर बाटोमा फोहोर हुने कम हुने भयो, उहाँहरूलाई फोहोर कलेक्ट गर्नको लागि माध्यम नहुने भयो र उहाँहरूको रोजीरोटीमा डिरेक्टली अफेक्ट हुने भयो। र विन्टरमा देखेको मेन समस्या भनेको चाहिँ के हो भन्दाखेरि फोहोर त अलिक कमै हुन्छ, प्लास्टिकहरू अलिक कम हुन्छ, किनभने हामीले पानीको बोतल कम खान्छ, होइन? पानी कम खान्छ र जुसहरू पनि अलिक कम खाने हुन्छ, त्यसले गर्दा फोहोर त कम भएको हुन्छ। तर मेन च्यालेन्ज भनेको चाहिँ मान्छेहरूले दाउरा बाल्नलाई मजाले प्लास्टिक राखेर बाल्छन् दाउरा, त्यसले गरेर चाहिँ हाम्रो मौसम अनुसार नै त्यही अनुसारको नीति नियमहरू हुनु पर्यो, त्यही अनुसारको कार्यक्रमहरू हुनु पर्यो, कार्य पनि त्यही अनुसारले अगाडि बढे मात्रै प्लास्टिक वेस्ट चाहिँ हामीले
2: मौसम अनुसार आउने चुनौतीहरू समाधानको लागि समुदाय, स्थानीय सरकार वा निजी क्षेत्रहरू व्यावहारिक रूपमा गर्न सकिने त्यस्ता कुराहरू केही छन्? हामीले यस्तो गर्यो भने चाहिँ यी चुनौतीहरू अलिकति कम गर्न घटाउन सकिन्छ भन्ने
3: स्थानीय रूपबाट चाहिँ त्यही नै हो। सर्वप्रथम त वर्गीकरणको लागि जोड दिनु पर्यो, घर घरबाट नै वर्गीकरण गर्नुपर्छ र एकदम नियमित रूपमा वर्गीकरण गर्नुपर्छ, नोटिस जारी गरेर मात्र होइन कि घर घरमा सचेतना पुर्याएर चाहिँ उहाँलाई कसरी व्यवहारिक रूपमा हामीले बदल्न सक्छ त्यो एउटा चाहिँ गर्न एकदमै जरुरी छ। त्यो नभइकन हामीले त्यो चाहिँ हाम्रो फर्स्ट लेभल फर्स्ट स्टेप हो भनौँ न, होइन? हामीले वेस्ट म्यानेजमेन्टको लागि फर्स्ट स्टेप त्यो भयो। सेकेन्ड भनेको चाहिँ जति पनि प्राइभेट सेक्टर्सहरू छ उहाँहरूले चाहिँ जति आफूले वेस्ट प्रड्युस गरिरहेको छ, अब एउटा काम गर्दाखेरि त उत्पादन क्षेत्रमा त कति धेरै वेस्टहरू प्रड्युस भइरहेको हुन्छ वा उत्पादनमा नै कति धेरै प्लास्टिकहरूको प्रयोग भइरहेको हुन्छ, प्लास्टिकको उत्पादन भइरहन्छ। जति प्लास्टिक उत्पादन भयो त्यही अनुसारको चाहिँ उहाँहरूले नै त्यसको व्यवस्था गर्ने जिम्मेवारी लिनुपर्ने भयो। त्यो नीति लागू गर्नको लागि हामीलाई स्थानीय तहबाट प्रेसरहरू प्रोभाइड गर्नुपर्ने भयो, होइन? सो स्थानीय तहबाट त्यो नीति लागू गर्नको लागि कडा कारवाही सहितको जरिवाना सहितको हुनुपर्ने भयो र जति पनि प्राइभेट सेक्टरहरू यो वेस्ट वा उत्पादनमा काम गर्ने भइरहेछ, जति पनि फोहोर कलेक्ट भइरहेछ, त्यसको एउटा नियमित रूपमा चाहिँ उहाँहरूले नै त्यसको व्यवस्थापन गर्नुपर्छ भनेर निश्चित रूपमा जारी गर्नुपर्ने भयो। अर्को भनेको चाहिँ हाम्रो लोकल कम्युनिटीबाट नै हामीहरूले चाहिँ ल ठिक छ, हामी स्थानीय तहमा किन कुर्नु पर्यो, हामी आफैले नै आफ्नो साथीलाई, दिदी भाइलाई, दाजुलाई, सबैलाई चाहिँ अबबाट हामीले फोहोर वर्गीकरण गर्नुपर्छ, यसमा कोही विज्ञहरू हुनुहुन्छ नि उहाँबाट ज्ञान लिएर आफ्नो दाजुभाइहरूलाई चाहिँ यो कौशिक खेतीको पालनको बारेमा अझै ज्ञान दिन सक्यो भने त्यो अझै अगाडि बढ्न सक्यो नि त।
2: बदलियो नेपालमा हामी फोहोर व्यवस्थापन नीति तथा सक्रिय अर्थतन्त्र विज्ञ प्रेसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। कार्यक्रमको हामी अब अन्तिम चरणमा आएका छौँ। अन्तिम चरणमा जस्तो अहिले प्रविधिमय भएको छ हाम्रो जीवनशैली अथवा हाम्रो संसार प्रविधिसँग एकदमै धेरै नजिकेको छ, फोहोर व्यवस्थापनको क्षेत्रमा चाहिँ यो प्रविधि अथवा डिजिटल समाधानको कस्तो भूमिका रहन सक्छ? स्मार्ट बिन होला, मोबाइल एप, अन्य नवीन प्रविधिहरू नेपालको सन्दर्भमा चाहिँ कतिको प्रभावकारी हुन सक्छ र प्रयोग गर्न थालिएको तपाईँले पाउनु भएको छ?
3: अहिले चाहिँ खासै यो प्रयोगमा आइरहेको छैन, तर यो चाहिँ अवसरको स्टेप पनि हामीले देख्न सक्छ, होइन? अब कति धेरैजनाहरू चाहिँ वेस्ट स्मार्ट वेस्ट कलेक्ट गर्नलाई चाहिँ अगाडि बढिरहेको छ. जस्तै यो प्लास्टिक वेस्टबाट हामीले कसरी इँटाहरू बनाउन सक्छ भनेर, प्लास्टिक वेस्टले हामीले कसरी फेरि के भन्छ प्लाईहरू बनाउन सकिन्छ भनेर त अगाडि बढ्दैछ. अब मेन हाम्रो समस्या जुन सङ्कलनमा छ, त्यो सङ्कलनमा आधारित रहेर चाहिँ उहाँले जुन यो स्मार्ट कलेक्सनको कुराहरू भयो, स्मार्ट बिनको हजुरले कुरा गर्नुभयो, त्यसमा चाहिँ अब नयाँ एप सिस्टम होइन, हाम्रो फोनैबाट कहिले आउँदैछ फोहोरको गाडी, त्यो त्यस्तो सिस्टमहरू जस्तै गरेर अरू अन्य सिस्टम, कति फोहोर कलेक्ट भइरहेछ, मैले वर्गीकरण गरेको फोहोर कहाँ गइरहेको छ, महिनामा कति प्रतिशत फोहोर चाहिँ मैले दिएँ भने त्यो एउटा डेटा एउटा एप सिस्टमबाट नै आउन सक्यो भने चाहिँ एक त मान्छे सचेत पनि भयो, त्यो सँगै आफूले फोहोर जुन दिइरहेको छ हामीले कलेक्ट गर्न आउनेलाई, सो त्यो फोहोरबाट चाहिँ कति वर्गीकरण भएर त्यसले कसरी कवाडी सेन्टर वा रिसाइक्लिङ इन्डस्ट्रीलाई सपोर्ट गरे, त्यो डेटा पनि त हामीसँग रह्यो होइन.
2: यो काममा चाहिँ विशेष गरी पालिकाहरू सचेत. अब कार्यक्रमको अन्त्यमा जाँदै गर्दाखेरि नेपालका सहरहरूलाई सफा र दिगो बनाउन एउटा सानो तर प्रभावकारी यो डेली हेबिट मात्रै भनौँ, डेली हेबिटमा परिवर्तन गर्न सक्ने हो भने तपाईँ के सुझाव दिन चाहनुहुन्छ?
3: मेरो सुझाव त एकदमै सामान्य र एकदम बुझ्नु नै पर्ने हो. त्यो भनेको चाहिँ हामीले घर घरबाट कुहिने फोहोर न नकुहिने फोहोर छुट्याएर दिनु पर्यो. अब हामीले कुहिने फोहोरलाई पनि सक्दो प्लास्टिकमा नै बेरेर दिने गर्छौँ होइन, त्यसको सट्टा हामीले एउटा प्लास्टिक एउटा डस्टबिनमा नै त्यो कुहिने फोहोर यसमा यो एउटा डस्टबिनमा कुहिने फोहोर चाहिँ राख्ने हो र नकुहिने फोहोर यो डस्टबिनमा राख्ने, र जब फोहोर सङ्कलन गर्न आउँछ उहाँहरूलाई त्यो डस्टबिनै दिएर ल हजुर यो गर्नु, अलिकति अल्छी लाग्दो काम हुनसक्छ हेर्दाखेरि र सुन्दाखेरि र बुझ्दाखेरि होइन. तर हामीले त्यो मात्रै लागू गर्यो भने चाहिँ धेरै प्रतिशत धेरै यो इन्टायर चक्रीय अर्थतन्त्र फोहोर व्यवस्थापनको जुन हामी कुरा गरिरहेको छ त्यो इन्टायर सेक्टरको फर्स्ट स्टेप भनेको नै त्यो, र त्यो स्टेपलाई लागू गर्न हामीले घर बाट नै सुरुवात गर्नुपर्ने हुन्छ. सक्दो अर्ग्यानिक वेस्टलाई जैविक मलमा गरेर कौशी खेती गर्न पाए त झनै राम्रो होइन, त्यसबाट त हाम्रो प्लास्टिक वेस्ट मात्रै जाने भयो. यदि त्यो गर्न नसकेमा चाहिँ छुट्याएर कुहिने फोहोर र नकुहिने फोहोर छुट्याएर नै हामीले दिन सक्यो भने चाहिँ धेरै प्रभावकारी हुन सक्छ.
2: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो र यो फोहोर कुरा हामी सामान्य खान्छौँ तर यो एकदमै अग्लो विषय हो, हामीले घर घरबाट बुझ्नुपर्ने यो विषयमा प्रष्ट रूपमा बुझाउने गरी आफ्नो कुराहरू राख्नुभयो. यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद.
3: थ्याङ्क यू सो मच.
2: उहाँ हुनुहुन्थ्यो फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियस्मा श्रेष्ठ. उहाँ क्लाइमेट एक्सन नेपालमा परियोजना अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ. अब भने आजको बदलिदिन नेपालको समय सकिए लागेको छ. अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतवादको विषयमा छलफल गर्छौ. आजको बदलिदिन नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भजनर बस्ने विदा हुन्छु. नमस्कार.

छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
5: नेपाल सरकार, विज्ञापन हो।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: आहा, अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
11: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
12: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाइस्न विपक्षीले सदन चल्न नदिने, दरबार हत्याकाण्डको फाइल खोल्ने नवनियुक्त गृहमन्त्री गुरूङको घोषणा। रामेछापमा सुरक्षित वैदेशिक रोजगार तथा न्याय निरूपणमा प्रहरीको भूमिकाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न। ओखलढुङ्गाको नली डाँडामा नेपाली कागज उत्पादन शुरू। एआई पूर्वाधार विस्तारका लागि ओपन एआईको ठूलो वित्तीय योजना सार्वजनिक। र नेपाल क्लाइम्बिङ स्पोर्ट्स संघको आयोजनामा आउँदो शनिबार काठमाडौँमा राष्ट्रिय स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनशीप हुने। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं।
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 047-5214-13।
2: केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है के?
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छुट्टैन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। आज विश्वभर सभ्यताबीच संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। विश्वमा बढ़दो द्वन्द, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरूको बीच सभ्यता र संस्कृतिहरू बीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्र महासभाले सन् 2024 जून 7 एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष जून 10 अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। चीनद्वारा प्रस्तावित उक्त प्रस्तावलाई 80 बढ़ी देशहरूले समर्थन गरेका थिए। संयुक्त राष्ट्रसंघका अनुसार सभ्यताबीचको संवादले भेदभाव, पूर्वाग्रह र गलत धारणाहरू हटाउन सहयोग पुर्याउँछ। साथै यसले विभिन्न राष्ट्र संस्कृति र समुदायबीच विश्वास, समझदारी र मित्रवत सम्बन्ध निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ। विश्व शान्ति साझा

श्रीलंका दक्षिण कोरिया अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका लगायतका देशहरूबाट प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहनेछ। सीईएसआईएफले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गराएको जानकारी अनुसार कार्यक्रममा विभिन्न देशका पूर्व मन्त्रीहरू, पूर्व परराष्ट्र सचिवहरू, वरिष्ठ कूटनीतिज्ञहरू, अर्थशास्त्रीहरू, सुरक्षा विज्ञहरू तथा निजी क्षेत्रका नेतृत्वकर्ताहरूले आफ्ना अनुभव र विचार राख्नेछन्। सीईएसआईएफका निर्देशक विजय कान्त कर्णले नीति निर्माण, शैक्षिक अनुसन्धान र निजी क्षेत्रको अनुभवलाई एउटै स्थानमा जोड्दै नेपालको आर्थिक रूपान्तरण, नीतिगत सुधार र रणनीतिक सोचमा सकारात्मक योगदान पुर्याउनु नै यस बोधी संवादको लक्ष्य रहेको बताउनुभयो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरू गर्ने कार्यसूची छ। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले दिने कार्यसूची छ। अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थपबारे जानकारी गराउने सम्भावित कार्यसूची छ। बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्ने लगायत सम्भावित कार्यसूची छ। यद्यपि प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै प्रतिपक्षी दलहरूले सदनमा लगातार अवरोध गरिरहेकोले आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने या नगर्ने निश्चित छैन। यसैबीच विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभा बैठकमा व्यक्त गरेको नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने भएका छन्। मंगलबार सिंहदरबार स्थित नेपाली कंग्रेसका संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले पुरानै निर्णय दोहोऱ्याएको नेपाली कंग्रेसका सचेतक निष्कल राईले बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले माफी नमागेसम्म र उहाँको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाइएसम्म संसद चल्न नदिने निर्णय गरेको जानकारी दिनुभएको छ। नवनियुक्त गृहमन्त्री सुदान गुरूङले दरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढ़ाउने निर्णय गर्नुभएको छ। हिज पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै सिंहदरबार पुगेर मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले दरबार हत्याकाण्ड सम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी आवश्यक थप छानबिन प्रक्रिया अघि बढ़ाउने घोषणा गर्नुभएको हो। उहाँले नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन गरिएका मुद्दा फिर्ता थप

मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरी सिफारिश सहित प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने समेत बताउनु भएको छ। गुरूङले गृह मन्त्रालय र नेपाल प्रहरीबाट संवेदनशील सूचना चुहाउट रोक्न सूक्ष्म अध्ययन गरी दोषीमाथि कार्यवाही सिफारिश गर्न सुरक्षा निकायमा विशेष अनुसन्धान टोली एसआईटी गठन गर्ने घोषणा गर्नुभएको छ। उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई थप प्रभावकारी बनाउँदै अहिले प्रक्रियामा रहेका जघन्य अपराधका अनुसन्धान फाइलहरू शीघ्र टुंगोमा पुर्याउन निर्देशन समेत दिनुभएको छ। मन्त्री गुरूङले कुनै पनि नागरिकमाथि चरित्र हत्या गर्ने किसिमको व्यवहारको समेत मन्त्रालयले गम्भीरताका साथ हेर्ने बताउनु भएको छ। नवनियुक्त विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारमा रहेको कार्यकक्षमा पुगेर हिजो मन्त्री पुनले पदभार ग्रहण गर्नुभयो। पदभार ग्रहण गर्दै मन्त्री पुनले मन्त्रालयको संगठन तथा व्यवस्थापन ओएनएम तयार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ। उहाँले संरचना र कार्यदिशा तय गर्नै बाँकी रहेको भन्दै शून्यबाट अगाडि बढ़ने बताउनु भएको छ। मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफूले पूर्ण समर्पणका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। मन्त्री पुनले आफू 3 वर्षसम्म मात्र मन्त्रालयको नेतृत्व गर्ने र मन्त्रालयलाई संस्थागत आधारमा अघि बढ़ाएर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना रहेको पनि बताउनु भएको छ। स्वतन्त्र सांसद पुन दोस्रो पटक मन्त्री बन्नुभएको हो। यसअघि उहाँ तत्कालीन सुशीला कार्के नेतृत्वको सरकारमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री बन्नुभएको थियो। रासोपा बागमती प्रदेशको सभापतिमा 4 जनाको उम्मेद्वार कायम रहेको छ। 2 जना सांसद सहित 5 जनाले उम्मेद्वारी दिएकोमा 4 जनाको उम्मेद्वारी कायम रहेको मंगलबार राति निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिएको थियो।

0: काभ्रेबाट निर्वाचित सांसद मदन भण्डारीले उम्मेद्वारी फिर्ता गर्नुभएको छ। सार्वजनिक गरिएको सभापतिका उम्मेद्वारहरूको अन्तिम नामावलीमा रामेछापका हरिबहादुर खत्री, नुवाकोटका डाक्टर अच्युतम लामिछानी, धादिङका कृष्णमान श्रेष्ठ र मकवानपुरका उत्सव अर्याल रहेका छन्। आज बिहान पनि निर्वाचन कार्यतालिका अनुसार मतदान हुन नसकेपछि बिहान 8 बजेसम्म निर्वाचन कार्यक्रम स्थगित गरिएको छ। त्यस्तै राष्ट्रपति बागमती प्रदेशको सदस्य पदका लागि 88 जनाको उम्मेद्वारी परेको छ। निर्वाचन समितिले खुला सदस्य समावेशी दलित महिला अल्पसंख्यक र विभिन्न निर्वाचन क्षेत्रका आधारमा उम्मेद्वारहरूको वर्गीकरण गरेको छ। सदस्य पदका लागि काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, काभ्रेपलाचोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, दोलखा, सिन्धुली र रामेछाप जिल्लाका प्रतिनिधिहरू चुनावी मैदानमा उत्रिएका छन्। अन्तिम नामावली प्रकाशन भएसँगै मतदानको प्रक्रिया अघि बढ़ाउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सम्पूर्ण विद्यालयहरूलाई विद्यार्थीको व्यक्तिगत सूचना संरक्षण गर्न निर्देशन दिएको छ। केन्द्रले मंगलबार एक सूचना जारी गर्दै विद्यार्थीहरूको व्यक्तिगत गोपनीयता र सुरक्षाप्रति गम्भीर हुन सबै विद्यालयहरूलाई सचेत गराएको हो। पछिल्लो समय विद्यालयहरूबाट विद्यार्थीको विवरण बाहिरिएको भन्दै केन्द्रले उक्त निर्देशन दिएको हो। विद्यालयहरूबाट विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेल जस्ता नितान्त व्यक्तिगत विवरणहरू अनाधिकृत व्यक्ति वा संस्थाहरूलाई उपलब्ध गराउने गरिएको विज्ञप्तिमा उल्लेख छ। यसरी व्यक्तिगत सूचना बाहिरिँदा अपरिचित व्यक्ति वा संस्थाबाट विद्यार्थीहरूमाथि मानसिक दबाव सिर्जना भएको भन्दै केन्द्रमा विभिन्न उजुरी र गुनासाहरू दर्ता भएका थिए। सोही उजुरीहरूका आधारमा केन्द्रले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ। इजरायल जानका लागि लिइँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरूले विरोध गरेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना नाउन्जेलसम्मका लागि स्थगित गरिएको हो। व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क धेरै भएको भन्दै परीक्षार्थीहरूले हिजो प्रदर्शन गरेका थिए। त्यस क्रममा झडप समेत भएको थियो। त्यसपछि इन्टरनेशनल क्वालिफिकेशन प्राली ले भाषा परीक्षा तत्कालका लागि स्थगित गरिएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएको हो। सूचनामा परीक्षाको नयाँ मिति तथा समय सम्बन्धी जानकारी अर्को सूचना मार्फत दिने उल्लेख छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचार क्रममा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: जनरल ओपीडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896925998
7: हजुरको रेडियो 102.1 मेगा
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पताकी समाचार। वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा त्यसबाट समाजमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्न सम्बन्धित निकायबीच समन्वय र जनचेतना अभिवृद्धि गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। जिल्ला प्रहरी कार्यालयमा हिजो सुरक्षित वैदेशिक रोजगार तथा न्याय निरूपणमा प्रहरीको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको सोही अवसरमा सामी कार्यक्रम अन्तर्गत जिल्लामा भएका गतिविधिको प्रगति समीक्षा र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। कार्यक्रममा वैदेशिक रोजगारीको वर्तमान अवस्था, यसले परिवार र समाजमा पारेको सामाजिक तथा आर्थिक प्रभाव, वैदेशिक रोजगार सम्बन्धी उजुरीको अवस्था तथा त्यसको कानूनी निरूपणका विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि स्थानीय तह, प्रशासन, प्रहरी र सरकारवाला निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, प्रमुख प्रशासकीय अधिकृत देवर्ष सापकोटा, महाशाखा प्रमुख हितकुमारी पौडेल, वरिष्ठ अधिकृत दीपक सुवेदी, प्रशासकीय अधिकृत तथा विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका छ जन्तरखानी स्थित नली डाँडामा नेपाली कागज उत्पादन शुरू गरिएको छ। स्थानीय स्रोत साधनको उपयोग गर्दै आय आर्जन, रोजगारी सिर्जना तथा स्थानीय उत्पादन प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरिएको उद्योगबाट व्यावसायिक रूपमा नेपाली कागज उत्पादन थालिएको हो। नली डाँडा सामुदायिक वन उपभोक्ता समितिका अनुसार उद्योग स्थापना तथा सञ्चालनका लागि समितिको करिब 6 लाख रूपियाँ र डिभिजन वन कार्यालय ओखलढुङ्गाको 5 लाख रूपियाँ अनुदान गरी कुल 11 लाख रूपियाँ लगानी गरिएको छ। समितिका अध्यक्ष आङबाबु शेर्पाले जिल्लामै गुणस्तरीय नेपाली कागज उत्पादन गरी बजारमा पुर्याउने लक्ष्यका साथ उद्योग सञ्चालन गरिएको बताउनु भएको छ। उहाँका अनुसार उद्योगबाट नेपाली तथा जापानी प्रविधिमा आधारित दुई प्रकारका गुणस्तरीय कागज उत्पादन भइरहेको छ। अदालतको लेटर प्याड र आधिकारिक व्यक्तिको हस्ताक्षर कृत्य गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोर्खाको आरूघाट गाउँपालिका सात घर भएका 26 वर्षीय विवश अधिकारी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पक्राउ गरेको हो। गत 15 चैत्रमा अधिकारीको नाममा मुद्दा खोल्ने तथा पुनः प्रमाणीकरण सम्बन्धी सूचना भन्ने पत्र कृत्य बनाइएको खुलेको हो। मुद्दाको अन्तिम निर्णय भएपछि विवश अधिकारीको बैंकमा 1,23,00,000 रकम अन्तर हुने र 24 चैत्रमा सेवा शुल्क भुक्तानी सम्बन्धी झुटा लिखत तयार गरी विवश अधिकारीलाई अदालतबाट 1,06,500 बुझाउने भन्ने आदेश दिएको भनी अदालतको नक्कली पत्र बनाइएको सीआईबीले बताएको छ। काठमाडौँ जिल्ला अदालतको लेटर प्याडमा न्यायाधीश श्रेष्ठदार अधिकृतको समेत दस्तखत कृत्य उल्लेख गरेको पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। काठमाडौँमा अनलाइन मार्फत यौन धन्दा गर्ने गिरोहका 16 जनालाई प्रहरीले पक्राउ गरेको छ। व्हाट्सएप, फेसबुक लगायत सामाजिक सञ्जाल मार्फत ग्राहक खोजेर होटलमा भेट गरी यौनजन्य गतिविधि गरेको आरोपमा ती 16 जना पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा 4 पुरूष र 12 महिला छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका 2 घर भएका काठमाडौँमा होटल सञ्चालक 33 वर्षीय विकास बोलन सरलाई, लालबन्दी नगरपालिका 14 का 34 वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका 8 का 28 वर्षीय विवेक साङतान, काठमाडौँ महानगरपालिका 9 शम्भु मार्ग बस्ने राजकुमार गौतम रहेका छन्। यस्तै महिलाहरूमा पेमा लामा, अञ्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमला माया लामा, फुर्बा माया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमादेवी गुरूङ र प्रिया तामाङ रहेको प्रहरीले जनाएको छ। उक्त गिरोहले फेसबुक, व्हाट्सएप लगायतका माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मलमलाई गर्ने, सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारी साधन प्रयोग गरी गौशाला क्षेत्रको शम्भु मार्ग र बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा पुर्याई योजन्य गतिविधि गराउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। समाचारको क्रममा मौसम समाचार। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानहरूमा कर्णाली प्रदेश लगायत सबै प्रदेशका हिमाली भूभाग साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता एआई कम्पनी मध्ये एक ओपन एआईले सम्भावित सार्वजनिक शेयर निष्कासन आईपीओ तर्फ महत्वपूर्ण कदम चालेको छ। कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोग समक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मस्यौदा गोप्य रूपमा पेश गरेको जनाएको छ। कम्पनीले अहिलेसम्म सार्वजनिक रूपमा शेयर बिक्री गर्ने समयबारे कुनै निर्णय नभएको जनाएको छ। यो प्रक्रिया पूरा भएपछि आवश्यक परे कम्पनीले छिटै शेयर बजारमा प्रवेश गर्न सक्ने बाटो खुल्ला हुनेछ। ओपन एआईले जारी गरेको विज्ञप्तीमा यो घोषणा अमेरिकी धितोपत्र एन अन्तर्गतको सम्बन्धित व्यवस्था अनुसार गरिएको र यसलाई शेयर बिक्रीको प्रस्ताव खरिदका लागि आह्वानका रूपमा लिन नहुने उल्लेख गरेको छ। कम्पनीका अनुसार भविष्यमा कुनै पनि प्रकारको शेयर निष्कासन गरिए त्यसका लागि आयोगमा औपचारिक दर्ता विवरण पेश गरिनेछ र कानूनी प्रक्रिया पूरा गरिनेछ। कृत्रिम बुद्धिमत्ता क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र विशाल लगानी आवश्यकता बीच ओपन एआईको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ। र समाचारको अन्त्यमा केही खेल समाचार। काठमाडौँमा राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीप हुने भएको छ। नेपाल क्लाइम्बिङ स्पोर्ट संघको आयोजनामा आउँदो शनिबार नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीप हुन लागेको प्रतियोगिता काठमाडौँको कालोपुलमा रहेको स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने काठमाडौँमा पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ। संघले विश्व क्लाइम्बिङ महासंघको सदस्य समेत रहेको प्रतियोगिता अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप हुने भएको छ। यस प्रतियोगितामा बोल्डरिङ विधामा मात्र प्रतिस्पर्धा हुनेछ। आर्थिक समस्या र छोटो तयारीका कारण एउटा मात्र विधामा समावेश गर्नु परेको संघका अध्यक्ष रमेश पौडेलले जानकारी दिनुभएको छ। देशका सातवटै प्रदेशबाट 17 वर्षभन्दा माथिका खेलाड़ीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता अन्तर्गत महिला तथा पुरूष दुवै विधाको छनौट चरण शुरू हुनेछ। र मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा थाइल्याण्डले नेपाललाई 131 रनको लक्ष्य प्रस्तुत गरेको छ। बायोमास ओभरमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 130 रन बनाएको हो। थाइल्याण्डका लागि नाना पत कोन्चारोन काईले अर्धशतकीय पारी खेल्नुभएको छ। उहाँले 51 बलमा अभिजित 63 रन बनाउनुभयो। फनिता मायाले 26 तथा चनिदा सुथिराङले 16 रन बनाउनु भएको छ। नेपालका लागि कविता कोरिया शर्मा र रुबिना छेत्रीले एक एक विकेट लिनुभएको छ। एसिया कपमा छनौट हुनका लागि नेपालले यो खेल जित्नुपर्नेछ। नयाँ समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। साथ जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने, दरबार हत्याकाण्डको फाइल खोल्ने नवनियुक्त गृहमन्त्री गुरूङको घोषणा, रामेछापमा सुरक्षित वैदेशिक रोजगार तथा न्याय निरूपणमा प्रहरीको भूमिकाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न, ओखलढुङ्गाको नली डाँडामा नेपाली कागज उत्पादन शुरू, एआई पूर्वाधार विस्तारका लागि ओपन एआईको ठूलो वित्तीय योजना सार्वजनिक र नेपाल क्लाइम्बिङ स्पोर्ट्स संघको आयोजनामा आउँदो शनिबार काठमाडौँमा राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप हुने। बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुत राज महत पनि यस समाचारबाट विदा हुन्छु। नमस्कार, शुभ दिन।

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हार्डवेयरको पसल चाहिँ कहाँ होला बटिस?
1: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844021369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
6: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज, किसानको साथी।
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 9854040239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
11: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसापिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
5: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
5: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 5 96 0 47 5 90 453।
5: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: hello. Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharule tapaiko man jitcha barambar.
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ
2: शिक्षामा कम्प्रोमाइज नगरौं गुणस्तरीय शैक्षिक संस्था नै रोजौं
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843361994
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
5: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-29
5: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली
6: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: भैयानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
3: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
2: ए काका काकी के को गन्थन मन्थन हो
4: ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
2: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
5: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 048-543-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
6: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं
6: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
7: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
6: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
6: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
5: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
9: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
10: हजुर रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
8: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिटसप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
12: सुन्नुहोस् है सुन्नुहोस्
11: हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
12: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
11: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
12: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुलपूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 98143451

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककौशलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ भने आज बुधबारको व्यवसायको साथमा पनि हामी तपाईँसँग रहेर यो एक घण्टाको समय यात्रा गर्छौं भने तपाईँले हामीलाई उकाली उराली गर्दै लगबेसी गर्दै साथै भन्ज्याङ चौतारी गर्दै घरमा बसेर पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ होला। यो बिहानको समय छ। तपाईँलाई कार्यक्रमबाट मिठा रमाइला मनसुनी गीतबाट भरपूर मनोरञ्जन दिने उद्देश्यका साथ हामी हरेक दिन आउने गर्छौं। आज पनि सोही क्रम जारी रहेको छ भने आज चाहिँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गुन्जने एकदमै मिठा रमाइला पूर्वेले पश्चिमेले साले जो काटे गौडा रोइला लगायतका विभिन्न ठाउँमा बस्ने विभिन्न खालका गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ। तपाईँले 0848 40 00 26 सहभागिता जनाउन सक्नुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले कमेन्ट पठाउन सक्नुहुन्छ। तपाईँका कमेन्टलाई छोटो मिठोमा वाचन गर्छौं। त्यसै गरी कार्यक्रम मनपर्छ भने तपाईँले शेयर पनि गर्न सक्नुहुन्छ। कस्तो लाग्छ कार्यक्रम, के लाग्छ, सल्लाह सुझाव अनि प्रतिक्रिया पनि तपाईँले दिन सक्नुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्री राज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथे ललिता आयो। तपाईँ फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनु होला। कार्यक्रम साताको साथै दिन आउँछ तर फरक बार फरक प्रस्तुति रहन्छ। आज के गर्ने भन्ने कुरा तपाईँलाई थाहा छ, थाहा पाइसक्नु भएको छ तपाईँ नियमित कार्यक्रम सुन्ने साथीलाई। र यदि तपाईँ पहिलोचोटि मात्रै कार्यक्रम सुन्दै हुनुहुन्छ भने पनि मैले आजको कार्यक्रमको बारेमा एक घण्टासम्म के गर्ने भन्ने कुरा जानकारी गराइसकेको छु भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौं। एकदमै मिठो अनि रमाइलो गीत रहेको छ अमृता लुङ्गेले भगेर अनि हेमन्त आले मगरको एकदमै मिठो गीत छ के होला शुभनाम भन्ने बोलको गीत। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो अनि रमाइलो गीत बजिसकेको छ। के होला शुभनाम अमृता लुङ्गेली मगर अनि हेमन्त आलय मगरको आवाजमा रहेको गीतबाट कार्यक्रमको शुरूआत गरिसकेका छौं। आजको विषयमा पूर्वमा यसदेखि पश्चिम महाकालीसम्म गुन्जने मिठा रमाइला गीतहरू बज्छ। पूर्वेली पश्चिमेली सालेजु काठेको एउटा लगायतका गीतहरू राखेर तपाईँलाई हामीले मनोरञ्जन दिन्छौं। तपाईँले सहभागिता जनाउनु पर्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? के छ रमिला आजको खबर सुनाउनुहोस् न।
1: मेरो ठिकै छ दिदी, सन्चै हुनुहुन्छ?
0: म एकदमै सन्चै आरामै छु। हिजो पनि सन्चै आरामै थिएँ, आज पनि सन्चै आरामै छु। है त, अनि खानपिन भयो, बाँकी छ? के छ, के हुँदैछ भन्नुहोस् न।
1: खाना मेरो त बाँकी छ, तपाईँले खानुभयो?
0: मैले त खाइसक्यो, अघि नै हो। अब फेरि खाने बेला हुन लागेको छ, यस्तै हो भन्नुपर्छ। यहाँभन्दा खास मेरो चाहिँ नयाँ नौलो केही छैन है रमिला।
1: हजुर हजुर, छ होला, मलाई नभन्नु भयो होला तपाईँले। यता त पानी पानी पर्ला जस्तो धुम्मा भएको छ दिदी, त्यता कस्तो छ?
0: ल, यता पनि त्यस्तै छ। अब अघि घाम लागेको जस्तो भएको थियो, अहिले फेरि पानी पर्ला जस्तो छ, यस्तै छ भन्नुपर्छ। आज पक्कै पनि एकदमै शीतल छ, हामीलाई पनि यता एकदमै शीतल लागिरहेको छ, रमाइलो लाग्दैछ। अब एकछिनमा पानी पर्यो भने झन् पानी परेर मौसम खुलेपछि झनै राम्रो अनि रमाइलो पनि देखिन्छ होइन, हरियाली डाँडा पाखा यस्तै छ। अनि अरू त अब ठिकै छ भन्दै हुनुहुन्छ, मैले रमिलाजीलाई खास केही सोधिनँ त्यसो भए। हुन्छ भन्दै हुनुहुन्छ। अब हामीलाई त्यस्तो केही सोध्नु पर्ने अथवा हामीलाई भन्नुपर्ने छ भने अब रमिलाजीले भन्न सक्नुहुन्छ?
1: होइन दिदी, केही छैन, के भनौँ,
0: केही छैन।
1: सन्चै हुनुहुन्छ भन्नुभयो, खाना नै खानुभयो भन्नुभयो, अनि अरू त के सोध्नु छ?
0: न छ के छ भने भन्नुहोस् है, म त्यसको जवाफ दिन सक्नेसम्म म दिनेछु।
1: त्यो त हो कि, बरु तपाईँ मलाई क्वेसन गर्नु, म उत्तर दिन्छु नि।
0: मैले त सधैँभरि सोधी त रहेको हो नि, यस्तो छ अब सधैँभरि मैले अब नियमित रूपमा सोधिरहँदा कहिलेकाहीँ चाहिँ अब रमिला आजको पनि त जिज्ञासा होला, हामीलाई पनि केही सोध्न मन थियो, हामीले पनि सोध्न पाए हुन्थ्यो भन्ने यदि साथीहरूको जिज्ञासा छ भने चाहिँ मैले तपाईँहरूको लागि चाहिँ खुल्ला रूपमा प्रश्नको सोध्नको लागि चाहिँ यो कार्यक्रममा होइन तपाईँहरूसँग रमाइलो गर्नको लागि कुरा सोध्न तपाईँले सोध्न हामीलाई त्यसको

0: उत्तर दिन तयारी छौ। ल त्यसो भए भोलि चाहिँ अब रमिलाजीले मलाई सोध्नुहुन्छ होला है, आज दिनभरि लगभग केही प्रश्नहरू तयारी पनि गरेर बस्नुहुन्छ होला। तर यस्तो रमिलाजी, मैले उत्तर दिन सक्ने र मैले उत्तर दिन मिल्ने खालको प्रश्नहरू चाहिँ राख्नु होला है। फेरि तपाईँले फेरि प्रश्न सोधे जतिको सबै उत्तर मैले अब कहिले काहीँ दिन नसकेला, कहिले अब कार्यक्रमको समय अभाव होला होइन, अब कहिले काहीँ अब त्यसको जवाफ मसँग नहोला, त्यही भएर मसँग चाहिँ तपाईँले जे प्रश्न सोध्नुहुन्छ त्यो प्रश्नको अपेक्षा चाहिँ उत्तर चाहिँ के आउँछ भन्ने कुरालाई मध्यनजर गरेर प्रश्नहरू तयार गर्नु होला है। ल ठिक छ, मैले त अब अपेक्षा अनुसार सुधे अनुसारको प्रश्नको उत्तर त यहाँहरूले दिइसक्नु भएको छ, बाँकी त मैले केही पनि सोधिनँ होइन, सोधिनँ पनि, बाँकी कुरा सधैँ कार्यक्रममा सुनिदिनु होला, माया गर्नुहोला, अब कार्यक्रमको बारेमा सल्लाह सुझाव छ भने भन्नुहोला, गीत संगीत अब लोकगीत संगीतलाई माया गर्नुहुन्छ भन्ने कुरा, यो प्रश्नहरू त खास रमिलाजीलाई सोधिराख्नु पनि पर्दैन।
1: दिदी के अरे लोक भागहरूलाई माया भएर पो फोन गरे, तपाईँको कार्यक्रम मन परेर फोन गरे हो, या नत्र म कहाँ गर्ने,
0: नत्र गर्नुहुन्थेन। त्यसो भए लोकगीतको कार्यक्रम नभएर अर्कै कार्यक्रम भएको भए हाम्रो रमिलाजीको फोन आउँथ्यो कि आउँदैन थियो होला।
1: दिदी त यो के अरे हजुरको रेडियोमा त अरू रेडियोमा त हुनुहुन्न, मैले सुनेको छैन, यो हजुरकोमा त सबै गीतहरूको कार्यक्रमहरू छ नि त, मलाई राम्रो लाग्छ,
0: त्यही भएर चाहिँ आउनुहुन्छ। ल ठिक छ, यो माया साथ सधैँभरि यसै गरी दिनु होला, हामीले पनि सकेसम्म सबै कार्यक्रमलाई समेट्ने प्रयत्न गर्छौँ है। ल त्यसो भए कार्यक्रमतर्फ लाग्छौँ, एउटा मिठो गीत बोल्छु साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस्।
1: पहिला प्रथममा त यति मिठो भोइसमा कार्यक्रम चलाउनुहुन्छ तपाईँको लागि, अनि प्राविधिक दाई दाई देवमाझी ध्रुव पाण्डे निर्मला पौडेल अनि दिदी धनु गजमेर पासाङ जन्मा तामाङ बहिनी अनि छाँगा देवी भाषी साथीहरू सम्पूर्णलाई भन्दै सुकिन्छु ल, नमस्कार।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रोमिला तामाङजी, शङ्खुवा सुभादेखि हुनुहुन्थ्यो, उहाँको लागि विशेष धन्यवाद व्यक्त गरे मैले, उहाँले आफ्ना आसमरजन साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउनु होला। 0840404026 नम्बर खुल्ला छ, तपाईँले हामीलाई साताको सातै दिन सुन्न सक्नुहुन्छ, तर फरक प्रस्तुतिको साथमा आइतबारदेखि शनिबारसम्म के कार्यक्रम आउँछ भन्ने कुरा तपाईँलाई थाहा छ, हामीले खास भनिराख्न पनि पर्दैन। यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, नमस्कार, हजुर कहाँदेखि बोल्दै हुनुहुन्छ? योभन्दा केही समय अगाडि आउनु भएको थियो है? अनि यो बिचतिर कता हराउनु भयो सीताजी? आउने जाने आउने जाने गर्दै हुनुहुन्छ। खिम्तीतिरै हुनुहुन्छ? खिम्तीतिरै भए त तपाईँको फोन सम्भवतः आउँथ्यो, सायद तपाईँ धेरै पछि आउनुभयो, मैले यो भन्दा के भन्दा नि लगभग एक महिना जस्तो हुन लाग्यो तपाईँ हराउनु भएको, कि 15-20 दिन भयो सीताजी?
1: एक महिना भयो नि, आएँ नि दिदी, हराएँ नि,
0: त्यही त बेला बेला आउनुहुन्छ, बेला बेला हराइदिनुहुन्छ, मलाई भने चिन्ता लाग्छ, कता जानुभयो के गर्नुभयो, सधैँभरि आउनुहुन्थ्यो कि हामीलाई छोड्न सुन्नको लागि छोड्नु भयो कि भन्ने त्यो खालको प्रश्न पनि उठ्छ हो मेरो मनभित्र त सीताजी।
1: होइन दिदी, कहाँ त्यस्तो हुनु नि, अब कहिले कहीँ त भ्याइँदैन, सुन्न पनि बिजी हुन्छ, अनि कहिले काहीँ त सुन्छु भन्नुपर्छ, गाउँतिर हुँदा त कहिले काहीँ त्यो घरतिर हुँदा त सुनिन्छ, अब बाहिरतिर हुँदा चाहिँ अब भ्याइन्न, त्यही भएर एकदम सम्झिरहेको हुन्छ नि हजुरहरूलाई, धेरै
0: धेरै सम्झिनुहुन्छ, हामीले पनि धेरै सम्झिन्छौँ, तर बेला बेला चाहिँ न सीताजीले हामीलाई नै माया मार्नु भएको हो कि भन्ने पनि लाग्छ, त्यही भएर मनमा प्रश्नहरू धेरै आउँछ, के गर्नु, आइदिनुहुन्छ या आवाज सुन्न पाइन्छ, खुसी लाग्छ।
1: हजुर हजुर त्यो चाहिँ नसुझ्नु होला कि म आउँदिन है आए
0: ल ठिक छ सीताजी, अबदेखि तपाईँ नआए पनि म त्यो सोच्दिनँ। सीताजी कार्यव्यस्त हुनुहुन्छ त्यही भएर आउनु भएन, ठिकै छ। उहाँलाई फुर्सद भएको बेलामा आउनुहुन्छ भनेर म यसै भनेर चित्त बुझाउँछु, हुन्छ?
1: ए
0: र ल मैले चित्त बुझाउँदा बुझाउँदा नि आउनु भएन भने चाहिँ फेरि म त्यस्तो चाहिँ मान्दिनँ नि।
1: आउँछु के दिदी, अब होइन धेरै अब हराए पनि भएको जति हराउँला, तर आउँछु म रेगुलर भन्दा नि। अब कहिले कहिले भ्याएसम्म अब सुनेको होस् भने त म जहिले आउँछु, अब प्रोग्राम कहिले सुन्न पाइँदैन नि त, त्यही भएर।
0: ल हुन्छ ल ठिक छ, समय मिलेसम्म हामीलाई सुन्नु होला, साथ दिनु होला। खाना भयो अथवा बाँकी नै छ त?
1: छैन दिदी, मेरो खाना बाँकी नै छ अनि आजले हाम्रो
0: मेरो पनि भइसकेको छ, अब आइसक्नु भएको छ। अब यो समय खिम्तीतिर हुनुहुन्छ है?
1: छैन दिदी,
0: भनेपछि तपाईँ गाउँ छोडेर सहर जानुभयो फेरि?
1: हजुर म अहिले सहरतिर छ दिदी।
0: ल सहरतिर हुनुहुन्छ, कहिले खाउँ कहिले सहर, जिन्दगी कहिले घाम कहिले पानी भने जस्तै, कहिले उकाली कहिले उराली कहिले बन्ज्याङ चौतारी, यसै गरेर तपाईँको दिनचर्या बितिरहेको छ।
1: हजुर हजुर दिदी, के गर्नु अब एक ठाउँ बनिँदो रहेछ भन्दा नि अब समयले कहाँ पुर्याउँदो रहेछ।
0: ल ठिक छ, तपाईँलाई त्यसो भए समयले पुर्याएको हो, हाम्रो सीताजी आफै जानुभएको होइन, मैले यसरी बुझ्दा के होला, फरक त पर्दैन नि।
1: आफै पनि हो समयले नि हो, आफै गएको नि जानु त,
0: तर समयले चाहिँ त्यहाँ पुर्याइदियो। ल ठिकै छ, रमाइलो मिठो कुराकानी भयो सीताजी, कार्यक्रममा आउनुभयो। अब आफ्नो कार्यव्यस्तता समय मिलाएर हामीलाई सम्झनुहोस्, माया गर्नुहोस् र हजुरको रेडियो चाहिँ बजिरहेको छ है भन्ने कुरा चाहिँ कहिले पनि नबिर्सनुहोस् भन्दै हामी कार्यक्रमतर्फै लागौं। एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ दिदी, फर्स्टमा त धेरै जस्तो बोल्न पायो, हजुरको लागि नै मिठो सम्झना हुन चाहन्छु। अनि सुनिसन दिदी सम्झना दिदीलाई धेरै सम्झना, सीता दाइलाई धेरै सम्झना, अनि हजुरको रेडियो लागि मेरो घर परिवार खिम्तीवासी सम्पूर्णको लागि, मेरो हस्बेन्डको लागि, मेरो बाबुको लागि, अनि जति प्रोग्राम सुन्नुहुन्छ यति हुनुहुन्छ, मेरो बाबाको लागि, बहिनी लक्ष्मी दिदी त सबै सबैलाई मिठो सम्झना, अनि मेरो कुराको साथीहरू सबै सबैलाई, अनि जो जतिले प्रोग्राम सुन्नुहुन्छ उहाँ सबैको लागि भन्दै जान्छु ल। नमस्कार।
0: हवस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सीता श्रेष्ठजी, खिम्ती घर भइहाल काठमाडौँबाट भन्दै हुनुहुन्थ्यो, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले पनि आफ्नो साथी सङ्गी आफ्नो आफन्त घनिष्ठ मित्रको लागि सम्झना सँगै छोडेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ र तपाईँले आफ्नो साथीहरूलाई सम्झिराख्नु भएको छ। साथसाथै धेरै साथीले हामीलाई फेसबुक लाइभबाट पनि कार्यक्रम सुन्दैछु है भन्ने जानकारीहरू पठाइराख्नु भएको छ। तपाईँका कमेन्टहरूलाई म एकैछिनमा वाचन गर्छु, तर यति बेला चाहिँ सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो
2: हेलो हजुर नमस्ते।
0: नमस्ते हजुर, नमस्ते, यो आवाजको त मन्थली देखियो। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो सम्पर्कमा, उहाँसँग हामीले कुरा गर्न सकेनौँ। जो साथी हुनुहुन्थ्यो हाम्रो दुर्बजी हुनुहुन्थ्यो कि जस्तो लाग्दैथ्यो, उहाँको आवाज हामीले सुन्न सकेनौँ। अब हिजो आज पानी परिरहेको छ, बर्खायाम सुरु भइसकेको छ, त्यो हुँदाखेरि अब कहीँ पानी परेको होला, कहीँ हावाहुरी चलिरहेका छन् होला, त्यो हुँदाखेरि अलिकति नेटवर्कले पनि साथ नदिइरहेको अवस्थामा पनि धेरै साथीहरूले हामीलाई फोन प्रयास गर्दै हुनुहुन्छ। सकेसम्म तपाईँको फोन लाग्छ भने र तपाईँले हाम्रो आवाज र हामीले तपाईँको आवाज सुनेसम्म हामी तपाईँको टेलिफोनलाई पनि दिनेछौँ, सम्भव भएन भने पनि ठिकै छ। कार्यक्रममा विचार माइला गीत संगीत राख्दै तपाईँसँग रहेर यो एक घण्टाको समय सहयात्रा गर्छौ। अब भने धेरै समय भन्दा पनि 10:21 गइसकेको छ, 20 मिनटको समय हामीले घटाइसकेका छौँ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
3: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, यो आवाज यता सुनकोशी देखियो
3: हजुर, पक्कै पनि भन्नुपर्छ है त, सुनकोशी झाङ्गाझोली गुटबजारबाट देव माझी बोल्दैछु है त।
0: ल पक्कै भने यो आवाज सुन्दाखेरि सलल सुनकोशी बगेको हो कि जस्तै लाग्यो कि, त्यही भएर सोधेको नि त तेन्जे। ल खुसी सङ्ग पानी हुँदा त खुसी बगिरहेको पनि हेरिरहनु मन लाग्छ, कस्तो रमाइलो लाग्छ हो मलाई त।
3: हजुर हजुर आज भोलि चाहिँ एकदमै धमिलो छ भन्नुपर्छ है त दिदी. हजुर धमिलो आइरहेको छ पछि पनि भन्नुपर्छ है त.
0: ल हिजो आज जताततै अब खुला खन्ने केटी पाल भन्दै कालले त्यो भएर पनि छ. अब पानी पर्छ, बर्खा याम छ, बाढी पहिरो छ मासतिर शिरतिर, त्यो भएर पनि हो. ठिकै छ, धमिलो भए पनि जेउस कुसी बग्दैछ.
3: हजुर हजुर
0: त्यसै नचित्त बुझौँ है. ल ठिक छ, खाना भयो अथवा बाँकी नै छ?
3: म खाना खाँदैछु, धमाधम खाना खाँदै फोन गर्दैछु, फोन पनि लाग्यो भन्नुपर्छ है त.
0: ल धमाधम खाना खाँदै कार्यक्रम छ तपाईँको, यता अर्को कार्यक्रममा फोन गर्नुभयो फेरि कार्यक्रम नै कार्यक्रम. कति व्यस्त हुनुहुन्छ हाम्रो देवजी.
3: हजुर हजुर
0: ल व्यस्त समय छ, खाना पनि खान भ्याइ नभ्याइछु हाम्रो देवजीलाई, तर समय दिनुभयो हाम्रो कार्यक्रमको लागि, यो मायाको लागि यहाँलाई विशेष धन्यवाद व्यक्ति गर्छु. अब खाना खाने कार्यक्रम भन्दा बाहेकहरू के छ, के हुँदैछ? पानी परेको होला हिजो अथवा परेन, शीतल छ कि गर्मी छ, मौसम के छ भन्नुहोस् न.
3: आज चाहिँ अलिअलि शीतल शीतलताले छाइरहेको छ भन्नुपर्छ है त दिदी. हजुर बादल लागिरहेको छ, मन्द मन्द घाम लागेको थियो बिहान चाहिँ, बेलुका उज्यालो हुने टाइमतिर लगभग त्यस्तै 12:30 एक बजेतिर, एक त्यस्तैतिर होला 3:30 थियो होला, पानी पर्यो 5-10 मिनटै जति पर्यो, सानै भए पनि पर्यो भनौँ न, तिन पानी चाहिँ अलि हिजो अस्तिको भन्दा आज चाहिँ अलिक 5-10 मिनट बढी नै पर्यो भन्नुपर्छ है त.
0: ल भनेपछि मौसम शीतल छ, अब यो शीतलतामा बस्दै खाना खाँदै हामीलाई पनि सुन्दै हुनुहुन्छ, यही सङ्गीत सुन्नुहुन्छ, कार्यक्रम सुन्नुहुन्छ भन्ने प्रश्न त हाम्रो दिदीलाई गर्नै परेन. नियमित साथी हुनुहुन्छ, नियमित साथीले हामीले धेरै प्रश्न गरिराख्नु पनि भएन होइन, के कसो दिदी. त्यही त म हिजो दिदी आउनुहुन्छ भनेर म यस्तो धेरै खुसी थिएँ कार्यक्रमको अन्तिम समय पनि आउनुहुन्छ कि भनेर, तर यो आज सुन्न पाइनँ, आज सुन्न पाएँ, खुसी लाग्यो.
3: हजुर हजुर हिजो अब सङ्गतितिर गएको थिएँ, अलिकति बिजी नै थियो भन्नुपर्छ, अनि त्यस कारणले गर्दा मैले चाहिँ सुन्नु पाइनँ, 10 बजे नै सुन्नु पाइनँ, 2 बजे चाहिँ कार्यक्रम आएन क्यारे, 4 बजे आउनु भएको थियो क्यारे, 4 बजे पनि रेडियो राम्रो सुन्नु पाएन भनेर भन्छु है त.
0: ल ठिकै छ, अब यहाँलाई समयले साथ दिएसम्म त हामीलाई सुनेर साथ दिएर फोन गरेर पनि आउनुहुन्छ, खुसी लाग्यो देवजी आज आउनु भएको छ, बोल्न पाइयो. साथसाथै त्यतातिरको तपाईँको विस्तृत जानकारी पनि हामीले प्राप्त गरिसकेका छौँ. यति बेला चाहिँ हामी कार्यक्रमतर्फ लाग्छौँ, मिठो गीत राख्छु है भन्दै हुनुहुन्छ सञ्जनाजी ने. यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न.
3: हुन्छ, विशेष गरी मिठो भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुने हाम्रो दिदीको लागि नै भन्न चाहन्छु, अनि प्राविधिकमा हुनुहुने दाई सिराज महत, सम्झना खड्गी दिदीको लागि, हजुरको रेडियो होल युनिटको लागि नै भन्न चाहन्छु, र अनि बहिनी रमिला तामाङको लागि, अनि त्यसै गरी भूर्व पाण्डेको लागि, निर्मला पौडेल, अनि त्यसै गरी बहिनी सङ्गीता रम्पेलको लागि, मन्दिर परिवार, अनि त्यसै गरी सम्झना प्रधानको लागि पनि सम्झिरहेको छ बहिनी कता छ आजभोलि भन्न चाहन्छु, भन्दा नि काठमाडौँतिरै छु भन्दै सम्झना प्रधानको लागि पनि सम्झना भन्न चाहन्छु, र अनि बहिनी पासाङ डोल्मा तामाङ रामेछापतिर रहेर सुनिरहेको होला उसको लागि पनि भन्दै छुटिन्छु. नमस्ते, बाबाई.
0: नमस्ते नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ. यति बेला चाहिँ हामी कार्यक्रममा एकदमै मिठो एउटा गीततर्फ लाग्छौ. हाम्रो सन्दनाजीले पूर्वेली गीत राख्छु है भन्दै हुनुहुन्छ. जितेन राय सधैँकोला राईको आवाजमा रहेको पूर्वै दहराना भन्ने बोलको गीत कार्यक्रममा बज्छ. त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामे छापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230 9767652429
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: होइन ये बुढा डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वास लिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869722444
5: 9840378093 ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
9: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
8: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
9: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729736 9817475446। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो सिन्धुली।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
4: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
9: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827820। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा, सजिलै किन्नुहोस्, विशेष अफर छ।
10: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू,
10: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
10: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
10: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
10: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
11: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
12: के? तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
11: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
12: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
13: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
12: सम्पर्क नम्बर 048541143 98630 022।

0: कार्यक्रम लोकोशैलीमा राखिएकोमै छ गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आज बुधबारको व्यवसाय तपाईँले विभिन्न ठाउँमा बज्ने विभिन्न खालका गीतहरू कार्यक्रममा सुनिराख्नु भएको छ। आज पनि सोही क्रम जारी रहँदै तपाईँलाई मिठा गीत संगीतबाट भरपूर मनोरञ्जन दिइरहेका छौं। तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ 0840 40 00 26 र तपाईँले कमेन्ट पनि पठाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिला भन्नुभयो? के छ शर्मिलाजीको खबर, सुनाउनुहोस् न त।
1: मेरो खबर सबै ठिकै छ भन्छ। अनि दिदी लगायत रामीतिरको के छ सुनाउनुहोस्।
0: म लगायत रामी छापतिरको पनि एकदम ठिक छ भन्नुपर्छ। यता खास अब सुनाउनु पर्ने त त्यस्तो नयाँ खबरहरू केही छैन होइन। अब पानी पर्ला जस्तो, मौसम शीतल छ, यस्तै छ। कार्यक्रममा आएका छौँ, तपाईँहरूलाई मनोरञ्जन दिइरहेका छौँ भन्ने लागिरहेको छ। कतिको मनोरञ्जन लिइराख्नु भएको छ हाम्रो शर्मिलाजीले? के एकदमै यहाँले चाहिँ सोचेर जवाफ दिनु भने त के मनोरञ्जन लिइराख्नु भएको छैन कि कार्यक्रम राम्रो लागेको छैन?
1: एकदम राम्रो लाग्छ भन्नुपर्छ।
0: राम्रो लाग्छ, ठिक छ। यहाँले सोचेर सोचेर मात्रै उत्तर दिने गर्नुहुन्छ कि कसो हो शर्मिला? सोचेर चाहिँ किन दिनुहुन्छ उतै भन्नुहोस् न। अहिले भन्न मिल्दैन? ल, अहिले भन्न नमिल्ने भए ठिकै छ। खानपिन भइसकेको छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ, खास त्यस्तो केही छैन भन्नुभयो है। ल, हामी कार्यक्रमतर्फ लाग्छ, एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झिहाल्नुहोस् न त।
1: हुन्छ, फर्स्ट अफ अल दिदी हजुरको लागि, अनि प्राविधिकमा रहनुहुने दिदी दाईको लागि, अनि कुन चाहिँ हुनुहुन्छ होला दिदी, प्रतिष्ठा मगर दिदी, कविता मगर दिदी, करिना मगरको लागि सुन्दै हुनुहुन्छ होला दिदी, मगरको लागि सुन्दै हुनुहुन्छ होला, जानुका मगर, उहाँको घर फ्यामिली सम्पूर्णको लागि हामीले सुतिन्छु दिदी। नमस्कार।
0: नमस्ते नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। तपाईँले पनि सहभागिता जनाउनु होला। 10:42 गइसकेको छ, हामीसँग अब केही समय बाँकी छ र तपाईँका कमेन्टहरू चाहिँ धेरै छ, छोटो मिठोमा वाचन गर्नुपर्ने हुन्छ। मैले तपाईँले सहभागिता जनाउँदै गर्नु, अब केही साथीसँग मात्रै हामी प्रत्यक्ष रूपमा सम्पर्कमा जोडिनेछौँ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: दिदी, नमस्कार।
0: नमस्कार हजुर, नमस्कार। कहाँदेखि को बोल्नुभयो? तपाईँलाई सधैँ फेरि रुवाउ जस्तो लाग्न थाले हिजो आज। मलाई नरुनुहोस् न, रुनु पर्ने कारण के छ र? मैले चाहिँ के भनिनँ, तपाईँ रुनुभयो। हाम्रो सन्तनाजीले के भन्नुभएको छ तपाईँ रिया सुनेर, थाहा छ रिया चाहिँ
2: के भन्नुभयो भन्नु
0: त? तपाईँ किन रुनु भएको भन्ने हुनुहुन्छ, सोध्नुहोस् न।
2: सम्झना दिदीले धोका दिएर रोएको रे भनिदिनुहोस्
0: त। तपाईँलाई के कुरामा चाहिँ धोका दिनुभयो त उहाँले, भन्नुहोस् न।
2: मलाई सम्झना दिदीले धोका दिनुभयो, आजबाट बोल्दिनँ म त।
0: धोका चाहिँ के कुरामा पाउनुभयो त्यो मात्र भन्नुहोस् न, त्यसको जवाब सम्झनाजीको तर्फबाट मैले दिन्छु गएर।
2: खोइ त्यो त मलाई अलिक थाहा भएन दिदी, थाहा भएछ भन्छु नि।
0: थाहा नै नभएको कुरामा धोका पाइयो भन्न पाइएन नि त नि।
2: पाइयो नि भनेपछि पाउँछ दिदी।
0: कहाँ पाइयो त? कुनै पनि व्यक्तिले कुनै पनि व्यक्तिलाई धोका दिएको छैन, झुट बोलेको छैन, कुनै पनि कुराको आश्वासन दिएको छैन भने त्यो कुरा कहिले पनि प्रमाणित हुँदैन।
2: मलाई धोका दियो क्या सम्झना दिदी, मसँग बोल्नुहुन्न त्यही भएर धोका दिए हो क्या दिदी।
0: त्यसो भए रियाजीलाई चाहिँ नाम चाहिँ यतातिर राखेर अर्को व्यक्तिको नाम भन्न सक्नु भएन कि क्या हो रियाजीले? हाँसो सुन्दा त मलाई त्यस्तै त्यस्तै लागेर आयो त। साँच्चै होइन? ठिकै छ, धेरै अब तपाईँको कुरातिर नढल्क्यौँ, यो कुरा गर्ने सबै छ हामीलाई पछि भन्नुको लागि केही छैन। हामी सुन्छौँ, र त्यसको कुनै प्रतिक्रिया दिनु छ अथवा हामीसँग केही भन्न सोध्न यहाँलाई इच्छा छ भने यहाँले हामीलाई भन्न सक्नुहुन्छ है?
2: ओके, भनिहाल्छु नि दिदी, म भन्ने खालको मान्छे छु अनि
0: भन्नुहुन्न होला जस्तो लाग्छ मलाई। हाम्रो रियाजीले केही न केही कुरा त गडबडी छ लुकाउनुहुन्छ।
2: होइन दिदी, म केही कुरा लुकाउँदिनँ है, त म सबै कुरा भनिरहेको हुन्छु तपाईँलाई अनि सम्झना दिदीलाई, अरूलाई नभन्ने कुरा तपाईँहरूलाई भन्छु नि।
0: अहिलेसम्म त मैले कार्यक्रममा जति भन्नुभयो त्यति मात्र, त्योभन्दा विकल्प त केही पनि सुनेको छैन त फेरि। सक्यो भयो यो कुरालाई, यही भेट मारौँ त्यसो भए। ठिकै छ, के चालु भन्नुहोस् अरू, अब तपाईँको खबर सुनाउनुहोस् त रियाजे।
2: सबै ठिकै छ दिदी, राम्रो छ, रमाइलो छ, पानी परेर भर्खर रहेको छ, पानी स्याहार स्याहार आएको आएको छ, असर लाग्यो हो कि के हो यो म केही बुझ्दिनँ दिदी है। अरू सुनाउनुहोस् दिदीको के छ, रामेछापतिर पानी परेको छ कि नै?
0: यता पानी परेको छैन, यता असार लागेको छैन, अब त्यता सिन्धुलीतिर असार लागेको छ, सिमसिम पानी पर्दैछ यो समय, सिमसिम पानी रहेछ कि नानी भन्ने बोल्नु गीत चाहिँ सुन्नु पर्ने हो कि जस्तो पनि लाग्यो है रिया चाहिँ।
2: लु आज चाहिँ त्यस्तै त्यस्तै सुनौँ त नभनौँ है, साँच्चै दिदी यतातिर त है पानी परे गर्छु भने के भएको? यो
0: बर्खा लागेको नि त रियाजे, अब आज जेठ महिनाको 26-27 गति हुन थालिसकेको छ होइन, अब असार लागिसकेको छ, अब लगभग सबैजना मकै भित्राउने काममा व्यस्त रहेर खेतबारीमा छमछम त्यो खेततिर चाहिँ धान रोप्ने काममा व्यस्त हुने समय हो नि त, त्यही भएर पानी परेको होला नि।
2: दिदी त्यही भएर होला नि, परे परै छ।
0: रियाजीलाई पनि धान रोप्न आउँछ है?
2: अहो, म धान रोप्छु नि दिदी, तपाईँ देख्नु नै भएको छैन, आउनु सँगै रोप्नुहोस् बरु।
0: म धान रोप्न आउँदाखेरि तपाईँले चाहिँ मेलो काटेर दसा पर, म चाहिँ दसा र त अगाडि नै भयो भने त फेरि गाह्रो हुन्छ नि त नि।
2: त्यसो गर्दिनँ, म दिदीलाई सँगै लिएर हिँड्छु नि।
0: हो र, त्यसो भए त आउँछु म। ठिकै छ, तपाईँ जति मलाई धान रोप्न त आउँदैन होइन, अब रियाजीसँग चाहिँ सँगै बसेर धान रोप्न थाल्यो भने पक्कै दानी पर्छ होला। हुन्छ, मलाई पनि धान रोप्न छमछम त्यो सिकाउनु होला है त, सँगसँगै असारी हिलो खेल्दै धान रोप्नुपर्छ है त।
2: हुन्छ दिदी,
0: ल कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भइसकेको छ, म कार्यक्रमको लगभग अन्त्यतिर पनि छु, एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न।
2: हुन्छ दिदी, स्वेट भेषमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, एकदमै धेरैले रसिलो होइन दिदी हजुरलाई मिठो माया अनि मिठो सम्झना भन्न चाहन्छु। टेक्निसियनमा बसेर फोन रिसिभ गरिदिनु दिदी, सम्झना खरिदको लागि पनि भन्न चाहन्छु, दाइसिराज महतको लागि पनि भन्न चाहन्छु, मेरो घर सम्पूर्णको लागि भन्न चाहन्छु, बुनौरी टिका तामाङ दिदी अमृता योगी प्लस उहाँको घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु, दिदी सरस्वती सुनवार, दिदी धनु बस्मेर, दिदी स्वीकृति बस्नेतलाई पनि सम्झना छ है भन्न चाहन्छु, त्यसपछि मितिनी प्लस उहाँहरूको घर फ्यामिली सम्पूर्णको लागि पनि अब स्मृति पनि इन्जोय गर्नुहोला भन्न चाहन्छु, बुनु सङ्गीता रम्तेल, बुनु शर्मिला रम्तेल, बुनु शर्मिला आयु, बुनु मन्जु परिवारलाई पनि सम्झना छ है बुनु भन्न चाहन्छु, यता सिन्धुली बितिजरतिर हुनुहुन्छ भाइ उद्धव मगललाई पनि सम्झना छ है प्रभु भन्न चाहन्छु, देव माझी दाई ध्रुव पाण्डेको लागि पनि भन्न चाहन्छु, जतिले पनि मलाई सिन्धुली हिँडिङ्गुरी आयो कि भने चिन्ने नचिनी माया गर्ने घिन गर्ने सम्पूर्णलाई अब बस्ने गीत सुन्दरमा नै इन्जोय गर्नु होला भन्दै भन्दै फेरि पनि मलाई छैन अनि बच्चा साथ गर्दै आज भने नमस्ते भाइ भाइ।
0: हस्त नमस्ते, भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो सिन्धुली हिर्दिङ भातुरी आयो कि थियो, अब चाहिँ लगभग कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ हामी, छोटो मिठोमा एकजना साथीसँग भ्यायौँ भने हामी कुरा गर्छौँ, साथी आउनुहुन्छ भने। यति बेला धर्मराजजीले लेख्नु भएको छ कमेन्टमा, नमस्ते ब ढकाल धर्मराज, बेताबाट जाबाबाट कार्यक्रम सुन्दैछु, अब बस्ने गर्दा सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी मनको साथी जीवन कार्कीजीले पनि शुभ बिहानी भोकेले नमस्कार सन्चै हुनुहुन्छ होला, कार्यक्रम सुन्दैछु राम्रो लाग्छ, पोखराबाट कार्यक्रम सुनेको जानकारी गराए भन्नुभएको छ। विनोद बरुवालजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु सालुबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। ऋतु क्याप्चागी मगरजीले पनि नमस्ते है हजुर, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रूपसना योगीजीले पनि नमस्ते दिदी, कार्यक्रम सुन्दैछु सिन्धुलीको ढुङ्ग्रेवासबाट भन्नुभएको छ। त्यसै गरी बिर्जन लिम्बुजीले पनि हेलो हजुर शिवा नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु पाँचतरबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। सबिन थापा मगरजीले पनि नमस्ते हजुर, म पनि मन्थलीको मान्छे भन्दै हुनुहुन्छ, मन्थलीको चिसा पानीबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। त्यसैगरी विवश कुलुङ पृथकजीले पनि नमस्ते नमस्कार, म विवश कुलुङ पृथक दोरानबाट अब बस्ने गीत सबै सबैको लागि समर्पण गरे भन्दै हुनुहुन्छ। मिलन घायल मोटोजीले पनि नमस्ते हजुर, अब बच्ने गीत सबैको लागि म यता दोहा कतारदेखि कार्यक्रम सुनिरहेको जानकारी गराए भन्नुभएको छ। त्यसै गरी शुक्रराज रोसाले निर्दोषजीले पनि नमस्ते हजुर, संगीतिक अभिवादन पास्टर खिलिहाङ साथ गर्नुभयो, हाल चाहिँ उहाँले लेख्नु भएको छ अब बच्ने गीत मार्फत सबैको लागि समर्पण गरे भन्नुभएको छ। मेनुकाजीले पनि नमस्ते जोहरले है यता शङ्खुवासोबाट चैनपुर पाँचबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी धनु गजमेरजीले पनि नमस्ते दिदी, आरामै हुनुहुन्छ होला, खाना लिनुभयो, म पनि कार्यक्रम सुन्दैछु ओखलढुङ्गाबाट, अब बच्ने गीत सबैको लागि ल भन्नुभएको छ। सुशीला विश्वकर्माजीले पनि ह्याभ अ ग्रेट डे अल अफ यू भन्दै हुनुहुन्छ। त्यसै गरी मुना राई लिम्बुजीले पनि नमस्ते है सबैलाई सम्झिरहेको छु, म यता धनकुटाबाट हो, अब बच्ने गीत सबैलाई भन्दै हुनुहुन्छ। गुरी आप्पाको छोरी भन्ने आइडी छ, उहाँ लेख्नुहुन्छ नमस्ते म पनि कार्यक्रम सुन्दैछु। दोलखाबाट भन्दै हुनुहुन्छ त्यो बहादुर फुलामीजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। मनोज सुन्दासजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है सिन्धुलीको झाँगाझुली रातमाट बजारबाट भन्दै हुनुहुन्छ। त्यसै गरी दिवेनी किशोर अन्जानजीले पनि राम्रालाई साथ दिने कहाँ छन् र यहाँ अनैतिक र विकृति फैलाउनेहरूको साथ पाएछे, यस्तै प्रविधिले खोला कुलतमा फस्दैछन् आजभोलि उनीहरूको हात पाएछि, अकालमा काल निश्चित छ, नखाने कुरा खाएछि भनेर लेख्नु भएको छ। अब बच्ने गीत सबैको लागि है भन्दै हुनुहुन्छ, उहाँ चाहिँ दुवा कतारबाट हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्ने। गीता राणा मगरजीले पनि नमस्कार दिदी, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रामेछाप गर्वै हाल चाहिँ ललितपुरबाट भन्नुभएको छ। कुइज पुनमजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। जनक रोजाली मगरजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। भगवती श्रेष्ठजीले पनि नमस्ते है म भरि कार्यक्रम सुन्दैछु, सिन्धुलीको भक्तिरामबाट भन्नुभएको छ नमस्ते भन्दै हुनुहुन्छ। चितवनबाट सुन्दैछु भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले विष्णु परियारजीले पनि नमस्ते है भन्नुभएको छ। बबिता मगरजीले पनि नमस्ते है म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद सिन्धुलीको बिटिजरबाट भन्नुभएको छ। त्यसै गरी अभागी छोरी सिर्जनाजीले पनि दर्शन नमस्ते, म सिर्जना विश्वकर्मा घर चाहिँ धनकुटा हाल चाहिँ कुबेतबाट अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। छुच्ची फुच्ची बिनुजीले पनि नमस्ते है म चाहिँ त दोलखाबाट अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। कृष्ण सुनवारजीले पनि नमस्ते हजुर, मै त काठमाडौँबाट कृष्ण सुनवार हो अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। सुमित यादव सुनवार किरातजीले पनि नमस्ते हजुर, खाना खानुभयो, म रामेसा बेउराली हाल काठमाडौँबाट अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। भावना बगरजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। त्यसै गरी सौरभ केसीजीले पनि मैथा बागचौर नगरपालिकाको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। कर्णप्रिय केसी संगीतजीले पनि नमस्ते कार्यक्रम सुन्दैछु भारतको हिमाचलबाट। कडप्रिय केसी घर बाङतोसीपुर कार्यक्रम एकदमै राम्रो लाग्छ अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी चन्द्र राईले पनि हेलो शिव नमस्ते है नाना, म खोटाङबाट कार्यक्रम सुनेको जानकारी गराए भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै। अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ, हामीले पनि कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी रमिला तामाङ, सिद्धा श्रेष्ठ, दिप माझी, शर्मिला थापा, मगर रिया योगीजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै तपाईँले तिनीहरूसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै कार्यक्रम लोककोशेली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि श्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यति जेलसम्म प्रविधि संयोजनमा रहेर साथ दिनुभयो श्री राज महत, साथै सम्झना खड्गीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोककोशेलीको बसाईबाट म तपाईँकी साथी ललिता आयु पनि विदा हुन चाहन्छु। तपाईँ मैले रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा वंशार दर हेरफेर गरिएको छ, दस्तावेजबाट पानाहरू गायब पारिएको आरोपमा कुनै सत्यता नरहेको बताउनु भएको छ। उहाँले यसलाई भ्रामक र अतिरंजित भन्दै चियाको कपमा तूफान ल्याउन खोजिएको टिप्पणी गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाएको बताउनु भएको छ। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गएको वर्ष एमाले र कांग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यसपटक स्पष्ट पारेको समेत बताउनु भएको छ। विद्युतीय गाड़ी ईभीको खकमा 50 लाख रूपियाँ मुनिका गाड़ीको मूल्य नबढ़ोस् भन्ने सरकारको नीति रहेको उहाँले उल्लेख गर्नुभएको छ। पंसार बिन्दुमा 20 लाख रूपियाँसम्म मूल्य भएका गाड़ीहरू जसको बजार मूल्य 50 लाख भन्दा कम हुन्छ तिनलाई सड़क निर्माण दस्तुरमा 5% सट्टा 2.5% मात्र लगाउने निर्णय भएको अर्थमन्त्रीले बताउनु भएको छ। कानून मन्त्रालयसम्म पुग्दा यो बुदा छुट पुगेकाले त्यसलाई पछि संशोधन मार्फत समावेश गरिएको उहाँको भनाइ छ। साथै जेठ 15 अघि नै वंशार प्रक्रिया पूरा गरी अन्त शुल्क तिरिसकेको गाड़ीको हकमा थप दस्तुर नलाग्ने गरी स्पष्ट पारिएको उहाँले जानकारी दिनुभएको छ। चैते धानमा नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धान बालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाएको चैते धानमा घाँटी मरूवात अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाला झुक्ने समस्या आएको कृषि विकास कार्यालय चितवनले जनाएको छ। कार्यालय प्रमुख जनक नाथ कडेलले राप्ती खैरहरिणी रत्न नगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनु भएको छ। यस वर्ष वैशाख यता लगातार जसो पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान रहेको छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उत्तर चढ़ाव हुँदा जोशीजन्ने रोग फैलिन अनुकूल वातावरण बनेको धान बाली विज्ञले बताउनु भएको छ। नेक ब्लास्ट मुख्यत बिउबाट सर्ने रोग हो। पुराना धानका जातमा रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै जाने भएकोले संक्रमणको जोखिम बढ़ने नार्क धान बाली विज्ञ डाक्टर कृष्ण हरि घिमिरेले बताउनु भएको छ। किसानले प्रयोग गर्दै आएको पुरानो धानको जातमा यस्तो समस्या हुन सक्ने उहाँको भनाइ छ। यो रोगका कारण उत्पादनमा कमी आउने जोखिम भएकाले खेतको नियमित अनुगमन गर्न रोगग्रस्त बाला हटाउन आवश्यक परामर्श लिएर रोग व्यवस्थापनका उपाय अपनाउन तथा पाकेको धान सकेसम्म छिटो भित्राउन किसानलाई कृषि विज्ञको आग्रह रहेको छ। आज पनि देशका विभिन्न ठाउँमा मौसम बदली र सहित वर्षाको सम्भावना रहेको छ। आज दिउँसो बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। त्यस्तै मधेससहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा थोरै ठाउँमा मात्रै तातो दिन हुनेछ। यसअघि गए राति काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा पानी परेको थियो। झापा सहित दाङ, तनहुँ, काठमाडौँमा मध्यमसम्मको वर्षा भएको छ। पानी परेको क्षेत्रमा केही शीतल महसुस भएको छ। पर्सि शुक्रबार र शनिबार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ। डबलपरासी बर्दघाट सुस्त पूर्वको विनयी त्रिवेणी गाउँपालिका एक
सिसेनी क्षेत्रमा हिजोको हावाहुरीले 17 घर र 2 गोठमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकगण युवराज खड्काका अनुसार हुरीले घरको छाना उडाएको छ। केही घरमा रूखका हाँगा खस्ता क्षति पुगेको छ। केही कच्ची घरको पर्खाल छर्किएको तथा एउटा घरको ब्लकको पर्खाल भत्किएको छ। वन बहादुर राणा र केम बहादुर विकको गोठमा पनि हुरीले क्षति पुर्याएको छ। वर्षासँगैको हुरीले घर गोठमा क्षति गरेको तर परिवार व्यवस्था विस्थापित नभएको प्रहरीले जनाएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। क्यानाडामा एकजना पूर्व विमान चालकलाई झण्डै 17 आवश्यक र उचित लाइसेन्स बिना नै 100 व्यावसायिक उडानहरू भरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ओन्टारियोको पिल क्षेत्रीय प्रहरीले मंगलबार दिएको जानकारी अनुसार एयर क्यानाडाका पूर्व कप्तान 69 वर्षीय जेफ्री वाललाई 4 लामो अनुसन्धानपछि ठगी र अन्य विभिन्न आरोपमा पक्राउ गरी कानूनी कार्यवाही अगाडि बढ़ाएको हो। प्रहरीका अनुसार वालले सन् 2009 देखि 2025 बीचमा नकली पाइलट लाइसेन्सको प्रयोग गरी 900 भन्दा बढ़ी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू सफलतापूर्वक कमाण्ड गरेको थियो। सन् 2025 आफ्नो सेवाबाट अवकाश लिनुपर्ने वालले आफ्नो योग्यता र प्रमाणपत्रका विषयमा एयर क्यानाडा र नागरिक उड्डयन अधिकारी दुवैलाई झुक्याएको प्राप्त प्रमाण फेला परेको प्रहरीको दावी रहेको छ। वालसँग व्यावसायिक पाइलट कप्तानी गर्नका लागि अनिवार्य मानिने सर्वोच्च स्तरको एयरलाइन्स ट्रान्सपोर्ट र पाइलट लाइसेन्स भने उहाँसँग थिएन। बढ़ी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू सफलतापूर्वक कमाण्ड गरेको थियो। सन् 2025 आफ्नो सेवाबाट अवकाश लिनुपर्ने वालले आफ्नो योग्यता र प्रमाण

एउटा बुद्ध जाली कागजात पेश गरेको दुईवटा बुद्ध नकली ट्रेड मार्क प्रयोग गरेको तीनवटा मुद्दा र सार्वजनिक उपद्रव मचाएको एउटा मुद्दा दर्ता गरिएको छ। यस विषयमा वाल कानूनी प्रतिनिधिहरूसँग प्रतिक्रिया लिन खोज्दा उनीहरू सम्पर्कमा आउन सकेका छैनन्। पील क्षेत्रीय प्रहरी प्रमुख निशान दुईरे अप्लाले यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेको छ। यो मामिला अत्यन्तै चिन्ताजनक र यसले जनविश्वास तथा सुरक्षाको मुटुमै प्रहार गरेको छ किनकि अभियुक्तले 900 भन्दा बढ़ी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू मार्फत लाखौं यात्रुहरूको जीवनलाई जोखिममा पारेको आरोप लागेको छ। अर्कोतर्फ एयर क्यानाडाले आफ्ना पूर्व चालकको यो कदमलाई अत्यन्तै गम्भीरताका साथ लिएको स्पष्ट पार्नुभएको छ। यद्यपि यसबाट यात्रुहरूको सुरक्षा कुनै पनि किसिमको सम्झौता वा खतरा भने नभएको दावी एयरलाइन्सले गरेको छ। खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई हराएको छ। अमेरिकाको जोर्डन हेयर रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले पराजित गरेको हो। अर्जेन्टिनाको जीतमा भ्यालेन्टिन बारको कप्तान लियोनल मेसी र थियागो अल्माडाले समान 1-1 गोल गर्नुभएको छ। खेलको 7 मिनटमै बार्कोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिएका थिए। पहिलो हाफ 1 गोलले अघि रहेको अर्जेन्टिनाले दोस्रो हाफमा 2 गोल गरेको थियो। अर्जेन्टिनाको लागि 72 मिनटमा मेसी र 86 मिनटमा अल्माडाले गोल गरेको थियो। विश्वकप भोलि रातीदेखि शुरू हुँदैछ। अर्जेन्टिनाले असार 3 गते अल्जेरियासँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ। समूह जेमा रहेको अर्जेन्टिनाले त्यसपछि अस्ट्रेलिया र जोनार्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। अर्जेन्टिना र विश्वकपको साबिक उपाधि विजेता टोली हो। आइसल्याण्ड र यो विश्वकपमा छनौट भएको छैन। बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: bourbonul nucleagilor, ciment, josta pata, taine, capatele la un ula, periumantele ma testuram roadul cu poșel ce caul la bătit.
1: Caca, timla etini thațaină? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845404682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845404892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टर

0: द्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
4: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
3: सम्पर्क नम्बर 0475904660 98692695998।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल केको टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: hello. Let's go.
1: 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर.
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला.
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29.
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली.
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो.
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो.
4: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ.
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र.
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म.
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ.
4: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं.
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142-62-310, 0142-62-332, 9851-20-16-16, 9843-36-91-94.
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ.

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सदैं धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 98143451

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपअप दिपअपमा म कार्यक्रम प्रस्तुत श्री राज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल आज विशेष बनाउनको लागि प्राविधिक पाटो हुनुहुन्छ ललिता आयो उहाँले साथ दिइराख्नु भएको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै अनि हामीलाई भनौँ न सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा मैले गरेको छु पनि भन्न चाहन्छु. नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप दिपअप हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ. मिठा रमाइला कुराकानी हुन्छन् आउन सक्नुहुन्छ नम्बर 0448 40 00 26. आजको बसाइमा हामी नयाँ साथीहरूसँग कुराकानी गर्छौँ जो साथीहरू यो हप्ताभित्रमा फोन गर्नुभएको छैन उहाँ साथीहरूले फोन गर्नुहोला पनि भन्न चाहन्छु. कार्यक्रममा जो नयाँ साथीहरू हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ भने उहाँहरूले पनि फोन गर्न सक्नुहुन्छ भने जो साथीहरू नियमित रूपमा सम्पर्कमा आइराख्नु भएको छ तर यो हप्ताभित्र चाहिँ कार्यक्रममा सहभागी हुनुभएको छैन भने आउन सक्नुहुन्छ कुराकानी गर्छौँ नम्बर 0448 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ भने सामाजिक सञ्जाल फेसबुकमा म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ. तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु. बिहानको समय छ 11:23 गइसकेको छ. मध्याह हुन लागिसकेको छ. आज मौसमले पनि साथ दिइराखेको छ जस्तो लाग्छ. गर्मी अप अप अप हुन्थ्यो आज गर्मी खासै छैन त्यो महसुस हामीले गरिरहेका छैनौँ. रामेछापमा यति बेला राम्रो छ ठिकै छ जस्तो लाग्छ. तपाईँकोतिर कस्तो छ के हुँदैछ हुन त पानी परिराखेको छ होला जस्तो लाग्छ. म यसो मौसम अनुमान गर्दाखेरिमा कतै बेसरी पानी परिराखिएको छ कि होइन जस्तो पनि लागेको छ. अब कतितिर त घाम बेसरी लागेको होला होइन. जस सुनेर साथ दिनुहोस् पनि भन्न चाहन्छु अनि फोन गर्नुहोस् म्यासेज गर्नुहोस् होइन भन्दै यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छौँ. तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यसपछि आउँछौँ. रेडियो सुन्दै गर्नुहोला फोन म्यासेज गर्दै गर्नुलाई त

0: हामी तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आरके खत्री फिचरिङ वर्ष राउतको गीत रहेको थियो, यसमा आवाज दिनुभएको थियो, आरके खत्रीको आवाज रहेको थियो। कार्यक्रम टप अफ द पफन एयर भइराखेको छ। आवाजमा म श्रीराज महस प्राविधिक पाठमा रहेर मलाई यति बेला साथ दिइराख्नु भएको छ ललिताजीले, साथमा तपाईँ हुनुहुन्छ सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा मैले लिएको पनि छु, अनि साथमा फोन म्यासेज पनि गर्दै हुनुहुन्छ भन्ने भनौँ न हामीले यसो अनुमान गरिरहेका छौँ है। ओके, कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार
1: हजुर,
0: नमस्ते नमस्कार, लङ टाइम पछि हो जस्तो लाग्छ। स्वागत छ कार्यक्रममा हाम्रो हाम्रो हाम्रो हाम्रो हाम्रो हाम्रो आवाज चिनेको छ ठ्याक्रकै नाम भन्दा हाम्रो मन्थलीबाट। यो मनमा आउँछ नाम कहिले काहीँ होइन, नियमित रूपमा कुराकानी भइराखेको हुन्छ, सम्झिराखेको हुन्छ, तर पनि खै के भएको, एक्जाम दिन जाँदाखेरि कहिले काहीँ बेसरी आउँछ नि, अनि बेसरी आए हुन्छ, आउँछ बेसरी आए जस्तो हुन्छ, तर ठ्याक्क लेख्ने बेलामा आउँदैन नि, त्यस्तै भइराख्यो।
1: सुन्ने श्रोताहरू, फोन गर्ने श्रोताहरू धेरै हुन् त, सबै श्रोताहरूको नाम सबै आउनै सक्दैन।
0: होइन, तपाईँको स्पेसल छ, आवाज बढी चिनिन्छ मलाई थाहा छ, तर मैले अघि भने जस्तै भयो, एक्जाममा दिएको बेसरी याद आए जस्तो, बेसरी याद भयो तर लेख्ने बेलामा आएन भने जस्तै, अब बाहिर आएन। ठिक छ, अनि खाना खाने भयो, के गर्दैनुहुन्छ, मौसम कस्तो छ?
1: हजुर, खाना भयो, अनि हजुरको भयो नि?
0: भइसक्यो, खाना खाएर उपस्थित भएको छु, रेडियो सुन्दै हुनुहुन्छ? ओके ल, ठिक छ, अनि अरू कुरा भन्नुहोस् न, के छ, के हुँदैछ, मौसम कस्तो छ?
1: मौसम अब धुम्म धुम्म छ, पानी पर्ला जस्तो भइरहेछ, सिरसिर कता चलिरहेछ, शीतल छ, हिजो अस्ति अनुसार छ, पातल छ भन्नुपर्छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ,
0: राम्रो रमाइलो छ है, राम्रो रमाइलो हुनु पर्यो, ठिक छ। खाली अब कति गर्मी भयो, गर्मी पसिना आयो भन्दै बस्नु, कहिले काहीँ त शीतल महसुस होइन गर्न पाइयो भने अझ मजा आउँछ, अब पानी परिदियो भने त झन् राम्रो, खेतीपातीको लागि पनि।
1: हजुर हजुर, पानी परे पनि धेरै राम्रो हुन्थ्यो लागि,
0: सबैमा राम्रो हुन्थ्यो, ठिक छ, पानी पर्छ होला, राम्रोसँग पर्न लागिसके, पर्न लागि पर्न सकेको छैन तर पर्न सक्छ, अब भनौँ न मनसुनभित्र नै पनि लगभग तर्खर तर्खर गर्दैछ होला मौसमभित्रले पनि, अब मनसुन भारतबाट आउँछ आउँछ भन्दैछ, त्यसपछि पानी पर्न सक्छ, त्यस्तै भन्छन् खै। ठिक छ, अनि जिन्दगी कसरी बित्दैछ, धेरै पछि हो जस्तो लाग्यो कुराकानी नभएको,
1: धेरै पछि नै भन्नुपर्छ है, हजुर पनि अब खालि अस्ति प्रोग्राम लिएर आउन सक्नु भएन भएर पनि, अनि लिएर आउँदा पनि सुनेर एकदमै साथ दिएको हुन्छु, एकदम मनमोटु बाटा नै सम्झिरहेको हुन्छु होइन, कहिले कहीँ अब मोबाइलमा ब्यालेन्स हुँदैन, कहिले ब्यालेन्स फोन समस्या हुन्छ, ठिक छ,
0: ठिक छ, यो कुरा गर्न पाइन्छ, खुसी लाग्छ, जो सम्झिदिनुहुन्छ, आइदिनु भयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, एकदम मिठो गीत राख्छु, डल्ली होइन, डल्ली गीतको बोलिरहेको छु, हामी राख्छौँ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: हजुर, धेरै त्यहाँपछि बोल्न पाएको विशेष हजुरलाई मिठो सम्झनाको कारण हुन चाहन्छु, प्राविधिक चिज हजुरहरूको को हुनुहुन्छ होइन, उहाँहरू सबैलाई र हजुरको रेडियो होल परिवारको लागि, अनि मेरो घर परिवार सम्पूर्णको लागि, दिदी अनि घर छोरी मन्दिर पाण्डे अनि जय सन्तोष कुमारहरू निरन दादा उहाँहरूको लागि, विशेष त अनि प्रिय बहिनीहरू हुनुहुन्छ, बहिनी मलाई छोडेन, प्रिय बहिनी तामाङले सुनिरहनु भएको छ, उहाँले धेरै नमस्ते नमस्कार छ भन्नुहुन्छ, अमिलाजीले निर्मला लामा, निर्मला मगर, बहिनी गीता सुनार, बहिनी पासुन देवा तामाङलाई परिवारको दिनु भन्न चाहन्छु, धनुजी अनि निजली मगरलाई पनि मिस गरेछु भन्छु, अनि सविता मगरलाई पनि मिस गरेछु हो, अनि एउटा प्रिय छ त देव माझी, रोशन श्रेष्ठ, प्रवीण श्रेष्ठ, मनोज कार्की, दिनेश नेपाली लगायत, अनि ज्वरो मात्रै हुनुहुन्छ साथी, रिन्द्र थापा, कक्षामा के हुनुहुन्छ नवीन थापा लगायत जतन साथीहरू ध्रुवको आजबाट परिचित हुनुहुन्छ यस्तै मान्छेको साथीहरूलाई भन्दै भन्दै खटिन चाहन्छु सर। नमस्ते।
0: हस् धन्यवाद। धेरै भए पाण्डे हुनुहुन्थ्यो मन्थलीबाट, उहाँलाई मनैदेखि धन्यवाद दिन चाहन्छु। पालो तपाईँको यस 4940 0026 माध्यमबाट आउन सक्नुहुन्छ। रमाइला रमाइला कुराकानी गर्छौँ, साथमा रमाइला नेपाली पप गीतहरू पनि राख्नेछौ। तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन गर्दै अगाडि बढ्नेछौ। सत्यकला इशारा हुनुहुन्छ, मिस्यू प्यारी रिमा थामी सुमित्रा भुजेल श्रेष्ठ भन्नुहुन्छ, योगनी मिहाङ लिम्बू चन्द्रकला योजन तामाङ रामकुमार लिम्बू लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। मनोज सुन्दा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सुन्दलीको झाँगा झोली रातमाट बजारबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु। त्यस्तै सुमित यता सुनार हुनुहुन्छ, उहाँले पनि मेसेज पठाउनु भएको छ। रामेछाप देउराली घर भइहाल्छ काठमाडौँ बौद्ध जोरबाटीबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। सुमित यता सुनार किरात कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, धेरै मनपर्छ कार्यक्रम, बज्ने गीत चाहिँ घर परिवारको लागि समर्पण गर्न चाहन्छु, सबैमा सम्झना छ भन्न चाहन्छु भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। फटाफट फोन गर्नुहोस्, नम्बर 0840 40 0026 रहेको छ। यति बेला हामी गीततर्फ लागिहाल्छौँ, तपाईँको माझमा राख्न चाहन्छौ। यति बेलाको समयमा डल्ली मेरी माया डल्ली डल्ली, तपाईँकी माया पनि डल्ली हुन सक्नुहुन्छ है, छन् कि छैनन्, हुनुहुन्छ कि हुनुहुन्न। ब्रिजेश श्रेष्ठ एक्स बियन्डको आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा मेरी माया डल्ली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सड़क मन्थली रामेछाप।
4: सूचना
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
8: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुर्कोट, सिन्धुली।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
9: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13।
10: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
12: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 9856043230 9767564429
12: सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
14: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
15: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
14: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
15: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
14: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
15: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
14: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
15: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010 0142603332 9851216 9843-3694
14: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

एकदमै मिठो गीत त्यसपछि सटन सुट कमर्सियल पछि फेरि स्वागत गर्न चाहन्छु कार्यक्रम टपअप दि पपमा आवाज नमस्ते राजमा छु प्राकृतिक बाटोमा रहेर साथी राख्नु भएको छ ललिताजीले साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनाइनुहुन्छ भन्ने आशा छ प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0440 40 0026 रहेको छ यहाँहरूलाई मैले भनिरहेको छु आउन सक्नुहुन्छ कुराकानी गर्छौँ भन्न चाहन्छु त्यस्तै गरेर म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छ तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् है वाचन गर्नेछौँ पनि भन्न चाहन्छु साथमा रमाइला रमाइला नेपाली प्रविधहरू राख्दै राख्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहन्छु यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु के म्यासेजहरू वाचन गर्नुपर्नेछ होइन प्राप्त भइरहेका छन् यति बेलाको समयमा तपाईँको माझमा तपाईँले पठाउनु भएको म्यासेजहरू वाचन गर्छु म हुनुहुन्छ यति बेला म्यासेज पठाउनु भएको छ मिलन घायल मुटु हुनुहुन्छ दुहा कतारबाट सुन्दैछ सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि मैले दुःख धन्यवाद दिन चाहन्छु बाबुरा मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु खलडुङ्गा पोखली घर भइहाल्छु रियादबाट भन्नुहुन्छ धेरै मनपर्छ कार्यक्रम घर परिवार साथीसँग सबैमा सम्झना विशेष गरेर त प्यारो साथी रञ्जित कार्यलाई सम्झना छ है भन्नुहुन्छ उहाँलाई पनि मैले दुःख धन्यवाद दिन चाहन्छु पनि मन छ त्यस्तै गरेर यति बेला म्यासेज प्राप्त भइराखेको छ मलाई म्यासेज पठाउनु भएको छ मनोज सुन्दासले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि मनोदेखि धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला अमिना सुनवार हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ मिसी विश्वेश्वरी मुटु मनिषा मगर त्यस्तै प्यारी सुशीला विश्वकर्मा त्यस्तै गरेर दादा राजगले मगर विवास कुलुङ पृथक मायालु निरुतायोञ्जन सुनिता लामा अलिसा लिम्बु सरस्वता पोखरेल एन्ड अल भन्नुहुन्छ मिना चामलिङ हुनुहुन्छ गुड मर्निङ हजुर म पनि सुन्दैछु उदयपुरबाट मिना चामलिङ हो मिठो सम्झना छ है सबैमा सम्झेको छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद सौरभ के सुन्नुहुन्छ कार्यक्रम सुन्दैछ है बागसुर नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि भन्नुहुन्छ घर परिवार सबैमा सम्झना श्रीमती हुनुहुन्छ घरमा छोरा हुनुहुन्छ उहाँहरूलाई पनि सम्झन चाहन्छ है सम्झिराखेको छु भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे यति बेलाको समयमा तपाईँको माझमा अर्कै एउटा गीत पनि राख्न चाहन्छु त्यसपछि आउँछ यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छौँ यो मिठो गीत

स्टोरीमा रिलायबादी आज यो गीत तपाईँको माझमा राख्यो दीपक वज्राचार्यको सुमधुर आवाजमा गीत थियो कार्यक्रम टपदीप पनि भइराखेको छ आवाज नमस्ते राजमा छु रमाला रमाला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढिरहेका छौँ भने साथमा तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन भइरहेका छन् आफ्नो भन्न चाहन्छु लगभग कार्यक्रमको समय अवधि सकिसकेको छ अब चाहिँ केही म्यासेजहरू छन् यति बेला म म्यासेज वाचन गर्न चाहन्छु नेपाली कर्णप्रिय केसी हुनुहुन्छ नमस्ते सञ्चन हुन्छ भन्दैनुहुन्छ भारत केमाञ्चलबाट कर्णप्रिय केसी सङ्गीत हो भन्दैनुहुन्छ गढदाङ तुलसीपुर कार्यक्रम एकदम राम्रो छ रमाइलो छ कार्यक्रम सुन्दैछु सबैमा सम्झना होइन सम्झिन चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु मुना राई लिम्बु हुनुहुन्छ धनकुटाबाट कार्यक्रम सुन्दैछु है सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु पनि मन चाहे त्यस्तै गरेर अब चाहिँ लगभग कार्यक्रमको समय अवधि पनि सकिन लागिसकेको छ तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद पनि दिन चाहन्छु गीता राणा मगर पनि हुनुहुन्छ है उहाँले पनि सुन्दै हुनुहुन्छ भन्नुहुन्छ नमस्कार दाजु के छ खबर सन्चै हुनुहुन्छ भन्नुहुन्छ खाना खानुभयो भन्नुहुन्छ ठिक छ राम्रो छ तपाईँले कस्तो छ खाना भइसक्यो तपाईँको भयो कि नै राम्रो छ घर भइहाल्छ ललितपुरबाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु केही म्यासेजहरू प्राप्त भए सामाजिक सञ्जाल फेसबुक मार्फत रमिला राईले पनि सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु पनि मन चाहे माधव ढुङ्गेलले पनि वृत्तमोड झापाबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ श्रीमती उमा ढुङ्गेल बुनुवास्मी सोताङ रमिला राई शान्ति विश्व राई अनिता काली भूमिका गीता लिम्बू रञ्जित राई काला बिरमान सुनवार पूर्वली आकाश राई दिया लिम्बू आङ बहाङ मुना कोइन सिबी मुना मुखिया कमला मुखिया चर्मन राई अनिता राई जन लिम्बू निशा बान्तो राई लवली मेन्ना कल्पना साम्पाङ मनिष राई कुमारी लाउती लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु है हाम्रै अब छिर्नुपर्छ तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु मेसेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई मनदेखि धन्यवाद दिन चाहे कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझावहरू पनि दिनुहोला भन्न चाहन्छु नम्बर 0 40 40 0 0 26 साथमा मेसेजहरू पनि पठाउन सक्नुहुन्छ तपाईँले सामाजिक सञ्जाल फेसबुकमा पनि मेसेजहरू पठाएर सरसल्लाह सुझावहरू दिन सक्नुहुन्छ पनि मन चाहे प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजी उहाँलाई मनदेखि धन्यवाद दिन चाहन्छु म्यासेज फोन गरेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई फेरि पनि मनदेखि धन्यवाद दिँदै मौसममा परिवर्तन भइराखेको छ स्वास्थ्य ख्याल गर्नुहोला प्रशस्त मात्रामा पानी पिउनुहोला भन्दै अन्तिममा तपाईँको माझमा मिठो गीत छ निमा डुम्बाको सुमधुर आवाजमा रहेको गीत छ आऊ आऊ न यो गीत राख्दै राख्दै आजको बसाइबाट छुटे हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843-36194.
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगा यस्तो ¿Esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: फान ल्याउन खोजिएको टिप्पणी गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सा दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताउनुभयो। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गएको वर्ष एमाले र कांग्रेसको सरकारले सच्याएका केही दरहरूलाई यसपटक स्पष्ट पारिएको समेत बताउनु भएको छ। विद्युतीय गाड़ीको हकमा 50 लाख रूपियाँ मुनि का गाड़ीको मूल्य नबढ़ोस् भन्ने सरकारको नीति रहेको उल्लेख गर्नुभयो। भन्सार बिन्दुमा 20 लाख रूपियाँसम्म मूल्य भएका गाड़ीहरू जसको बजार मूल्य 50 लाख भन्दा कम हुन्छ तिनलाई सड़क निर्माण दस्तुरमा 5% सट्टा 2.5% मात्र ल्याउने निर्णय भएको अर्थमन्त्रीले बताउनु भएको छ। कानून मन्त्रालयसम्म पुग्दा यो बुँदा छुट्न पुगेकाले त्यसलाई पछि संशोधन मार्फत समावेश गरिएको उहाँको भनाई छ। साथै जेठ 15 अघि नै भन्सार प्रक्रिया पूरा गरी अन्त शुल्क तिरिसकेका गाड़ीको हकमा थप दस्तुर नलाग्ने गरी स्पष्ट पारिएको उहाँले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। कृषि जनगणना 2078 अनुसार देशभर 41,30,000 संख्या रहेकाले बाँकी 16 लाख भन्दा धेरै किसान सूचीकृत हुन बाँकी नै छ। सरकारले किसानलाई सूचीकरण गर्न प्रभावकारी काम गर्न सकेको छैन। पनि सूचीकृत गर्ने काम भइरहेको अधिकृत पण्डितले बताउनुभयो। सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने मन्त्रालयको योजना छ। वर्गीकरणपछि परिचय पत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायतका कार्यक्रम गरिनेछ। परिचय पत्रका आधारमा सरकारले अनुदानसहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधासहित उपलब्ध गराउन सहज हुनेछ। केन्द्रले किसानलाई आफ्नो नाम दर्ता गराउन आह्वान समेत गरेको छ। सन् 2026 वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैजारो अर्थात सम्पन्न भएको छ। सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष 1,195 स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए। पर्यटन विभागले 6,500 मिटर भन्दा बढ़ी उचाई भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ। त्यसभन्दा सानो हिमालय नेपाल पर्वतारोहण संघ एनएमएले अनुमति दिँदै आएको छ। यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका 159, अमेरिकाका 152, भारतका 101, जर्मनीका 75, बेलायतका 74, रशियाका 70, नेपालका 44, क्यानाडाका 41, पोल्याण्डका 32, फ्रान्सका 27 जना रहेका थिए। पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमका अनुसार यस वर्ष सगरमाथामा सबैभन्दा धेरै 109 जना छिमेकी चीनका आरोही पुगेका हुन्। यसबाहेक अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रशियाका 18, अस्ट्रेलियाका 15, जापानका 14, क्यानाडाका 12, नेपालका 12, आयरल्याण्डका 11 आरोही पुगेका छन्। यस वर्ष सगरमाथाको चुचुरो 32 पटक पुगेर कामिरिता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ। यसैगरी महिला आरोहीमा संखुवा सभा मकालुकी लाक्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ। कामिरिता र लाक्पाले आफ्नै रेकर्ड तोड्नु भएको हो। सरकारले सगरमाथा आरोहण अनुमतिबाट 1,08,10,725 रूपियाँ राजस्व संकलन गरेको छ। यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिए बापत सरकारले 1,26,47,00,000 41,306 रूपियाँ राजस्व संकलन गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज तोलामै 10,100 रूपियाँले घट्यो। तोलाको 2,91,800 रूपियाँमा कारोबार लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
2: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53,51,990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एथिन्जेल। हामीले भन्सार दर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लेको स्पष्टीकरण, प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी, देशभरका झण्डै 25 लाख किसान सूचीकरण लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव तोलामै 10,100 रूपियाँले घटेको छ। भाव घटेर सुन आज तोलाको 2,91,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुन तोलाको 3,01,900 रूपियाँ रहेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 185 रूपियाँले घटेको छ। हिजो तोलाको 4,925 रूपियाँमा कारोबार भएको चाँदी आज भाव घटेर तोलाको 4,740 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। अब विदेशको खबर। इरानले आफ्नो हेलिकप्टर 91,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुन तोलाको 3,01,900 रूपियाँ रहेको थियो। यसै गरी आज चाँदीको भाव

ईरानमा श्रृंखलाबद्ध आक्रमण गरेको उसको दावी छ। अमेरिकी सेनाले ईरानको हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण कक्षहरू र राडार क्षेत्रलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ। ईरानी सरकारी संचार माध्यमहरूका अनुसार पर्सियन गल्फ क्षेत्रमा विस्फोटनका आवाजहरू सुनिएका थिए। यो मिशन ईरानको अनुचित आक्रमण विरूद्धको प्रतिक्रिया मात्रै रहेको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आफ्नो विज्ञप्तिमा जनाएको छ। ईरानले होर्मुज जलमार्ग नजिकै आफ्नो हेलिकप्टर खसालिदिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। अपाचे हेलिकप्टरका दुईजना चालक दलका सदस्यलाई अमेरिकी सामुद्रिक ड्रोनबाट उद्धार गरिएको सेन्टकमले जनाएको छ। यस्तो प्रकारको उपकरण प्रयोग गरिएको अमेरिकी सेनाले पहिलो पटक सार्वजनिक रूपमा पुष्टि गरेको हो। ईरानको अर्ध सरकारी समाचार संस्था मेहर न्यूज एजेन्सीले अमेरिकी हेलिकप्टर खसालिएको घटनामा ईरानले आफ्नो संलग्नता दावी गरेको भने छैन। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिँदै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दशौं दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको बायुमास ओभलमा सम्पन्न पहिलो क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। नेपालका लागि रूबिना छेत्रीले अभिजित 20 रन बनाइन् भने सोनी पाक ले 15, सीता राणा मगरले 12 तथा सम्झना खड्काले 11 रनको योगदान दिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले 20 ओभरमा 4 विकेट गुमाउँदै 130 रन बनाएको थियो। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई हराएको छ। अमेरिकाको जोर्डन हियर रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा भ्यालेन्टिन बार्को, कप्तान लियोनल मेसी र थियागो अल्मान्डाले समान 1-1 गोल गरे। विश्वकप भोलि रातीदेखि शुरू हुँदैछ। अर्जेन्टिनाले असार 3 गते अल्जेरियासँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ। समूह जीमा रहेको अर्जेन्टिनाले त्यसपछि अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका छ। अर्जेन्टिना विश्वकपको साबिक उपाधि विजेता टोली हो। आइसल्याण्ड यो विश्वकपमा छनौट भएको छैन। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भन्सार दर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लेको स्पष्टीकरण, प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी। देशभरका झण्डै 25 लाख किसान सूचीकरण, अझै 16 लाख सूचीकरणमा आबद्ध हुने बाँकी। वसन्त ऋतुको हिमाल आरोहण सम्पन्न, 1,26,00,000,000 राजस्व संकलन। आफ्नो हेलिकप्टर खसालेपछि ईरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दावी, दुईजना चालक दलका सदस्यलाई ड्रोनबाट उद्धार। र नेपालको महिला टोली एसिया कपमा छनौट हुन सकेन, मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले हरायो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: डिलर बिरास सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर गए मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने औसत पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0485410043, 9863023422।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
7: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
4: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
6: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
6: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान
10: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।
11: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
12: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
11: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
13: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
14: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
15: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
14: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
15: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
16: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
17: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
16: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
18: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
16: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
17: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
19: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा हामी उपस्थित भएका छौं। तपाईँले हामीलाई मध्याह बाह्र बजेको नेपाल खबरपछि करिब एक बजेसम्म यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आज मंगलबार तपाईँका फेसबुक कमेन्टहरू वाचन गर्छौं, साथसाथै तपाईँको टेलिफोनलाई पनि लिन्छौं। तपाईँले 0848 40 0026 मा सहभागिता जनाउन सक्नुहुन्छ। त्यसै गरी तपाईँले हजुरको रेडियोको फेसबुक पेजबाट कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई शेयर गर्दै तपाईँले कमेन्ट पनि पठाउनुहोस्। तपाईँका कमेन्ट बाँच्नुहुन्छ। आज हामीले मंगलबार भन्दा नि आज बुधबारको बसाइरहेको छ। तपाईँसँग रहेर करिब एक बजेसम्म शोभायात्रा गर्ने जमर्को छ। बुधबारको उपसाइमा तपाईँले अन्य दिन के गर्नुहुन्छ भन्ने कुरा थाहा छ, तर विशेष गरी आज चाहिँ हामीले तपाईँको कमेन्ट वाचन गर्छौं र तपाईँको टेलिफोन लिन्छौं, थाहा छ तपाईँलाई भन्ने कुरा मैले तपाईँलाई जानकारी गराउनु पर्छ होला जस्तो लाग्दैन। तपाईँ यो समय उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ, साथै घरमा बसेर हामीलाई सुन्दै हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ। कार्यक्रम के कस्तो लाग्छ तपाईँले सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्दै आइराख्नु भएको छ भने आज पनि हामी तपाईँसँगै रहन्छौं र कार्यक्रममा मिठा रमाइला नेपाली चलचित्रका गीतहरू राखेर तपाईँलाई भरपूर मनोरञ्जन पनि दिनेछौं। तपाईँले 0848 40 0026 मा सहभागिता जनाउनुहोला। यो मध्याहको समय पक्कै घाम चर्किरहेको छ, तपाईँ उकाली ओह्राली भन्ज्याङ चौतारी गरिराख्नु भएको छ, घामले पोल्दैछ होला, बाटोमा यात्रा गर्दै हुनुहुन्छ होला, कतिपय मित्र यो समय घरमा बसेर पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ। तपाईँ जहाँ हुनुहुन्छ, जुन ठाउँमा रहेर भए पनि हामीलाई एकैचोटि सुनेर साथ दिन सक्नुहुनेछ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म ललिता आयो। तपाईँ फटाफट कमेन्ट पठाउँदै गर्नुहोस्, साथसाथै तपाईँले टेलिफोन पनि गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मेचो अनि रमाइलो एउटा गीत राखेर कार्यक्रम सुने सौगातको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं श्रीमा श्री बतासे चल्यो भन्ने परदेशी नेपाली चलचित्रको गीत रहेको थियो, तपाईँले सुनिसक्नु भएको छ। यस्तै मेचा र माइला नेपाली चलचित्रका गीतहरू कार्यक्रमको समय अवधिभर बज्छ। तपाईँले 0840400026 सहभागिता जनाउन सक्नुहुन्छ। त्यसै गरी हामी तपाईँका कमेन्टहरूलाई पनि स्थान दिन्छौं। तपाईँले हजुरको रेडियोको फेसबुक पेजमा कार्यक्रमलाई सुन्दै हुनुहुन्छ होला, कमेन्ट पठाउनुहोस्। तपाईँ इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने तपाईँलाई चाहिँ कमेन्ट पठाएर कार्यक्रममा सहभागिता जनाउन सहज हुन्छ। यदि तपाईँ इन्टरनेट अनलाइनको पहुँचभन्दा बाहिर हुनुहुन्छ भने तपाईँले हाम्रो पात्रो नेपाली पात्रो लगायतका हजुरको रेडियोको वेबसाइटबाट एकैसाथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। मैले तपाईँलाई जानकारी गराएँ यो दिउँसोको समय पक्कै मध्याहको समय काम चर्को लाग्दैछ, चर्किँदैछ। तपाईँ मेलापात गर्दै घर फर्किराख्नु भएको छ होला, कतिपय काम गर्दै हुनुहुन्छ होला खेतबारीमा। यो समय पनि हामीलाई सुन्नको लागि तपाईँलाई कतिको समय मिलिरहेको छ तपाईँले हामीलाई जानकारी दिन सक्नुहुन्छ। नेपाली चलचित्रका गीत संगीतसँग सम्बन्धित रहेको कार्यक्रम सिने सौगातको बसाइमा छौं। तपाईँले साथै दिन यो कार्यक्रम सुन्न सक्नुहुन्छ। सकेसम्म हामी टेलिफोन लिन्छौँ। अब अघिदेखि चाहिँ अलिकति हाम्रो टेलिफोन सम्पर्कमा पनि समस्या हो कि जस्तो लाग्दैछ। मैले अघि भनिसकेको छु, यदि टेलिफोनमा कुनै पनि समस्या आएन भने हामी तपाईँको फोन लिन्छौँ, यदि भएन भने पनि ठिकै छ। मेथा गीत सङ्गीत बच्छ है भन्दै हुनुहुन्छ हाम्रो त्रिवराजीले। यति बेला म तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फै लाग्छु। मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ हजुर, कार्यक्रम सुनिरहेको छु है पोखराबाट, साथीहरूको खबर के छ, कार्यक्रम सुन्दैछु, राम्रो लाग्छ कार्यक्रम, नेपाली चलचित्रलाई माया गर्नु होला भन्दै हुनुहुन्छ। साथै रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, कोही कसैलाई पनि बिर्सेको छैन है भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार हजुर, यो आवाज कहाँदेखि हो? शर्मिलाजीकै आवाज हो त यो? के गर्दै हुनुहुन्छ अघि र अहिले भन्नुहोस् न? यति बेला घरतिर हुनुहुन्छ, कार्यक्रममा जाँदै सुन्दै बस्दै हुनुहुन्छ, कार्यक्रम सुने सौगात सुनिरहँदा हाम्रो शर्मिलाजीलाई कतिको रमाइलो लाग्छ, के लाग्छ? अब नेपाली चलचित्रका गीत संगीत बज्छ, नेपाली चलचित्र कतिको हेर्दै गर्नुहुन्छ? समयले साथ दिएसम्म हेर्नुहुन्छ कि कार्यक्रम सुन्नुहुन्छ हाम्रो शर्मिलाजीले? ल, शर्मिलाजीले योभन्दा अगाडि कुन चाहिँ नेपाली चलचित्र हेर्नुभएको थियो नि? थाहा छैन, हेर्नु भएको छैन, कुन चाहिँ फिल्म हेरेँ मैले भन्ने थाहा छैन? नभनौ होला किन र त्यस्तो भन्दा? तपाईँलाई कुनै समस्या हुन्छ कि अथवा साथीहरूले सुन्नुहुन्छ यस्तो पनि हेर्दो रहेछ भन्नुहुन्छ साथीहरूले भनेर, के क्या हो शर्मिलाजी? त्यस्तो कुरामा तपाईँलाई डर लागेको? अनि किन त तपाईँले योभन्दा अगाडि चलचित्र हेर्नुभएको थियो होला नि कुनै नेपाली फिल्म? ल, भनेपछि नेपाली चलचित्रको चाहिँ यहाँले भिडियोहरू चाहिँ हेर्नुहुन्छ गीतको? ल ठिक छ, यहाँलाई नेपाली चलचित्र हेर्दै मन नलागेको हो कि के हो त? होइन, त्यो पनि होइन, त्यसो भए किन होला शर्मिला चाहिँ? थाहा भएन, किन गाउँघरतिर हेर्न पाइँदैन, समय पुग्दैन, त्यही भएर पनि हो कि क्या? त्यस्तै त्यस्तै भन्नुपर्छ। तपाईँले अब हेर्न मन लाग्छ तर कसरी हेर्नुहुन्छ, कुनै त्यस्तो तरिका अपनाउनु भएको छ? छैन, ल ठिक छ, गीत सङ्गीतलाई सुन्नु होला, माया गर्नु होला, आउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न। हस् त नमस्ते भगरे सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी सिन्धुलीको विधिजहरूबाट हुनुहुन्थ्यो। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला कर्णप्रिय केसीजी पनि लेख्नुहुन्छ, नमस्ते कार्यक्रम सुन्दैछु म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीतकार दाङ तुलसीपुर कार्यक्रम चाहिँ राम्रो लाग्छ अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो नमस्ते हजुर, गाँधीको बोल्दै हुनुहुन्छ। के भन्नुभयो नाम? के श्रेष्ठ भन्नुभयो? अन्जु जीको खबर के छ ल भन्नुहोस् न।
1: मेरो खबर सबै ठिकै छ, अनि त्यता सुनाउनु।
0: यता पनि एकदम ठिक छ। कुन ठाउँदेखि हुनुहुन्छ अन्जुजी? कटारीबाट। हजुरको रेडियो कसरी सुन्दै हुनुहुन्छ?
1: साथीले जानकारी गराउनु भएको, मैले रेडियो सुनेको छैन।
0: रेडियो सुन्नु भएको छैन? कहाँको कुन साथीले तपाईँलाई चाहिँ हजुरको रेडियोमा कार्यक्रम आउँदैछ है भनेर जानकारी दिनुभयो भन्नुहोस् न। सिन्धुलीको रियाजीले। ल रियाजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। अब यहाँले चाहिँ कुन कुन माध्यमबाट रेडियो सुनिन्छ भन्ने थाहा पाउनु भएको छ? ल कुन कुन माध्यमबाट सुनिन्छ भन्ने कुरा नि जानकारी दिनुभएको छ। यहाँले सुन्नुहोला अन्य व्यवसायमा अन्य दिनमा, अनि कटारीतिर के गरेर बस्नुहुन्छ नि अन्जुजी? केही गर्नुहुन्न, त्यसै बस्ने मात्रै हो। हजुर भन्दै हुनुहुन्छ। ल ठिक छ, पहिलोचोटि आउनुभयो कि भन्दा अगाडि कार्यक्रममा आइसक्नु भएको छ? कहाँ है, कुन कार्यक्रममा आए थाहा नै छैन हाम्रो अञ्चलजीलाई? त्यसो भए थाहा छैन। अहिले तपाईँले फोन गर्नुभएको कुन कार्यक्रम हो त? भनेपछि तपाईँले कुन चाहिँ कार्यक्रममा मैले फोन गरेको छु भन्ने पनि थाहा छैन हाम्रो अञ्जुजीलाई? ल कार्यक्रम सुने सौगातमा चाहिँ यहाँले फोन गर्नुभएको छ। अहिले प्रसारण भइरहेको कार्यक्रम सुने सौगात छ, नेपाली चलचित्रको गीतसँग सम्बन्धित रहेको छ है त। ल हाम्रो अञ्जुजीलाई नेपाली चलचित्रको गीतहरू सुन्न कतिको मनपर्छ? मनपर्छ कुन चाहिँ गीत गाउन मनपर्छ त हाम्रो अञ्जुजीलाई? चलचित्रको कुन चाहिँ गीत मनपर्छ? ल प्राय सबै मनपर्छ है, ठिकै छ। कार्यक्रममा आउनुभयो, यहाँको आवाज पनि कति आइरहेको छ। एउटा मिठो गीत बोल्छु, साथीहरूलाई सम्झनुहोस् न। हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अन्जु श्रेष्ठ अझै कटारीबाट भन्दै हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला धनु गजमेरजी पनि लेख्नुहुन्छ फेसबुक लाइनमा, दिदी नमस्ते आरामै हुनुहुन्छ, खाजा लिनुभयो भन्दै हुनुहुन्छ। हाम्रो खाजा बाँकी छ है, भर्खरै 12:39 भएको छ, 2-3 बजी मात्र हुन्छ है। धनुजी कार्यक्रम सुन्दै हुनुहुन्छ होला, म चाहिँ यता ओखलढुङ्गाबाट भन्दै हुनुहुन्छ। धनु गजमेरो मेसेज गरेको छु, वाचन गरिदिनु होला भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा चाहिँ विशेष गरी हजुरलाई, प्राविधिक मित्रलाई, त्यसै गरी घर परिवारमा मम्मी बाबा दाई भाई, त्यसै गरी साथीहरूमा कुमार श्रेष्ठ, वीरेन्द्र विष्ट, त्यसै गरी कृष्ण सुनवार, राजकली मगर, राजु भोजेल, रामकुमार लिम्बु, अविनाश मगर लगायत सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
2: दिदी नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार, कहाँदेखि कहाँसम्म पुग्दै हुनुहुन्छ धनुजे? हाम्रो रियाजी मैले चिनिसके त कहिले काहीँ, अब अर्कै व्यक्तिको नाम भन्दा अर्कै व्यक्तिको नाम उच्चारण हुन्छ त त्यसमा मेरो के दोष? मेरो दोष मेरो गल्ती म आफैले पनि स्वीकार्दैछु त रियाजी, किन चिन्ता गर्नुहुन्छ?
2: दिदीको नाम लिनु र बहिनीको नाम लिनु एउटै हो है, धनु भन्नुभएको थियो गाह्रै गाह्रो छ मलाई।
0: त्यही त मैले माफी मागिसकेँ त बिहारीसँग, मैले अब मेरो जिब्रोको दोष हो भनिसकेँ। त्यही भएर त कहिले काहीँ दिमागमा त्यही मात्र नाम पनि त आएको हुनसक्छ नि त। ल, जसले जसलाई धेरै माया गर्छ उसले उसको धेरै माया गर्छ र उसको नाम पनि धेरै आउँछ अरे नि त रियाजी। अनि के छ, अघि पनि बोलेको थियौँ हामी है, नछोड्नु क्या नछोड्नु, तपाईँले छोड्नु भयो भने म एक्लै हुन्छु, एकान्तमा गएर बस्नुपर्छ, एकान्तमा मैले फेरि धेरै कुराहरू सोच्नुपर्ने हुन्छ, के गर्ने कसो गर्ने कहाँ जाने भन्ने कुराहरू, त्यही भएर मलाई भिडभाडमै राख्नुहोस्, एकान्तमा नपुर्याउनुहोस्। त्यही भएर म पनि भिडभाडमै भिडमै रमाउन चाहन्छु। अनि के छ, खानपिन भयो है?
2: खानपिन भयो दिदी, अघि पानी परेको पनि, अहिले घाम लागेको छ, मौसमको कुरा गर्नु पर्छ, यति नै फरक छ।
0: फरक त्यति छ, यता त पानी नै परेको छैन नि त, घाम बिहानैदेखि लाग्ला नलाग्ला जस्तो थियो, तर अहिले चाहिँ घाम लागेको छ, पानी चाहिँ परेको छैन है।
2: यतातिर त पानी परेको थियो अघि, योभन्दा अगाडि फेरि दिदी त्यहाँबाट अहिले बोल्दाखेरि घाम झलमल लागेको छ, फेरि पनि पर्छ कि पर्छ कि जस्तो भइरहेको
0: छ। ल, परेछ भने पनि ठिकै छ, आज त चिसो भएको छ कि छैन त रियाजीले हिजो मलाई जाडो भइरहेको छ भन्दै हुनुहुन्थ्यो, निदाएको छु भन्नुहुन्थ्यो, आज पनि पानी पर्यो, मौसम चिसो छ होला, जाडो चाहिँ भएको छ कि छैन
2: दिदी? हिजो यस्तो हो, हिजो पानी परेको थियो र एकछिन निदाएछु, जुरुक्क उठेको निस्केको, कार्यक्रम फोन लगाउँदै कस्तो चिसो भएको, कति कामेको म जाडो भए, आज चाहिँ त्यस्तो छैन भन्नुपर्छ है त।
0: ल ठिक छ, आज त्यस्तो छैन है, कार्यक्रम सुन्दै हुनुहुन्छ, आज पनि मजाले बस्दै हुनुहुन्छ, रियाजीलाई मैले बाँकी अब खास त्यस्तो केही पनि सोधिनँ है त। ल, कार्यक्रम सुन्ने नियमित आउने साथीलाई खास सोध्न भन्न परेन। ल, एउटा मिठो गीत बस्छ साथीहरूलाई सम्झिहाल्नुहोस् त रियाजी।
2: हुन्छ दिदी, स्वीट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, एकदमै हँसिलो रसिलो दिदी हजुरले, मिठो माया अनि मिठो सम्झना भन्न चाहन्छु, टेक्निसियनलाई भन्न चाहन्छु, मेरो घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु, दाई देव माझी, दाई ध्रुव पाण्डे, दाई वासुदेव मगरलाई पनि सम्झना चाहिँ भन्न चाहन्छु, दिदी धनु गजमेर, दिदी स्वीकृति बस्नेत प्लस उहाँहरूको घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु, दिदी सरस्वती सुनवारलाई पनि सम्झना चाहिँ भन्न चाहन्छु, बुन्नु शर्मिला रम्चेल, बुन्नु सङ्गीता रम्चेल, बुनु शर्मिला हिउँलाई पनि सम्झना छ है भन्न चाहन्छु, एकदमै पुरानो साथी हुनुहुन्छ जेनी सरोसाइरी, त्यसपछि प्रमिसा परिवार, मन्जु परिवार, अन्जु श्रेष्ठलाई पनि सम्झना छ है प्यारी भन्न चाहन्छु, साथीहरू त हुनुहुन्छ जतिले पनि मलाई सुन्दरले हिर्दिङ गरी आयो कि भने चिन्ने नचिन्ने माया गर्ने घिना गर्ने सम्पूर्णको लागि, र भाइ उद्धव मगरको लागि पनि भन्दै भन्दै फेरि पनि फोन लागेको छ भने अनेक साथ गर्दै आजलाई भनिबस्छु तिन्छु दिदी।
0: हस् त, नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुली हिर्दिङबाट रिया युकेजी, उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ, तपाईँ पनि फोन डायल गर्दै गर्नुहोस्। तर यति बेला हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं, गीतपछि हामी फेरि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम माध्यम मेच रमाइलो गीत बजिसकेको छ। तपाईँले सुनिसक्नुभयो यस्तै मेच रमाइला गीतहरूको साथमा हामी अब कार्यक्रमको अन्त्यतिर पनि हामी लागिसकेका छौँ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हाम्रो सुन्दरजी बोल्दै हुनुहुन्छ। अनि के छ, हराउनु भयो जस्तो लाग्यो? कता जानुभएको थियो त? यति हुनुहुन्थ्यो के भन्नुभयो हाम्रो सुन्दरजीले?
1: कलेज जानु पर्थ्यो अनि त्यही भएर भनेको।
0: आज चाहिँ जानुभयो कि भएन त?
1: आज
0: किन जानु भएन? त्यही भएर फुर्सदको समय मिलाएर हामीलाई सम्झनु भएको हो त सुन्दरजीले। रिजल्टको प्रतीक्षामा हुनुहुन्छ त्यसो भए? रिजल्ट आइसक्यो हिजो। कतिको परीक्षा दिनुभयो हाम्रो सुन्दरजीले? एघारको पास हुनुभयो? लु, यहाँलाई त्यसो भए धेरै धेरै बधाई छ है। अब एघार गटेपछि बाह्र त पक्कै गट्छ नै होइन? ल, अब फेरि कहिलेदेखि पढाइ सुरु हुन्छ त? असारदेखि। भनेपछि अब दुई चार दिन बिदा छ, यो बिदाको समय कसरी कसाउनुहुन्छ, कसरी बिताउनुहुन्छ? त्यसै गरेर हो त सुन्दरजी बित्ने समय? हिजो आज काम छैन पक्कै पनि। फेरि धेरै काम भयो भने कामै मात्र धेर भयो भन्ने हुन्छ, काम आउँदा कामै छैन भन्नु, जे गरे नि सुख छैन, होइन त सुन्दरजी? ल ठिक छ, अब आरामले सुखको दिनहरू पनि आउँदो रहेछन् कुनै बेला। अब आरामले खाने सुत्ने बस्ने भन्नुभएको छ, आरामले यो बिदाको छुट्टीको समय बिताउनु होला। हामीलाई पनि समय मिल्दा यसरी सम्झेर कार्यक्रममा आइदिनु होला। म कार्यक्रमको अन्त्यतिर चाहिँ एउटा मिठो गीत बोल्छु, साथीहरूलाई सम्झनुहोस् न। ल, सम्भव त हामी गीत राख्छौँ, यदि भएन भने अर्को नेपाली चलचित्रको गीत बज्छ है त। निम्त सुपारी गीतको बोल। ल हुन्छ, बजाउला हामी। ल साथीहरूलाई
1: सम्झनुहोस्। अनि आज जन्मदिन पर्न गएको छ मेरो भाइ सुमन तामाङको लागि, अनि बहिनी सुस्मिता रम्तेल, सुमिता रम्तेल, अनि सिन्धुली कलाघरमा हुनुहुन्छ दिदी पवित्रा रम्तेल। अनि साथीहरू, केही साथीहरूको नाम लिनु पर्दाखेरि मनिषा समी, सपना श्रेष्ठ, लक्ष्मी पुरी, खारा श्रेष्ठ, अनि रामकुमार रम्तेल, यति भन्छु अनि भन्दै छुट्टिन्छु। बाबाई।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सुन्दर रम्तेल, है हाँस्दै लजाउँदै लजाउँदै साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। अब चाहिँ म फोन लिदिन, समय कम छ, केही साथीहरूको कमेन्ट वाचन गर्नुपर्नेछ। विवश कुलुङ पृथकजी लेख्नुहुन्छ, नमस्कार, म विवश कुलुङ पृथक धरानबाट नेपाली चलचित्र दुई थुपा आँसुबाट कुमार सानुको स्वरमा साँचै राखौँ जस्तो लाग्छ, बोलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। विवशले गीत बजाउनुहुन्थ्यो टेलिफोनबाट, साथीले गीत रोजिसक्नु भएको छ, चिन्ता नगर्नुहोस्, यो गीत भोलि हामी कार्यक्रमको शुरूआतमै राख्नेछौँ भन्न चाहन्छु। त्यसै गरी उहाँले अन्य साथीहरूलाई सम्झाउनु भएको छ, पुष्पा चामलिङ, राजकली मगर, अमिना सुनवार, हरपल भुस्ने, रोशन फुलाहाङ, सुमेर लिम्बू, रमेश लिम्बू, आकाश राई लगायत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी चामलिङ्गी जुनिता राईले पनि हेलो नाना शिवा नमस्ते है, के छ खबर, सुन्छ आरामै हुनुहुन्छ, म फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। पाँच सर फिदिमबाट है भन्दै हुनुहुन्छ, हाल चाहिँ कुबिटबाट भन्नुभएको छ। अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झाउनु पर्दा उहाँ लेख्नुहुन्छ जीवन पोविनको लागि दिल्छा राई, त्यसै गरी भावना बगर, रिमा थामे, त्यसै गरी अभागी सिर्जना, दिलदुखी रिया, मुना परिवार, मेरो प्यारो मान्छे लगायत सबैको लागि भन्नुभएको छ। त्यसै गरी सरोज गोतामेजीले पनि हेलो नमस्ते है, म चाहिँ यता उखलढुङ्गा पोगलीदेखि सरोज गोतामे, हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। धेरै राम्रो लाग्छ कार्यक्रम, अब भजन गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ। गोली आप्पाको छोरी भन्ने आइडी छ, उहाँ पनि लेख्नुहुन्छ नमस्ते गुड आफ्टरनून, म पनि कार्यक्रम सुन्दैछु दोलखाबाट, अब भजन गीत सबैको लागि भन्दै हुनुहुन्छ। संगीता लामाजी हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। मिलन घायल मोटोजीले पनि नमस्ते गुड आफ्टरनून है, अब भजन गीत सबैको लागि भन्नुभएको छ। मीडिया प्रेमी राई अनिसाजीले पनि सम्झेको छु सबैलाई भन्दै हुनुहुन्छ। सौरभ केसीजीले पनि गुड आफ्टरनून, मैता बाग चौरुङ नगरपालिका आजको मान्छे हालसी भारतको गुजरातबाट कार्यक्रम सुनिरहेको जानकारी गराए भन्नुभएको छ। अर्जुन याक्काजीले पनि दर्शन शिव हजुर, मैता शङ्खुवासुरा धर्मादेवी दुई तामापोकबाट अर्जुन याक्का हो, कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ। त्यसै गरी अभागी सिर्जनाजीले पनि लेख्नु भएको छ हेलो दर्शन नमस्ती, म सिर्जना विश्वकर्मा घरजी धनकुटा अल चाहिँ कुविदबाट भन्नुभएको छ। सयपत्री मीडिया ग्रुप प्रवासको त्यसै गरी मेरो साथीहरूमा चाहिँ सम्झन पर्दा कमला उणेम, त्यसै गरी धेरै माया चाहिँ काली भन्दै हुनुहुन्छ, त्यसै गरी सन्देश गुरूङ, त्यसै गरी अमृत कुरुङबाङको लागि सम्झना चाहन्छु भन्दै हुनुहुन्छ, सम्झना खत्रीको लागि, त्यसै गरी डियर थापा बाबुको लागि शुक्रराज र साइलेन्दर दोष डम्बर लाबी छाँडे गुरूङ निशान युङहाङको लागि लगायत सबैको लागि भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अब चाहिँ कार्यक्रमको समय पनि सकिसकेको छ, साथै तपाईँका यतिन्जेलसम्म प्राप्त भएको कमेन्टलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै आजको कार्यक्रममा सहभागी हुने साथै शर्मिला थापा मगर, अञ्जु श्रेष्ठ, रिया योगी, सुन्दर रम्तेलजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्राच गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै सबैलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम सुन्ने सौगात अभिनिवर बजेका मिठा गीतका सर्जक अनि स्रष्टा प्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा एकदमै मिठो गीत रहेको छ, निम्तो सुपारी भन्ने बोलको गीत हाम्रो साथीले रोजेमा पार्नुभएको थियो। सोही गीत छोड्दै आजको लागि कार्यक्रम सिने सौगात बाजा म कार्यक्रम प्रस्तुता ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस्तो रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आत्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230 9767652429
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
4: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
4: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9051216 9043-3694
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
5: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
6: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु?
5: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
6: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
5: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी PTINR जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने SBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
6: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
7: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजात तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
5: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
8: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 0484-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-4054-114 सम्पर्क गर्नुहोस्।
8: जिल्ला अस्पताल रामेछाप।
0: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
0: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
0: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-9925-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
9: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
1: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485 43 305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: 6.9 inch AI powered camera. 3 years ago warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitcha barambar.
1: Sagarmatha Computer Center monthly ek ramre saathma. Aba laptop kista bandima sajilai kinnuhos. Business offer cha.
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: हजुरको रेडियो 102.1 MHz।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 9896962998।
10: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
11: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158 9054501575 9841690669 9864147788।
11: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो, सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो, उफ हैरान भए म त।
12: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
13: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोपाइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869-2245-44
13: 9840-3778-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: रामेछापवासीहरूको लागि खुसी

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हाई हुँ। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz साथै तामाको सीएफएम 95.5 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै 25 लाख किसान आबद्ध भएको जनाएको छ। किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभएको छ। कृषि जनगणना 2078 अनुसार देशभर 41,30,000 संख्या रहेकोले बाँकी 16 लाख भन्दा धेरै किसान सूचीकृत हुन बाँकी नै छ। सरकारले किसानलाई सूचीकरण गर्न प्रभावकारी काम गर्न सकेको छैन। बाँकीलाई पनि सूचीकृत गर्ने काम भइरहेको अधिकृत पण्डितले बताउनु भएको छ। सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने मन्त्रालयको योजना छ। वर्गीकरणपछि परिचय पत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायत कार्यक्रम गरिनेछ। परिचय पत्रका आधारमा सरकारले अनुदान सहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउन सहज हुने, केन्द्रले किसानलाई आफ्नो नाम दर्ता गराउन आह्वान समेत गरेको छ। सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेल जस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृति बिना कसैलाई पनि नदिन भनेको हो। केन्द्रमा प्राप्त उजुरी र गुनासाहरूमा विद्यालयहरूले विद्यार्थीहरूका व्यक्तिगत विवरण शैक्षिक परामर्शदात्री संस्था, ट्यूशन सेन्टर र विभिन्न व्यापारिक कम्पनीहरूलाई उपलब्ध गराएको र यसले विद्यार्थीहरूमा अनावश्यक मानसिक दबाव परेको उल्लेख रहेको छ। केन्द्रका निर्देशक नीलकञ्च ढकालले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा विद्यार्थीहरूको गोपनीयता, सुरक्षित शैक्षिक वातावरण र अनावश्यक प्रभावबाट संरक्षण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको भनिएको छ। केन्द्रले यस परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि सबै पालिका र शिक्षा विकास तथा समूह इकाईहरूलाई समेत परिपत्र पठाएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रभु भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गर्नु परेको हो। झण्डै 400 जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्नुपर्नेछ भने प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्न र चुनावी प्रक्रियालाई सहज बनाउन प्रक्रिया रोकिएको हो। केन्द्रीय निर्वाचन आयोगले निकालेको विज्ञप्तिमा मतदाता प्रक्रियाको नयाँ मिति र त्यस सम्बन्धी थप विवरण मतदानहरू शुरू हुनुभन्दा कम्तीमा 24 घण्टा अगाडि अधिकारीको सूचना मार्फत सबैलाई जानकारी गराउने उल्लेख छ। बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति अच्युतम लामिछानेले उत्सव अभ्यालहरी खत्री र कृष्ण मान साक्या प्रतिस्पर्धामा रहनु भएको छ। सन् 2026 वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित विभिन्न हिमाल आरोहण गर्ने काम मैजारू अर्थात सम्पन्न भएको छ। सगरमाथा सहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष 1,195 स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए। पर्यटन विभागले 5,000 मिटर भन्दा बढ़ी उचाई भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ। त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वत आरोहणले अनुमति दिँदै आएको छ। यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका 159, अमेरिकाका 152, भारतका
एक जर्मनीका 75, बेलायतका 74, रसियाका 70, नेपालका 44, क्यानाडाका 41, पोल्याण्डका 32, फ्रान्सका 27 जना रहेका थिए। पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमका अनुसार यस वर्ष सगरमाथामा सबैभन्दा धेरै 109 जना छिमेकी चीनका आरोही पुगेका छन्। यस बाहेक अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रसियाका 18, अस्ट्रेलियाका 15, जापानका 14, क्यानाडाका 12, नेपालका 12, आयरल्याण्डका 11 आरोही पुगेका हुन्। यस वर्ष सगरमाथाको चुचुरोमा 32 पटक पुगेर कीर्ति कामी वृद्धा शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ। यस्तै महिला आरोहीमा शंखुवा सभा मका लुके लाग्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गर्नुभएको छ। विश्व कीर्तिमान कायम गर्नुभएको हो। कामे वृद्धा र लाग्पाले आफ्नै रेकर्ड तोड्नु भएको छ। सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै 1,08,10,725 राजस्व संकलन गरेको छ। त्यस्तै लोत्से हिमालबाट 6,68,71,990, मकालो पहिलोबाट 3,17,85,000, 1,66,09,200, कञ्चनजंघाबाट 1,65,40,500, अन्नपूर्ण पहिलोबाट 1,20,49,175 राजस्व संकलन भएको छ। यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिए बापत सरकारले 1,26,47,41,306 राजस्व संकलन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेश सभापति पदका लागि 7 जनाको उम्मेद्वारी परेको छ। आज बिहानदेखि विराटनगरमा शुरू भएको पहिलो अधिवेशनमा 7 जनाले सभापतिमा उम्मेद्वारी दर्ता गरेका छन्। सभापति पदका लागि सरेन तामाङ, चन्द्र राई, चन्द्र कुमार गौले, पीताम्बर तिमल सिन्हा, पारस मणि गिलाल, खगेन्द्र कटवाल र नारायण प्रसाद घिमिरेको उम्मेद्वारी परेको छ। सदस्यमा 71 जनाले उम्मेद्वार दिएको निर्वाचन समितिले जनाएको छ। कोशी प्रदेश समिति 61 सदस्य हुने राष्ट्रपतिको 5 विधानमा व्यवस्था छ। टोखा नगरपालिका 5 वसुन्धारा स्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेस गार्मेन्टमा आगलागी हुँदा 8 करोड़को क्षति भएको छ। विद्युत सर्ट भएर आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले बताएको छ। आज बिहान करिब 3 बजेतिर लागेको आगो 11 दमकल, पानी ट्याङ्कर, प्रहरी सेना सशस्त्रको सहयोगमा नियन्त्रणमा आएको हो। आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा जलेको, नजिकैको अन्नपूर्ण किराना स्टोर, प्रतीक्षा इलेक्ट्रोनिक्समा समेत क्षति पुगेको बताइएको छ। लुम्बिनी खाजा घर, क्यापिटल इन्टरप्राइज इन्टरनेशनल, मेन पावर र आसपासका 2 घरमा पनि क्षति पुगेको प्रहरीले बताएको छ। आज सुनको भाउ तोलामै 10,100 रूपियाँले घटेको छ। भाउ घटेर सुन आज तोलाको 2,91,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनजाति व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुन तोलाको 3,01,900 रूपियाँ रहेको थियो। यस्तै आज चाँदीको भाव पनि 185 रूपियाँले घटेको छ। हिजो तोलाको 4,925 रूपियाँमा कारोबार भएको चाँदी आज भाव घटेर तोलाको 4,740 रूपियाँमा चढेको महासंघले जनाएको छ।

फाइनल खेलमा थाइल्याण्डले नेपाललाई पराजित गरेको छ। मलेसियाको राजधानी क्वालालम्पुरको वायुबास ओभलमा आज भएको खेलमा थाइल्याण्डले नेपाललाई 56 रनको फराकिलो अन्तरले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित विश्व ओभरमा 4 विकेट गुमाएर 130 रन बनाएको थियो। उसका लागि ननान्द पद खोचा रो इन्काले अभिजित 62 रन जोड्नु भएको हो। नेपालकी बबिता कुवर, बिया शर्मा र रुबिना छेत्री लिबास लेले एक एक विकेट लिनुभएको थियो। जवाफमा 131 रनको लक्ष्य बचाएको नेपालले विश्वभरमा 7 विकेट गुमाएर 74 रन मात्रै बनाउन सकेको छ। नेपालका लागि रुबिना छेत्रीले अभिजित 20 रन बनाउनु बाहेक अन्य सबै ब्याटरले बिर्सन लायक प्रदर्शन गरेका थिए। यो हारसँगै नेपालको एसिया कप महिला टी20 खेल्ने सपना पनि अधूरी रहेको छ। जारी प्रतियोगिताको सेमी फाइनलमा पुग्ने 4 टोलीले एसिया कप खेल्न पाउने भएका छन्। हवस् त यिनै खबरहरूसँगै दिउँसो 2 बजेको हजुरको खबर अहिलेलाई यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
0: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
0: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: तपाईँले त हुल्केकै गिरिरा चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 98।

0: एकचालिस तिरचालिस एकाउन्न पैसठी अन्ठानब्बे एकचालिस तिरचालिस चौध नब्बे। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर अन्ठानब्बे चौन्न शून्य त्रिचालिस दुई सय तीस सन्तानब्बे सड़सठी पैसठी चौबीस उन्सय। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा एघारमा भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 अन्ठानब्बे एकाउन्न बिस सोह्र सोह्र अन्ठानब्बे तिरचालिस छत्तिस एकानब्बे चौरानब्बे।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रुचाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु कार्यक्रम लिएर। म कार्यक्रमको साथमा सम्झना फर्गे भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायो। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hazurkoradio.org.nb को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसे एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईले यो कार्यक्रम साताको सातै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको व्यवसाय आजको व्यवसायमा तपाईँले लोकतोरी बाहेक अन्य जुनसुकै गीत पनि कार्यक्रममा रोजाईमा पार्न सक्नुहुनेछ। तपाईँको रोजाईको गीत मार्फत तपाईँले आफ्नो साथी संगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता हुनको लागि 0840 40 00 26 को माध्यमबाट तपाईँ सहभागिता हुनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम का बाहे एकदमै मिठो गीत तिमीलाई भुल्न माया भएर संसार भोलि जानै पर्छ अन्जु पन्तको आवाजमा रहेको यो मिठो गीतबाट कार्यक्रम रचाई तपाईँको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको आफूलाई मनपर्ने गीत रोचाइमा पार्नुहोस्। आज चाहिँ तपाईँ लोकदुर बाहेक अन्य जुनसुकै तपाईँलाई तामाङ सेलो अनि पप गीत चलचित्रको गीत होइन आधुनिक गीत तपाईँलाई जुन मनपर्छ त्यो गीत चाहिँ तपाईँले आजको बसाईमा रोचाईमा पार्न सक्नुहुनेछ र रोचाईको गीत मार्फत आफ्नो साथी सँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। नमस्कार। हेलो हेलो कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आउनु होला फटाफट फोन गर्नुहोस्। आजको बसाई स्पेसल रहेको छ तपाईँको रुसाईको गीत बस्नेछ। फटाफट फोन गर्नुहोला र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्त साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिलाजीको खबर के छ? मनो गाई त हाम्रो रामेछापतिरको खबर पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, चर्को चर्को घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। खाजा लिनुभयो? मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ है त। हामी कार्यक्रम तर्फ लागौ, कुराकानी अन्य बसाइमा गर्नेछौ। आज कुन गीत सुन्न मन छ? प्रमोद खरेलको आवाजमा रहेको म बाजेकै तिमीसँग माया लाउन हो भन्ने गीत चाहिँ रोजेमा पार्नुभयो। रोजेको गीत मार्फत आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नु छ है त। नमस्कार। हुनु थियो शर्मिलाजी, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। सोही गीत मार्फत हामी अर्को एकजना साथीलाई समर्थन जनाउनेछौँ र उहाँको रोजाइको गीत कार्यक्रममा बज्नेछ। सौरभ केसीजी हुनुहुन्छ, हेलो सर, गुड आफ्टरनुन, म बाक्सर नगरपालिकाको मान्छे हजुर भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु। मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दैछ। सत्यकला ईश्वराजी हुनुहुन्छ, मिसु प्यारी रिमा थामी एण्ड हेभ अ नाइस डे अल माई फ्रेन्ड भन्नुभएको छ। सत्यकलाजीलाई पनि विशेष धन्यवाद। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सीताजी बोल्नुभयो, के छ सीताजीको खबर सुनाउनुहोस् न। धेरै समयपछि कुराकानी गर्न पायौँ। मेरो पनि त्यस्तै हो, राम्रो छ, रमाइलो छ, घमाइलो छ, यस्तै छ भन्नुपर्छ है त। रामेछापतिर गर्मी बढिरहेको छ, अब त्यता कस्तो छ त? आरामै हुनुहुन्छ नि? म एकदम आरामै छु। अनि हाम्रो सीताजी चाहिँ काठमाडौँतिरै अब बस्नु भएको छ, केही जबको कारणले हो कि होइन, केही पढाइतिरको विषयमा चाहिँ तपाईँ काठमाडौँतिर बस्नुभयो?
1: पढाइ त होइन, अलिअलि काम गर्छु, अनि अब त्यस्तो खासै चाहिँ केही छैन, बस्ने खाने, अब काम गर्छु भन्नु
0: ल। काम विशेषले चाहिँ काठमाडौँतिर बस्नु भएको छ काम गर्नलाई होइन? ठिकै छ, राम्रोसँग काम गर्नुहोला। हामी कार्यक्रमतर्फ लाग्छौँ। हाम्रो शर्मिलाजीले गीत रुचाइमा पारिसक्नु भएको छ, हजुरलाई यसै गीतमा समर्थन जनाउनेछौँ। हजुरले पनि आफ्नो आफन्तजनलाई सम्झना सन्देश राख्नुहोस् है त।
1: अब
0: हवस्त नमस्कार हुनुहुन्थ्यो सीता श्रेष्ठजी काठमाडौँदेखि उहाँले पनि आफन्तजनलाई सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ. यति बेला भने शर्मिलाजीले रोजाईमा बाँड्नुभएको गीत कार्यक्रममा राख्छौं. त्यसपछि हामी फेरि आउनेछौ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला. आफूलाई मनपर्ने गीत पनि रोजाईमा पार्दै गर्नुहोला.

0: कार्यक्रममा हाम्रो शर्मिलाजीले रसाईमा पार्नुभएको थियो एकदमै मिठो गीत म बाँच्ने कि तिमीसँग माया लाउन हो प्रमोद खरेलको आवाजमा रहेको यो मिठो गीत राखिसकेको छौ। अब भने अर्को साथीको रचाएको गीत हामी राख्ने रहेछौ। तपाईँले फटाफट फोन गर्नुहोस् 0440 40 00 26 मा। यति बेलाको साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार,
0: गुड आफ्टरनुन। हजुर, शुभ नाम? अप्सराजी बोल्नु भयो, धेरै समय पछि पो यो आवाज सुन्न पाए, बिर्सेछु कि क्या हो, नाम चाहिँ अब सम्झिरहेको छु, आवाज चाहिँ कस्तो होइन, अर्कै अर्कै सुने, त्यही भएर चाहिँ मैले ठ्याक्कै नाम र आवाज मिलाउन सकिनँ है। ल अनि हाम्रो अप्सराजी कता हराउनु भएको थियो, केमा व्यस्त हुनुहुन्थ्यो सुनाउनुहोस् न।
1: त्यस्तो खासै व्यस्त होइन, दिउँसो हल्का गराएपछि कामतिर यस्तै हो, कहिले कता खासै सुन्न पाउँदैन थियो प्रोग्राम, त्यसैले भन्नुपर्छ है, त कल चाहिँ गर्न नपाएको हो, प्रोग्राम चाहिँ सुनिरहेको हुन्छु।
0: कल गर्न पाउनु भएन, फुर्सद मिलेन, तर कार्यक्रमलाई चाहिँ सुनेर साथ दिनुभएको छ है। र धेरै समय भएको थियो होइन, अब यो अप्सरा खड्का भन्ने नामबाट चाहिँ हामीलाई म्यासेज पनि आइरहेको थियो होइन, हामीले बिर्सनु भएको छ भन्ने त होइन, तर पनि यो आवाज एकदमै सुन्न मन लागिरहेको थियो। कहिलेकाहीँ चाहिँ मैले पनि भनिरहेको थिएँ हुन्छ, हाम्रो अप्सराजी चाहिँ कता हराउनुभयो, एसएमएस चाहिँ प्राप्त हुन्छ, यो आवाज सुन्न पाए पनि हामीलाई अलिकति मनमा शान्त हुन्थ्यो भन्ने खालको कुराहरू पनि मैले गरिराखेको हुन्थेँ है। ल ठिक छ, धेरै समय भए पनि हाम्रो कुराकानी भएको चाहिँ लागेको छ, सबै सन्चै आरामै हुन्छ है। म पनि एकदम आरामै कुशलै छु, हजुरहरूको मायाले अहिलेसम्म केही भएको छैन, आउँदा पनि हुँदैन भन्ने विश्वास छ। खाजा लिनुभयो?
1: मेरो खाजा बाँकी नै छ दिदी, अनि हजुरले लिनुभयो कि नै?
0: मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ है त। ल पक्कै पनि अब त्यो समय मिल्छ होला, आज त हामीले अब धेरै साथीहरूले बोलाउनु भएको छ, सबै साथीको ठाउँमा अब पुग्न पाए चाहिँ हुन्थ्यो भन्ने आशा चाहिँ बोकेका छौँ, त्यो आशा कतिको होइन पुरा हुन्छ। ल हामी कार्यक्रमतर्फ लागौँ, त्यसो भए आज कुन गीत सुन्न भन्छ?
1: मलाई चाहिँ अन्जुपा आवाजमा रहेको अन्त माया लागु भए भोलि गीत बजाइदिनुहोस् न है।
0: अन्त माया लागु भए नलुकाउ हो तिमीले।
1: हजुर,
0: आफ्नो आफन्त झन् साथी तिमीलाई सम्झना गर्नुहोस् है। त
1: सुन्छ, स्पेसल त एकदमै मिठो आवाजमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ, सबैको मनोरञ्जनमा सफल क्यारिटीहरूकै लागि भन्न चाहन्छु। त्यसै गरी टेक्निसियनमा रहनु हुने दिदी लगायतमा बोल्ने युनिटलाई धेरै माया धेरै सम्झना भन्न चाहेँ। विशेष त मेरो घर फ्यामिलीमा रहनुहुने मम्मी बाबा दिदीलाई पनि धेरै सम्झना भन्न चाहन्छु, र केही साथीहरूलाई मिस गर्नुपर्दा प्यारी साथीसँगलाई धेरै सम्झना आएर भन्न चाहन्छु, साथी स्मारी गायकलाई पनि धेरै सम्झना, स्वानी मोक्सानलाई पनि धेरै सम्झना, साथी अप्सरा बस्नेत लगायत साथीहरू त धेरै भन्दा पनि धेरै हुनुहुन्छ, सबैलाई चाहिँ मिस्टरमा मिठो माया अनि मिठो सम्झना भन्दै छु। दिन्छु ल, नमस्ते, बाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो अप्सरा खड्काजी हुनुहुन्थ्यो नाबाडीबाट, उहाँले एकदमै मिठो गीत रोजाइमा पार्नुभएको छ, अन्त माया लागेको भए नलुकाउ तिमीले, अन्जु पन्तको आवाजमा रहेको छ भन्दै हुनुहुन्छ। हामी यसैसम्म राख्ने प्रयास गर्नेछौ, हालो तपाईँको 0440 40 00 26 मा फोन गरेर आउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ। यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, यो आवाज कहाँदेखि होला?
2: हजुर,
0: यो आवाज कहाँदेखि होला?
2: काफ्रेदेखि।
0: काफ्रेदेखि भन्नुभयो? हजुरको शुभ नाम?
2: रुद्र तामाङ।
0: रुद्र भन्नुभयो?
2: रुद्रराज तामाङ।
0: रुद्रराज तामाङ भन्नुभयो है?
2: हजुर हजुर।
0: ए, हाम्रो योभन्दा अगाडि पनि कुराकानी भएको थियो, के छ अनि हाम्रो रुद्रराजजीको खबर?
2: हजुर,
0: तुकर राजजीको खबर के छ भने मैले
2: एकदम ठिक छ, एकदम ठिक छ।
0: मेरो आवाज राम्रोसँग सुन्नु भएन कि क्या हो?
2: आदि तपाईँको आवाज त काटेर
0: ठिक छ, यो कुनै प्रब्लम होला टेलिफोनमा। अनि अरू के छ हाम्रो हजुरको खबर?
2: एकदम ठिक छ, ठिक।
0: खाजा खानुभयो?
2: बाँकी नै छ।
0: बाँकी नै छ है?
2: हजुर।
0: साथीले गीत रोजाइमा पार्नु भएको छ, हामी कार्यक्रममा राख्छौ। हजुरले चाहिँ साथी सङ्गीलाई सम्झना गर्नुपर्ने हुन्छ है त।
3: सर्वप्रथम दिदी हजुरको लागि अनि मेरो साथी धेरै छ, चिन्दिन चिन्ने सम्बन्ध भयो मेरो धेरै साथीहरूलाई पनि।
0: हस् नमस्कार, हुनुहुन्थ्यो दुतराज तामाङजी हुनुहुन्थ्यो काभ्रेदेखि। हाम्रो अप्सरा खड्काजीले चाहिँ अन्तमा लागु भयो नलुका भयो तिमीले भने गीत चाहिँ रोजाइमा पार्नु भएको छ। सो गीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि हामी अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत हाम्रो अप्सराजीले रोजाइमा पार्नुभएको थियो। यसै गीतमा हामीले दुतराज तामाङजीलाई पनि समर्थन जनाएका थियौं। अब भने कार्यक्रमको समय पनि हामी अन्तिम छेउमा आइसकेका छौं। तपाईँको रोजाइको गीत राख्दै हामी पनि बिदा लिने समय भइसकेको छ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार रमिलाजी। नमस्कार, आरामै हुनुहुन्छ? म पनि एकदम सन्चै आरामै छु भन्नुपर्छ। खाजा लिनुभयो कि बाँकी छ? मेरो पनि बाँकी नै छ। अब केही समयपछि खानुपर्छ। यति मिठो आवाज सुनेपछि चाहिँ हामी अगाइसकेका छौँ। अब भोक लाग्छ यो आवाज सुन्न छोडिसकेपछि, अनि त्यसपछि हामी खाने सुरु गर्छौँ है त। सँगसँगै खानुपर्छ है त। अनि अरू सुनाउनुहोस् के छ नयाँ नौलो खबर? त्यस्तो खासै मेरो पनि केही छैन। भयो भने पक्कै पनि हाम्रो रमिला हाजीलाई सुनाउने नै छ है त। ल, हामी कार्यक्रम तर्फ लाग त्यसो भए।
1: माया नै माया छ तिम्रो नाउँमा, तिमीलाई घुरी नआउँदैछु तिम्रो गाउँमा भनेर
0: किन हामी कार्यक्रममा राख्छौँ। हजुरले आफ्नो आफन्त जन साथीसँगलाई सम्झना गर्नुहोस् है त।
1: पहिला प्रथम दिदी तपाईँको लागि, अनि प्राविधिक दिदी निर्मला पौडेल, देवमाली दाई, गुरुवा पाण्डे दाई, पासाङ गर्न तामाङ बहिनी, अनि खण्डदेवीमा हुने सम्पूर्णको लागि, साथीहरू सम्पूर्णको लागि भन्दै खुसी हुन्छ।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो रमिला तामाङ। उहाँले पनि एकदमै मिठो रमाइलो चलचित्र गीत रोजाइमा पार्नुभएको छ। हामी कार्यक्रममा राख्छौ। हजुरले पनि यसै गीतमा समर्थन जनाउन सक्नुहुनेछ। तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। 0440 40 00 26 को माध्यम भएर तपाईँ फटाफट आउन सक्नुहुनेछ आजको बसाईमा होइन। तपाईँको रोजाइको गीत, अनि तपाईँले आफ्नो आफन्तजनलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार।
0: नमस्कार हजुर। नमस्कार। हाम्रो यो आवाज कहाँदेखि हो? ज्ञान बहादुरजी बोल्नुभयो जस्तो लाग्यो। ल, के छ हजुरको खबर?
2: ठिकै छ दिदी, यतातिर घाम लागिरहेछ।
0: यता पनि मजाले घाम लागिरहेको छ, गर्मी गर्मी महसुस भइरहेको छ। अनि यो चर्को घाममा हजुर के गर्दै हुनुहुन्छ त? गोठालो गर्दै हुनुहुन्छ। घाम बेसरी लागेको छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, प्रशस्त मात्रामा पानी पिउनु होला। अनि अरू नयाँ लाउनु खबर के छ सुनाउनुहोस् न त। सबै ठिकठाकै छ है। ल, त्यसो भए हामी कार्यक्रमतर्फ लागौ है। ल, कार्यक्रममा हाम्रो रमिलाजीले गीत रोजाइमा पारिसक्नु भएको छ। हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् है त। हवस् त, नमस्कार। हुनुहुन्थ्यो ज्ञान बहादुरजी हुनुहुन्थ्यो। उहाँले पनि आफ्नो छोटो मिठोमा आफन्तजनलाई साथी सङ्गीलाई सम्झना गरेर छुटिसक्नु भएको छ। धेरै समय छैन, तपाईँको अर्को साथीको रोजाइको गीत राख्नलाई पनि हामीलाई समय अपुग हुन्छ। सोही मार्फत हामी अब एकजना साथीसँग चाहिँ यसै गीतमा हामी उहाँलाई समर्थन जनाउनेछौ, र त्यसपछि हामी यो मिठो गीत राख्छौ। तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गर्नेछौ। यति बेला साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
3: नमस्कार दिदी, अन्तिममा भए पनि आइपुगे है मदाजी।
0: ल, अन्तिममा भए पनि हाम्रो देवजीको आवाज सुन्न पायौँ, म एकदमै खुसी छु भन्नुपर्छ है त।
3: हजुर, म पनि एकदमै खुसी छु भन्नुपर्छ है। अन्तिममा भए पनि फोन लाग्दाखेरि एकदमै खुसी छु
0: भन्नुपर्छ है। ल, अनि आज दिनभरि बिहान चाहिँ कता जानुभयो त?
3: कतै पनि गइन आज त भन्नुपर्छ है दिदी हजुर। अब घरमै बसेर रेडियो सुनेर बिहानदेखि अहिलेसम्म अब 3 बज्न लाग्यो, एकदमै बसिरहेको छु भन्नुपर्छ है त।
0: घरमै बसिराख्नु भएको छ, रेडियो सुन्दै हुनुहुन्छ?
3: हजुर हजुर, एकदमै बिहानदेखि अहिलेसम्म नै हजुरको रेडियो साथमा सुनिरहेको छु भन्नुपर्छ है।
0: सुन्नु भएको छ, पक्कै पनि विश्वास छ हजुर। अब कतै जानु भएको बेलामा मात्रै हो सुन्न नपाउने होइन, अब यहाँ घरमै हुनुहुन्छ भने त पक्कै पनि सुन्नुहुन्छ, यो हामीलाई पूर्ण विश्वास छ है देवजी।
3: हजुर हजुर, एकदमै।
0: ल, अरू नयाँ नौलो खबर केही छ त?
3: अब केही पनि छैन हजुर दिदी, अब मन्द मन्द घाम लागिरहेको छ, हावा चलिरहेको छ, धेरै त्यति साह्रो गर्मी पनि छैन, ठिकै भन्नुपर्छ है आज
0: त्यता चाहिँ ठिकै गर्मी रहेछ, तर यता चाहिँ हाम्रो धेरै गर्मी नै महसुस भइरहेको छ मलाई चाहिँ। ठिकै छ, अब कार्यक्रममा आउनुभयो, अन्तिममा भए पनि बोल्न पायौँ होइन। हजुरले चाहिँ आफ्नो आफ्नो साथीसँगलाई सम्झना राख्नुहोस् त, एकदमै मिठो गीत हाम्रो रमिलाजीले रसाइमा पार्नु भएको छ है त।
3: हुन्छ, विशेष गरी दिदी हजुरकै लागि भन्न चाहन्छु, प्राविधिकमा हुनुहुने दाई दिदीको लागि, हजुरको रेडियो होली युनिटको लागि, अघि भर्खरै कल गरेर गीत एकदम मिठो गीत रोजाइमा पार्ने बहिनी रमिला तामाङको लागि, साथी ध्रुव पाण्डे, निर्मला पौडेल लगायत मलाई देवमाझी भनेर चिनी नचिनी सम्पूर्णको लागि भन्ने सुन्छु भाई।
0: हवस् त, नमस्कार। हुनुहुन्छ देवजी जगजले राटबाटदेखि हुनुहुन्थ्यो, उहाँले पनि आफन्तजन साथीसँगलाई सम्झना राखेर सुनिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, तपाईँले पठाउनुभएका एकदमै मायालु कमेन्टहरूलाई पनि स्थान दिनुपर्ने हुन्छ। यति बेला हुनुहुन्छ दिपिन किशोर रञ्जनजी हुनुहुन्छ कतारदेखि, उहाँले लेख्नु भएको छ, तिम्रो कोमल आधारमा चुम्न मन लाग्छ, शरीरका ती अंग अंग घुम्न मन लाग्छ, लठ पार्ने मुस्कान कामुक पार्ने आँखा हेर्दै नसालु पदार्थ पिए शरीर झुम्न मन लाग्छ भन्नुभएको छ। नमस्कार हजुर लगायत मूल्य युनिट परिवार लाई चाहिँ, साथै सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना, देवेन किशोर अञ्जान हाल चाहिँ दुहा कतारबाट भन्दै हुनुहुन्छ। देवेन किशोर अञ्जानजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी चामलिङ्गी जुनिता राईजी हुनुहुन्छ, हेलो नाना सेवा के छ खबर, आरामै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम आरामै कुशलै छौँ है। फेसबुक लाइभबाट चाहिँ कार्यक्रम सुन्दैछु, चामलिङ्गी जुनिता हो, फ्रम पास्टर फिरिम हाल चाहिँ कुवेतबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ साथीहरू, घाइले मान्छे हुनुहुन्छ, जीवन फाबेन प्यारे बुनु, दिशा राई, भावना मगर, सुनित सुविता यखा, त्यसै गरी रामकुमार लिम्बू, जीवन सुन्दास भन्नुभएको छ। उहाँको कमेन्ट पढ्दै थियो, कमेन्ट तलमाथि भएको छ, कहिलेकाहीँ चाहिँ नेटको प्रब्लमले गर्दाखेरि पनि तपाईँको कमेन्ट सरस्वती भाषण हुन सक्दैन होइन, तर पनि कोसिस गर्छु, जारी छ कोसिस, तपाईँले पठाउनुभएका कमेन्टहरू छुटाउने छुइनँ, म कमिटीतर्फै लाग्नेछु। हाम्रो जुनिताजीको कमेन्ट मैले भाषण गर्दै थिएँ हुनुहुन्छ, त्यसै गरी जीवन सुन्दास, निर्दोष छेम, सुशीला विश्वकर्मा, किराती अञ्जना, प्यारो मान्छे तिमी, त्यसै गरी लुम्बिनी साजा सिस्टर हुनुहुन्छ, रिमा थामी, अभागी सिर्जना, मुना परियार, त्यसै गरी साथी हुनुहुन्छ ओडेम अवि, त्यसै गरी हुनुहुन्छ थेम्बी अलिस लिम्बू, सपना तामाङ, मुक्तान कुशल चामलिङ राई, त्यसै गरी हुनुहुन्छ अर्को साथी सानुमाया शेर्पा, मिडिया प्रेमी निमु शेर्पा, युनिसा तामाङ, दिलदुखी रिया हुनुहुन्छ, साथी अनुबोल छेत्री, राजबाबु कुलुङ सोल्टी हुनुहुन्छ, लगायत सम्पूर्णलाई चाहिँ अब बस्ने गीत सुनेर चमचम डान्स गर्नुहोला भन्न चाहन्छु, र धेरै माया मिठो सम्झना भन्दै विदा भए ल के बबाई भन्नुभएको छ। हाम्रो जुनिताजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी अङ्कामीजी हुनुहुन्छ, उहाँले पनि हेलो सिस्टर गुड आफ्टरनुन नमस्ते भन्नुभएको छ, नमस्ते है, हजुरलाई पनि खाजा लिनुभयो त भन्नुभएको छ। हाम्रो खाजा बाँकी छ, अब केही समयपछि हुन्छ। आइमे ओकल ढुङ्गा पोकलीबाट हेर्दै र सुन्दैछु, अब बस्ने गीत चाहिँ हजुरको लागि र रेडियो अल फ्रेमको लागि र माई फ्रेन्डको लागि पनि भन्दै छुटिन्छु भन्नुभएको छ। आङजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी बिर्जाङ लिम्बुजी हुनुहुन्छ, हेलो हजुर सेवाहरू नमस्ते, केही साथीहरूलाई चाहिँ अब बस्ने गीत सुनाउनु पर्दा विनोद टेकिन र सुमन आसन लिम्बुता र शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ माधव ढुङ्गेलजी हुनुहुन्छ, हजुर दर्शन नमस्कार, म माधव ढुङ्गेल बिर्तामोट चापाबाट आज सम्झनु पर्दा प्यारी श्रीमती मा ढुङ्गेल बुनु अस्मी सुताङ रमिला राई राई अनिता कालीभूमिका गीता लिम्बू रंजित राई मनको साथी जीवन कार्की काल अभिरूप बाणस सुनवार पूर्वेली आकाश राई दिया लिम्बू आङ्बु हाङ बुढा कुइचे युबी बुढा मुखिया कमला मुखिया हजरमन राई राई अनिता राई त्यसै गरी जुनिता लिम्बू निशा बान्तवा राई लवली मेलिना सियार कल्पना साम्पाङ कुमारी युङहाङ लवाती बेलु सानु याम्फू भावना चामलिङ राई रमिला बान्तवा राई दुखी बिना लुलम हिक्मत साई पूर्ण बहादुर तुलुङ अनलाई मिस्यू भन्नुभएको छ। माधवजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, हजुर पोखरेली नमस्कार सन्चै हुनुहुन्छ हजुर खाजा भयो हजुरको म पनि सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी कार्यक्रममा राम्रो लाग्छ रेडियो परिवारले आजको दिन शुभ रहोस् नेपाली गीत संगीतलाई माया गर्नुहोला सम्पूर्ण साथीलाई सम्झेको छु सबैको भलो चाहने मान्छे शुभ दिन भन्नुभएको छ जीवनजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी गोले आप्पाको छोरी हुनुहुन्छ गुड आफ्टरनुन नमस्ते नमस्कार है सन्चै हुनुहुन्छ दिदी हजुर म पनि सुन्दैछु है प्रोग्राम राम्रो लाग्छ म चाहिँ दोलखाबाट संगीता लामा मिस यू अल माई फ्रेण्ड भन्नुभएको छ संगीताजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अप्सरा खड्काजी हुनुहुन्छ नमस्ते गुड आफ्टरनुन दिदी सन्चै हुनुहुन्छ खाजा खानुभयो त म पनि प्रोग्राम सुन्दैछु है रामेछापको नामारीबाट सरा खड्का मिस यू अल भन्नुभएको छ उहाँसँग हाम्रो फोन मार्फत पनि मिठो कुराकानी भइसकेको छ र त्यसै गरी पासाङ डुल्मा तामाङजी हुनुहुन्छ हेलो प्यारी शीर्ष म पनि सुन्दैछु है हेर्दैछु रामेछापदेखि पासाङ डुल्मा हो नि सम्झना गर्नुपर्दा प्यारी दिदी हजुरको लागि दाई देव माझी त्यसै गरी उहाँलाई चाहिँ धेरै धेरै सम्झेको छु भन्दै हुनुहुन्छ सुन्दै पनि छु है दिदी हजुर प्यारी मितिनीको लागि पनि रमिला दिदीको लागि पनि भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी जीवनजीले चाहिँ माधव ढुङ्गेलजीलाई पनि सम्झना गर्नुभएको छ हिराबहादुर लकाईजी हुनुहुन्छ उहाँले पनि लेख्नुभएको छ नमस्कार सम्झना शेष बोटलबाट सुन्दैछु श्री राज सर त्यसै गरी सोना अप्सरा रविता श्रेष्ठलाई पनि सम्झना सहाय भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ चन्द्र राई हुनुहुन्छ उहाँले पनि लेख्नुभएको छ हेलो शिवा नमस्ते है नाना म खुटाङबाट चन्द्र राई हो सुन्दैछु नाना मिस यु अललाई भन्दै छुटिन्छु बाबाई भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी बुद्ध बज्रचारीजी हुनुहुन्छ सम्झना व्यायाम सन्तोष सर लाई पनि सम्झना छ भन्ने हुनुहुन्छ तो बहादुर फुलामी हुनुहुन्छ गुड आफ्टरनुन भन्नुभएको छ गुड आफ्टरनुन हजुरलाई पनि र त्यसै गरी अर्को साथी हुनुहुन्छ अविनाजी हुनुहुन्छ गुड आफ्टरनुन सिस्टर विथ मी अविनाश सुनवार फ्रम दुलखाबाट अपकमिङ सम डेडिकेट स्पेसली प्यारे सुशीला विश्वकर्मा दादा राजकले मगर विवश कुलुङ पृथक तिलक कविष्ट त्यसै गरी टेकु छेत्री माया अलिसा लिम्बु कविता कतानी हर्पल रोशनी सरस्वता पोखरेल कायल अभिरमान सुनवार कुमार वर्षा किराती अञ्जना तनुकज मेरो नेवा नवराज श्रेष्ठ एण्ड अलको लागि भन्नुहुन्छ अविनाजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ मगर कुशिषजी हुनुहुन्छ हेलो शिष म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ पाँच थरबाट चाहिँ सुन्दैछु साथीहरूलाई चाहिँ सागर मगर त्यसै गरी देवेन्द्र मगर एन्ड जीवन साथी रमला मगर यात्रामा हुनुहुन्छ सबै यात्रा भन्दै छुटिन्छु बुबाई भन्नुभएको छ कोशिशजीलाई पनि विशेष धन्यवाद त्यसै गरी सुमित यादव सुनवार किराजी हुनुहुन्छ नमस्ते सम्झना नेवा कडी हजुर खाजा लिनुभयो त भन्नुभएको छ मेरो खाजा भागिने छ हजुरले खानुभएको बाँकी छ म चाहिँ रामेछाप देउराले हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु प्रोग्राम एकदमै राम्रो लाग्छ धेरै माया छ सम्झना छ अब बस्ने गीत हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ शोभना सुवर्णजी हुनुहुन्छ नमस्ते मिस यू अल भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी तानिश रम्तेलजी हुनुहुन्छ हेलो दिदी म पनि प्रोग्राम सुन्दैछु है रामेछापबाट है दिदी आज चाहिँ जन्मदिन पर्न गएको छ भाइ सुमन तामाङलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना छ भन्दै दिदी साथीहरूलाई चाहिँ सम्झनु पर्दा सपना त्यसै गरी लक्ष्मीपुरी मनिषा छामी तीर्थ तारा श्रेष्ठ त्यसै गरी हुनुहुन्छ पवित्र रम्तेल सुन्दर रम्तेल सुस्मिता रम्तेल आयुष परियार राम कुमार रम्तेल सुनिता खातीको लागि पनि सम्झना छ है भन्दै छुटिन्छु भन्नुभएको छ तानिशजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ भने हामी छुटिनुपर्ने हुन्छ आजको विषयमा हामीले धेरै साथीसँग कुराकानी गरिरह्यौं र उहाँको रोजाईको गीत पनि हामीले राखिसकेका छौं अन्तिममा साथीले गीत रोजाईमा पार्नु भएको छ हाम्रो रमिलाजीले सोही गीत हामी राख्नेछौ र अब चाहिँ बिदा लिने समय भएको छ यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यम अपनाएर हामीलाई सुन्ने प्रयास गर्नुभयो कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो सहभागिता हुनुभयो फेसबुक पेजबाट आफ्नो आबद्ध साथीसँगलाई सम्झना सन्देश राख्नुभयो सम्पूर्ण साथीलाई कमिष्टमा धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा अवधि बढ़ बजेका मिठा रमाइला गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनमा रहेर यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा रमिलाजीको रोजाईको गीत राख्दै आजको वसाई रोजाई तपाईँकोबाट म सम्झना खड्की पनि बिताउन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda? ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
1: ¡Oh, sí! ¡Powerball!
2: दस वीर सामरिक सञ्जालमा राख्न निषेध नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडियो र इन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी नेपाल खबरमा अब पूरा खबर संसदको अवरोध गर्नका लागि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकमा सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ आज बिहान 11 बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर 2 बजेसम्मका लागि स्थगित गरेकोमा अझै शुरू भएको छैन बैठक स्थगित गरेर सभापति लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको हो प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते संसदमा भारतसँगको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दल संसद अवरूद्ध गर्दै आएका छन् सभापति लामिछानेसँगको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री आफू संसदमा आउन नसक्ने हो भने लिखित वक्तव्य कुनै मन्त्री आएर पढे हुन्छ भन्ने विकल्प प्रस्ताव गरे पनि त्यसमा राष्ट्रपतिले सहमति जनाएको छैन राष्ट्रपति सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा छन् राष्ट्रपतिले राखेको प्रस्तावमाथि छलफल गर्न र साझा धारणा बनाउन विपक्षीहरूको छलफल भइरहेको हो विपक्षीहरूको छलफलमा नेपाली कांग्रेस नेकपा एमाले नेकपा र रापरपाका नेताहरू छन् सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद 1 महिना थपेर असार मसान्तसम्म कायम गरेको छ आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीहरूले विवरण संकलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिएको हो नवयुवा आन्दोलनका क्रममा कतिपय कार्यालयमा आगजनी भएर विवरण संकलनमा कठिनाई भएको पनि उहाँले बताउनुभयो अध्यक्ष भण्डारीले यो अन्तिम पटकका लागि म्याद थप गरेको र अब पुनः म्याद नथपिने स्पष्ट पार्दै सम्बन्धित सबैले अनिवार्य रूपमा विवरण दाखिल गर्नुपर्ने बताउनुभयो अहिलेसम्म 3500 भन्दा केही बढ़ीले मात्रै सम्पत्ति विवरण बुझाइसकेका छन् भने 60 भन्दा बढ़ी उजुरी प्राप्त भएका छन् आयोगले 2048 सालपछि सार्वजनिक पदमा रहेका सेवानिवृत्त भएका वा हटिसकेका राजपत्रांकित विशिष्ट एवं प्रथम श्रेणीका सबै कर्मचारीहरूले विवरण बुझाउनुपर्ने जनाए आयोगले पछिल्ला 35 वर्षको अवधिलाई 2 चरणमा विभाजन गरी छानबिन अगाडि बढ़ाउने तयारी गरेको छ अध्यक्ष भण्डारीले 40,000 व्यक्तिको सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा राख्दै निर्धक्क भएर सम्पत्तिको विवरण पेश गर्न सबैसँग आग्रह गर्नुभएको छ नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी 8 मुद्दे आचार संहिता जारी गरेको छ आचार संहिता अनुसार दत्तवाल चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधि बाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन् यस्तै उपचार सम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नुपर्ने अनिवार्य हुनेछ बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मंजूरी लिनु अनिवार्य छ साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ अनलाइन परामर्शका हकमा लिखित अभिलेख राख्नु अनिवार्य हुनेछ र भौतिक जाँच आवश्यक देखिएमा बिरामीलाई अनिवार्य रूपमा भेटेर मात्र सुझाव दिनुपर्नेछ अनलाइन र भौतिक परामर्श दुवैको कानूनी दायित्व बराबर रहने व्यवस्था गरिएको छ कुनै पनि चिकित्सकले पदीय र पेशागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्न नपाउने स्पष्ट व्यवस्था पनि आचार संहितामा रहेको छ सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम थप जन्ममिति सम्पर्क नम्बर र इमेल जस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृति बिना कसैले पनि नदिन भनेको हो केन्द्रमा प्राप्त उजुरी र गुनासाहरूमा विद्यालयहरूले विद्यार्थीका व्यक्तिगत विवरण शैक्षिक परामर्शदात्री संस्था ट्यूशन सेन्टर र विभिन्न व्यापारिक कम्पनीहरूलाई उपलब्ध गराएको र यसले विद्यार्थीहरूमा अनावश्यक मानसिक दबाव परेको उल्लेख छ केन्द्रले यस परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाईहरूलाई समेत परिपत्र पठाएको जनाएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4935555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्ने प्रक्रिया स्थगित गर्नु परेको हो। केन्द्रीय निर्वाचन आयोगले निकालेको विज्ञप्तिमा मतदान प्रक्रियाको नयाँ मिति र त्यस सम्बन्धी थप विवरण मतदान शुरू हुनुभन्दा कम्तीमा 24 घण्टा अगाडि आधिकारिक सूचना मार्फत सबैलाई जानकारी गराउने उल्लेख छ। बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति उत्तम लामिछाने, उत्सव अरियाल, हरि खत्री र कृष्णमान साक्य प्रतिस्पर्धामा हुनुहुन्छ। निर्वाचन आयोगले 2079 सालको पालिका चुनावमा एमालेबाट जितेर पछि अरू दलमा गएका 8 जना वडा अध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। एमाले सचिवालयको पत्रका आधारमा आयोगले यो निर्णय गरेको हो। पदमुक्त हुनेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका 1 का वडा अध्यक्ष कमल बहादुर बानिया, मोलुङ गाउँपालिका 6 का वडा अध्यक्ष कमल तामाङ र ओखलढुङ्गाकै चम्पादेवी गाउँपालिका 7 का वडा अध्यक्ष सुरेश कुमार थापा रहनु भएको छ। यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका 1 का वडा अध्यक्ष राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका 7 का वडा अध्यक्ष होमप्रसाद बजगाई, मोरङको लेटाङ नगरपालिका 4 का वडा अध्यक्ष राम कुमार श्रेष्ठ, मोरङकै रंगेली नगरपालिका 1 का वडा अध्यक्ष महेश कुमार खनाल र दाङको घोराई महानगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष मधुसूदन शर्माको पद पनि रिक्त भएको छ। अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमै सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित प्रधानमन्त्री बन्नुभएको छ। सन् 2014 मे 26 प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएका मोदीले आज 4,399 दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्रीको रूपमा उहाँको यो लगातार तेस्रो कार्यकाल हो। यसअघि यो कीर्तिमान पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूका नाममा थियो। उहाँ 4,398 दिनसम्म प्रधानमन्त्रीको पदमा रहनुभएको थियो। यसैबीच सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान बनाउनु भएका मोदीलाई विश्वभरका नेताहरूले बधाई दिइरहेका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फामाथिको हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एएफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखेपछि एन्फामाथिको निलम्बन फुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यान आकर्षण गराएका हुन्। राखेपछि यसबारेमा भोलिसम्ममा चित्त बुझ्दो जवाफ नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गर्ने पत्रमा उल्लेख छ। एएफसीले भोलिसम्ममा राखेपको गएको चैत 12 गतेको निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिबद्धता पनि माग गरेका छन्। राखेपले चुनाव रोक्न हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एएफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखेपछि एन्फामाथिको निलम्बन फुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभए

0: चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित। राष्ट्रपा सभापति रवि लामिछानेले बोलाएको बैठक निष्कर्षविहीन। विपक्षी दलहरू छुट्टै छलफलमा। सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्मको लागि थप। अहिलेसम्म 3,500 भन्दा केही बढ़ीले मात्रै विवरण बुझाए। चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचार संहिता जारी। बिरामीको परिचय खुल्ने गरी भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध। नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडियो। र इन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा ईएफसीको चेतावनी।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। चलचित्रका पेशाकर्मीहरूलाई समुदायसँग जोड्ने र सम्मान गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने भएको छ। यस कार्यक्रमले चलचित्र क्षेत्रका सबै विधालाई समुदायसँग जोड्ने र फिल्म क्षेत्रलाई सम्मानित पेशाका रूपमा परिचित गराउने लक्ष्य लिएको सम्पदा तथा पर्यटन समितिका संयोजक आसमान संगतले जानकारी दिनुभयो। महानगरले समुदाय स्तरमा महोत्सव सञ्चालनका लागि गैर नाफामूलक संघ संस्था, युथ क्लब, टोल विकास समिति, सांस्कृतिक समूह लगायतलाई जिम्मेवारी दिने निर्णय गरेको छ। परम्परागत टोल चोक र पार्क जस्ता ठाउँमा फिल्म प्रदर्शन गर्नेछ। यसका लागि महानगरले खुल्ला प्रस्ताव आह्वान गरेको छ र आज राति 12 बजेसम्म महानगरको वेबसाइट मार्फत प्रस्ताव पेश गर्न सकिनेछ। चलचित्रको गुणस्तर, विषयवस्तु र प्रस्तुतिकरण छनौट तथा कार्यक्रम नियमनका लागि संगतको संयोजकत्वमा छुट्टै समिति गठन भएको छ। काठमाडौँको टोखा नगरपालिका वडा नम्बर 5 वसुन्धारामा रहेको सिद्धबाबा युनिफर्म इन्टरप्राइजेस नामको गार्मेन्टमा आगलागी हुँदा झण्डै 8 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। बिहान 3 बजेतिर विद्युत सर्ट भई लागेको आगो 11 दमकल र एउटा पानी ट्याङ्कर परिचालन गरेर बिहान 4:45 निभाइएको प्रहरीले जनाएको छ। आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा नष्ट भएको छ भने अन्नपूर्ण किराना स्टोर र प्रतीक्षा इलेक्ट्रोनिक्समा समेत क्षति पुगेको छ। साथै लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेन पावर तथा नजिकका 2 घरमा पनि आंशिक क्षति पुगेको छ। नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरण सम्बन्धी विभेदकारी निर्णय खारेज गर्न माग गर्दै देशव्यापी धरना कार्यक्रम आयोजना गरेको छ। महासंघको आह्वानमा आज काठमाडौँ सहित देशभरका 70 जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि 1 घण्टा धरना भएको हो। काठमाडौँ शाखाले बबर महलमा आयोजना गरेको धरना कार्यक्रममा पत्रकारहरूले मीडिया विरोधी नीति फिर्ता लिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमा विश्वस्तरीय स्किन केयर उत्पादन शुरू भएको छ। नेपाली ब्रान्ड ओआरए ले ललितपुरको इमाडोलमा 35 करोड़ रूपियाँको लगानीमा उद्योग स्थापना गरी अन्तर्राष्ट्रिय स्तरका स्किन केयर उत्पादन बजारमा ल्याएको जनाएको छ। कम्पनीले अहिले 9

प्रमुख स्किन केयर उत्पादन बजारमा ल्याइसकेको र आउँदा दिनमा थप 10-15 नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेको जनाएको छ। कम्पनीमा प्रत्यक्ष रूपमा 25 नेपाली कामदार कर्मचारीहरू कार्यरत छन्। र आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठै गरेको अभियोगमा 4 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका सुमन साई, रामेछापका वेदबहादुर सुनुवार, झापाका अनिल अग्रवाल र तनहुँका विवेक अधिकारी छन्। सुमनले क्रोएसिया पठाइदिने भन्दै 3 19 लाख, वेदबहादुरले स्विजरल्याण्ड पठाइदिने भन्दै 1 लाख 40 हजार, अनिलले अस्ट्रिया पठाइदिने भन्दै 1 लाख र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै 1 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाडौँ र भक्तपुरबाट पक्राउ परेका उनीहरूले थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। दिउँसो 3 राष्ट्रिय र 4 खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचार संहिता जारी, बिरामीको परिचय खुल्ने गरी भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध। काठमाडौँ महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्दै समुदाय स्तरमा महोत्सव सञ्चालनका लागि खुल्ला प्रस्ताव आह्वान। र तोफाको एउटा गार्मेन्टमा आग लागि हुँदा झण्डै 8 करोड़ रूपियाँ बराबरको क्षति। अहिलेलाई 4 खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पर्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: ne pahalı? Ama pahalı.
1: Hazır Kurye'yi. Eksi 2 toplu 1 megahertz.
2: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
3: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954501475 9141960669 9864141788
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
5: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा
6: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रुम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
5: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
6: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844200596 0475904553
5: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुर्कोट सिन्धुली
7: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
8: हाम्रा सेवाहरू बिरामी जाँच चौबिसै घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफाड तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854340305 0485403005 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
9: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
5: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
9: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
7: हजुर रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
5: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेछाप मिटसप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
13: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
8: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था र प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
13: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
8: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
13: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
8: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्नी।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त?
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
11: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
11: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक राम हिसाबमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767652449 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142-62-310 0142-62-332 9851-2016 9843-36-91-94
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

नमस्कार हजुरको रेडियो 102.2 एक मेगाहर्जको अपरान्न 4 बजेको रामेसाब अनि रामेसाब आसपासका छिमेकी जिल्लाहरूको खबर सङ्गालो रामेसाब खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.2 एक मेगाहर्ज तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेसाबमा आबद्ध पत्रकारहरूले आज जिल्ला प्रशासन कार्यालयको मूल गेटमा 1 घण्टा धरना दिएका छन्। सरकारले गरेको विभेदकारी स्वेच्छाचारी सूचना र विज्ञापन सम्बन्धी निर्णय खारेजी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता आगो रक्षा र निर्वाध सूचना प्राप्तिको अधिकार रक्षाका लागि नेपाल पत्रकार महासंघले गरेको देशव्यापी आन्दोलनको क्रममा रामेसाबका पत्रकारहरूले कालो ब्यानरमा आफ्ना माग समेत राखेर धरना दिएका हुन्। आन्दोलनरत पत्रकारहरूले 2 दिन अघि मात्रै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएका थिए। स्थानीय स्तरमा उपलब्ध बाँसको सदुपयोग गर्दै आकर्षक हस्तकलाका सामग्री उत्पादन गरी राम्रो आमदानी गर्न सकिने सम्भावनालाई उजागर गर्ने उद्देश्यले रामेसाबको माकुण्डा गाउँपालिका 3 को बगासतलीमा सञ्चालन गरिएको 30 दिने बाँस हस्तकला स्थित विकास तालिम सम्पन्न भएको छ। उद्योग तथा वाणिज्य कार्यालय रामेसाबको आयोजनामा तथा उमाकुण्डा गाउँपालिकाको समन्वयमा सञ्चालन भएको तालिममा सहभागीहरूले बाँसबाट विभिन्न उपयोगी तथा बजारमा माग भएका सामग्री निर्माण गर्ने सिप हासिल गरेका छन्। तालिमको क्रममा सहभागीहरूले डोको डालो नाङ्ला मुडा र्याक ढकी लगायतका आकर्षक बाँससन्य सामग्रीहरू तयार गरेका छन्। स्थानीय रूपमा सहजै उपलब्ध हुने बाँसलाई आधुनिक र व्यावसायिक उत्पादनसँग जोड्न सकि ग्रामीण समुदायका लागि आय आर्जनको प्रभावकारी माध्यम बन्न सक्ने सन्देश तालिमले दिएको छ। कार्यक्रममा बोल्दै उमाकुण्डा गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनुवारले स्थानीय स्रोत साधनको उपयोग गर्दै आत्मनिर्भर बन्न यस्ता सिपमूलक तालिमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। उहाँले सिकेको सिपलाई व्यवहारमा उतारेर घरेलु उद्यम सञ्चालन गर्न सहभागीहरूलाई आग्रह पनि गर्नुभएको छ। तालिम सम्पन्न भएपछि उपाध्यक्ष सुनुवारले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। प्रमाणपत्र वितरणसँगै तालिममा तयार गरिएका बाँसका सामग्रीहरू प्रदर्शनमा राखिएको थियो। ग्रामीण क्षेत्रमा पर्याप्त मात्रामा पाइने बाँसको प्रयोग अझै पनि परम्परागत सीमाभित्रै रहेकोले यस्ता तालिमले त्यसलाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। रामेसाबको खानादेवी गाउँपालिका वडा नम्बर 1 राकाथुम रामेसाबले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ। श्री माविमा आयोजित औपचारिक कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई प्रमाणपत्र तथा नगदसहित सम्मान गरिएको छ। कार्यक्रममा विद्यालयका विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थी तथा कक्षागत परीक्षामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई नगदसहित स्टेशनरी प्रदान गरिएको वडा कार्यालयले जनाएको छ। यसैगरी यसै परीक्षामा 2081 उच्च जीपीए ल्याएर गाउँपालिकाभरिमै प्रथम हुने सुप्रिया श्रेष्ठ तथा तृतीय हुने प्रदीप श्रेष्ठलाई जनाई 15,000 रूपियाँ नगद र प्रमाणपत्रसहित सम्मान गरिएको छ। यस्तै श्रीमावी राकथुमबाट यसै परीक्षा 2081 3.60 भन्दा बढ़ी जीपीए प्राप्त गर्ने प्रत्येक विद्यार्थीलाई जनाई 10,000 रूपियाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ। शैक्षिक सत्र 2081 अन्तर्गत उडा क्षेत्रभित्रका आधारभूत तह कक्षा 1 देखि 5 तथा 6 देखि 8 उत्कृष्ट अंक ल्याउने विद्यार्थी र उत्कृष्ट नतिजा ल्याउने शिक्षकलाई पनि नगदसहित सम्मान गरिएको बताइएको छ। कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेश कुमार यादव विशिष्ट अतिथिको रूपमा शिक्षा विकास शाखा प्रमुख तिलकराम सापकोटा तथा उडाध्यक्ष राजकुमार श्रेष्ठले उत्कृष्ट अंक ल्याउने विद्यार्थी सफल शिक्षक तथा विद्यालयलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको छ। बालकको ज्यान गएको ट्राक्टर दुर्घटना प्रकरणमा फरार रहेका प्रतिवादीलाई प्रहरीले 3 वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार 2080 जेठ 16 गते साँझ करिब 7:30 बजे कमलामाई नगरपालिका 2 बोहरे स्थित बोहरे टारबाट गढ़ीतर्फ जाँदै गरेको छ। एक त 9941 नम्बरको मकै लोड गरिएको ट्राक्टर दुर्घटनामा परेको थियो। दुर्घटनाको क्रममा ट्राक्टरको इन्जिन र ट्रली जोड़िएको भाग भाँचिएपछि सवारी साधन अनियन्त्रित बनेको थियो। उक्त दुर्घटनामा ट्राक्टरमा सवार एकजना बालकको मृत्यु भएको थियो। घटनापछि फरार रहेका प्रतिवादी कमलामाई नगरपालिका 2 निवासी 21 वर्षीय मानबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार 2083 जेठ 24 गते बिहान करिब 10:15 बजे प्रहरी चौकी अमलेबाट कटेको प्रहरी टोलीले उनलाई बाटोमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ। पक्राउ परेका विकलाई आवश्यक कानूनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको प्रहरीले जनाएको छ।
दुर्गम बस्तीका विद्यार्थीहरूको विद्यालय आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले सिन्धुलीको कमलामय नगरपालिकाले कमला माध्यमिक विद्यालय करकरीलाई स्कूल भ्यान उपलब्ध गराएको छ। नगरपालिकाले नगरपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको नयाँ भ्यान आज आयोजित एक कार्यक्रमको बीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ। भ्यानको साँचो विद्यालय व्यवस्थापन समितिलाई प्रदान गर्दै औपचारिक रूपमा सेवाको शुभारम्भ समेत गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै कमलामय नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले शिक्षा क्षेत्रमा समान पहुँच स्थापित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनु भएको छ। गुणस्तरीय शिक्षाको अवसरबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित नगरपालिकाका विभिन्न कार्यक्रमहरू मार्फत शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ़िरहेको उहाँले बताउनु भएको छ। नगर प्रमुख पोखरेलले विशेष गरी दुर्गम बस्तीका विद्यार्थीहरूको विद्यालय पुग्न र घर फर्कन भोग्नु परेको कठिनाईलाई दृष्टिगत गर्दै स्कूल ध्यान उपलब्ध गराएको उहाँले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले शुरू गरेको घरमै राहदानी सेवा अब त्यहाँका सबै आठवटै स्थानीय तहमा विस्तार गरिएको छ। यसअघि गत वैशाख 15 गतेदेखि लागू गरिएको उक्त सेवा सिद्धिचर नगरपालिकाभित्रमै सीमित रहेको भन्दै आलोचना हुँदै आएको थियो। दुर्गम गाउँपालिकाका नागरिकले सेवा नपाएको गुनासो बढ़िरहेका बेला प्रशासनले अब जिल्लाका सबै पालिकाका नागरिकलाई हुलाक मार्फत घरमै राहदानी उपलब्ध गराउने व्यवस्था मिलाएको छ। जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रशासकीय अधिकृत रोशन श्रेष्ठका अनुसार सोमबारदेखि त्यहाँका सिद्धिचरण नगरपालिका चिसङकोगढी माने भन्ज्याङ मोलुङ लिखु किदेम्बा सुनकोशी र चम्पादेवी गाउँपालिका सहित सबै स्थानीय तहमा सेवा विस्तार गरिएको छ। नेपाल सरकारको सय बुद्धि प्रशासकीय सुधार कार्यसूची अन्तर्गत सञ्चालनमा ल्याइएको यस सेवा मार्फत राहदानी बनाउन आएका नागरिकले तोकिएको हुलाक शुल्क बुझाएर आफ्नो राहदानी घरमै प्राप्त गर्न सक्नेछन्। यसले विशेष गरी दुर्गम क्षेत्रका नागरिक देश नागरिक अशक्त तथा सदरमुकामसम्म पटक पटक आउन कठिनाई हुने सेवाग्राहीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सकी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सधैं धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9851043230 9767-65-24-29 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन
0: 9767-65-24-29 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा

0: व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9151216, 9843961494।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
6: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
7: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
6: त्यसैले आफ्नो व्यवसायको क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
8: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
6: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
7: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
9: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

आज चाहिँ हामीले सातवटा गीतहरू लिएर आएका छौँ। सातवटा गीत मध्ये तपाईँलाई कुन चाहिँ नम्बरको कति नम्बरको गीत सुन्न मन छ, तपाईँले सोही नम्बरको गीत रोज्न सक्नुहुन्छ र तपाईँले रोज्नु भएको गीत मार्फत आफ्ना आफन्तजन साथी सङ्गीलाई पनि तपाईँले सम्झन पाउनुहुन्छ। त्यसको लागि 0840 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँ यो समय उकाली ओह्रालीले बेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाई प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौँ करिब 5 बजेसम्म। यो 45 मिनटको समय तपाईँसँग रहेर सहयात्रा गर्नेछौ। तपाईँ फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुनेछ। तपाईँले कमेन्ट पनि पठाउन सक्नुहुन्छ, हामी तपाईँका कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले। कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हाई, तपाईँ फोन डायल गर्दै आउन सक्नुहुन्छ। यति बेला पनि हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो अनि रमाइलो गीत, त्यसपछि आउँछ

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहन्छौ। आज बुधबारको बसाई तपाईँले के गर्नुपर्छ कार्यक्रममा भन्ने कुरा थाहा पाइसक्नु भएको छ।

0: कार्यक्रमको शुरूआतमा राख्यौं अर्को बदल के भन्ने बुझ्दा काफी अनि साथीहरूको आवाजमा राखियो मृत्यु भाकाबाट कार्यक्रम उकाले उरालीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो हजुर, नमस्ते। नमस्कार हजुर।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, तामसिंहदेवीको भद्रकालीबाट बोल्दैछु, सरस्वती मगर।
0: के छ हाम्रो सरस्वतीजीको खबर भन्नुहोस् न?
1: मेरो खबर एकदम ठिकठाक छ हजुर, अनि हजुरको के छ भन्नु?
0: मेरो पनि एकदम ठिक छ। कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर एकदम सुन्दैछु भन्नुपर्छ।
0: ल, कार्यक्रम सुन्दै हुनुहुन्छ, सुनिराख्नु भएको छ। खाजा खानुभयो बाँकी छ?
1: हजुर मेरो बाँकी नै छ खाजा, अनि हजुरले लिनुभएको नै?
0: मेरो अघि नै भइसकेको छ, अब यहाँ पनि कार्यक्रम सुन्दै बसिराख्नु भएको छ। दिनहरू कसरी बितिरहेको छ तपाईँको?
1: दिनहरू मेरो आज भोलि यस्तै घरैसी कामतिरै बितिरहेको छ भन्नुपर्छ, हजुरहरूलाई सुन्न पाएको थिएन, हामी काममा व्यस्त भएको कारणले गर्दा एकदम सम्झिरहेको छु भन्नुपर्छ। आज चाहिँ फुर्सद थियो त्यही भएर सुने, अनि एकदम फोन पनि लागिहाल्यो, खुसी छु भन्नुपर्छ है त।
0: ल, यहाँको आज फुर्सदको समय मिलाएर आइदिनु भयो, साथसाथै अब गीत पनि यहाँले चाहिँ रोज्न पाउनु पनि हुने भयो। गीत रोज्ने भन्दा नि एक नम्बरदेखि सात नम्बरसम्म गीतहरू लिइआएका छौ। यहाँले चाहिँ कति नम्बरको गीत रोज्नुहुन्छ त?
1: हजुर मलाई टू नम्बरको राखिदिनुहोस् न।
0: ल, दुई नम्बरको गीत बज्छ, यहाँले रोजिसक्नु भएको छ, आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, सर्वप्रथम त यति मिठो स्वरमा कार्यक्रम निरन्तर रूपमा ल्याइरहेको हुन्छ, विशेष गरी त हजुरकै लागि समर्पण गर्न चाहन्छु। हजुर, अनि हाम्रो प्राइभेटीमा को हुनुहुन्छ उहाँको लागि पनि मिठो छ, मिठो भएका समर्पण गर्न चाहन्छु। अनि जति पनि साथीहरूले कार्यक्रम उकाले गरेर सुन्दै हुनुहुन्छ, सबै सबै साथीको लागि, अनि मेरो प्यारो साथी मजाले मगरलाई धेरै धेरै सम्झिरहेको छु भन्न चाहन्छु, अनि मेरो भाइ अस्वस्थ हुनुहुन्छ उहाँलाई चाहिँ धेरै धेरै स्नान भन्न चाहन्छु, साथी रोजी घरलाई पनि धेरै धेरै सम्झना भन्न चाहन्छु, दिपा मगर, देवीमा मगर, दि शारदा मगर, आकाश मगर लगायत सम्पूर्णलाई मेरो आकाशमा गर्दै गर्दै फेरि पनि फोन लागेछ भन्ने भेट्ने चर्चा गर्दै हजुरको माझबाट छुटेर जान्छु। नमस्ते भाइ।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरस्वती मगरजी, उहाँले दुई नम्बरको गीत रोजाइमा पारेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। तपाईँले सोही गीतलाई समर्थन जनाउन सक्नुहुन्छ, हामीहरूको पनि साथीलाई सम्पर्कमा लिन्छौं, त्यसपछि मात्रै उहाँले रोजन भएको दुई नम्बरको गीत बज्छ। यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो,
2: हेलो,
0: नमस्कार हजुर।
2: नमस्कार,
0: रेणुका भन्नुभयो के छ रेणुकाजीको खबर? ठिकै छ। अनि हाम्रो रेणुकाजीसँग मेरो पहिलोचोटि कुराकानी हो कि भन्दा अगाडि तपाईँ मेरो कुराकानी भइसक्यो के छ भन्नुहोस् न?
2: पहिलोचोटि नै भएको भन्नुपर्छ।
0: योभन्दा अगाडि भइसक्यो?
2: भइसकेको।
0: कहिले भयो त? मैले बिर्सेछु। ल भन्नुहोस् त रेणुकाजी, सम्झनुहोस् त कति समय अगाडि तपाईँ र मेरो कुराकानी भएको थियो, याद आएन? बिर्सिनु भयो, मैले पनि बिर्सेँ त्यसो भए है रेणुकाजी। ल, बिर्सिने केही छैन, हामीलाई अब कुन दिन आएको थिएँ भन्ने बिर्सिँदा पनि हामीलाई सम्झेर माया गरेर कार्यक्रममा सहभागिता जनाउनको लागि आउनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अनि तपाईँको गाउँ बस्तीतिर चाहिँ रेडियो कतिको बज्छ हिजो आज? धेरै बज्छ भनेर हाँस्नु भयो, बस्दै नबजेर बज्छ भन्नुभयो कि बजेर नै हाँसेर बज्छ भन्नुभयो? यहाँले चाहिँ रेडियोसँग कति समय दिने गर्नुहुन्छ दिनमा, एक दिनमा भन्नुहोस् न? एक घण्टा मात्रै यहाँले रेडियो सुन्नुहुन्छ, एक घण्टा चाहिँ कुन कार्यक्रम सुन्नुहुन्छ अथवा के सुन्नुहुन्छ भन्नुहोस् त? रेणुकाजे, एक घण्टा मात्रै रेडियोमा के चाहिँ सुन्नुहुन्छ भन्नुहोस् न?
2: त...
0: किन हाँस्दै हुनुहुन्छ रेणुका जी? मैले सोधेको प्रश्नले किन कौतूहलता भयो धेरै? ल भन्नुहोस् न, एक घन्टामा के सुन्नुहुन्छ यहाँले? लोकगीत मात्रै सुन्नुहुन्छ कि समाचार सुन्नुहुन्छ कि अन्य कार्यक्रम सुन्नुहुन्छ कि के सुन्नुहुन्छ? ल भन्नुहोस्। त्यति सुन्दा एक घन्टा त बित्छ होला, त अलिक बढी समय जान्छ होला नि त फेरि। ल कुन टाइमको कुन समयको चाहिँ समाचार सुन्ने गर्नुभएको छ? मात्र यहाँले एक दिनमा एक घन्टा मात्र भिडियो सुन्छु भन्नुभएको छ। बिहानको समाचार सुन्नुहुन्छ कि साँझको कि दिउँसो कि कुन समयको समाचार सुन्नुहुन्छ? दस बजे त समाचार आउँदैन फेरि रेणुका जी। यहाँले रेडियो त्यति धेरै सुन्नुहुन्न त्यसो भए। दस बजे त सिधै दस बजेदेखि एघार बजेसम्म लोक कोशील कार्यक्रम आउँछ, समाचार कसरी सुन्नुहुन्छ? ठिक छ रेणुकाजी, यहाँले एक घण्टा मात्र रेडियो सुन्छु भन्नुभएको छ। एक घण्टा जे भए पनि जे सुन्यो भने एक घण्टा रेडियो सुन्न समय दिनुहुँदो रहेछ, खुसी लाग्यो। कार्यक्रममा आउनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हाम्रो साथी सरस्वतीजीले दुई नम्बरको गीत रोज्नु भएको छ, आफ्नो साथीहरूलाई सम्झनुहोस् न। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रेणुका तामाङजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। यति बेला आज त्यही जाउँ भन्ने बोलको गीत कार्यक्रममा बज्छ, त्यसपछि हामी फेरि आउनेछौँ।

0: साथी हुनुहुन्थ्यो सरस्वती मगरजी, उहाँले रोज्नु भएको गीत कार्यक्रममा बजाइसकेको छ। तपाईँले पनि आफूलाई मनपर्ने नम्बरको गीत रोज्न सक्नुहुन्छ। हाम्रो सरस्वतीजीले चाहिँ 2 नम्बरको गीत रोज्नु भएको छ, अरू सबै नम्बर बाँकी नै छ। यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो,
1: हजुर दिदी, गुड आफ्टरनुन, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, गुड आफ्टरनुन देवजी, के छ खबर?
1: हजुर,
0: सन्चै हुनुहुन्छ?
1: हजुर, म एकदम सन्चै छु। बिहानदेखि अहिलेसम्ममा केही परिवर्तन पनि भएको छैन, भन्दा पनि अब आज चाहिँ शीतल शीतलमै थियो भन्नुपर्छ है। अब एकछिन घाम लाग्दै बादल गर्दै त्यही दिन गयो, एकदम राम्रो रमाइलोसँग सन्चै आरामै छौँ अहिलेसम्म, एकदम राम्रैसँग दिन बित्यो भन्नुपर्छ है त।
0: ल, राम्रैसँग बितोस् सधैँभरि, यहाँको दिन पनि शुभ रहोस् हामीले पनि कामना गर्छौँ। खाजा खानुभयो अथवा बाँकी नै छ?
1: खाजा बाँकी छ, अब खानुपर्छ एकछिनमा भन्नुपर्छ। दिदीहरूको त भइसक्यो है,
0: भइसकेको छ, यतिहरूसम्म नै खानु भएको छैन त आज देवजीले, किन?
1: आज चाहिँ अब खाजा म कतै बाहिर पनि गएको छैन, अनि घरमा पनि तयारी भएको छैन, तयारी हुँदैछ, अब एकछिनमा खाने भन्नुपर्छ है त।
0: ल, फेरि अब हिजो आज अब 7-8 बजेसम्म नै उज्यालै पनि हुन्छ होइन, त्यही भएर खाना ढिलो खानुहुन्छ, अनि खाजा ढिलो भएको हुँदा
1: हजुर हजुर पक्कै भन्नुपर्छ, खाजा पनि ढिलै, खाना पनि ढिलै अब भन्नुपर्छ। अब अब चाहिँ 4:30 अब एकछिनपछि खाजा खाएर भरे 8-9 बजीतिर खाना खाने, अनि 10 बजे सुत्नुपर्छ भन्नुपर्छ है त।
0: ल, एकदम टाइम अनुसार आफ्नो समय अनुकूलता मिलाएर यहाँले खाने काम गर्ने सबै काम गर्दै हुनुहुन्छ, ठिक छ, खुसी लाग्यो। अब कहीँ कतै गएको छैन भन्नुभएको छ, यहाँलाई अब कार्यक्रममा आइदिनु भयो, यहाँको फोन लागेको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अब खास त अब के कुरा गर्नु देवजी, केही छ भने भन्नुहोस्।
1: केही छैन दिदी हजुर, अब भएको भने यसरी अब दिनदिनै हाम्रो फोन अब दिदी हजुरसँग बोल्न पाइन्छ, अब भएछ भने भोलिको दिनहरूमा नयाँ नौलो कुराहरू भएछ भने भनौँला दिदी हजुर है, आजलाई चाहिँ यस्तै यस्तै नै हो भन्नुपर्छ है त।
0: ल, त्यसो भए आजलाई यति नै, आज कति नम्बरको गीत चाहिँ रोज्नुहुन्छ त?
1: मलाई अब रेडियो अति अहिले भर्खरै अन गर्न आइपुग्ने बत्ती गएको हुनाले सुन्नु बजाउनु पाएको छैन, रेडियोमा त सुन्नु पाएन, मोबाइलमा अहिले भर्खरै अन गर्दैछु, अनि कार्यक्रममा आइरहेको रहेछ भन्नुपर्छ।
0: त्यसो भए देवजी, हाम्रो साथीले 2 नम्बरको गीत मात्र रोज्नु भएको छ, 1 नम्बरदेखि 7 नम्बरसम्म छ गीत, 2 नम्बर मात्रै गयो, बाँकी सबै छ। ल, 1 नम्बरको गीत बज्छ, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस्।
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि भन्न चाहन्छु, सम्झना दिदीको लागि पनि भन्न चाहन्छु, र हजुरको रेडियो अल फ्यामिलीको लागि भन्न चाहन्छु, र अनि बहिनीहरू चाहिँ भन्नुपर्दाखेरि रमिला तामाङको लागि, अनि बहिनी पासिङ गोलमा तामाङको लागि, अनि छोरीहरू यही सुन्दैछ अस्मिता माझी ममता माझीको लागि भन्न चाहन्छु, अनि त्यस्तै गरी सम्झना प्रधान बहिनीको लागि पनि भन्न चाहन्छु, र साथी ध्रुव पाण्डेको लागि, निर्मला पौडेल बहिनी, रियाको रिता सुनवारको लागि पनि सुनाउन चाहन्छु भन्छु, र अनि जति पनि साथीहरू सुन्दै रेडियो सुनेर इन्जोय गरिराख्नु भएको छ सबै सबैको लागि, साथीको लागि नमस्ते, बाई।
0: हस् त, नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले 1 नम्बरको गीत रोज्नु भएको छ, तपाईँले सोही गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ। 0848 40 40 26 नम्बर खुल्ला छ। यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो,
2: नमस्ते दिदी।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: खारादेवीबाट
0: के भन्नुभयो?
2: दुर्गा खत्री।
0: दुर्गा खत्री, के छ दुर्गाजीको खबर? दुर्गा भगवानको पूजा गर्नु पर्ला जस्तो छ। कतिको पूजा गर्नुहुन्छ हाम्रो दुर्गाजीलाई भक्तजनहरूले? भक्तजनहरूले दुर्गाजीको पूजा कतिको गर्नुहुन्छ?
2: एकदमै
0: एकदम धेरै पूजा गर्नुहुन्छ। म पनि पूजा गर्न आउँछु, मलाई आशीर्वादमा चाहिँ के दिनुहुन्छ हाम्रो दुर्गाजीले? मलाई के भन्न मिल्छ, के आशीर्वाद दिएर पठाउनुहुन्छ?
2: आशीर्वाद अब
0: दिइराख्या हुन्छु भन्नुभयो, दिइराख्नु भएको छ, अरूलाई दिइराख्नु भएको छ अलग कुरा छ, तर मलाई भने चाहिँ आशीर्वाद मलाई चाहिँ के दिनुहुन्छ भन्ने कुरा चाहिँ मेरो जिज्ञासा रह्यो के दुर्गाजी।
2: अब दिदी अहिले सुनाउँदिन, अब मनमनबाट चाहिँ दिइराख्छु छु
0: भने त पहिला म पूजा गर्न आउनु पर्यो त्यसपछि मात्रै। ल ठिक छ, खाजा खानु भयो?
2: छैन दिदीले खानु भयो त?
0: मैले खाइसकेको छु। दुर्गाजीसँग मेरो पहिलो चोटि कुराकानी हो कि यो भन्दा अगाडि पनि तपाईँ मेरो भेट भइसकेको छ?
2: अगाडि पनि कुरा भएको थियो
0: अगाडि नै। अब हाम्रो दुर्गाजीलाई भगवान मानेर पूजा गरिसकेछु, मैले पो बिर्सेछु त त्यसो भए।
2: अलि धेरै समय भइसक्यो दिदी,
0: त्यही भएर त्यही भनेपछि धेरै मन्दिर धाउनु पर्ने भयो, अब आइरहन यसो चहल पहल बढाउन होइन।
2: हजुर,
0: खाडादेवीतिर कहाँनिर छ मन्दिर भन्नुहोस् न, म आउँछु।
2: अब खाडादेवीमै छ नि,
0: खाडादेवीमै छ, खाडादेवी माई भन्ने मन्दिरतिर हो।
2: हजुर
0: ल ठिक छ, त्यतितिर छ दुर्गा भगवानको पनि मन्दिर, पूजा आजा गर्न
2: छैन दिदी, अलि
0: टाढै जानुपर्छ। ल ठिक छ, टाढै जानुपर्छ भन्नुभएको छ, ठिक छ। अनि के छ दिनहरू कसरी बितिरहेको छ भन्नुहोस् न, हिजो आज के गरेर दिन बित्छ, कसरी बित्छ, कतिको हाम्रो दुर्गाजीको शरीरमा चाहिँ जोस साँगर फुर्तिलो शरीर कतिको भइरहेको छ, के छ भन्नुहोस् न
2: दिदी। अहिले त पढाइमै भन्नुभएको छ,
0: पढाइमा व्यस्त हुनुहुन्छ?
2: हजुर।
0: कतिमा पढ्दै हुनुहुन्छ नि?
2: नौमा।
0: ल राम्रोसँग पढ्नु होला, आज स्कुल जानुभयो कि भएन? जानुभयो। ल ठिक छ, कार्यक्रममा आउनुभयो, दुर्गाजीसँग पनि बोल्न पाए खुसी लागेको छ। कार्यक्रममा दुई नम्बरको गीत भन्दा नि एक नम्बरको गीत हाम्रो देवजीले रोज्नु भएको छ, गीत बज्छ, यहाँले आफ्नो साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस् न। हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो दुर्गा खत्रीजी खाडदेवीबाट। यति बेला एक नम्बरको गीत बज्छ, माया लु हजार, सरिता कार्की, विरह कार्कीको आवाजमा रहेको गीत राख्छौ, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौ, विश्राम पछि फेरि आउनेछौ।

0: गाडी कमा एकदमै मिठो गीत बज्यो मायालु हजार सरिता कार्की पिरै कार्कीको आवाजमा रहेको यो मिठो भाका कार्यक्रममा बजिसकेको छ। हाम्रो देवजीले रोज्नु भएको थियो एक नम्बरको यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ स्वागत गर्छु। हेलो नमस्कार हजुर नमस्कार सीताजी बोल्नुभयो लागेको छ सीताजी खुसी लागि आउनु भएकोमा के छ खबर सुनाउनुहोस् न।
1: एकदम ठिक छ दिदी राम्रै छ रमाइलै छ
0: राम्रै रमाइलो छ
1: हजुर एकदम
0: ल राम्रो रमाइलो भएर बस्नुहोस् जिन्दगीलाई हाँसी खुसी उमङ्गको साथ पनि बिताउनुहोस् साथसाथै हामीलाई पनि सुन्नुहोस् समय मिल्दा सुन्छु भन्नुभएको छ खाजा भयो अथवा बाँकी नै छ मैले पनि खाइसकेको छु है त
1: सीताजी
0: हजुर त्यही त मैले नि खाएँ अब सीताजीको पनि त्यस्तै छ भन्दै हुनुहुन्छ माया नमार्नुहोस् आउनुहोस् हामीलाई साथ दिनुहोस् तपाईँ हाम्रो यो साथ यो माया सहयात्रा सधैँभरि रहन्छ रहनुपर्छ र हुनुपर्छ भन्ने मेरो उद्देश्य छ है त मैले पनि सम्झिन्छु धेरै हाम्रो सीताजी सीताजी सीताजी भनेर कति धेरै सम्झिन्छु ना मात्रै सम्झे भएन या के होला होला मात्रै नै साँच्ची हाम्रो सम्झनाजीलाई सोध्नुहोस् न हिजो आज हाम्रो सीताजी कहाँ जानुभयो भन्ने थियो ठिकै छ सीताजी एक्लै गीत रोज्न पाउनु भएन अर्को साथी आउनुहुन्छ भने रोज्नुहुन्छ कोही साथी सम्पर्कमा स्वागत गर्छु। हेलो हेलो
2: नमस्कार
0: नमस्कार हजुर नमस्कार के छ खबर
2: ठिकै छ हजुर
0: मेरो पनि एकदम ठिक छ भन्नुपर्छ है त हजुर हजुर के गरेर दिन बिताउँदै हुनुहुन्छ अहिले फेरि हाम्रो सीताजीको जस्तो फोन कट्ला पहिले कति नम्बरको गीत रोज्नुहुन्छ भन्नुहोस् त पाँच नम्बरको गीत बज्छ अनि खाजा भइसक्यो हाम्रो रियाजीको मैले पनि खाइसकेको छु हेर्नुहोस् नखाइकन बोल्न यसरी आवाज आउँदैन फेरि कार्यक्रममा कतिको मनपर्छ हाम्रो रियाजीलाई केही तल माथि थप गर्नुपर्ने छ
2: मन त धेरै पर्छ दिदी त्यस्तो के पनि छैन क्या भोइस पनि म भन्छु क्या तपाईँलाई नगर्नु
0: ल ल अबदेखि मैले सोध्दिनँ ल भन्नुहोस् अरू के छ के सुनाउन मन छ हामीलाई भन्नुहोस् त
2: मलाई के सुनाउनु मन छैन दिदी जाडो भएको छ
0: भयो चाहिँ के भन्नुहोस् न
2: जाडो भएको छ क्या मलाई जाडो
0: सधैँभरि एउटै समय त एउटै मौसम त नहुनुपर्ने हो रियाजीलाई जाडो चाहिँ किन हुन्छ एकदम धेरै चिसो शरीर छ कि क्या हाम्रो रियाजीको
2: खोइ दिदी मलाई नै थाहा भएन पानी पर्न होला दिदी बोला चलेको छ त्यही भएर होला
0: ल सायद पक्कै पनि यता पनि अब बादल लाग्दैछ त्यतातिरबाट यता बादल पानी पठाउनुहुन्छ होला इन्द्र भगवान्ले हाम्रो रियाजीले पठाउँदै हुनुहुन्छ है म आउँदैछु रामेछाप डाँडातिर भन्दै हुनुहुन्छ होला रफ्तारमा दौडिँदै हुनुहुन्छ होला
2: मैले पठाइदिएछु दिदी आज त कन्फर्मै आउँछ पानी आयो भनेर मलाई भोलि सुनाउनु ल
0: भोलि आएन भने फेरि बिहाजीलाई म इन्द्र भगवान् मान्दिन नि
2: ल
0: त्यसो भन्दा कसो होला है बिहाजी ल ठिक छ रमाइलो मिठो कुराकानी छ भोलि पानी आयो आएन हावाहुरी चले चलेन भोलि यहाँलाई जानकारी गराउँछु अहिले चाहिँ अब यहाँले रोज्नु भएको गीत पनि कार्यक्रममा बताउनु पर्ने हुन्छ सुन्नुपर्छ आइडिया चाहिँ गीत मात्र रोजेर भएन कार्यक्रममा पनि त बजाउनु पर्यो नाच्नुहोस् रियाजी नाच्नुहोस् रम्नुहोस् रमाउनुहोस् अरूलाई पनि नाच्नुहोस् नाच्न लगाउनुहोस् नाच्नुपर्छ है पनि भन्नुहोस् नाच्नु पनि स्वास्थ्यको लागि एकदम राम्रो कुरा छ भन्नुहोस् ल यहाँले रोज्नु भएको गीत छ सँगसँगै नाच्दै को साथीलाई सम्झना हुन्छ सम्झिहाल्नुहोस्
2: हस् हुन्छ दिदी, स्विट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दसैँले दसैँले दिदी हजुरलाई मिठो माया मिठो सम्झाउनु भन्न चाहन्छु, टेक्निसियन मित्रलाई भन्न चाहन्छु, मेरो घर हामी सम्पूर्णको लागि भन्न चाहन्छु, एकदमै फोन लगाएर सत्सम्पर्क गर्ने दाई देव माझीलाई पनि भन्न चाहन्छु, दाई ध्रुवा पाण्डे दाई बासु देव मगर सङ्गीता रम्तेल बुन्नु सरिमलाई आयु बुन्नु सरिमलाई रम्तेल दिदी सिक्दी दिवस नै दिदी धनु गजमेले तिनी बोला उहाँहरूको घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु, दिदी सरस्वती सुनवारको लागि पनि भन्न चाहन्छु, यता रिजोर्टतिर हुनुहुन्छ मन्जु परिवार अनि त्यसपछि भाइ उद्धव मगरलाई पनि सम्झना छै बाबु भन्न चाहन्छु, त्यसपछि प्रमिसा परिवारलाई पनि सम्झना छ भन्न चाहन्छु, यही मुसु मुसु हाँसिरहनु भएको बहिनी सुनिता योगीको लागि पनि भन्न चाहन्छु, जतिले पनि मलाई सुन्दरी हिर्दिङ गरी आयोगी भनेर चिन्नुहुन्छ, चिन्नुहुन्न माया गर्ने घिना गर्ने सम्पूर्ण लामो बस्ने कि सुनेर मारिन् जागरणला बन्दै बन्दै फेरि पनि फोन लागेको छ भने आउने पछि सास गर्दै आज भन्नुमा छुट्टी नहोस् बाई बाई।
0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुलीदेखि रियाजी हुनुहुन्थ्यो, अब एकजना साथीलाई हामी लिन्छौँ, त्यसपछि उहाँले बुझ्नु भएको गीत कार्यक्रममा छोड्दै छोड्दै हामीले पनि दिँदा हुनुपर्ने हुन्छ, धेरै साथीको कमेन्ट छ, म सबै कमेन्ट त वाचन गर्दिन, शुक्रबारको बसाइमा तपाईँका सबै कमेन्ट वाचन हुन्छ, आज छोटो मिठोमा कमेन्ट वाचन हुन्छ, यति बेला आजको कार्यक्रमको लागि चाहिँ अन्तिम साथी सम्पर्कमा भन्दै हुनुहुन्छ, आइसक्नु भएको छ, स्वागत गर्छु, हेलो
3: हेलो नमस्कार,
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म भोजपुर सञ्चिता राई भनेको छ,
0: भोजपुरबाट सञ्चिता राई,
3: हजुर
0: सञ्चिताजीको खबर के छ भन्नुहोस् न?
3: ठिकै छ भन्नुपर्छ दिदी, यो समयमा त मकै गोड्दै गरेको भन्नुपर्छ दिदी,
0: भोजपुरतिर मकै गोड्दै रेडियो सुन्दै हुनुहुन्छ कि के हो, अब फ्रिक्वेन्सीबाट त सुन्नुहुन्न?
3: नै नै सुन होइन, साथीले कल लगाइदिनु भएको थियो त्यही भएर,
0: भनेपछि म के गुड्दा गुड्दै साथीले फोन लगायो, कार्यक्रममा लागिसकेको छ ल बोलिहाल्नुहोस् भनेर फटाफट बोल्न थाल्नु भयो जस्तो छ,
3: हजुर
0: हजुर भनिदिनुहुन्छ, एक्लै हुनुहुन्छ कि साथीसँगै पनि तपाईँलाई सघाउने हुनुहुन्छ?
3: छैन म एक्लै भन्नुपर्छ दिदी,
0: एक्लै तपाईँलाई मकै गुड्न त्यस्तो जाँगर लाग्छ सञ्चिता अझै?
3: एकै अब साथी त अब साथी हुँदा त बोल्दै बोल्दै अब जागा त लाग्थ्यो, साथीहरू अब भ्याउनु चाहिँ छैन, त्यही भएर एकै गर्दै गरेको भन्नुपर्छ दिदी,
0: ल ठिक छ कि म आउँ त साथी?
3: तपाईँ नआउनु होला है, तपाईँले के दुःख दिनु होला, पछि खाने बेलामा चाहिँ आउनु न, पुरी खाने बेला भएपछि चाहिँ
0: काम गर्न नआउनु खानालाई चाहिँ आउनु भन्ने यति प्यारो माया गर्ने मान्छे हामीले कहाँ आउँछौँ र होइन?
3: हजुर अनि तपाईँ आउनुभयो भने त फेरि कार्यक्रम कसले चलाइदिनुहुन्छ होला र बोल्न पाउँदिनौँ त फेरि, अनि अरू साथीहरू हामी त अब एक ठाउँ हुन्छौँ, अरू साथीहरू बोल्नुहुन्न नि त नि,
0: ल ठिक छ, यहाँले यो मायाले हामीलाई यस्तो माया गरेर भनिदिनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, म कार्यक्रमको अन्त्यमा छु, यहाँसँग कुराकानी गर्न मलाई धेरै मन छ, तर भोलि यहाँको फोन लाग्छ, यहाँले भोलि पनि फोन गर्नुहोला होइन, 10 बजेको कार्यक्रममा पनि लाग्छ, आज छोटो मिठोमा कुराकानी भएको छ, 5 नम्बरको गीत बज्छ, साथीहरूलाई छोटो नसम्झनुहोस् न,
3: सम्झनु पर्छ त फर्स्टमा तपाईँलाई अब गीत बज्दै चाहिँ गीत सुनेर इन्जोय गर्नुहोला भन्न चाहन्छु, अनि फोन लगाइदिएर सहयोग गर्नुहुने प्रेमजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु, अनि उत्कृष्ट हुन प्रतिमेश्वरजी दाई शेखर प्रसाद दाई गगनतिर टुम्ने अनि दाई चक्र बान्तावा अनि नानु रिसा बान्तावा पुखुरी आत्मा किराती दुवैती हुन्छ अनि हस्किन्छर अनि
0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो भोजपुरबाट सञ्चिता राईजी, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ म फोन लिन तपाईँका छोटोमा कमेन्ट वाचन गर्छु, रामजी घिमरेजीको कमेन्ट प्राप्त छ, नमस्कार म चितवनदेखि सुन्दैछु भन्दै हुनुहुन्छ, जीवन कार्कीजीले पनि पोखराबाट सुन्दैछु भन्दै हुनुहुन्छ, विनोद बरुवालजीले पनि सालुदेखि कार्यक्रम सुनेको छु भन्नुभएको छ, गणप्रिय केसीजीले पनि कार्यक्रम सुनिरहेको छु है भन्दै हुनुहुन्छ, तुलसीपुरबाट अब बोज्नेको त सबैलाई भन्दै हुनुहुन्छ, धर्मराजजीले पनि बेट्दाबोट झापा घर भइहाल चाहिँ दुवैबाट सुन्दैछु भन्दै हुनुहुन्छ, त्यसै गरी अप्सरा खड्काजीले पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ रामिछापबाट, त्यसै गरी टेकबहादुर पुमाजीले पनि उदयपुर 14 टिकडी नगरपालिकाबाट सुन्दैछु भन्दै हुनुहुन्छ, धनु गजमेरजीले पनि ओखलढुङ्गाबाट सुन्दैछु भन्दै हुनुहुन्छ, सौरभ केसीजीले पनि कार्यक्रम सुन्दैछु यता बागचोरो नगरपालिकाबाट भन्नुभएको छ, बाबुराम मगरजीले पनि रिया त्योगी कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु भन्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ, तपाईँले 3 जेलसम्म देशतथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्याच गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कार्यक्रमलाई शेयर गर्ने सबैलाई धेरै धेरै धन्यवाद। साथै कार्यक्रम उकाली उराली अवधि बजेका मिठा लोकगीत संगीतका सजिलो अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना कर्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै हाम्रो साथीजीले रोजाइमा पार्नु भएको पाँच नम्बरको गीत जुनमा पनि दास रामजी काण अनि टिका पनिको आवाजमा रहेको गीत छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
2: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10।
3: लौ आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम।
4: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042399 र टेलिफोन नम्बर 0485402399।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीनकुने, काठमाडौँ।
8: ए गर्मियामा आयो हजुर, सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: अहिले साँझको 5 बज्यो।
3: हजुरको रेडियो।

0: चुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरु सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230 9767564429 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844441390। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761663033। वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849730479। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007972। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864111355। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869113345। र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072। वडा नम्बर 9 प्रेरणा सारु, सम्पर्क नम्बर 9865203353। र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214403। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869035059। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958068। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064176। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827। र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका पढेका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843961494।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने।
4: आगोका स्रोतहरू बन्द गर्ने।
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
4: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
1: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
1: बिजुलीको तार लत्रिएको छ भने नछुने।
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ। अब देश में सन छैन, नगरपालिकाले के गर्ने, चिरसिले के गर्ने,
2: गाड़ी भाड़ा पताको अब जम्मा फायदा भनेको 2 रुपया अब 5 रुपया हदाम बस्यो त्यति बस्ने
1: त्यसको भाव छ। त्यो भाव चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो। यो बिचौलियाले अलिकति धेरै खेलेको छ।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटो का कुरा, कृषि र किसान का पाटो का कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको रेकर्ड तरकारी पनि आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गुडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसान का सीधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु, जुन जो चामलसँग ल्याएर वजन गर्ने मेरो काम त के हो? किसानमाथि बजेट ल्याउनु पर्दैन देख्नु, किसान उभर नलाग्यो भने देख्नुको लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष म तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सार्पदा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz, काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz, शंखुवा सभा रेडियो गुराज 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोशीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्पेश्वर 90.9 MHz बिजोर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर, रेडियो कावसते 102.6 MHz कावसते नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँकी, रेडियो डोटी 98.5 MHz डोटी 0.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92

थोप्लो 6 मेगाहर्ज, कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज, बझाङ सौगात एफएम 103.6 मेगाहर्ज, बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम फिर्से सवाल सुन्दै हुनुहुन्छ।

0: आजको क्रममा चाहिँ हामीले समग्र कृषि क्षेत्रको अहिलेको अवस्था, हाम्रो कृषि कतातिर जाँदैछ र हामीले हाम्रा उत्पादनहरूलाई चाहिँ स्वदेशी उत्पादनलाई चाहिँ स्वदेशमा भने जस्तो बेच्न सकिएन, किसानका बजारमा पाउने खालका गुनासाहरू पटक पटक आउँदै गर्दै गर्दा चाहिँ बजारको लिङ्केजका समस्याहरू छन् यहाँनिर। नेपाली किसानका उत्पादनले बजार नपाउने र हाम्रो परिवर्तन बढेको, हाम्रो आयाती दर बढेको परिप्रेक्ष्यमा चाहिँ यहाँनिर बजारले पनि ठूलो रोल खेलेको छ। बजार चाहिँ किसानको साथमा नहुँदा अथवा नेपाली किसानको उत्पादकको साथमा नहुँदा चाहिँ यसले बेला बेला समस्या आउने गरेको छ र यस्ता खालका विषयहरूलाई हामीले पटक पटक कभरेज पनि गरेका छौँ। तर यस्ता विषयहरूले चाहिँ नेपाली किसानको उत्पादनले चाहिँ सही बजार पाउनुपर्छ, सही मूल्य पाउनुपर्छ भन्ने कुरामा दुई मत रहेन र हामीले यो विषयलाई पटक पटक उठाएका छौँ। आज हामीले नेपालमा विशेषतः फरक खालको उत्पादन र बजारका कुराहरूमा हामी जान सक्नुपर्छ, जानुपर्छ भन्ने खालको विषयलाई उच्च महत्व दिने प्रयास गरेका छौँ। र हुन त हामीले निर्यात जन्ने बालीहरूलाई उच्च विशिष्टकृत तरिकाले उत्पादन गरेर त्यसलाई उच्च मूल्य आउने गरेर बेच्ने खालको प्र्याक्टिस नभएको होइन, तर अझ हामीले यसलाई चाहिँ अझै सही व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने खालको बाटोलाई पनि नजिकबाट हेर्ने प्रयास गरेका छौँ। आज हामीसँग यसकै विधामा यसकै क्षेत्रमा काम गर्नुभएका व्यक्तित्व विनय शर्मा हुनुहुन्छ। उहाँ चाहिँ कृषि उद्यम विकास विज्ञ हुनुहुन्छ। विशेष गरी देश तथा विदेशका विभिन्न संस्थाहरू समेत आबद्ध रहेर काम गर्नुभएका व्यक्तित्व हुनुहुन्छ र उहाँसँग चाहिँ आज हामीले विशेषतः हामीले चिया, कफी, अलैँची, अदुवा अथवा जडीबुटी लगायतका हाम्रा उच्च निर्यात जन्ने बालीको रूपमा अग्रपङ्क्तिमा रहेका बालीहरूलाई अझ हामीले विशिष्टकृत बजार, अन्तर्राष्ट्रिय बजारमा चाहिँ कसरी पुर्याउन सक्छौं र यसले दिने फाइदाहरूको विषयमा र हाम्रो स्वदेशको बजारका कुराहरू, मूल्य श्रृङ्खलाका कुरा त सधैँ नै छन्, हामी यो विषयमा कुराकानी गर्दैछौं। र किसानले अहिले भोग्दै गरेका समस्या र बजारमा चाहिँ के कारणले गर्दा चाहिँ बेला बेला समस्या आउने गर्छ भन्ने खालको विषय र सरकारी पोलिसी र नीति चाहिँ साँच्चीकै कृषि क्षेत्र किसानलाई उकास्नको लागि चाहिँ कस्तो हुनुपर्छ भन्ने खालको विषयमा पनि हामी छलफल गर्दैछौँ। हामीले अगाडि पनि भनिसकेका छौँ, कृषि उद्यम विकास विज्ञ विनय शर्मा हामीसँग हुनुहुन्छ, हामी उहाँलाई स्वागत गरिरहेछौँ। नमस्कार, यहाँलाई स्वागत छ। अहिले पछिल्लो समयमा केमा व्यस्त हुनुहुन्छ नि यहाँहरू?
1: म अहिले अलिकति आफ्नो इन्डिभिजुअल क्यापासिटीमा म आफैले पनि यत्रो वर्ष यो कृषि एग्रो एन्टरप्राइज अथवा कृषि उद्यममा काम गरेको भएर म आफ्नै पनि सानो स्केलमा अहिले केही कृषि आफै गरौँ भनेर उत्पादनमा म, किनभने मैले सिकेका कुरा, मैले बाहिर देखेका कुराहरू पनि अलिकति कतिको यहाँ मैले धेरै पढेँ, धेरै रिसर्च भएको छ, तर आफैले गर्दा के फरक पर्दोरहेछ भनेर म सानो स्केलमा आफै पनि अहिले केही कृषि कार्यमा पर्सनली लाग्छ।
0: जस्तो विशेष गरी यहाँ चाहिँ दार्जिलिङ निकायहरूमा काम गर्नुभयो, त्यसै गरी सरकारका विभिन्न निकायमा पनि निशुल्क रूपमा, अवैधानिक रूपमा, सल्लाहकारको रूपमा पनि बेला बेला चाहिँ यहाँले परामर्श पनि दिनुभएको छ। अझै भन्नुपर्छ किसानलाई र साँच्चीकै देशलाई उन्नति हुने खालका विभिन्न खालका कुराहरूमा यहाँले कन्सल्टेन्टको रूपमा हामी सबैलाई परामर्श दिने पनि गर्नुहुन्छ बेला बेला। अलिकति यो खालको अहिलेको नेपालको कृषिलाई चाहिँ कसरी आकलन गर्नुहुन्छ? युवाहरू भने जस्तो आकर्षण नभएको अवस्था, हाम्रो आयात दर बढेको, व्यापार घाटा बढेको अवस्था, समग्र विषय र बजारका कुराहरूमा चाहिँ नेपाली उत्पादक किसानले चाहिँ सही मूल्य नपाउने र बजारको कारणले गर्दा चाहिँ पलायन हुने खालको खतरा पनि बढेको परिप्रेक्ष्यमा चाहिँ आजको समग्र कृषिको क्षेत्रलाई कसरी आकलन गर्नुहुन्छ?
1: अब यसमा चाहिँ सबभन्दा ठुलो कुरा मलाई के लाग्दछ भने, हुन त यसमा धेरै रिसर्च पनि भएको छ, धेरै पब्लिकेसन पनि भएको छ। सबभन्दा मैले हाम्रो कृषिमा चाहिँ तीन चारवटा मेजर प्रब्लमहरू, समस्याहरू देखाएको छु। जस्तै सबभन्दा ठुलो कुरो, हाम्रो जसरी जग्गाको खण्डीकरण भएको छ नि, फ्रेगमेन्टेसन अफ द ल्यान्ड, किनभने कृषिमा हामीले इकोनोमिक

0: ऊ हिसाबले हेर्ने हो भने त्यो जग्गाको प्लटले प्रोडक्टिभिटीमा अथवा प्रोडक्सन कस्टलाई धान्न सक्छ कि सक्दैन, फन्डामेन्टल त्यो हो। र हाम्रो जसरी जग्गा खण्डीकरण भएर गएको छ त्यसले गर्दाखेरि त्यो किसानसँग भएको जग्गा एक बिघा अथवा केही कठा अथवा केही रोपनी होला, मतलब त्यसले उनले त्यहाँ लगानी गर्दाखेरि कति उत्पादन गर्छ त, त्यसले गर्दा पनि एउटा समस्या भएको छ। अर्को कुरा त तपाईँको अहिले अब कृषिजन्य भूमिहरूमा सबै यो हाम्रो अरू अर्बन डेभलपमेन्टको अथवा शहरी विकास भएर पनि ल्यान्डहरू घट्दै गएका छन् र हाम्रो सोसियल स्ट्रक्चर पनि अलिकति जस्तै भने अब यो हाम्रो तपाईँको जब सम्पत्ति बाँडिन्छ परिवारमा त्यो गर्दाखेरि जग्गा पनि घट्दै गएका छन्। यो एउटा मुख्य हाम्रो त्यहाँ दिएर अर्को चाहिँ मैले के देखिरहेको छु भने कृषिलाई हामीले कसरी हेरेका छौँ, कृषि भनेको चाहिँ अहिलेसम्म पनि म अहिले पनि गाउँमा देख्छु कृषिमा लाग्ने मान्छे चाहिँ अलिकति काम नलाग्ने मान्छे नपढेको केटाकेटी भयो भने कृषिमा जाउँ, अझै भयो त केसम्म देखेको छु भने विदेश पठाउने किन भन्दाखेरि यसले यहाँ गाई बाख्रा भेडा हेरेन भने हो। जब हामीले समाजले नै कृषिलाई चाहिँ अझै पनि एउटा अकुपेसन अथवा हामीले मान्ने खालको अकुपेसन भन्दा पनि मतलब एउटा के भने यो चाहिँ लास्ट रिसोर्ट हो अथवा अन्तिममा गर्ने चाहिँ यो हो बाँच्नको लागि हो, जबसम्म हाम्रो अलिकति सोसाइटीको एटिट्युड पनि मैले चाहिँ चेन्ज हुनुपर्ने देख्छु। अर्को के छ भने हाम्रो जो तपाईँको ठुलो प्रब्लम मैले के देखिरहेको छु भने हाम्रो जुन एक्सटेन्सन सर्भिस अथवा कृषिमा जुन परामर्श सेवाहरू छ नि त्यो अझै पनि हामी साँच्चै भने किसानकोमा पुगेका छैनौँ। दुई तिनवटा इक्जाम्पल अहिले पनि म देख्दैछु किसानले धान लाउँदाखेरि अथवा कुनै अरू बाली लाउँदाखेरि बलको प्रयोग कति गर्ने भन्दाखेरि किसानले त्यो आफ्नो पहिला गरिआएको चलन छ त्यही गर्छ, मतलब त्यसलाई यसरी हो अथवा यसरी गर्ने भन्ने कुराहरू हाम्रो त्यति साह्रो अझै पनि हाम्रो एक्सटेन्सन सर्भिसेस एक्सटेन्सन एडुकेसन भन्छौँ हामी कृषिमा होइन त्योलाई अझै पनि हामीले जुन गभर्मेन्टको पोलिसीले सोध्छ त्यो अनुसार हामी गाउँमा पुगेका छैनौँ, हामीले ढाँट्नु हुँदैन।
1: जस्तो अगाडि अफेयरमा भन्नुभएको थियो मलाई जस्तो यहाँको ठ्याक्कै मैले अगाडि भनेको केही मिनट अगाडि भनेको कुरा अलैँचीको कुराकानी गर्दै गर्दा जस्तो कहिलेकाहीँ राम्रो मूल्य पाउने कहिलेकाहीँ चाहिँ मूल्य नै नपाउने खालका गुनासोहरू हामी पटक पटक सुनेका छौँ कभरेज गरेका छौँ र यो एउटा कारण चाहिँ के रहेछ भन्दा भारतका व्यापारीहरूसँग चाहिँ प्रत्यक्ष उनीहरूको निर्भर पर्दा चाहिँ कहिलेकाहीँ वात्तै मूल्य आकाशिएको देखिन्छ तर मूल्य आकाशिएर त्यो आकर्षित बन्दै गर्दा अर्को साल चाहिँ एकदमै यति डाउन हुन्छ कि अब धेरै नै कमाउँछ त्यो आकाश पातालको चाहिँ मूल्यमा फरक भइराख्ने यस्ता खालका समस्यालाई सल्भ गर्नको लागि हामी वैकल्पिक बजार पनि खोज्नुपर्छ अन्तर्राष्ट्रिय बजारमा पनि पहिला यहाँले भन्नुभएको थियो यहाँले यो बीचमा चाहिँ दुबईको उदाहरण लिनुभएको थियो जस्तो त्यो रेटमा चाहिँ हामीले पठाउन सकियो भने चाहिँ यति धेरै मूल्य आउन सक्यो भन्नुभएको थियो। अलिकति यो उदाहरण यहाँ लिनुभएको थियो जस्तो प्रश्नसँग चाहिँ जस्तो यस्ता खालका वैकल्पिक बजारहरू हामीले खोज्न पनि सक्नु पर्यो है।
0: अब मुख्य कुरा चाहिँ के छ भने मैले लगभग 2013 सालतिर सन् 2013 सालतिर यो एउटा प्रोजेक्टको लागि चाहिँ भ्याली चेन स्टडी गरेको थिएँ अलैँचीको, त्यो अलैँचीको 2013 साल अथवा त्योभन्दा अगाडि पनि एसएनबी जस्ता संस्थाहरूले मिन्सी हिल इन्टिग्रेटेड डेभलपमेन्टमा अलैँचीको धेरै वर्ष पुरानो कहानी छ, चियाको पनि त्यही हो, तर अहिलेसम्म किन प्रोग्रेस भइरहेको छैन त, मतलब त्यो इन्टरभेन्सन हेर्दा त यो त धेरै अगाडि जानुपर्ने हाम्रो यो सेक्टरहरू त किन भइरहेको छैन भन्दाखेरि जस्तै तपाईँले अस्तिको यो 2022 सालको सन् 2022को डिसेम्बरमा हाम्रो अलैँचीको यहाँको रिटेल रेट 600 रुपियाँ प्रति किलो थियो होइन, त्यही अलैँची भारत मार्फत गएर दुबईको मार्केटमा युएईको मार्केटमा तपाईँको $32 प्रति किलो हुन्छ भनेको लगभग तपाईँको 5000 रुपियाँ हुन्छ
1: पर केजी
0: भनेपछि यहाँ 600 रुपियाँ पर किलोमा किसानहरूले बेचिरहेको छ। खासमा त्यसमा खासै एउटा क्लिनिङ हुन्छ अलिकति त्यो अलैँचीको पुच्छर निकाल्छन् त्यति हो, तर अरू बाँकी सबै त्यसले गर्दाखेरि के भयो भन्दाखेरि हामीले भोलि दुबईमा त इन्डिया मार्फत भन्दा पनि यहाँबाट सिधै इयर लिफ्ट गरेर पनि त अलैँची लान सक्छौँ, 5000 रुपियाँले त हामीलाई त पोसाउँछ, हामीले अर्को 2025 थप्यौँ भने त मजाले पुग्छ भन्दाखेरि हामीले त त्यो एभिडेन्सहरू अहिलेसम्म खोजेका छैनौ अथवा खोज्न चाहँदैनौ, त्यो फरक कुरा हो,
1: अथवा जानेनौ होला,
0: हो जानेनौ। त्यसले गर्दाखेरि हाम्रो मार्केट इन्फर्मेसन सिस्टममा अझै पनि हाम्रो जुन बजारको के खोजिरहेको छ, बजारले कस्तो चाहिरहेको छ भन्ने कुरामा अझै हामी पछाडि छौँ। किनभने अझै पनि हाम्रो सोचाइ के छ भने हामी रिसर्च एनालाइसिसलाई त्यति विश्वास गर्दैनौँ, हाम्रो पढ्ने चलन छैन। किनभने अहिले तपाईँको लगभग 5-7 हजार रुपियाँ खर्च गर्नुभयो भने लेटेस्ट दुबईको ट्रेन्ड के छ त अलैँचीमा, चियाको के छ, सबै अहिले इन्टरनेटमा हेर्न सकिन्छ। तर त्यो हामीले त्यो तरिकाले हामीले कसैले पनि अहिलेसम्म त्यो कुराहरूलाई विचार गरेको छैनौँ। र मार्केट इन्फर्मेसन मार्केट इन्टेलिजेन्समा हामी धेरै नै अझै पनि धेरै गर्नुपर्ने जस्तो लाग्छ।
1: हामी मार्केटमा कमजोर नै छौँ,
0: हामी कमजोर छौँ, किनभने हाम्रो कम्पेरेटिभ एडभान्टेज हुँदाहुँदै पनि हामीले एक्सप्लोर गर्न सकेका छैनौँ, हामी नेगोसिएसन गर्न अझै पनि सकेका छैन।
1: जस्तो विनय सर यहाँले भन्दै गर्दा, विशेषतः कफीमा चाहिँ हाम्रो डाइरेक्ट रूपमा निर्यात भएको देखिन्छ, र चियामा पनि अलिकति विशिष्टकृत अर्थोडक्समा चाहिँ केही उद्यमीहरूले डाइरेक्ट रूपमा पठाउनु भएको छ विभिन्न बाहिरहरूलाई। तर अधिकांश भारतकै व्यापारी, जस्तो अलिकति चियाकै कुराकानी गर्दा, अधिकांशहरू तिनै व्यापारीको भरमा पर्दा चाहिँ कहिलेकाहीँ मूल्य आकाशिएको कहिलेकाहीँ स्वाद चाख्नु पाउँछ। धेरै जसो चाहिँ उनीहरू भारमै छन्, वितृष्णा छन्, उनीहरूको चाहिँ यो क्षेत्रप्रतिको नैराश्यता देखिन्छ कि यो चाहिँ कहिलेसम्म भन्ने कुरा आउँछ। यहाँले भन्दै गर्दा अबको चाहिँ जागरूक मार्केटमा चाहिँ हामी यस्तो स्मार्ट मार्केट गर्नु पर्यो जसले चाहिँ हामीलाई अन्तर्राष्ट्रिय बजारमा पनि हामी स्मार्ट तरिकाले चाहिँ हाम्रा प्रोडक्टहरू प्रस्तुत गर्न सकियोस्।
0: अब त्यसमा मुख्य कुरा के छ भने, जस्तै तपाईँको सन् 2019 जब कोविडको सिचुएसन थियो, त्यति बेला हाम्रो चियाको प्राय चिया हाम्रोमा थिएन। किन भन्दाखेरि इन्डियामा चिया घट्ने बित्तिकै हाम्रोले मार्केट पाउँछ, होइन, इन्डियाको सप्लाई एक्सपोर्ट उनीहरूको क्वान्टिटी घट्ने बित्तिकै हाम्रो चियाले बाहिर पनि मार्केट पाउँछ। हो भन्दाखेरि हामीले के भने, ठिक छ इन्डियाले विभिन्न कोही बेला प्रतिबन्ध लाउला के गर्ला, तर मेरो लागि चाहिँ त्यो प्रतिबन्ध लाउनु पनि एक किसिमको अपर्च्युनिटी हो। हामी थर्ड मार्केटमा जानु पर्यो नि त, हो थर्ड कन्ट्री मार्केटमा जानु पर्यो, होइन। अहिलेसम्म हामीले थर्ड कन्ट्री मार्केटमा तपाईँको ग्लोबल सिनारियो हेर्नुहुन्छ भने हाम्रो अर्थोडक्स टिममा अहिलेसम्मको ग्लोबल सिनारियोमा पनि 0.035% मात्रै हाम्रो मार्केट सेयर छ, भनेपछि साह्रै नगण्य पनि साह्रै हामी ऊ छौँ, होइन। तपाईँको हामीले त्यत्रो चिया उत्पादन गर्दाखेरि भनौँ न लगभग तपाईँको 65,000 टन उत्पादन गर्दा त्यसमा चाहिँ तपाईँको 34% मात्रै अर्थोडक्स छ, त्यो मध्ये पनि 17% मात्रै विदेशी मार्केटमा गएको छ। भन्दाखेरि हामीले अझै पनि मार्केटहरूको हिसाबले चाहिँ के छ भने, अब जस्तै तपाईँलाई उदाहरण अर्को दिन्छु, हाम्रो 17 देशसँग ट्रेड एग्रिमेन्ट छ बाहिर, हो जस्तै युरोपियन युनियनले हाम्रो नेपाललाई लिस्ट डेभलप कन्ट्रीको हिसाबले स्पेसल ट्रिटमेन्ट गर्छ कस्टममा उनीहरूको उसमा, होइन। त्यस्तै गरेर हाम्रो क्यानाडाको पनि त्यस्तो छ, चीनसँग हाम्रो छ ऊ छ, अमेरिकामा तपाईँको 2011 हाम्रो एग्रिमेन्ट भएको छ, त्यो एग्रिमेन्टमा ट्रेड एग्रिमेन्टमा पनि लगभग 75 नेपाली प्रडक्टलाई चाहिँ उनीहरूले स्पेसल प्रिफरेन्स, तर दुःख लाग्ने कुरोहरू त्योभित्र चिया पर्दैन फेरि भन्दाखेरि, हो यस्तो हाम्रो डिस्क्रिपेन्सीहरू। किनभने यो चाहिँ के भने, मैले देख्दाखेरि चाहिँ हाम्रो पोलिसी लेभल गभर्मेन्ट एजेन्सी जो यसमा इन्भल्भ हुनुहुन्छ प्लस प्राइभेट सेक्टरको जो हुनुहुन्छ उहाँहरूको सहकार्य अझै पनि पुगेको छैन भन्ने गर्छु। किनभने एकले अर्काको पूरक हुनुपर्ने हो गभर्मेन्ट र प्राइभेट सेक्टर, तर यहाँ चाहिँ के भने हामी क्रिटिसाइज गर्छौँ तर के गर्ने त अर्को भन्दाखेरि हामी गर्दैनौँ, होइन। अब इन्टरनेसनल ट्रेड फेयरहरूमा तपाईँको जाँदा पनि टिकै कुरा गर्नुहुन्छ अथवा अरूकै, हामी के गर्छौँ त त्यो ट्रेड फेयर हुने 1 महिना अगाडि चाहिँ हाम्रो दौडदौड सुरु हुन्छ। त्यो ट्रेड फेयर भन्ने कुरा त तपाईँको 6-10 महिना अगाडिदेखि प्रिपेयर गरेर हामी के गर्ने त, त्यहाँ को जाने कसरी जाने, हो यसमा हामी अझै पनि यो इन्टरनेसनल मार्केटमा हामी पेनट्रेट गर्न नसकेको कारण चाहिँ हाम्रो प्रक्ष हामी तयारी अझै पनि गर्न सकेका छैनौँ र त्यसको भ्याल्यु बुझेका छैनौँ.
1: यसमा चाहिँ सरकारी पोलिसी पनि बाधक जस्तो देखियो. यहाँले भन्दै गर्दा त्यो प्रोडक्ट नभएको ठाउँमा प्रोडक्ट राख्नको लागि प्रयास गर्नुपर्ने नीतिगत पनि समस्या देखियो.
0: नीतिगत पनि समस्या देखियो. अर्को कुरो चाहिँ हाम्रो एम्बेसीहरूलाई, हुन त परराष्ट्र मन्त्रालयमा अहिले ट्रेड प्रमोसनको एउटा उहाँले गर्नुभएको छ, ट्रेड इन्टरनेसनल ट्रेड प्रमोसन भनेर, तर हामी अग्रेसिभली त्यसमा लाग्नु पर्यो. र अब परराष्ट्र मन्त्रालयसँग सबभन्दा नजिकको ट्रेडमा त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय हुन्छ, त्यसको वर्किङ रिलेसनसिप कस्तो छ होइन? सिधै प्राइभेट सेक्टरले परराष्ट्र मन्त्रालयलाई एप्रोच गर्न सक्दैन किनभने प्रोसेसमा जानु पर्यो. त्यसले गर्दाखेरि यो मन्त्रालय मन्त्रालय बीचको पनि अलिकति कोर्डिनेसनको कमीले गर्दाखेरि हामीले एक्सपोर्ट मार्केट पेन्ट्रेट गर्न नसकेको हो कि जस्तो लाग्छ.
1: निकै भयो त्यहाँले भन्दै गर्दा. अब यो बजारका कुराहरूमा चाहिँ जस्तो यहाँले अगाडि भन्नुभयो, हामी चाहिँ वैकल्पिक बजार चाहिँ खोजिराख्नु पर्ने रहेछ क्या, जो एउटा मात्रै बजार होइन. जस्तो यहाँले ठ्याक्कै चियाको उदाहरण दिनुभएको थियो, विगत 20 वर्षदेखि मूल्य एउटै थियो र मूल्य भने जस्तो नपाएको चाहिँ कोविडकै कारणले त्यो बीचमा चाहिँ 2021 समयमा चाहिँ मूल्य बजार पायो भनेर झापाका धेरै किसानहरूसँग चाहिँ फोहोर सालमा साउनमा 15 दिन जति झापात्र बसेको थिएँ, त्यहाँ चाहिँ भन्नुभएको थियो त्यो खालको मूल्य पायो. तर त्योभन्दा पछाडिको साल अहिले यो गत आर्थिक वर्षमा चाहिँ यो मूल्य चाहिँ पाएन, यो खालको समस्या आइराखेको. अहिले हामीले जुन कुरा गऱ्यौँ नि यो कुरा चाहिँ दोहोरिराखेको छ कि यो खालको समस्याले गर्दा चाहिँ भने जस्तो आकर्षण त छँदै छैन, भएकोलाई पनि कसरी टिकाउने भन्ने खालको अवस्था किसानमा देखिया छ कि यसले चाहिँ हामी बढ्नतिर भन्दा पनि घट्नतिर गइरहेको छ.
0: अब मुख्य कुरा चाहिँ के भने, हाम्रो मूल्यको जुन बजारको आधारित हाम्रो मूल्य प्रणाली होइन, त्यसले गर्दाखेरि अब त्यहीभित्र पनि तपाईँले कसैले त्यही मूल्यमा पनि उद्यमीले राम्रै कमाइराखेको उद्यमीहरू छन् चियाभित्र पनि होइन. जबकि एक दुईवटा चिया युनिटहरू छन् जो चाहिँ तपाईँको इभन इन्डियन मार्केटमा पनि उसको ब्रान्ड भनेपछि चाहिँ स्पेसल प्राइस दिन्छ किनभने उसको क्वालिटी राम्रो छ हो. भन्दाखेरि हामी उद्यमीहरूले पनि एउटा म के देख्छु भने, कसरी क्वालिटीमा अझै पनि हाम्रो मैले प्रब्लम कहाँ देखिरहेको छु अथवा एउटा च्यालेन्ज कहाँनिर छ भने, हामी अझै पनि प्रोडक्सन ओरिएन्टेड छौँ, चाहे फ्याक्ट्री लेभलमा होस् चाहे फार्मर्स लेभलमा होस्, तर त्यो कुरो चाहिँ मार्केटले डिटर्मिन गर्छ. मार्केटले के खोजेको छ त होइन, आज स्पेसियालिटी टीको मार्केट छ भने चाइनामा, त्यो स्पेसियालिटी टी पनि कस्तो खालको टी त त्यो भित्र पनि भेराइटिज हुन्छ होइन. त्यस्तै गरेर तपाईँको युरोपमा पनि त्यही हो होइन. जस्तै गल्फ कन्ट्रीमा जानुभयो भने उनीहरूको स्पेसियालिटी टी भन्दा पनि उनीहरूले कडक चिया भन्छन्, अलिक कडा खालको चियालाई कडक चिया भन्छ हो. भन्दाखेरि हामीले मार्केट, हामीले प्रोडक्सन गरेर मार्केट खोज्दै होइन कि, मार्केटले के चाहेको छ त्यो अनुसार हामी जान चाहिँ, हाम्रो चाहे किसान हुन् चाहे उद्यमी हुन्, यो हाम्रो त्यसरी नगरिकन मैले अलिक सुरुमा नि भने तपाईँलाई मार्केट इन्फर्मेसन सिस्टमले गर्दाखेरि, किनकि हामीलाई अहिलेसम्म पनि हामीले मार्केटलाई एम्फोसिस गर्ने कुरा भएको छैन. जहिले पनि प्रोडक्टिभिटी बढाउने, प्रोडक्टिभिटी बढाएर तपाईँको अहिले पनि चिया उद्योगहरूमा सारा चिया कोअपरेटिभहरूको वर्षको उत्पादन गरेपछि 6-7 हजार किलो चिया स्टकमा हुन्छ. त्यो भनेको ठुलो वर्किङ क्यापिटल ब्लक भएर बसेको हुन्छ. अनि उनीहरू के हुन्छन् अन्तमा बाध्य, नेक्स्ट क्लास सुरु भएपछि त्यो चाहिँ सबैभन्दा सस्तो दाममा इन्डिया पठाउने. किन भन्दाखेरि मार्केटले ड्रिभन छैन कि, हाम्रो अझै पनि प्रोडक्सन ड्रिभन छ.
1: जस्तो केही निराजन्य बालीको कुरामा चाहिँ यहाँको कुरा मिल्यो. जस्तो अहिले ठ्याक्कै हाम्रो टनेलमा गोलभेडा गर्ने धेरै किसानहरूको अहिलेको टेक्निकल समस्या भनेको, एक महिना जति अगाडि चाहिँ मूल्य आकाशिएको थियो, उच्च मूल्य थियो, अहिले चाहिँ यतिसम्म मूल्य घटेको छ कि किसानहरूको नैराश्यता छ, सबै ठाउँहरूबाट मूल्य नै पाएन भन्ने खालको गुनासोको खात छ. यो कुरा यहाँले भनेको कुरा यहाँनिर पनि मिल्छ कि, अथवा चाहिँ यो हरेक दिन अपडेट हुने यो खालको बजारमा चाहिँ किसानले के कुरामा ध्यान दिनु
0: पर्छ? एउटा चाहिँ मैले हुन त अहिले पहिलाभन्दा धेरै चेन्ज भएको छ. गोलभेडाको पहिला टन हामीले अब एउटा तपाईँ गाउँलाई लिनुहोस्, एउटा 50-60 भोलिको गाउँ छ सबैले, त्यो किसानहरू बिचमा पनि तिमी 15 दिन पछि ल है म 20 दिन पछि लाउँछु, त्यो जुन क्यालेन्डर हुन्छ नि हाम्रो, जो तपाईँको प्लान्टिङ क्यालेन्डर हुन्छ, त्यही ओल्लो घरले चाहिँ हप्ता दिन अगाडि लायो होइन, पल्लो छिमेकी माइला दाइले दस दिन पछि लायो अर्को कान्छे दिदीले पछि त्यो प्याटर्नमा हामी गयौँ भने पनि यो धेरै समाधान हुन्छ किनभने त्यो पहिलो लाउनेले पाउँछ होइन त्यो किन सबैको एकैचोटि त प्रडक्सन भएन नि यहाँ त प्राइस घट्नुको मुख्य कारण त ओभर प्रडक्सन भइरहेको छ होइन त्यो अलिक र अर्को कुरा चाहिँ मैले के देखिरहेको छु नि हाम्रो गाउँघरको विशेष गरेर तरकारीमा चाहिँ अब मैले गोलबडा लायो भने सबैले गोलबडा लाउँछु ए बाबा त्यहाँभित्र पनि अरू तरकारीका भेराइटी पनि छन् नि त्यो गाउँलाई चाहिँ अब यसमा चाहिँ मैले कस्तो रोल देखेको छु भने हाम्रो स्थानीय तह विशेष गरेर पालिकाहरूको ठुलो रोल देख्छु कृषिमा प्लानिङ गर्ने अहिले जुन हुन्छ पकेट क्षेत्र जोडिङ भनेर छ पोलिसीमा तर के भने यो पनि गर्नु परेन अहिलेलाई गाउँपालिका स्तरमा कृषि बजेट बनाउँदाखेरि कुन क्षेत्रलाई कति भेराइटीको तरकारी बनाउने किसानहरूको के छ पहिलेदेखिको अनुभव भनेपछि त्यसैले हामीले अलिकति एक्सटेन्सन सर्भिसलाई इफेक्टिभ बनाएर यो प्लानिङ मात्रै गर्यो भने अलिकति जुन ओभर क्राउडिङ भन्छौँ हामी अथवा ओभर सप्लाई छ त्यसको प्रब्लम धेरै हदसम्म र अर्को कुरा मैले किसानहरूको के देख्छु भने सर पोहोर साल त 75 रुपियाँ किलोमा गोलबडा बिकेको थियो यसपरि अब एक वर्ष अगाडि 75 रुपियाँ थियो भने त मेरो उत्पादन लागत चाहिँ कति पर्यो त होइन 20 रुपियाँ पर्यो कि 25 रुपियाँ पर्यो कि 30 रुपियाँ पर किलो जहिले पनि हामीले भाउ पाइनु भन्छ भन्नुहुन्छ तर मेरो लागत चाहिँ कति पर्यो हामी यो लेखापढीमा अलिकति अझै पनि र म अहिले मेरो जुन मैले ट्राई गरिरहेको छु म हरेक कुराको रेकर्ड राख्दछु मैले किनभने मैले भोलि त्यो 3 महिनापछि मैले गोलबडा गर्दाखेरि मलाई थाहा हुनु पर्यो कि म लसमा छु कि प्रोपर्टी दिएँ म लसमा छु भने म अर्कोमा जान्छु भएन गोलबडाले मलाई हो यो कुराहरू चाहिँ अझै पनि हुन्छ धेरै तालिम छ सबै सरकारी निकायहरूले पनि तालिम गर्छन् प्रगति विवरण हेऱ्यो भने यति किसानले तालिम पाएको भन्छन् तर त्यो तालिमलाई कतिको प्रयोगमा ल्याए त्यहाँनिर मेरो क्वेसन छ
1: निकै महत्त्वपूर्ण छ यहाँले भन्दै गर्दा अब हरेक चिजको उत्पादन लागत अनुसारको चाहिँ एउटा मिनिमम समर्थन मूल्य सरकारले तोक्नै पर्ने हो कि अथवा यो चाहिँ किसानले आफूले चाहिँ औसत मूल्य निकालेर चाहिँ कम्तीमा मलाई यति भयो भने यति घाटा पर्छ अथवा यति नाफा हुन्छ भने चाहिँ हरेक प्रोडक्टको चाहिँ मूल्य याद हुनु पर्यो समयमै त्यो पनि
0: मलाई चाहिँ व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने चाहिँ ठिक छ समर्थन मूल्य सरकारले तोक्ने हो जस्तै ठुलो बाली जस्तै धान बाली होइन मकै गहुँ अब यो तरकारीको चाहिँ के हुन्छ नि किसान आफैले पनि थाहा हुनु पर्यो नि होइन भोलि गएर अब गोलबडाको समर्थन मूल्य यति भनेर गभर्मेन्टले तोक्दैला कुन आधारमा त त्यही बेस पनि त किसानले दिनु पर्यो नि त हो कसले दिने त उसलाई मलाई गोलबडालाई 20 रुपियाँ किलो परेको छ भन्ने चाहिँ हाम्रो डाटा कहाँबाट आउँछ भन्दा त्यही किसानबाट आउने हो नि त भन्दा त सुरु चाहिँ किसानबाटै हुनुपर्छ जस्तो लाग्छ मलाई
1: अब अलिकति बजारको ट्रेडमार्क र ब्रान्डिङका कुराहरू कुरा अलिकति यहाँलाई नलेज पनि बढी छ विशेष गरी वैदेशिक अथवा विदेशी बजारमा चाहिँ हामीले हाम्रा विशेषज्ञ उत्पादनलाई चाहिँ हाम्रै ट्रेडमार्कमा अथवा ब्रान्डिङ गरेर बेच्न सकिने बलियो आधार छन् इन्टरनेसनल स्तरमा पनि हाम्रो ब्रान्डलाई वर्चस्व कायम गर्नको लागि चाहिँ सरकारको पोलिसी के हुनुपर्छ र प्राइभेट सेक्टरले चाहिँ अब कसरी जान सक्छ अब अहिले भइराखेको मार्केटलाई ग्रोथ गर्नको लागि चाहिँ
0: अब बेसी गरेर यो ट्रेडमार्क को कुरामा चाहिँ जस्तै मैले चियामै भन्छु होइन चियामा पनि हामीले ट्रेडमार्क छ अहिले होइन हाम्रो जुन चियाको ब्रान्ड छ जुन हाम्रो राष्ट्रिय चिया तथा कम्युनिटी विकास बोर्डले नै गरेको ब्रान्ड छ होइन अनि त्यो अब ब्रान्डहरूको चाहिँ मुख्य के हुन्छ भने त्यो ब्रान्ड आइडेन्टिफिकेसनमा अन्तर्राष्ट्रिय बजारमा पनि के हुन्छ भने अहिलेसम्म हामीले मैले बुझे अनुसार चाहिँ चियाको लागि हामीले हाम्रो ट्रेडमार्क जुन छ त्यो ट्रेडमार्क इन्डियामा अहिलेसम्म इन्डियाले एक्सेप्ट गरेको छ होइन त्यो ट्रेडमार्कलाई हामीले युरोपियन युनियनमा पनि ट्राई गरेको हो त्यो युरोपियन युनियनले रिजेक्ट गरेर पठाइदियो किन भन्दाखेरि नेपाल टी द क्वालिटी फ्रम द हिमालयज हाम्रो त्यो हो नि त ब्रान्ड हो त्यो चाहिँ तिमीहरूको यो ट्रेडमार्क हो कि जियोग्राफिकल आइडेन्टिफिकेसन हो किन जिआई भन्छ यिनीहरूले जस्तै दार्जिलिङ टीको जीआई उनीहरूले झन्डै झन्डै 20-30 वर्ष फाइट गरेपछि अहिले ग्लोबल उसमा जीआई भनेर दार्जिलिङ टीको जीआई छ, त्यो कसैले पनि त्यो चलाउन पाउँदैन त्यहाँ, बासमती धानमा पनि त्यही कुराहरू भइसक्यो अहिले होइन। त्यसले गर्दाखेरि हाम्रो युरोपियन युनियनमा उनीहरूले क्वेसन गरे, त्यो क्वेसन गरेपछि हाम्रो गभर्मेन्टको लेभलमा त फेरि त्यसलाई अगाडि बढाउनु पर्यो, त्यतिकै छोडियो। अमेरिकामा पनि अहिलेसम्म हामीले पुरै हाम्रो ट्रेडमार्कलाई ऊ गरेको छैन, भन्दाखेरि यो ट्रेडमार्कहरू गर्ने काम चाहिँ हाम्रो एमएसएस र यसमा चाहिँ जस्तै चियाको उसमा भन्नुहुन्छ भने हाम्रो राष्ट्रिय चिया तथा कफी विकास बोर्डले लिड रोल लिनु पर्यो होइन। यस्तो कुराहरू ब्रान्डिङको कुराहरूमा चाहिँ कन्ट्रीको इन्स्टिट्युसन जो चाहिँ गभर्मेन्ट इन्स्टिट्युसन छ यो त हाम्रो हो नि, ओनरसिप त गभर्मेन्टले दिने हो नि होइन, अनि त्यसमा प्राइभेट सेक्टरले ऊ गर्ने हो। अर्को कुरा हाम्रो ट्रेडमार्क त दियौँ तर ट्रेडमार्क कतिको फलो गरेर त सर्टेन क्राइटेरियालाई हालिदिएको छौँ नि त, र हाम्रो गभर्मेन्ट इन्स्टिट्युसनहरूबाट पनि ट्रेडमार्क पाकाहरूले के गरे त अथवा उनीहरूले ट्रेडमार्क पाए बापत ल्याइदै तिर्नुपर्ने हो कि, जस्तै छ नियममा 50 पैसा पर किलो तर उनीहरूले तिरे कि तिरेनन् त हो, यो मतलब ट्रेडमार्क भोलि मिसयुज गर्यो भने उनीहरूलाई पेनल्टी के त है। यो कुराहरू चाहिँ मोनिटरिङ गर्ने चाहिँ म चाहिँ हाम्रो चिया तथा कफी विकास बोर्ड जस्तो लाग्छ, किन ट्रेडमार्कलाई बाहिर चिनाउने पनि लिड रोलहरूले गर्नुपर्छ, प्राइभेट सेक्टरले त्यसमा सपोर्ट गर्ने हो। तर यसमा चाहिँ जबसम्म गभर्मेन्टको तपाईँको दार्जिलिङ टीमा तपाईँको गभर्मेन्ट अफ इन्डिया र टी बोर्ड अफ इन्डियाको ठुलो ऊ छ, किनभने त्यो उनीहरूको ओनरसिप हो, त्यो प्याटेन्ट हो हो, हाम्रो पनि त्यो ल्याउनु पर्छ जस्तो लाग्छ, यदि ट्रेडमार्कबाटै चिनाउने हो
1: जस्तो यहाँले भनेको त जीआई ट्याग भौगोलिक संकेत चिन्हको चाहिँ निकै नै महत्व रहेछ है, हाम्रा चिजहरूलाई पहिचान गर्नको लागि अन्तर्राष्ट्रिय स्तरमा, र त्यो अटोमेटिक ब्रान्डिङको काम पनि त्यसले गर्ने हो। हामी चाहिँ त्यहाँनिर अलिक पछि रहेछौँ, त्यसमा पनि अझै छिटो जानुपर्ने बेलामा चाहिँ अझै हाम्रो चाहिँ हामी कहाँनिर अलमलिया छौँ जस्तो देखियो कि।
0: अब हाम्रो चाहिँ अझै पनि हामीले ट्रेडमार्क किन लिने, हामीले जियोग्राफिकल इन्डिकेसन किन लिने जीआईको कुराहरू, हामी आफै कतिको क्लियर छौँ, वाइ किन हामीले इन्टरनेसनल मार्केटमा त्यो लिएर के हुन्छ, त्यसमा हामी पहिला कुरा आफै क्लियर हुनु पर्यो, किनभने त्यहाँ पर्टिकुलर जस्तै तपाईँको साँच्चै जीआईको कुरा गर्नुहुन्छ भने टिपिकल जीआई भनेको हाम्रो भक्तपुरको जुजुद हो, त्यो बनाउने जीआई पनि विभिन्न हुन्छ, तपाईँको जियोग्राफिकल लोकेसनको आधारमा हुन्छ, त्यहाँको उत्पादन गर्ने तरिकामा हुन्छ, विभिन्न तरिकाले लिन सकिन्छ होइन। त्यसले गर्दाखेरि हामीले यो एरियाहरूमा चाहिँ अझै पनि पर्याप्त हामीले होमवर्क गरेका छैनौँ, र अझै म त के भन्छु भने हामी जीआईको स्टेजमा अझै पुगेका छैनौँ कि बरु ट्रेडमार्कमै पनि अलिकति स्टेज जुन भइरहेको ट्रेडमार्क छ तपाईँको, जस्तै मैले बुझेअनुसार चियामा छ होइन, सायद पश्मिनामा होला, त्यस्तै गरेर तपाईँको अरू प्रडक्टमा पनि छ ट्रेडमार्क होइन, हाम्रो त्यसलाई कसरी कमन ट्रेडमार्क कसरी प्रमोट गर्ने,
1: पटक पटक लडे पनि फेलियर भए पनि अन्त्यमा सफल बन्नुपर्छ र सफल बन्ने चाहिँ बाटोहरू खोज्न सक्नु पर्यो भन्ने खालको यहाँको निष्कर्ष रह्यो। हुन्छ विनय सर, धेरै विषयहरू थिए, समय अभावको कारणले गर्दा आज कुराकानी यहीँ टुक्रिन चाहन्छु, यहाँप्रति कृतज्ञ छौँ आजको कुराकानी, र विशेष गरी बजारका कुराहरूलाई, यो ट्रेडमार्कका कुराहरूलाई यहाँले प्रश्नसँग बताइदिनु भयो, हामीसँग केही बाँकी रहेको कुराकानी हामी अर्को कुनै श्रृङ्खलामा छलफल गरौँ भन्दै यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ ज्ञापन गर्दै विदा गर्न
2: चाहन्छु। आफ्नो विचारहरू प्रकट गर्न दिनुभयो र भविष्यमा पनि म यस्तो कुराहरूमा सधैँ जागरूक रहनेछु भन्ने।
1: हुन्छ, अहिले बिदा गर्छु। हजुर, हामीसँग हुनुहुन्थ्यो विनय शर्मा, कृषि उद्यम विकास विज्ञ हुनुहुन्थ्यो, विशेष गरी विभिन्न सेक्टरका अनुभवी व्यक्ति जसमित हुनुहुन्थ्यो, उहाँले भने जस्तै आज हामीले गरेको कृषि कसरी गर्दैछौँ, अन्तर्राष्ट्रिय बजारमा दखल दिन सक्ने बालीहरूको उत्पादन हामी गर्दै गर्दा चाहिँ कहाँनिर चाहिँ असफल छौँ, कहाँनिर विफल भयौँ, र हामीले अन्तर्राष्ट्रिय वैकल्पिक बजारहरू प्रशस्तै हुँदै गर्दा पनि हामीले किन खोज्न सकेनौँ, र यसका आधारहरू यो हुन सक्छन् र सरकारका नीतिहरू यस्ता हुनुपर्छ भन्ने खालको विषय, र हामी अन्तर्राष्ट्रिय बजारमा चाहिँ कसरी हाम्रा ब्रान्डहरू वर्चस्व कायम गर्न सक्छौँ भन्ने खालको महत्त्वपूर्ण विषयमा छलफल गर्दै थियो। छलफलमा जुट्नु भएको उहाँलाई फेरि पनि आभार गर्न चाहन्छु भन्दै आजको श्रृङ्खलाको समय सकिँदै सकेको छ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू छन् अनिहरू छन् भने हामी सम्बन्धित विज्ञान सम्बन्धी निकाय मार्फत समाधान खोज्ने प्रयासमा प्रतिबद्ध छौँ कटिबद्ध छौँ भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ। असीम साफ परिहारको माझबाट बिदा हुने अनुमति माग्छु। नमस्कार।
3: हजुरको रेडियो।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896625998।
7: ढुङ्गे छाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
4: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
7: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कुटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767564249। सुनकोशी सामुदायिक अस्पताल खुर्कुट सिन्धुली।
8: नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे सम्पर्क नम्बर 9844441390 वडा नम्बर 2 सरस्वती बिक सम्पर्क नम्बर 9761663033 वडा नम्बर 3 मनिषा बुढा थोकी सम्पर्क नम्बर 9849773480 वडा नम्बर 4 स्वस्तिका खड्का सम्पर्क नम्बर 9766471148 वडा नम्बर 5 सुजन भुजेल सम्पर्क नम्बर 9866007972 वडा नम्बर 6 सीता श्रेष्ठ सम्पर्क नम्बर 9864111355 वडा नम्बर 7 देवी रमन प्रसाई सम्पर्क नम्बर 9840949619 वडा नम्बर 8 अनिल श्रेष्ठ सम्पर्क नम्बर 9869113345 र सृजना थापा मगर सम्पर्क नम्बर 9840262072 वडा नम्बर 9 प्रेरणा सारू सम्पर्क नम्बर 9865203353 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944214803 वडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9969335059 वडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9861958368 वडा नम्बर 12 प्रवीण केसी सम्पर्क नम्बर 9861064173 वडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 9701330827 र वडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 9762878173 नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप
9: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
9: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
9: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
9: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843361994
9: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
4: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
4: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। चिकित्सकहरूले बिरामीको परिचय खुल्ने भिडियो तस्विर सामाजिक सञ्जालमा राख्न नपाउने, सम्पत्ति विवरण बुझाउने म्याद असारमा शान्तसम्म थप। सिन्धुलीमा फरार प्रतिवादी 3 वर्षपछि पक्राउ, ओखलढुङ्गाका सबै पालिकामा घरमै राहदानी सेवा विस्तार। र एन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एफसीको चेतावनी। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475946 98692 65998।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: अब पूरा समाचार। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले कसैको भूमि मिचेको छ कि भनेर खोज्दै हिँड्ने सत्तापक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा नेता आङदेम्बेले मेरो देशले कसैको सीमाना मिचेको छैन भनेर हिँड्नुपर्नेमा सत्तापक्षका केही सांसदहरूले नेपालले भारतको सीमा मिचेको हो भनेर नुवारान देखेको बल लगाएर दौड़िराखेको भन्दै आपत्ति जनाउनु भएको छ। लेपुलेख, कालापानी र लिम्पिया धुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको र ती समस्याको समाधान गहन कूटनैतिक संवाद मार्फत टुङ्गो लगाउनुपर्ने उहाँको भनाइ छ। नेता आङदेम्बेले आज सत्तापक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत ह्रास भइराखेको कारुणिक दृश्य देख्नु परेको गुनासो पनि गर्नुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको व्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री खनालले नेपाल भारत सीमाका विभिन्न ठाउँमा क्रस बोर्डर अकुपेशन सीमा पार उपयोग उपभोग उपयोग सम्बन्धी धेरै ठाउँमा विवाद रहेको बताउनु भएको छ। उहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्र मार्फत म्यापिङको काम गरिरहेको जानकारी दिनुभएको छ। सीमा सम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने उहाँको भनाइ छ। मन्त्री खनालले सीमा क्षेत्रमा दुवै पक्षले आफ्नो उपभोगमा रहेको भूभागमाथि दावी गर्दै आएको बताउँदै प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाई पनि यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनको सन्दर्भसँग सम्बन्धित रहेको दोहोर्याउनु भएको छ। परराष्ट्र मन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको समाधान कसरी गर्ने भन्ने रहेको उल्लेख गर्दै नेपाल भारत सीमा विषय द्विपक्षीय मुद्दा भएकोले ऐतिहासिक सन्धि सम्झौता नक्सा तथा स्थापित आधारको आधारमा कूटनैतिक संवाद र वार्ता मार्फत समाधान खोज्न नेपाल प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभियुक्तिलाई लिएर परराष्ट्र मन्त्रीले दिएको स्पष्टीकरणप्रति आफ्नो असहमति रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेता थापाले प्रधानमन्त्रीको धारणा वा वक्तव्यको रक्षा परराष्ट्र मन्त्रीले गर्ने नभएर प्रधानमन्त्री स्वयं रोस्टममा उपस्थित भएर जवाब दिनुपर्ने माग गर्नुभएको छ। प्रधानमन्त्रीले निरन्तर रूपमा संसदको उपेक्षा र उपहास गरेको आरोप लगाउँदै थापाले यसलाई स्वेच्छाचारिता र अधिनायकतावादको संकेतको रूपमा चित्रण गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीको कार्यशैली देशलाई कुन दिशामा लैजान खोजेको हो भनेर प्रश्न समेत गर्नुभयो। नेता थापाले संसदमा विद्यमान गतिरोध अन्त्यका लागि तीनवटा शर्त अघि सार्नु भएको छ। उहाँका अनुसार प्रधानमन्त्रीले रोस्टममा आएर आफ्ना गल्तीहरू सच्याउनुपर्ने, सभामुखले विवादित व्यक्तिबारे रूलिङ गर्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले आफ्ना सदस्यलाई गल्ती स्वीकार गर्न निर्देशन दिनुपर्नेछ। यी मागहरू पूरा नभएसम्म राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र देशको गरिमाको निम्ति एमालेको संघर्ष चलिरहेको पनि उहाँको भनाइ छ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आकृति आचार संहिता जारी गरेको छ। आचार संहिता अनुसार दर्तावाल चिकित्सकहरूले काउन्सिलमा दर्ता भएका उपाधि बाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन्। यस्तै उपचार सम्बन्धी जानकारी दिँदा वैधानिक रूपमा स्थापित तथ्य मात्रै लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नु अनिवार्य हुनेछ। बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मंजूरी लिनु अनिवार्य छ। साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्नु निषेध गरिएको छ। अनलाइन परामर्शका हकमा लिखित अभिलेख राख्नु अनिवार्य हुनेछ र भौतिक जाँच आवश्यक देखिएमा बिरामीलाई अनिवार्य रूपमा भेटेर मात्रै सुझाव दिनुपर्नेछ। अनलाइन र भौतिक परामर्श दुवैको कानूनी दायित्व बराबर हुने व्यवस्था गरिएको छ। कुनै पनि चिकित्सकहरूले पदीय र पेशागत मर्यादा विपरीतको व्यक्ति सम्प्रेषण गर्न नपाउने स्पष्ट व्यवस्था आचार संहितामा छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद एक महिना थपे अनुसार मसान्तसम्म कायम गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीहरूले विवरण संकलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिएको छ। नवयुवा आन्दोलनको क्रममा कतिपय कारणले आगजानीमा परेर विवरण संकलनमा कठिनाई भएको पनि उहाँको भनाइ छ। अध्यक्ष भण्डारीले यो अन्तिम पटकका लागि मात्र म्याद थपिएको र अब पुनः म्याद नथपिने स्पष्ट पार्दै सम्बन्धित सबैले अनिवार्य रूपमा विवरण दाखिला गर्नुपर्ने बताउनु भएको छ। अहिलेसम्म 3,500 जनाभन्दा धेरै सम्पत्ति विवरण बुझाइसकेका छन् भने 60 उजुरी पनि प्राप्त भएका छन्। आयोगले 2048 सालपछि सार्वजनिक पदमा रहेका, सेवा निवृत्त भएका वा हटिसकेका राजपत्राङ्कृत विशिष्ट एवं प्रथम श्रेणीका सबै कर्मचारीले विवरण बुझाउनुपर्ने जनाएको छ। आयोगले पछिल्लो 35 वर्षको अवधिलाई दुई चरणमा विभाजन गरी छानबिन अगाडि बढ़ाउने तयारी गरेको छ। अध्यक्ष भण्डारीले 40,000-50,000 जनाको सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा राख्दै निर्धक्क भएर विवरण पेश गर्न सबैसँग आग्रह पनि गर्नुभएको छ। निर्वाचन आयोगले 2079 को पालिका चुनावमा एमालेबाट जितेर पछि अन्य दलमा गएका 8 वडाध्यक्षको पद रिक्त घोषणा गरेको छ। एमाले सचिवालयको पत्रको आधारमा आयोगले यो निर्णय गरेको छ। पदमुक्त हुनेमा ओखलढुङ्गाको मुलुङ गाउँपालिका 1 वडाध्यक्ष कमल बहादुर बानिया, मुलुङ गाउँपालिका 6 वडाध्यक्ष कमल तामाङ र ओखलढुङ्गाकै चम्पादेवी गाउँपालिका 7 वडाध्यक्ष सुरेश कुमार थापा रहनु भएको छ। यस्तै पाल्पाको माथागढी गाउँपालिका 1 वडाध्यक्ष राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका 7 वडाध्यक्ष ओमप्रसाद भोजगाई, मोरङको लेटाङ नगरपालिका 4 वडाध्यक्ष रामकुमार श्रेष्ठ, मोरङकी रंगेली नगरपालिका 1 वडाध्यक्ष महेश कुमार खनाल र दाङको गोराई उपमहानगरपालिका 4 वडाध्यक्ष मधुसूदन शर्माको पद पनि रिक्त भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपति बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्ने प्रक्रिया स्थगित गर्नु परेको हो। यस्तै झण्डै 400 जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्नुपर्ने छ भने प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्न र चुनावी प्रक्रियालाई सहज बनाउन प्रक्रिया रोकिएको छ। केन्द्रीय निर्वाचन आयोगले निकालेको विज्ञप्तिमा मतदान प्रक्रियाको नयाँ मिति र त्यस सम्बन्धी थप विवरण मतदान शुरू हुनुभन्दा कम्तीमा 24 घण्टा अगाडि आधिकारिक सूचना मार्फत सबैलाई जानकारी गराउने उल्लेख गरिएको छ। बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति अच्युत्तम लामिछाने, उत्सव अरियाल, हरिखत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा हुनुहुन्छ। आज सुनको भाउ तोलामा 10,100 रूपियाँले घटेको छ। आज घटेर सुन तोलाको 2,91,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुन तोलाको 3,01,900 रूपियाँ रहेको थियो। यस्तै आज चाँदीको भाउ तोलामा 185 रूपियाँले घटेको छ। हिजो तोलाको 4,925 रूपियाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको 4,740 रूपियाँमा झरेको महासंघले जनाएको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्राम हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। 2,91,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुन तोलाको 3,01,900 रूपियाँ रहेको थियो। यस्तै आज चाँदीको भाउ तोलामा 185 रूपियाँले घटेको छ।

0: ए केटा लेइस त भगवानको मूर्ति नछैकन अलग राखि है के
1: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
2: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउं
5: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं
4: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ स्वस्थ बनाऊ
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 0 47 52 14 13

विश्रामबस्ती हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापमा आबद्ध पत्रकारहरूले आज जिल्ला प्रशासन कार्यालयको मूल गेटमा एक घण्टा धरना दिएका छन्। सरकारले गरेको विभेदकारी स्वेच्छाचारी सृजन सूचना र विज्ञापन सम्बन्धी निर्णय कार्यले प्रेस तथा व्यक्ति स्वतन्त्रताको रक्षा र निर्वाध सूचना प्राप्तिको अधिकार रक्षाका लागि नेपाल पत्रकार महासंघले गरेको देशव्यापी आन्दोलनको क्रममा रामेछापका पत्रकारहरूले पनि कालो ब्यानरमा आफ्नो माग समेत राखेर धरना दिएका छन्। आन्दोलनरत पत्रकारहरूले दुई दिन अघि मात्रै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएका थिए। स्थानीय स्तरमै उपलब्ध बाँसको सदुपयोग गर्दै आकर्षक हस्तकलाका सामग्री उत्पादन गरी राम्रो आमदानी गर्न सकिने सम्भावनालाई उजागर गर्ने उद्देश्यले रामेछापको माकुण्ड गाउँपालिका तीनको उपघाँस्थलीमा सञ्चालन गरिएको तीस दिने बाँस हस्तकला स्थित विकास तालिम सम्पन्न भएको छ। उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना तथा उमाकुण्ड गाउँपालिकाको समन्वयमा सञ्चालन भएको तालिममा सहभागीहरूले बाँसबाट विभिन्न उपयोगी तथा बजारमा माग भएका सामग्री निर्माण गर्ने सिप सिकेका छन्। तालिमको क्रममा सहभागीहरूले डोको, डालो, नाङ्लो, मुढा, राख, ढकी लगायतका आकर्षक बाँसजन्य सामग्री तयार पारेका छन्। स्थानीय रूपमा सहजै उपलब्ध हुने बाँसलाई आधुनिक र व्यावसायिक उत्पादनसँग जोड्न सके ग्रामीण समुदायका लागि आय आर्जनको प्रभावकारी माध्यम बन्न सक्ने सन्देश तालिमले दिएको सहभागीहरूले बताएका छन्। बालकको ज्यान गएको ट्राक्टर दुर्घटना प्रकरणमा फरार रहेका प्रतिवादीलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार 2080 जेठ 16 गते साँझ करिब 7:30 बजे कमलामय नगरपालिका दुई बोहरे स्थित भोरे टारबाट गढ़ीतर्फ जाँदै गरेको ज एक त 9941 नम्बरको मकै लोड गरिएको ट्राक्टर दुर्घटनामा परेको थियो। दुर्घटनाको क्रममा ट्राक्टरको इन्जिन र ट्रली जोड़िएको भाग भाँचिएपछि सवारी साधन अनियन्त्रित बनेको थियो। उक्त दुर्घटनामा ट्राक्टरमा सवार एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका प्रतिवादी कमलामय नगरपालिका दुई निवासी 21 वर्षीय मानबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ। दुर्गम बस्तीका विद्यार्थीहरूको विद्यालय आवत जावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले सिन्धुलीको कमलामय नगरपालिकाले कमला माध्यमिक विद्यालय करकरीलाई स्कूल भ्यान उपलब्ध गराएको छ। नगरपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको नयाँ भ्यान आज आयोजित एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ। भ्यानको साँचो विद्यालय व्यवस्थापन समितिलाई प्रदान गर्दै औपचारिक रूपमा सेवाको शुभारम्भ समेत गरिएको थियो। कार्यक्रममा सम्बोधन गर्दै कमलामय नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले शिक्षा क्षेत्रमा समान पहुँच स्थापित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको पनि उहाँले बताउनुभएको छ। जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले शुरू गरेको घरमै राहदानी सेवा अब त्यहाँका सबै 8 स्थानीय तहमा विस्तार गरिएको छ। यसअघि गत वैशाख 15 गतेदेखि लागू गरिएको उक्त सेवा सिद्धेश्वर नगरपालिकाभित्रमै सीमित रहेको भन्दै आलोचना हुँदै आएको थियो। दुर्गम गाउँपालिकाका नागरिकले

सेवा नपाएको गुनासो बढ़िरहेका बेला प्रशासनले अब त्यहाँका सबै पालिकाका नागरिकलाई हुलाक मार्फत घरमै राहदानी उपलब्ध गराउने व्यवस्था मिलाएको छ। र अन्त्यमा खेल समाचार। आईसीसी टी20 अलराउण्डर वरियतामा नेपाली राष्ट्रिय टोलीका सदस्य देवेन्द्र सिंह अहिले अहिलेसम्मकै उत्कृष्ट रेटिङ प्राप्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो विवरणमा देवेन्द्र 256 रेटिङसहित चौथो स्थानमा उक्लिनु भएको छ। यसअघि देवेन्द्र टी20 अलराउण्डर वरियताको दोस्रो स्थानमा उक्लिए भने रेटिङ यति धेरै पुगेको थिएन। यो वरियतामा जिम्बाब्वेका सिकन्दर राज शीर्ष, भारतका हार्दिक पाण्डे दोस्रो र पाकिस्तानका सैम अयुब तेस्रो स्थानमा छन्। यस्तै टी20 ब्याटिङ वरियतामा कुशल भुटेल 6 स्थान सुधार गर्दै 60 स्थानमा उक्लिनु भएको छ। यो वरियतामा भारतका अभिषेक शर्मा शीर्ष, भारतकै स्थान किशन दोस्रो र पाकिस्तानका साहिबजादा फरहान तेस्रो स्थानमा छन्। यस्तै टी20 बलिङ वरियतामा सन्दीप लामिछाने 9 स्थान सुधार गर्दै 49, देवेन्द्र सिंह ऐरी 15 स्थान सुधार गर्दै 62 स्थान मुक्लिनु भएको छ। यो वरियतामा अफगानिस्तानका राशिद खान शीर्ष, भारतका वरूण चक्रवर्ती दोस्रो र पाकिस्तानका अब्रार अहमद तेस्रो स्थानमा छन्। र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एफसीले अखिल नेपाल फुटबल संघ एन्फामाथिको हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषदले एन्फामाथिको निलम्बन प्रक्रिया फुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यानकर्षण गराएको हो। राखेपले यसबारेमा भोलिसम्ममा चित्त बुझ्दो जवाफ नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गरिने पत्रमा उल्लेख गरिएको छ। फिफा र एफसीले भोलिसम्ममा राखेपको गएको चैत्र 12 निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिबद्धता पनि माग गरेको छ। राखेपले चुनाव रोक्न, विधान संशोधन गर्न र जिल्ला संघहरूको चुनाव गराउन एन्फालाई दिएको निर्देशनलाई फिफा र एफसीले तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको ठहर गरेको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। चिकित्सकहरूले बिरामीको परिचय खुल्ने भिडियो तस्विर सामाजिक सञ्जालमा राख्न नपाउने, सम्पत्ति विवरण बुझाउने म्याद सारमा शान्तसम्म थप। सिन्धुलीमा फरार प्रतिवादी 3 वर्षपछि पक्राउ, ओखलढुङ्गाका सबै पालिकामा घरमै राहदानी सेवा विस्तार। र इन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एफसीको चेतावनी। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: विषादी युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
3: किन आँखा मिचेको मिचेको गरेको?
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाएपछि क्या हो?
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
4: बुझे।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं। वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं।
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
7: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
7: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
8: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
7: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
1: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
5: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज किसानको साथी,
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
11: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 9956043230, 9767564249।
0: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
14: ढुङ्गे छाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सधैं धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
14: सम्पर्क नम्बर 9141443165, 9141443190।

0: समृद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सुनापतिमा तपाईँलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सुनापति सुनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईँले सुन्न सक्नुहुन्छ। साथै रामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 102.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झङ्कार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो तीफदीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सुनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड़ दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ।
0: रामेछापको सुनापति गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको युवा लक्षित हलुका सवारी चालक तालिम सम्पन्न भएको छ। भक्तपुरको राधे राधेमा आयोजना गरिएको विशेष समारोहका बीच तालिमको औपचारिक रूपमा समापन गरिएको हो। शिशिर वसन्त अटो ट्रेनिङ वर्कसप एण्ड सप्लायर्स प्रालीको सहजीकरणमा गरिएको वैशाख 15 गतेदेखि जेठ 25 गतेसम्म सञ्चालन गरिएको उक्त तालिम सुनापति गाउँपालिकाका युवाहरूलाई लक्षित गरिएर सिपमूलक तथा व्यावसायिक दक्षता प्रदान गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो। समापन कार्यक्रममा सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ, ओडा नम्बर 3 हिलेदेवीका ओडा अध्यक्ष कुलबहादुर थिङ, रोजगार शाखाका संयोजक कर्ण विक लगायतले तालिममा सहभागीहरूलाई शुभकामना दिनुहुँदै युवाहरूलाई सिप र दक्षता मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले यस्ता रोजगारमूलक तालिमहरू सञ्चालन गर्दै आएको बताउनु भएको छ। यिनै सन्दर्भमा रहेर आज को रेडियो कार्यक्रम हाम्रो सुनापतिमा उहाँहरूले राख्नु भएको मन्तव्यको अंश सुनौ। तालिम समापन कार्यक्रममा रोजगार संयोजक कर्ण विकले तालिमबाट प्राप्त सिपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न सहभागी युवाहरूलाई आग्रह गर्नुभयो। उहाँले पछिल्लो समय रोजगारीका अवसरहरू सिपको प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता तालिमले युवाहरूलाई स्वरोजगार तथा रोजगारीका क्षेत्रमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। तालिमबाट प्राप्त ज्ञान र सिपलाई सदुपयोग गरी सुरक्षित तथा जिम्मेवार चालक बन्न उहाँले सहभागीहरूलाई आग्रह पनि गर्नुभयो।
2: यहाँहरूले स्टोरमा गएर फर्म संसार हाल्नुभयो भने एउटा एप आउँछ, त्यो एप डाउनलोड गर्नुभयो भनेदेखि त्यो एपबाट चाहिँ यहाँले आफ्नो विवरणहरू एन्ट्री गरेर आइडी क्रिएट गर्नुहुन्छ। त्यो आइडी क्रिएट गरिसकेपछि यहाँले आफ्नो योग्यता, सिप क्षमता लगायतको कुराहरू त्यहाँ प्रयुक्ति गर्ने ठाउँ छ, त्यो गरेर राखिदिनु भयो भनेदेखि त्यो चाहिँ रोजगारी कमाइने खोजे जस्तो जब जुन खालको जब तपाईँले खोज्नु भएको छ तपाईँको योग्यता अनुसारको जब तपाईँले खोजिराख्नु भएको छ र तपाईँको डकुमेन्ट र योग्यता क्षमता सिपसँग सम्बन्ध राख्ने अथवा त्यो खालको प्रतिको कर्मचारी चाहिएको, कामदार चाहिएको रोजगारदाता कम्पनीले डाइरेक्ट तपाईँलाई सम्पर्क गर्ने एउटा माध्यम हो। रोजगारदाता र रोजगारीको खोजीमा रहेको व्यक्तिहरूको चाहिँ संयोजन गरिदिने काम त्यो एपले गर्छ। रोजगारदाताहरूले पनि मलाई यो कर्मचारी चाहिएको छ, यस्तो कामदार चाहिएको छ भनेर त्यहाँ अपलोड गरिराखेको हुन्छ। यो निशुल्क एप हो, मेरो .com अरू अरू यस्ता खालका रोजगारी .com भन्नेहरू छ नि, त्यो जस्तै जुन चाहिँ सरकारी एप हो त्यसमा चाहिँ पैसा लाग्दैन। अर्को मेरो प्रकाशकोहरूमा चाहिँ पैसा लाग्छ। हामीले पछिल्लो समय गाउँपालिकाबाट प्रकाशन हुने कर्मचारी आवश्यक सम्बन्धित भ्याकेन्सीहरू पनि हामीले यसमा अवलोकन गरेका छौँ, यो चाहिँ निशुल्क छ। यो कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहेँ। SSRAM SANSAR.NP यो चाहिँ त्यसको वेबसाइट हो र सङ्घ सञ्चार प्ले फेसबुकमा हाल्नुभयो भने तपाईँको एप देखाएर डाउनलोड गर्नुहुन्छ, मोबाइल चलाउन जाने मान्छे सबैले पनि यो सजिलो चलाउन सक्छ, एउटा त्यो भयो। र अर्को शिलापति गाउँपालिकाको रोजगार सेवा केन्द्र छ, वैदेशिक रोजगार र आन्तरिक रोजगारको लागि परामर्श सेवा पनि प्रदान गर्ने र रोजगारसँग जोड दिने काममा पनि हामी सहजीकरण गरिराखेका छौँ।
0: वडा नम्बर तीनका वडा अध्यक्ष कुलबहादुर थिङले बेरोजगारी न्यूनीकरण तथा दक्ष जनशक्ति उत्पादनमा यस्ता तालिम प्रभावकारी हुने बताउँदै आगामी दिनमा अझ बढी युवाहरूलाई समेटेर कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो। शिशिर बसन्त अटो ट्रेनिङ वर्कसप एण्ड सप्लायर्स प्रालीका प्रबन्धक एक के प्रसाद चौलागाईले प्रशिक्षार्थीहरूको लगनशीलता र सिकाइ प्रतिको उत्साह प्रशंसनीय रहेको बताउँदै तालिमले सुरक्षित तथा जिम्मेवार चालक उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
3: शिवमूलक कार्यक्रम हामीले विगतमा धेरै कार्यक्रमहरू हामीले समावेश गरिए तापनि यो चाहिँ विशेष गरेर युवा लक्षित कार्यक्रम हामीले पालिकामा जुन एउटा सल्लाह गरेर कार्यपालिकाद्वारा चाहिँ बैठकद्वारा चाहिँ यो युवा लक्षित कार्यक्रम हल्का सवारी तालिम कार्यक्रम सञ्चालन गर्ने भन्ने कुरो भयो। सोही अनुरूप जुन चाहिँ अहिले युवाहरूमा पार्टी प्रति स्थानीय सरकार प्रति जुन खाले चाहिँ ब्रिटिसमा जुन थियो त्यसले एउटा मलमपट्टिको रूपमा पनि यो कार्यक्रमले सहयोग गर्छ भन्ने यो कार्यक्रम गरिएको हो। त्यस कारणले गर्दाखेरि धेरै युवा भाइ बहिनीहरू पनि सहभागी हुनुभएको छ, जस अन्तर्गत चाहिँ लगभग 15 जना चाहिँ भाइ बहिनीहरूले सफलता पनि प्राप्त गर्नुभएको छ। त्यस अर्थमा सफलता गर्नुभएका भाइ बहिनीहरूप्रति हार्दिक बधाई धन्यवाद दिँदै जुन लाइसेन्स लिनको लागि प्रोसेसमा अझै पनि लिन्छु भन्ने एउटा आँट हिम्मत र साहसका साथ आउनुभएको छ उहाँहरूलाई पनि एउटा सफलताको शुभकामना दिन चाहन्छु र उहाँहरूले पनि जति सक्दो छिटो लाइसेन्स लिनको लागि सफल रहोस् भन्दै जुन यो कार्यक्रममा 5 वटाको भाइ बहिनीहरू सहभागी भएर जुन आज समापन कार्यक्रममा नि केही छुटेको देखिन्छ तर पनि सक्रिय सहभागी भएर जुन कार्यक्रममा सहभागी हुनुभयो यस अर्थमा नि धेरै धेरै धन्यवाद दिँदै र जुन एउटा लाइसेन्स लिनको लागि सफल हुनुभएको छ यहाँहरूको भावी दिन रोजगारसँग व्यवसायसँग जोडोस् भन्ने शुभकामना दिँदै मेरो छोटो भनाइलाई यहीँ अन्त्य गर्दछु।
0: तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले सिप नै आजको आवश्यकता भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र दक्षतालाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले चालक पेसा जिम्मेवार र सम्मानित पेसा भएकोले ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित सवारी सञ्चालन गर्नुपर्ने बताउनुभयो। तालिमले युवाहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्राप्त सिपलाई रोजगारी तथा आय आर्जनसँग जोड्न आग्रह गर्नुभयो।
4: तालिममा सहभागी भएर अवधि पूरा गर्नुभएको छ, एउटा प्रमाणपत्र प्राप्त गर्नुभएको छ, त्यसको लागि हार्दिक बधाई छ र जसले लाइसेन्स पनि प्राप्त गर्नुभएको छ उहाँलाई झनै धेरै धेरै बधाई छ र बाँकी साथीहरूले पनि छिटो भन्दा छिटो लाइसेन्स प्राप्त गर्नको लागि शुभकामना समेत प्रदान गर्दछु। र मैले भन्नुपर्ने खासै कुरा केही छैन, धेरै कुराहरू हाम्रो शिशिर बसन्त अटो ट्रेनिङ वर्कसप एण्ड सप्लायर्स रालीबाट पनि भन्नुभयो, हाम्रो पूर्व वक्ता ओडाध्यजीहरूले पनि भनिसक्नु भएको छ, तपाईँहरू सहभागी मध्येबाट पनि 3 जनाले बोल्दाखेरि पनि धेरै कुराहरू आइसक्यो र उहाँले पालिकालाई राख्नुपर्ने माग र यो तालिमको अनुभव समेत हामीलाई सेयर गर्नुभयो र यसको प्रभावकारिता चाहिँ यतिसम्म भयो भनेर हामी पालिका धेरै खुसी छौँ र प्रशासनिक रूपमा जुन हामीले यो कार्यक्रम सञ्चालन गर्यौं यसको उपलब्धि राम्रै हुन्छ भन्ने चाहिँ हामीले आकलन गरेर एउटा लक्ष्य निर्धारण गरेर नै यो कार्यक्रम आयोजना गरिएको हो र यो कार्यक्रममा सहभागी भइदिनु भयो त्यसको लागि म धेरै खुसी छु र एउटा केही अनुभवहरू चाहिँ म के सुनाउन चाहन्छु भने यहाँ सुनपाती गाउँपालिकाको युवा हुनुहुन्छ रामेछाप जिल्लाभित्रको, म पनि रामेछाप जिल्लाकै एउटा व्यक्ति भएको हुनाले मलाई पनि केही चासोको कुराहरू हुन्छ। म सुनपाती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर गएको लगभग 1.5 वर्ष पूरा भयो, 1.5 वर्ष पूरा हुँदाखेरि मैले चाहिँ यस्तो युवाको जमात चाहिँ सुनपाती गाउँपालिकाभित्र कतै पनि देख्न पाइएन। हाम्रो अवस्था कस्तो छ भने हामी करियर डेभलपमेन्टकै क्रममा हामी सहर केन्द्रित हुन्छौँ र सहर आएपछि चाहिँ आफ्नो केही लक्ष्य अथवा केही पढाइहरू पूरा गरेपछि हामी वैदेशिक रोजगारतिर जाने गर्दछ र गाउँमा चाहिँ युवाले खाली हाम्रो घरमा चाहिँ बुढा बा आमा मात्रै हुनुहुन्छ र गाउँपालिकाबाट रोजगारमूलक कुनै श्रममूलक अथवा त्यस्ता स्वरोजगारमूलक कुनै कार्यक्रमहरू आयोजना गर्यो भने त्यहाँ चाहिँ सहभागी नै नहुने अवस्था छ गाउँमा। त्यही भएर हामीले चाहिँ सहर केन्द्रित युवाहरूलाई कसरी रोजगारमा आकर्षण गर्ने अथवा पालिकाले कसरी सेवा दिने भन्ने हिसाबले पनि यो कार्यक्रम आयोजना गरिएको हो र आगामी दिनमा पनि हामीले सहरमा बसोबास गर्ने युवाहरूलाई चाहिँ बेरोजगार हुनुहुन्छ अथवा करियर डेभलपमेन्ट गरिरहनु भएको छ पढिरहनु भएको छ भने उहाँहरूलाई कसरी सरकारी सेवाप्रति र व्यक्तिगत जीवनमा पनि अलिकता सी प्रवर्धनको लागि कसरी आकर्षण गर्ने, कसरी बजेट व्यवस्था गर्ने, योजनाहरू कस्तो बनाउने भनेर हामी गाउँपालिका दिनरात सल्लाह गर्छौँ, छलफल गर्छौँ, निर्णयहरू गर्छौँ र त्यसको उपभोग गर्नुपर्ने जुन युवा चाहिँ आज मैले यो हलमा देखिराखेको छु। हामीले त यो 40 जनाको कोटा निर्धारण गरेर यो कार्यक्रम आयोजना गरेको, आगामी दिनहरूमा पनि अब हामी बजेट निर्माणको क्रममा छौँ आगामी आर्थिक वर्षको लागि, त्यतिखेर पनि यो कार्यक्रमले सायद मलाई लाग्छ निरन्तरता पाउँछ होला। र जस्तै यो 4 पाङ्रे मात्रै होइन, 2 पाङ्रे सवारी साधनको पनि छुट्टै प्याकेज बनाएर एउटा बजेट व्यवस्था गरियो भने त्यसबाट पनि अहिले चाहिँ विभिन्न रोजगार प्राप्त गर्न सकिन्छ, पठाउ मार्फत, इन्ड्राइभ मार्फत अथवा याङ्गो के हो होइन, यस्ता यस्ता सेवाहरू चाहिँ छन्। यसमा पनि हामी जोडिएर हामीले चाहिँ आफ्नो पारिवारिक जीवन अथवा केही आयमूलक कामहरू गर्न सक्दछौँ भन्ने मेरो अपेक्षा छ। र यहाँ हाम्रो अध्यक्ष उपाध्यक्षज्यू यहीँ हुनुहुन्छ, जुन चाहिँ बजेट निर्माण समितिको संयोजकको रूपमा उहाँहरूले काम गर्नुहुन्छ, उहाँहरूले पनि हाम्रो तपाईँहरूले दिनुभएको सुझाव सुनिरहनु भएको छ र आगामी आर्थिक वर्षमा पनि यसलाई निरन्तरता दिन उहाँहरूले प्रस्ताव राखेको सन्दर्भमा म चाहिँ यसलाई प्रतिबद्ध छु यो कार्यक्रमलाई अझ निरन्तरता दिनको लागि। मैले केही कुरा भन्दै थिएँ, जस्तै हाम्रो गाउँपालिकामा चाहिँ यो थानका बुनाई भयो, गलैँचा बुनाई सम्बन्धी तालिमहरू वर्षमा 20-25 लाख पैसाहरू खर्च भइरहेको हुन्छ र अहिले केही सिप सिकेका व्यक्तिहरूले चाहिँ घरमै अतिरिक्त समयमा गलैँचा बुनेर केही आमदानी गर्नु भएको छ, तर त्यसलाई चाहिँ हामीले बजारमा जोड्न सकिरहेको छैन। बजारमा ल्याएर सिधै जसले उत्पादन गर्छ उहाँहरू मार्फतै बिक्री गरेर उहाँहरूले गरेको परिश्रमको जुन पैसा छ त्यो चाहिँ प्राप्त गर्न सक्नु भएको छैन, थोरै मात्रै प्राप्त गर्नु भएको छ। त्यसलाई अलिकता व्यवस्थित गर्नको लागि अझै पनि गाउँपालिकाले थप नीतिहरू बनाएर कार्यान्वयन गर्नुपर्ने अवस्था छ र हामीले नीति बनाएर त्यहाँ गाउँपालिकामा मात्रै कार्यान्वयन गरेर हुँदैन, हामीले संघीय र प्रदेश सरकारसँग पनि जोडेर त्यसलाई कसरी चाहिँ नीतिगत रूपमा त्यसलाई स्थायी रूपमा कार्यान्वयन गर्ने त भन्ने हिसाबले पनि यो विभिन्न मन्त्रालयहरूसँग छलफल पनि गर्नुपर्ने र त्यहाँबाट पनि केही कार्यक्रमहरूसँग जोड्नुपर्ने, नीतिगत रूपमा त्यसलाई स्थायित्व दिनुपर्ने अवस्थाहरू हुन्छ। त्यसै गरी गलैँचा भयो, थानका भयो, त्यसै गरी कृषि सम्बन्धी अनुदानका कुराहरू भयो, अहिले सामग्रिक कृषि खेतीका कुराहरू छन्, अहिले बाँझो जमिनमा चाहिँ बाँझो जमिनहरू छ त्यसलाई कसरी उपयोग गर्ने, त्यसमा पनि हाम्रो युवाहरू प्राविधिक रूपमा कृषि पढेको हुन सक्नुहुन्छ, पशु सेवा सम्बन्धी प्राविधिक हुन सक्नुहुन्छ, उहाँहरूलाई पनि कसरी जोड्ने भन्ने किसिमले चाहिँ आगामी दिनमा हामीले नीति बनाउँदाखेरि सोच्नुपर्ने हुन्छ। र मैले एउटा के चाहिँ सोचेको छु भने हाम्रो सुनापाती गाउँपालिका धेरै युवाहरू चाहिँ विभिन्न सेक्टरमा अध्ययन गरेर प्रमाणपत्र हातमा लिएर बस्नु भएको छ र उहाँहरू सबै विदेशमा जानको लागि आयस गर्दै गरेको अथवा भाषा सिक्दै गरेको अवस्था पनि देखिन्छ। अब मेरो उद्देश्य चाहिँ के हो भन्दाखेरि हामी किन विदेश मात्रै जाने, हामी सहर आएपछि गाउँ पनि फर्किन सिक्नुपर्छ, हामीले सिकेका ज्ञान सिप चाहिँ त्यहाँ गाउँमा गएर प्रयोग गर्न सक्यौँ र केही सिकाउन सक्यौँ भने हाम्रो तपाईँहरूभन्दा पछि आउने जेनेरेसनले पनि हाम्रो दाई दिदीहरूले यसो गर्नुभयो म पनि यसो गर्छु भन्ने किसिमको कुराहरू सिक्नुहुन्छ भन्ने चाहिँ हामीले बुझ्नुपर्छ। तपाईँ अहिले हाम्रो ट्रेन्डै के छ भन्दाखेरि एसी गरेपछि प्लस टू गर्न यहाँ आउने, प्लस टू गरेपछि आयस गर्ने अथवा भाषा सिक्ने होइन फ्याट लिइहाल्ने, त्यो मात्रै हाम्रो कल्चर बसिरहेको छ। त्यसो हुँदाखेरि चाहिँ हाम्रो गाउँ घर चाहिँ युवाविहीन र बाबुआमा मात्रै बुढाबुढी बाबुआमा मात्रै बस्ने घरमा उहाँहरूलाई अप्ठ्यारो पर्दाखेरि बिरामी पर्दाखेरि संरक्षण गर्ने पनि कोही नहुने अवस्था सिर्जना भएको छ। यहाँहरू चाहिँ सुनपातीकै एउटा स्टेक होल्डर व्यक्ति हुनु भएकोले मैले यहाँहरूलाई यो अनुभव मैले सेयर गरेँ। हाम्रो गाउँहरू साँच्चीकै युवाविहीन छ, कृषि योग्य जमिनहरू बाँझो छ र यसलाई भविष्यमा के होला भन्ने कुरा चाहिँ यहाँहरूले नै सोचेर गाउँमा पनि जानुपर्छ र हाम्रो गाउँपालिका स्थानीय सरकारले कस्तो सेवा दिएको छ, वडा स्तरमा वडा सरकारले कस्तो काम गरिरहेको छ एकचोटि त्यहाँ गएर तपाईँहरूले बुझ्ने र हाम्रो लागि के अवसर छ त भनेर पनि बुझ्ने गर्नुभयो भने त्यो अति उत्कृष्ट हुनेछ र गाउँपालिकाले पनि युवाहरूलाई नै त्यसरी प्राथमिकता दिनुपर्छ भन्ने मेरो अनुरोध छ। र यो कार्यक्रम सञ्चालन गरेर सफल बनाइदिनु भएकोमा हाम्रो शिशिर बसन्त अटो ट्रेनिङ वर्कसप एन्ड सप्लाई स्टाइललाई धन्यवाद दिन चाहन्छु र अध्यक्ष उपाध्यक्ष लगायत हाम्रो वडाध्यक्षज्यूहरू पूर्व वडाध्यक्षज्यूहरू यो कार्यक्रममा सहभागी भएर केही सल्लाह सुझाव र आफ्नो बहुमूल्य विचारहरू राखिदिनु भयो यसको लागि पनि हार्दिक धन्यवाद। विशेष गरी यहाँहरूलाई हार्दिक धेरै धेरै धन्यवाद।
0: गाउँपालिका उपाध्यक्ष गीता विष्टले सिपमूलक शिक्षा र व्यावसायिक तालिम आजको आवश्यकता रहेको बताउनुहुँदै यस्ता कार्यक्रमले युवाहरूको आत्मविश्वास र आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
5: सुनापाती गाउँपालिकाले युवा लक्षित जुन योजना बनाएर कार्यान्वयन गरेको थियो यसमा गाउँपालिकाले खुल्ला सूचना निकालेर यहाँहरूलाई यो कार्यक्रममा सहभागी हुन आह्वान गाउँपालिकाले गरेको थियो र यहाँहरूले स्वतस्फूर्त यो हाम्रो कार्यक्रमलाई चाहिँ हामी के गर्न सक्छौँ यो हाम्रो लागि पनि हो भनेर सहभागी हुनुभयो र सहभागी भए पश्चात अहिले यहाँसम्म आउँदा अब धेरैजनाले एउटा लाइसेन्स पनि लिनुभएको कुराले हामी अत्यन्त खुसी पनि भयौँ र सबै प्रक्रियामा हुनुहुन्छ यो प्रक्रियामा हुनुभयो र आफ्नो काम पूरा गर्नुभयो यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु र यो तालिममा यहाँहरूसँग रहेर यहाँहरूलाई इन्करेज गर्दै ड्राइभिङ पेसाले पनि हाम्रो जीवन सुधार्न सक्छौ यहाँबाट पनि अगाडि बढ्न सकिन्छ भनेर हरपल यहाँहरूलाई राम्रो शिक्षा दिनुहुने ट्रेनिङ सेन्टरका प्रोभाइडरज्यूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु मुख्य कुरा त सम्पूर्ण वक्ताज्यूहरूले राखिसक्नु भएको छ र हामीले गाउँपालिकाले धेरै तालिमका व्यवस्थाहरू पनि गर्दै आइरहेका छौँ र हामीले गाउँमै रहनुहुने जति पनि युवाहरू हुनुहुन्छ महिलाहरू हुनुहुन्छ अन्य जुन गाउँमा बस्ने जनसमुदायहरू हुनुहुन्छ उहाँहरूको लागि लक्षित कार्यक्रमहरू हामीले लगभग धेरैवटा कार्यक्रमहरू गरिसकेका छौँ र गाउँमा ट्रेनिङ लिने भनेको जुनसुकै तालिम आए पनि तालिम लिने भनेको चाहिँ एउटै व्यक्ति हुन्छ उसको घरमा तिन चारवटा पाँच छवटा सम्म सर्टिफिकेट हुन्छ र त्यसलाई युटिलाइज भएको अवस्था हामीले देखेका छैनौँ र आज तपाईँहरूले जसरी ट्रेनिङ लिनुभएको छ यसलाई चाहिँ अब हरेक क्षेत्रमा आफ्नो व्यक्तिगत जीवनमा हरेक क्षेत्रमा कोही विदेश जाँदै हुनुहुन्छ त्यहाँ पनि र यहीँ बसेर म यही पेसालाई म गरेर अगाडि बढाउँछु यो केही समयको लागि यो पेसा गर्छु र अर्को राम्रो पेसामा जान्छु भने पनि तपाईँहरूलाई चाहिँ राम्रो अवसर यो पेसाले दिनेछ भन्ने मैले अपेक्षा लिएको छु र यो तालिम वास्तवमा हाम्रो गाउँपालिकामा हाम्रो टोटल जनसङ्ख्या चाहिँ माइनसमा छ टोटल जनसङ्ख्या भनेको हाम्रो पछिल्लो जनगणनामा 14,000 छ तर हामी 30-32,000 हाराहारीमा हाम्रो गाउँपालिकाको जनसङ्ख्या छ त्यो माइनसमा भएको जनसङ्ख्या जुन छ त्यो भनेको चाहिँ यहाँ जो चाहिँ हाम्रो गाउँपालिकाबाट नजिक रहेको बनेपादेखि काठमाडौँ ललितपुर भक्तपुर यो ठाउँमा चाहिँ हाम्रो जनघनत्व हाम्रो बसोबास एकदमै बढी छ र त्यहाँको विकास हामीले मानवीय विकास खोज्छौँ भने त्यहाँको मानवीय विकास राम्रो होस् भन्ने हामीले चाहन्छौँ भने त्यहाँको केही कार्यक्रमहरू चाहिँ यहाँ पनि गर्नुपर्ने आवश्यकता रहेछ गर्नुपर्ने रहेछ यसले अझ ऊर्जा हुँदो रहेछ र त्यसको लगानी चाहिँ राम्रोसँग यहाँ हामीले गरेको लगानीको प्रतिफल चाहिँ यहाँ देखिँदो रहेछ भन्ने महसुस चाहिँ मलाई यो ट्रेनिङबाट भएको छ र हामीले यसै वर्ष पनि महिला दिदीबहिनीहरूको लागि लक्षित गरेर हामीले ब्युटी पार्लर तालिम पनि काठमाडौँमै राख्नुपर्छ है भनेर पनि हामीले राखेका थियौँ पछि होइन एकैपल्ट हामीले यसपालि चाहिँ ड्राइभिङलाई प्राथमिकता दिउँ भनेर हामीले यसलाई मात्र दिउँ अर्को वर्ष हामीले यो एउटा स्याम्पलिङ पनि थियो यसबाट कस्तो प्रतिफल आउँछ भन्ने पनि थियो र यो एउटा राम्रो किसिमले अगाडि बढेको हुँदा अर्को वर्ष ड्राइभिङ साथसाथै हामीले ब्युटिसियन तालिम पनि काठमाडौँमै गर्यौँ भने हाम्रा धेरै दिदीबहिनीहरू चाहिँ बेरोजगार हुनुहुन्छ उहाँहरूलाई रोजगारीको लागि हामीले बाटो देखाइदिउँ भने उहाँहरू पक्कै पनि यो काम पनि गर्नुहुने रहेछ है भन्ने महसुस भएको छ र त्यसमा पनि हाम्रो ध्यान जानेछ भन्ने कुरा म यहाँ राख्न चाहन्छु र आफ्नो समयावधिसम्म यहाँले तालिम लिनुभयो र आफूले अब लाइसेन्स लिने प्रक्रियामा यहाँहरू हुनुहुन्छ यहाँहरू सबैलाई शुभकामना दिन चाहन्छु र यो आजको अन्तिम समापन कार्यक्रममा पनि यहाँहरूको सक्रिय सहभागिताले हामी सबै खुसी भएका छौँ पुनः यहाँहरूलाई हार्दिक बधाई दिँदै यो तालिम अवधिभर यहाँहरूलाई साथ सहयोग दिनुहुने हाम्रो ट्रेनर संस्थालाई पनि म हृदयदेखि नै हार्दिक आभार प्रकट गर्दछु
0: गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले युवाहरूलाई सीप र दक्षता मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले यस्ता रोजगारमूलक तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो तालिमबाट प्राप्त सीपलाई व्यवहारमा लागू गरी स्वरोजगार तथा उद्यमशीलतामा जोडिन उहाँले प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो
6: यो समापन कार्यक्रममा भाग लिन आउनु भएका सम्पूर्ण युवा भाइ बहिनीहरूलाई सम्पूर्णलाई सुनपति गाउँपालिकाको तर्फबाट मेरो तर्फबाट नमस्कार तपाईँहरूलाई यो टाइम पनि लामो भयो हामीले चाहिँ आधा घण्टामा सिद्ध्याउने भनेको तर यो समय कुर्ने चाहिँ फेरि कोही 7 बजी आउने कोही 8 बजी आउँदाखेरि अलिक टाइम बढी भयो तपाईँहरूले अलिकति कहाँ जानुपर्ने होला के होला त्यो अधुरो पनि भइसकेको छ हामीले थाहा छ र भए पनि यहाँ सबै कुरा आइसकेको छ बोलिसकेको छ मैले धेरै कुरा बोल्नु पर्ने कुरा पनि छैन र सर्वप्रथम त तपाईहरु जुन म शिक्षित छु भनेर जुन भाग लिनुभयो भाग लिएर तपाईहरुले यहाँसम्म कहिले लाइसेन्स लिसके त कहिले लिनु बाँकी छ यहाँ तपाईहरु सबैलाई किरपति गाउँपालिकाको तर्फबाट मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु र एउटा कुरा हामीले तपाईहरुले एउटा चुनपति गाउँपालिकाको जनप्रतिनिधिहरुलाई एउटा अमूल्य मत दिएर हामीलाई निर्वाचित गराउनु भयो त्यस पश्चात हामीले धेरै कुराहरू चुनावको बेलामा बोलेको थियो त्यो बोलेको कुराहरू पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुराहरू हामीलाई थियो त्यहाँभित्र शिक्षा थियो स्वास्थ्य थियो एउटा स्वरोजगारको कुरा थियो र पर्यटनको कुरा थियो कृषिको कुरा थियो बाटोको कुरा थियो खाने पानीको कुराहरू थियो त्यसले गर्दाखेरि सर्वप्रथम त हामीले हाम्रो कार्यकालमा यो स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ भनेर स्वास्थ्यतिर हामी अगाडि बढ्यौँ मानिसको जीवनमा एउटा मानवतालाई नभई नहुने स्वास्थ्यलाई त्यति स्वास्थ्यलाई अलिकति ध्यान दिनु पर्दाखेरि हामीले हस्पिटल बनाएर त्यहाँको मानिसहरू चाहिँ एउटा चाहिँ काठमाडौँ जान नसकोस् साधारण उपचार त्यहाँ पाओस् भन्ने कुरा हिसाबले धेरै बजेटहरू हामीले त्यतातिर पनि लगानी गर्यो त्यो सँगसँगै चुनावपतिको शिक्षा स्वास्थ्य र शिक्षा भन्ने कुरा एउटा अलिक महत्वपूर्ण विषय भएको हुनाले शिक्षालाई पनि हामीले यो शिक्षकहरूको तलब बाहेक पनि हामीले वार्षिक रूपमा यो चुनावपतिको शिक्षालाई उठाउनको लागि हिजोकै पाराले हिजोकै हिसाबले पढाएर त्यहाँको शिक्षाले त्यहाँको विद्यार्थी भाइ बहिनीहरूको भविष्य के हुन्छ र त्यो भविष्यलाई उज्जवल बनाउनको लागि चाहिँ शिक्षालाई उठाउनु पर्छ जबदेखि नै उठाउनु पर्छ भनेर चाहिँ हामीले वार्षिक रूपमा 2-3 करोड रुपियाँ त्यहाँ पनि छुटाउनु परेको छ त्यो सँगसँग बाटोको कुरा भयो त्यो सँगसँग पर्यटनको कुरा भयो कृषिको कुरा गर्दाखेरि हाम्रो लक्ष्य भनेको अब उत्पादनतिर जानुपर्छ हाम्रो सुरक्षा उत्पादनमा जानुपर्छ उत्पादनमा जाँदाखेरि तपाईँको कुनलाई प्राथमिकता दिने भन्ने कुरा है त्यसले गर्दाखेरि हामीले उत्पादनलाई दिँदाखेरि थाङ्गा र गलैँचालाई हामीले एउटा सिकाउनु पर्छ थाङ्गा गलैँचाबाट चाहिँ तुरन्तै लाभ लिन सकिन्छ त्यो लाभ सिकाउने मात्रै होइन कि सुरपतिको आर्थिक रूपले पनि उन्नतिको हिसाब किताबले पनि भोलि सुनपति समृद्धि बनाउनको लागि पनि यो काम हामीले गर्नुपर्छ भनेर हामीले अगाडि बढ्यौँ धेरै युवा युवतीहरू तपाईँको कोही काठमाडौँमा सिक्या छ भने हामी सुनपतिमै बस्ने युवा भाइ बहिनीहरूलाई चाहिँ थाङ्गा तालिम दिएर म हिजो चाहिँ थाङ्गा तालिममा जाँदाखेरि पहिलो त के थियो थाङ्गा तालिम त तामाङहरूले मात्रै लेख्छ तामाङले पनि होइन तामाङ पनि लामाले मात्रै लेख्छ भन्ने कुरो हिजो चाहिँ देहानमा तालिममा गएको सबै क्षेत्री बाहुन सबै तामाङ त एक दुईजना मात्रै रहेछ मलाई यति खुसी लाग्यो कि अनि म रुपाकोटमा तालिम छु रुपाकोट विद्यालयमा त्यहाँ 11-12 पढ्ने भाइ बहिनीहरू सबै मानन्द पहिलो के थियो भने गलाइन्छ चाहिँ केटी मान्छेले बुझ्ने थाङ्गा चाहिँ केटाले मात्रै लेख्ने भन्ने कुरो थियो कि अहिले एउटा कुरो के भने थाङ्गा गलाइन्छ केटी मान्छेले पनि लेखेर अहिले थाङ्गाको कुरो गर्ने हो भने 3 महिनादेखि 6 महिना त्यसको धेरै खालको चाहिँ बुट्टाहरू हुन्छ महँगो स्टेपमा सिक्ने कि अलिक सस्तो खालको सिक्ने अहिले 1 महिना मात्रै सस्तो खालको थाङ्गा लेख्ने हो भने तपाईँ 1 महिना मात्रै ट्रेनिङ दिनेले यहाँ काठमाडौँमा आएर 15-20 हजार कमाउन सकिन्छ जतिखेर काम गरे पनि भयो बेलुका काम गरे पनि भयो बिहान काम गरे पनि भयो म आज काम गरिदिनु भने पनि भयो र गलैँचो कुरो गर्ने हो भने हामीले गाउँमा बस्ने बेरोजगारीहरूलाई काम छैन भने तालिम दिने अनि ताम दिएको छ हामीले घर घरमा मकैको बेलामा मकै खेती गर्नु धानको बेलामा धानको खेती गर्नु गुङ्गुर पाल्नु खसी पाल्नु अब कुखुरा पाल्नु तर फुर्सदको मात्रै समयमा बुन्दाखेरि पनि त तपाईँको बर्खाको बेलामा नबुने पनि हिउँदो मात्रै बुने भने दिनको 1000 रुपियाँ कम्तीमा पनि कमाउन सकिन्छ दुईजनाले कमायो भनेदेखि त 2000 बच्छ त्यसले गर्दाखेरि पनि त्यो कमाउने मात्रै कुरो होइन त्यहाँ थाङ्गा र गलैँचा उत्पादन गर्ने त्यो उत्पादनलाई चाहिँ हामीले अहिले त ठेकदार मार्फतबाट जाँदाखेरि उहाँले 1000 मात्रै कमाउन सक्नुहुन्छ भोलि हामी यसुनपति गाउँपालिकाले चाहिँ बाहिर देशहरूमा एक्सपोर्ट गर्यो भने उहाँले 1000 कमाउने 2000 कमाउन सकिन्छ हामी सुनपति गाउँपालिकाले पनि आर्थिक हिसाब किताबले हामीले समृद्धि बाटोमा जान सकिन्छ त्यो उद्देश्यले हामीले नै यो के तपाईँको यो चाहिँ अहिले सुनपतिमै पसल खोलेर सोरुम खोलेर एक्सपोर्ट गर्न सकिन्छ अनलाइनबाट व्यवहार गर्न सकिन्छ त्यसले गर्दाखेरि चाहिँ हामी त्यसरी लागेछ त्यो मात्रै नभएर अहिले के रहेछ भनेदेखि यहाँ मैले राम चौडालाई हिल चाहिँ पहिल्यै भनेको थियो त्यतिखेर हामीसँग बजेट थिएन अनि फेरि यसपालि चाहिँ त उहाँले फेरि वास्तै गर्नु भएन चुरो लाएर बस्नुभयो त्यसो मैले रामजी कहाँ हुनुहुन्छ भनेको म यतै छु दाई भने ल यसपालि चाहिँ डाइभिङ तालिम सिकाउनु पर्यो हाम्रो चुनपतिको युवा भाइ बहिनीहरूलाई भनिसकेपछि सल्लाह गरेर हामीले त एउटा अहिले डाइभिङ मात्रै होइन कि ब्युटी पार्लरको पनि ठुलो छ निको मान्छेहरूले तपाईँको महिनाको तपाईँ 50-60 हजार आफै राख्यो भने 1-1.5 लाख कमाउने पनि छ विदेशमा गए पनि त्यति छ त्यसले गर्दाखेरि हामी अब सुनपति गाउँपालिकाको कुरा कृषिको कुरा गर्दाखेरि हामी अहिले चाहिँ कफीको कुरा गर्ने हो भने 800-1200 सम्मको रेन्जमा कफी खेती गर्यो भनेदेखि त अहिले जापानमा मार्केट 1 करोड पनि बराबर वर्षको 1 लाख कमाउँदो रहेछ त्यो तिर पनि हामीले सोचिहाल्छ यसपालि बजेट छुट्याउने त्यसैले गर्दाखेरि तपाईँहरूको सल्लाह तपाईँहरूको सुझाव जुन हामीले गर्नुपर्ने कामहरू यो मात्रै होइन कति कतिपय मान्छेले कम्प्युटर सिक्नु पर्नेछ त्यसको लागि चाहिँ एउटा कुरो के छ भने यसपालिको बजेटमा हामी युवा लक्षित कार्यक्रमहरू हामी ल्याउँछौँ त्यसले गर्दाखेरि तपाईँहरू जस्तो युवाहरू अलिकति धेरै बेरोजगार नहोस् हामी सिप भन्ने कुरा सम्पत्ति हुँदो रहेछ अहिले तपाईँहरूको गाडीको आवश्यकता छैन होला भोलि कुनै बेला आवश्यकता हुनुहुन्छ त्यतिखेर सिक्ने टाइम पनि फुर्सद पनि पाउँदैन
1: आदरणीय श्रोता मित्र यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका पाँचवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ
0: यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला आफ्ना विचार अनि सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 048-45-132 पनि सम्पर्क गर्न सक्नुहुन्छ तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ हामी सधैँभरि तपाईँको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ
1: हवस् त आजका लागि कार्यक्रमको समय सकियो धन्यवाद तपाईँलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्नु भएकोमा अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अङ्कमा हाम्रो फेरि भेट हुनेछ आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु नमस्कार शुभ सन्ध्या

0: हजुरको रेडियो 102.1 मेगा
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 0445401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0445401043, 9863023422।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
6: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
6: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447524013।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रममा हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार र रेडियो एनर्जीमा हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्रेणी उपानीसँग विपद व्यवस्थापन, पूर्व तयारी र विविध विषयमा रहेर कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: मेयर साहब, यहाँलाई स्वागत छ रेडियो कार्यक्रममा हाम्रो रामेछापमा।
3: धन्यवाद।
2: हजुर रामेछाप नगरपालिकाको नगर प्रमुख हुनुहुन्छ मेयर साहब। आजभोलि हजुरहरू केमा व्यस्त हुनुहुन्छ, कस्ता खालका कामहरू भइरहेका छन् नगरपालिकामा?
3: पहिलो कुरो त रामेछाप नगरपालिकामा धेरै किसिमको काम भइरहेछन्। खानेपानीको काम भएको छ, अनि तपाईँको सड़कको काम भएको छ, सिंचाईका कामहरू सुचारू भइरहेछन्।
2: हजुर,
3: अन्य कुराहरूमा विपद व्यवस्थापनका पनि कुराहरू अगाडि बढ़िरहेछन्। जस्तै अब यो हाम्रो विपदको चाहिँ यो रातातार आग लागेको पनि प्रोसेस अगाडि बढ़ाएको छ। अनि तपाईँको यो म आउनुभन्दा अगाडि नै यो हृदय छाप वडा नम्बर 7 को हृदय छापको पनि भएको छ। नगरपालिकाले गर्नुपर्ने काम गरिसकेका छ, तर त्यही काम समग्र प्रदेशबाट भएको छैन। त्यसमा अझ दुःख लाग्दो कुराहरू चाहिँ अगाडि यसैमा मलाई चित्त देखिरहेको छ।
2: हजुर, अब फेरि पनि अब विपदको चाहिँ के न के तयारी गर्ने बेला आयो। अब यो चैत वैशाख भने यहाँ त विशेष गरी खडेरीको महिना, यो बेलामा घटनाहरू अत्याधिक धेरै हुन्छन्। नगरपालिकाले विगतको वर्षहरूमा पनि ठूलो खालको क्षति बिहोरेको छ, धेरै बस्तीहरू चाहिँ आगलागीमा परेर चाहिँ नष्ट भयो। त्यस्तो नहोस् भन्नका लागि चाहिँ यो वर्ष कस्तो खालको कामहरू भए?
3: हामीले गत वर्ष चाहिँ 94 वडामा विपद व्यवस्थापन, आगलागीको, डडेलोको समस्याको बारेमा जिल्ला वन कार्यालय र रामेछाप नगरपालिकाको साझेदारीमा जनचेतना फैलाउने काम अगाडि बढायौँ। यो पटक पनि गर्नु पर्यो भन्ने कुराकानी भइरहेछ, साँच्चै नै अब थालनी होला। र एउटा कुरो त्यो छ भने अर्को कुरो के छ भने पहिले जनतालाई पनि अलिक सचेत हुनुपर्ने आवश्यकता मैले देखेको छु। विपद भनेको त्यसै आउने होइन, थाहा पाएर आउँदैन, अप्रजट हुने कुरा हो। चाहे आगलाई डढेलो लाग्यो भने पनि त्यसलाई हामीले सहजीकरण गर्ने, बस्तीमा चाहिँ अलिकति तलबसम्म डढेलाको काम कम गर्ने भन्ने सवालमा हामी जनचेतना फैलाउने काम गर्दैछौँ भने, र अर्को कुरो बाढी पीड़ित आउने कुरामा पनि हामीले विपदका पूर्व तयारीका सामग्रीहरू केही न केही जगडा राखेका छौँ। त्यही तिरपालहरू अलिअलि छ, बाँकी कुरो त खास केही छैन। अब हामीले यो विपद व्यवस्थापनको चाहिँ अब जिल्ला प्रशासन देखि लिएर हामी सबैले तयारीमै छौँ जस्तो लाग्छ मलाई। तर यसलाई पर्याप्त मात्रामा सामान नपुगे हुनसक्छ, त्यसलाई पुर्याउने कोसिसमा नेपाल रेडियो सोसाइटी, रामेछाप नगरपालिका, जिल्ला प्रशासन कार्यालय सबैको सहजीकरण र समन्वयमा र विपद सरकार राख्ने लाइन एजेन्सीहरूसँग पनि हामीले सहकार्य गरेर अगाडि बढ्ने हामीले जबरपुर भएको छ।
2: हजुर, अब गत वर्ष र त्योभन्दा अघिल्ला वर्षहरूमा चाहिँ जे जति क्षति भयो, क्षति भएर चाहिँ घरबार विहीन भएका जो पीड़ितहरू छन् उनीहरू अझै पनि उनीहरू पुनर्स्थापना हुन सकेका अवस्था छैन, अझै पनि उनीहरूले चाहिँ घर पुनर्निर्माण उनीहरूको भएको अवस्था छैन। अब यो चाहिँ किन ढिलाइ भयो र कहिलेसम्ममा चाहिँ उहाँहरूको पुनर्निर्माणको काम सम्पन्न भएर चाहिँ उहाँहरू पहिलाकै अवस्थामा फर्किनुहुन्छ होला?
3: सुन न, यो गत वर्षको कुराहरूबाट जस्तै ल्याङल्याङको हामीले प्रत्येक घरमा 15,000 घरले जस्ता व्यवस्था गर भनेर आवासको व्यवस्था अलिअलि गरेका थियौँ। जस्तै अब हृदय छापको पनि यो अघि नै मैले भनिसकेँ के भने भन्नुहुन्छ भने नगरपालिकाले गर्नुपर्ने कुरो जम्मै गरो यो कार्यविधि छ 50% संघबाट गर्ने 35% उसबाट प्रदेशबाट गर्ने यो विभिन्न किसिमका यो कार्यविधिहरू छन् यी कार्यविधि अनुसारले नगरपालिकाले गर्नुपर्ने दायित्व गरिसकेको छ तर संघले गर्नुपर्ने भूमिकामा चाहिँ कमजोर देखिएको छ यसलाई हामी पनि तायता गरिरहेको छौँ विद्युत घेर विपद प्राधिकरणमा काठमाडौँमा गरेर तायता गरे सारा गुरु गरिरहेको छौँ मैले अब यसलाई अगाडि प्रशासनले फेरि पनि के भएको छ बुझेर अगाडि बढाउने जमर्कमा छौँ हामी
2: हजुर अब यो आगलागीको घटनाहरू हुन नदिनको लागि विशेष गरी डिभिजन वन कार्यालयसँग चाहिँ स्थानीय सरकारको समन्वय र सहकार्य चाहिँ के कसरी अगाडि बढिरहेको
3: अब छ बढिरहेको छ हामीले पहिलो कुरो त विपदमा चाहिँ डिभिजन वन कार्यालयको र नगरपालिकाको के हो भन्नु छ भने जनचेतनालाई अभिमुखीकरण गर्ने हो जनचेतना फैलाउने हो त्यसकारण त्यो कार्यमा हामीले हरेक तह र वन महासंघसँग पनि नगर स्तरीय वन महासंघलाई पनि राखेर छलफल गरेका छौँ जिल्ला वन कार्यालय नगरपालिका सबै बसेर छलफल गरेर यसलाई प्रक्रियामा अगाडि बढाउँदैछौँ हामी
2: जोखिम त धेरै समय
3: जोखिम त अब यो डडेलोको कुरो के हो भन्दाखेरि पहिलेको तुलनामा र अहिलेको तुलनामा गाउँमा बस्ती छैन जंगल पहिले घाँस काट
2: थिए
3: जंगलमा त्यो डडेलो लाग्दा नि कम हुन्थ्यो अहिले घाँस काट्ने कोही छैन जंगल ठूलो छ त्यसलाई गोडमेल गर्ने व्यवस्थापन छैन त्यसैले पनि अलिकति समस्या बनाएको हो
2: हजुर अब यो साङ्गोटार सेलेघाट सड़क खण्डको काम बल्ल चाहिँ अब अगाडि बढेको अवस्था छ रामेछाप बजारमा काम भइरहेछ विशेष गरी काम छिटो सम्पन्न गर्नको लागि चाहिँ स्थानीय सरकारको हिसाबले रामेछाप नगरपालिकाले के कसरी समन्वय गरिराखेका छ र निर्माण कम्पनीलाई चाहिँ यहाँहरूले कस्तो खालको निर्देशनहरू दिइराख्नु भएको अवस्था छ
3: अब हामीले यो रामेछाप साङ्गोटार यो सेलेघाट सड़क खण्डको पहिलो कुरो त म मेयर भएर आइसकेपछि मलाई मुआवजाको पैसा नेपाल सरकारसँग घर बचाउँदा अर्थ मन्त्रालय आवास र भौतिक पूर्वाधार मन्त्रालय विभाग सबैतिर कुद्दा कुद्दै 18 करोड रुपियाँ निकास भइरहेछ यसबाट अहिले क्षतिपूर्तिको व्यवस्थापन भइसकेको छ अब कतिपय लिन आएको छैनन् कतिपयले मुद्दा हालेका छन् त्यसलाई पनि सहजीकरण गर्दै अगाडि बढ्ने जमर्को गरिरहेको छ एक भने ठेकदारलेलाई हामीले गर्नुपर्ने नगरपालिकाबाट गर्नुपर्ने भूमिका र दायित्वमा कुनै कमजोरी भएको छैन र यो बाटो चाँडो सक भनेर पटक पटक हामीले नगरपालिकामै मिटिङ राख्यौँ सहजीकरण गर्यौँ के गर्दाखेरि उचित हुन्छ भन्नुहोस् त्यही गरिदिइरहेछौँ अब त्यो त्यस कारणले यसलाई हाम्रो नगरपालिकाको तर्फबाट यसलाई अब कमजोरी छैन अब ठेकेदारको तर्फबाट के कमी कमजोरी भएको छन् अब उहाँहरूले चाँडै काम थाल्नुहोस् भन्ने हाम्रो शुभकामना छ र अर्को कुरो के छ भने यो रानीवन यो साउटर के अरे यो सालदेखि पत्रपट्टिको जंगल एउटा बाँकी छ र साउटरमा अलिकति जंगल बाँकी छ त्यसलाई पनि यथोचित तरिकाबाट अगाडि बढोस् भन्ने हाम्रो कामना छ
2: यहाँहरूले समन्वय र सहकार्य गर्ने कामहरू त गरिरहनु भएको छ
3: हामी त कुनै कमजोरी छैन कुनै कमी छैन हामी
2: कामको अवस्था चाहिँ कस्तो छ
3: कामको अवस्था देखिरहनु भएको छ नि पत्रकार महोदयले पनि थाहा छ कामको अवस्था कछुवाको गतिमा छ अनि यसलाई अलिकति दौडको गतिमा लानु पनि लान सकिरहेको छैन के कमजोरी हो क्षेत्रले नै व्यवस्थापन गर्नुपर्ने होला त्यसैले काम चाहिँ अलिअलि सुरुवात भएको छ यसलाई अलिक तीव्र रूपमा अगाडि बढाउने हामीले जमर्को गरिरहेको छ र हामीले क्षेत्रलाई घर खोजिरहेको छौँ
2: हजुर यो निर्धारित मितिमै काम सम्पन्न होला फेरि म्याथ थप हुन्छ होला
3: यो निर्धारणमा चाहिँ काम होला जस्तो किनभने नि अब तपाईँको 2 महिना बाँकी छ
2: हजुर
3: असार लागेपछि बर्खा लागेको अब यो बैशाख र जेठ बाँकी छ जेठमा पनि अब मान्छेहरू लेबर कुल्ली पाउन गाह्रो हुन्छ मकै गोड्नेदेखि लिएर सारा कुरो समस्या होला मान्छेहरूको त्यस कारणले यसलाई अझ तीव्र गतिले अगाडि बढोस् भन्ने हाम्रो कामना हो र ठेकेदारलाई पनि हाम्रो सुझाव त्यही हो
2: हजुर निवर साहब अब अलिकति नगरपालिकाको विकासको कुराकानी गरौँ न देखिने कामहरू त केही पनि भएन भन्ने बाक्लो गुनासो छ त्यो हजुरहरूले पनि फेस गरिरहनु भएको छ हरेक कार्यक्रमहरूमा चाहिँ प्रश्नहरू पनि उठ्ने गरेका छ सार्वजनिक सुनवाई लगायत विभिन्न कार्यक्रमहरूमा देखिने कामहरू नगरपालिकामा केही भएन देखिने काम नभएकै हो त नगरपालिकामा
3: अब यो हेर्ने काम त पत्रकारको पनि हो हाम्रो मात्रै होइन
2: हजुर
3: रामेछापमा म आउनुभन्दा अगाडि जम्मा 1 किलोमिटर रामेछाप नगरपालिका तर्फबाट पिच गरेको थियो त्यो पनि हिले पानी भालुखुङको खण्डमा
2: हो
3: अब अहिले म हामी आइकन हिले पानी भालुखोपदेखि तल उखरिनी जाने बाटो करिब 1400 मिटर कालो पत्री भएको छ
2: हजुर.
3: अब तपाईँको हिले पानीदेखि 5 किलोमिटर च्यासकोसम्म कालो पत्री भएको छ. अब यसपालि 3 किलोमिटर तल तपाईँको रामपुर घाट के अरे रामपुर चाहिँ ओडा कार्यालयसम्म पिछाउँदैछ, स्वास्थ्य चौकीसम्म पिछाउँदैछ,
2: काम भइरहेछ,
3: काम भइरहेछ. र च्याखुदेखि तपाईँको कोलन्जर जनता माडीसम्म पिच हुने लाइन अगाडि बढिरहेछ. भइरहेछ त सुरु
2: चलिरहेछ.
3: र अर्को 3 करोडको काम सडक यो शहरी पूर्वाधार विकास शाखा भवन डिभिजन कार्यालय टेन्डर गरेर यो भोलिदेखि गर्छु भन्थ्यो. म हिजो पनि सहायता गरेर गएको थिएँ. त्यो पनि अगाडि बढिरहेछ.
2: त्यो चाहिँ कहाँ पुग्ने हो?
3: कोलन्जर घाट त होइन, यसपालि जनता माडी 4 गरेसम्म पुग्छ. अब अर्को कुरो खानेपानीको कुरा गर्नुहुन्छ भने हामीले चोक खोलाको खानेपानी यो वर्ष सम्पन्न हुने लाइनमा छ. यो आर्थिक वर्ष होइन, अर्को आर्थिक वर्षमा सम्पन्न हुन्छ. त्यस्तै रामेश्वर बजारको लागि पनि हामीले खानेपानीको व्यवस्थापनको लागि भनेर निर्णय गरेर पठाएको छौँ. त्यो पनि बजेटमा व्यवस्थापन होला. र अर्को कुरो तपाईँको चार घर के अरे यो रामपुरमा रामपुर ओखरिनी र तपाईँको सुकाझुरको साबिकको 3 नम्बर 4 नम्बर 2 नम्बरलाई पनि खानेपानीको व्यवस्थाको लागि हामीले खानेपानी विभागदेखि लिएर मन्त्रालयले 3 करोड रुपियाँ यसरी विनियोजन गरेको थियो. यो जेएनजी आन्दोलनको कारणले त्यो पैसा रोकियो र यो वर्ष चाहिँ 50 करोडकै हामीले माग गरेका छौँ. त्यसलाई 50 करोड लाग्ने रहेछ. त्यो पनि आउने लाइनमा छ. र दोस्रो कुरो राम के अरे हिमगंगाको खानेपानी योजना पनि सम्पन्न हुने अब चरणमा छ. र त्यसपछि अर्को तपाईँको हामीले कृषिमा पनि भैँसी पालन भैँसीको लागि हामीले अनुदानको व्यवस्था गरेर करिब करिब यो रामेछाप नगरपालिकामा 70-78 भैँसी हामीले खरिद गरेर रामेछाप दुध डेयरी व्यवस्थापन भइरहेछ.
2: भैँसी पाल्ने भैँसीहरू एकदम
3: बढिरहेछन्. अब दोस्रो कुरो राम के अरे हिमगंगाको खानेपानी योजना पनि सम्पन्न हुने अब चरणमा छ. र त्यसपछि अर्को तपाईँको हामीले कृषिमा पनि भैँसी पालन भैँसी

0: पर्ने स्वास्थ्यका उपचारका सामग्रीहरू अब साउटारलाई प्रदेश अस्पतालको रूपमा एक निर्वाचन क्षेत्र एक प्रदेश एक निर्वाचन क्षेत्रको लागि साउटरलाई हामीले फोकल गरेर स्वास्थ्य उपचारको भवन र सामान जम्मै भइसकेका छ। त्यस कारणले शहरी स्वास्थ्य केन्द्रबाट उख्रेनीमा बनाउँदैछौँ हामी एउटा एउटा बाजेखर्गमा टेन्डर भएको छ, एउटा अर्को तपाईँको वडा नम्बर 3 थाक्लेमा टेन्डर भएको छ, अब यो टेन्डरको प्रक्रिया अगाडि बढिसकेका छ। त्यस कारणले यिनी जस्तै रामेछाप हाट बजारमा पनि टेन्डर स्वीकृति भइसकेका छ व्यवस्थापनको लागि रामेछाप र साउटराहरूको लागि 35 लाख रुपियाँ छुट्या छ, हामीले 15 लाख र बाँकी सङ्घबाट पनि हामीले मागेका छ, निरन्तरता दिने हाम्रो कार्यक्रम छ। त्यस कारणले देखिने काम भनेको के हुँदो रहेछ भने विकास भनेको जादुको छडी होइन, विकास भनेको तपाईँको राजनीति एउटा सम्झौताले आमूल परिवर्तन हुँदो रहेछ। तपाईँले देखिहाल्नुभयो भदौ 24 गतेको 23-24 आन्दोलनले जेन्जाललाई अहिले एउटा निर्णय एउटा सम्झौताले आमूल परिवर्तन भएको छ मुलुकमा। त्यस्तै राजनीतिमा त त्यस्तो हुँदैन, एउटा योजना सञ्चालन गर्न लागि धेरै किसिमका चरण पार गरेर लानुपर्छ, डिजाइन इस्टिमेटदेखि लिएर सारा कुरा गरेर त्यहाँको मान्छेको जनचाहना अनुसारको योजना छान्नुपर्छ। त्यो छान्दाखेरि हामीले गर्नुपर्ने कुराहरू गरिराखेका छौँ, खानेपानीका कुरा त्यत्तिकै छ, सिँचाइका कुरा पनि हामीले साउटारमा गरिरहेछौँ, तपाईँको देउरालीमा गरेका छौँ, सिँचाइका कुलाहरूको निर्माणका लागि 2-3 गरिरहेछौँ। त्यस्तै तपाईँको यो रामेछापको अन्य ठाउँमा पनि सम्भावित भएका ठाउँमा सिँचाइको कुराहरू भइरहेछ, वृत्तटारमा तपाईँको 3 करोडको सिँचाइ सम्पन्न भइरहेछ, त्यहाँकै मान्छेले अलिकति चासो नराखेको हो कि भन्ने पनि सोच भइरहेछ। हामीलाई 2 पुलका लागि प्रोसेस अगाडि बढाएको छ, एउटा वीरताटार एउटा हर्दिनीको पुलको लागि पनि यो डिबिआरको लागि प्रोसेस अगाडि बढिरहेछ। त्यस कारणले विकास भन्ने कुरो चाहिँ हामीले सोचे यस्तो हुँदैनछ, त्यस कारणले यसलाई अलिकति डिटेलमा जाँदाखेरि एउटा कार्यकालले पुरा नहुँदैछ, 10 वर्ष चाहिँ एउटा मान्छे चाहिँ हुनुपर्ने रहेछ जस्तो मलाई लाग्छ। इभेन्स भोलिका दिनमा को होला यहाँको थाहा छैन, र विकास निर्माण भन्ने कुरो चाहिँ बहुत कठिन चिज हो र यसलाई धेरै कुराहरू गर्नुपर्ने छ, धेरै विद्यालयहरू छन्, विद्यालय मर्ज गर्नुपर्ने अवस्था छ, त्यसो भए यसलाई विकासको गतिलाई दिन सक्दै मान्छेको इच्छा धेरै छ, चाहना धेरै छ, तर स्रोत र साधन थोरै छ, त्यही अनुसारले हामीले विकास निर्माण गर्दै गएका छौँ।
1: जनअपेक्षा अनुसार कामहरू चाहिँ कतिको भएको छ मेयर साहब? ठ्याक्कै नागरिकले चाहे अनुसार, नागरिकले भने अनुसार र नागरिकले महसुस गर्ने खालका योजनाहरू चाहिँ कतिको सञ्चालन भएका छन्?
0: राजन त अब तपाईँको अब कृषिकै कुरा गर्नुहुन्छ भने
1: हजुर
0: 5 त तपाईँको उख्रिने गाईटारतिर कृषि चिसान केन्द्र हामीले निर्माण गरिसकेका छौँ, रामेछाप नगरपालिकाको र प्रधानमन्त्री आधुनिकरणको सहजीकरणमा अहिले त्यहाँ भइरहेछ काम, त्यो चिसान केन्द्रबाट जुन्दा राख्ने काम भइरहेछ। र अब अर्को कुरो के छ भने यही साउटरसेले घाट सडकलाई पनि त हामीले तीव्रता अगाडि बढाइराखेका छौँ, नबढाए होइन। पहिलो कुरो विकास निर्माणको मेरुदण्डको रूपमा चाहिने भनेको
1: सडक हो,
0: त्यसपछि शिक्षा हो, त्यसपछि स्वास्थ्य हो, त्यसपछि तपाईँको अन्य पूर्वाधारहरूका कुराहरू आउँछन्। त्यस कारण यसलाई हामी प्रयत्न गरिरहेछौँ, समय सापेक्षित बनाउने हामीले चेष्टा गरिरहेछौँ, यो अगाडि बढिरहेछ काम। मलाई जहाँसम्म लाग्छ साथीहरूले भने अनुसार सबै कुरो गर्नु त सकिँदैन, तापनि स्रोत र साधनले भएसम्म प्रक्रिया अगाडि बढिरहेछ।
1: हजुर, अब स्थानीय सरकार प्रमुख भएर काम गर्न चाहिँ कतिको गाह्रो रहेछ, ठ्याक्कै हजुरको अनुभव अलिकति सुनाइदिनु न।
0: मेरो अनुभवमा स्थानीय सरकारमा पहिलो कुरो त जनताको प्रत्यक्ष छुने बोल्ने चलाउने सरकार भनेको स्थानीय सरकार हो, संघीय सरकारको पहुँच पुग्दैन जनताको, प्रदेशमा पनि पहुँच पुग्दैन। त्यस कारणले हामी प्रति मान्छेको आशा र इच्छा धेरै छ, तर त्यो पूरा गर्नलाई स्रोत र साधन कम छ, त्यो कम भावनाले हामीले जनताको इच्छा पूरा गर्न सकेका छैनौँ, पूरा गर्ने प्रयत्नमा लागेको छ, प्रयास गरिराखेका छौँ।
1: समस्याहरू चाहिँ कस्तो हुँदो रहेछन्, कस्तो खालको समस्याहरू बढी?
0: अब यहाँ एउटा कुरो समस्या चाहिँ के रहेछ भने व्यक्तिवादी प्रवृत्ति बढी हामी छ,
1: हजुर,
0: कसैको घर उडायो भनेदेखि नियम नीति नियम त एउटै हुन्छ नि, कसैलाई जस्ता चाहिएछ, कसैलाई धान गर्ने घर चाहिएछ होइन, कसैलाई के को आवश्यकता छ, त्यस कारणले त्यसरी आवश्यकता पूरा गर्न सकिँदैन, न्यूनतम हामीले गर्नुपर्ने सहायता गरिराखेका छौँ। तर कतिपय यहाँ समस्या के रहेछ भन्छ भने खानेपानीका पाइप र विद्यालय के अरे यो दैनिक जनतालाई चाहिने जस्ता पाताको बढी माग छ, बढी इच्छा छ, र त्यो पूरा गर्नलाई बहुत गाह्रो छ
1: भनेको व्यक्तिगत इच्छा चाहनाहरू बढी
0: आएछ। त्यस कारण

0: अहिलेसम्म सामूहिकको रूपमा हामीले लिएका छौँ, यसलाई कसरी अगाडि बढाउने भन्ने कुरो पनि भइरहेछ। यो भवन निर्माण के अरे सम्बन्धी एउटा विपन्न भवन निर्माण मतलब एउटा कार्यविधि छ, त्यो कार्यविधि अनुसार अगाडि चल्नको लागि हामीले विपन्नता कसलाई भन्ने नै हामीले छुट्याउन सकेनौँ। यस्तै सरकारको एउटा समस्या र चुनौती त्यहाँ छ। विपन्न भनेर सम्पन्न मान्छे देखा त आफ्नो आँखाले, तर ऊ विपन्न म विपन्न भन्न आँखी चल त गरिब छ भन्न त मैले भएन। हो दिनुपर्ने सुविधा त सबैलाई समान हैसियत दिनुपर्छ भन्ने कुरो चाहिँ हुँदो रहेछ।
1: हजुर, अनि जनगुनासोहरू चाहिँ कस्तो खालको आउँदो रहेछन् मेरो साहब? विशेष गरी कस्तो खालको गुनासोहरू बढी मात्रामा तपाईँ आउने?
0: गुनासो भनेको व्यक्तिगत समस्या नै हो, मान्छेहरूको धेरैभन्दा धेरै व्यक्तिगत समस्या हो, अरू त खास त्यस्तै।
1: फेरि अहिले पछिल्लो समयमा त सानो सानो काम पनि स्थानीय सरकारले गरिदिनुपर्छ भन्ने खालको चाहिँ कस्तो खालको
0: त्यो छ, त्यसैले त समस्या बनाएको छ त। साना साना कुराहरू पनि स्थानीय सरकारले गर्दै हुन्थ्यो भन्ने चाहना चाहिँ हुँदो रहेछ मान्छेको, तर त्यो अलिकति बुझाइमा कमजोर हो, शिक्षाको कमी हो।
1: हजुर, अब 2084 पनि आउँदैछ, विशेष गरी 84 तपाईँको केही लक्ष्य छ त? म त यो 2084
0: लक्ष्य भनेको फेरि तपाईँले एउटा खोज्नु भएको कुरो, मेयर चुनाव लड्नुहुन्छ कि होला, त्यो समय र परिस्थिति र व्यवहारले कस्तो ठाउँ बनाउँछ। मैले लड्दिनँ भनेर नै लड्नुपर्ने परिस्थिति भने लड्नु पर्ला, होइन म लड्छु भनेर पनि टिकट नदेला, त्यो पार्टीले गर्ने निर्णय हो। त्यसमा एक छ भने अर्को रूपमा चुनाव लड्ने मानसिकता चाहिँ मेरो छैन। मैले पार्टीले जबरजस्ती गरेर निर्णय गर भने त म भन्न सक्दिनँ, मलाई यो चाहना चाहिँ छैन।
1: हजुर, तपाईँ अहिले यो स्थानीय सरकारको प्रमुख भएर काम गरिरहँदाखेरि राजनैतिक दलहरू विभिन्न संघ संस्थाहरूको साथ सपोर्ट चाहिँ कतिको पाइरहनु भएको छ?
0: मैले त धेरै पाएको म किनभने म एउटा कुरो मलाई मेरो व्यक्तिगत चाहना केही छैन, जनताको काम जतिसक्दो गरौँ भन्ने हो। न मलाई राजनीतिक दलका कुरा गर्नुहुन्छ भने त्यही दलको मान्छे हिजो काङ्ग्रेसको सदस्य थियो, आज एमालेको भाव होला अथवा माओवादीको भाव होला अथवा घन्टी भाव होला, तर त्यही जनता भोलि हामीलाई फेरि पच्याउन सक्छ नि। त्यस कारणले जनताले भोट कहाँ हाले के गरे भन्दा पनि उनीहरूको इच्छा र चाहना अनुसार हाल्न, लोकतन्त्रको पहिलो प्राथमिकता भनेको त्यही हो, व्यक्तिको इच्छा अनुसार भोट हाल्न पाउनुपर्छ भन्ने त्यस्तो हो, प्रयास गर्ने हो। त्यस कारणले हाम्रो चाहना हाम्रो इच्छा अनुसार भन्दा पनि जनताको चाहना र इच्छा अनुसारकै कुरा हुन्छ।
1: अब पछिल्लो समयमा एक खालको बहस पनि छ मेयर साहब, विशेष गरी स्थानीय सरकारलाई चाहिँ बलियो बनायो भने चाहिँ त्यही अनुसारको काम हुन्छ र चाहिँ गाउँहरू चाहिँ समृद्धितर्फ उन्मुख हुन्छन् भन्ने खालको बहस छ। विशेष गरी स्थानीय सरकारलाई चाहिँ समृद्ध कसरी बनाउन सकिएला, तपाईँको पनि केही न केही आइडियाहरू हुन सक्छन्, केही न केही सुझावहरू छन् भने दिनु न हजुरले।
0: पहिलो कुरो त स्थानीय सरकार बलियो नभइकन, जग बलियो नभइकन माथि झुरी बलियो हुँदैन। त्यस कारणले मजबुत जग बनाउनुपर्छ, स्थानीय सरकारलाई मजबुत बनाएर जग बलियो बन्यो भने त्यसमा जति जगलाई तले घर बनाउनु नि सकिन्छ। त्यस्तै हो लोकतन्त्र पनि त्यही हो, स्थानीय प्रत्यक्ष जनतासँग सरकार राख्ने भनेका स्थानीय तह हो। यहाँ एउटा कुरो के हो भने माननीयहरूको एउटा मेरो चाहिँ विश्लेषण के हो भने त भने संघीय मान्यको काम के हो भन्दाखेरि मुलुकमा कानून बनाउने, विकास निर्माणको लागि चाहिने के अवस्था हो बजेटको व्यवस्थापनको व्यवस्थापन गर्ने हो, स्थानीय सरकारलाई कसरी बलियो बनाउने, नीति बनाउनु पर्ने हो, कानून बनाउनु पर्ने हो, कर्मचारी संयन्त्रको पनि अहिलेसम्म संघीयता लागू भएको कति वर्ष भइसक्यो, अहिलेसम्म स्थानीय ऐन ल्याउन सकेका छैन, स्थानीय प्रदेश ऐन ल्याउन सकेका छैन भने प्रदेशले चाहिँ अनुगमन मात्रै गर्ने हो, वास्तवमा बजेट सिधै स्थानीय तहलाई पठाउनु पर्ने हो। त्यहाँ सड़कलाई चाहिने पैसा पनि छुट्याउँछ त्यसले, खानेपानीलाई चाहिने पैसा पनि छुट्याउँछ त्यसले, ठूल्ठूला आयोजनाहरू संघीयले गर्ने हो, मजौला खालका आयोजनाहरू तपाईँको प्रदेशले गर्नुपर्ने हो, तलका साना मसिना कुराहरू त स्थानीय तहले गर्नुपर्ने हो। त्यस कारण त्यतापट्टि फोकस गरेर नियम कानून बनाउने उसले हो, अनुगमनको पाटो दिनुपर्ने वास्तवमा प्रदेश सरकारलाई हो।
1: हजुर,
0: त्यो भयो भने बलियो होला, अनि यथास्थितिमा प्रदेशले चाह्यो भने 50,000 पनि हाल्ने, सङ्घले चाह्यो भने 1,00,000 पनि हाल्ने खालको योजना छानेर पठाउँदाखेरि यसले समस्या चाहिँ निम्त्याएको छ।
1: हो, अब रामेछाप नगरपालिकामा हजुरको कार्यकाल धेरै छैन, लगभग 1.5 वर्ष त्यही हो, त्यो अवधिमा चाहिँ ठ्याक्कै यो काम चाहिँ म मेरो कार्यकालभरिमा गरिसक्छु है भन्ने खालको केही खाकाहरू कोर्नु भएको छ हजुरले?
0: गरेको छु मैले। पहिलो कुरो मेरो एउटा उद्देश्य भनेको
1: हजुर
0: के अरे देउरालीदेखि गोठ्यौँ साउन्टर बागेलेसम्म हजुर सडक स्तर हुनुतिर लैजाने. दोस्रो कुरो हिलेबानदेखि चाम्बोर के अरे हुँदै गोलन्द्र घाटसम्म सडक स्तर उन्नति गरेर लैजाने. र तेस्रो कुरो यो हाम्रो भालुखोपदेखि कुशमसेरसम्म सडक स्तर उन्नति गरेर लैजाने मेरो लक्ष्य भनेको यो. अर्को कुरो यो वृत्तटारसम्म लाने यो बाटो यो वादी हुँदै यो वृत्तटारसम्म लाने. अर्को कुरो यो हाम्रो सडकको रूपमा हामीले भ्यागुरे
1: हजुर
0: सोलमारीदेखि डुम्री खर्क सल्ले हुँदै धारावाहिक निकाल्यो भने सडकका पूर्वाधारहरू मोटामोटी अरू पनि छन् मोटामोटी टेन्टेटिभ यी भएर हामीलाई पुग्छ
1: काम चाहिँ तपाईँको कार्यकालमा जसरी पनि पुरा गर्ने लक्ष्य.
0: यो चाहिँ सबै त पुरा नहोला
1: हजुर
0: तिनवटा काम चाहिँ पुरा हुन्छन् मेरो एउटा दुईटा काम चाहिँ पुरा हुने भयो एउटा साउन्टदेखि उद्योगहरूसम्मको काम
1: हजुर
0: र अर्को कुरो साउन्ट यो चाहिँ उसम्मको काम चाहिँ दुईवटा काम पुरा हुन्छन् अरू प्रयासमा छन् लाइन पाइप लाइनमा छन्
1: हजुर. यो सङ्ग्रह प्रदेशको चाहिँ योजनाहरू कतिको आउने गर्छ नगरपालिकामा?
0: खै अब आउने त अलिअलि हामीले मागेका योजनाहरू त आउने त गरेका छन्
1: हजुर
0: तर भन्ने अनुसारको चाहिँ आएको छैन. पैसा यति यति छुट्याउ 25,00,000 ₹10,00,000 छुट्याउ दिएर कसरी त्यो सम्पन्न हुन्छ
1: योजना माग गरेर गइरहनु भएको?
0: एकजना माग गर्दा भयो हिजो मात्रै मैले दुईटा योजना ठुल्ठुलो आयोजना माग गरेर आएको
1: हजुर
0: हिजो मात्रै कुन कुन भन्नु न साउने बोलुङ बोलुङ र तपाईँको यो भालुखोप कुशमसरी धारापानी कुशमसरी सडकलाई हिजो मात्रै पनि यहाँ भवन विभागमा गएर यो सहरी सघन भवनमा गएर डिपिआरसी बुझाएर आएका छौँ. त्यो छ भने प्रक्रियामा अगाडि बढ्ने हो किनभने अघि नै मैले भन्छु नि विकासको इच्छा धेरै छन् तर काम थोरै हुन्छ. मान्छेको चाहना धेरै छ काम थोरै हुन्छ. चाहना अनुसार पुरा गर्न नसकेपछि धेरै सुन्छ त्यस्तै भएको छ
1: हजुर. मेरो साहब अब हजुरले चाहिँ एउटा म एसियाकै ठुलो बुद्धको मूर्ति बनाउँछु भनेर काम पनि सुरुवात गर्नु
0: भएको छ. त्यसलाई यस्तो छ
1: हजुर
0: अब यसपालि ढलान हुँदैछ त नगरपालिकाबाट पनि अलिक पैसा हालिन्छ
1: हजुर.
0: अब बुद्धको मूर्ति बनाउन मात्रै 3 करोड रुपियाँ लाग्ने रहेछ. त्यो नेपाल सरकारले दिन सक्ने सम्भावना छैन. स्ट्रक्चर बनाउने काममा हामीहरूले थालेका छौँ. त्यो बुद्धको मूर्ति बनाउने काममा पनि हामी बुद्धपतिर लागेर सकेसम्म मेरै कार्यकालमा सम्पन्न गर्छु. नसक्यो भने अर्काले त गर्ला नि
1: अब अलिकति रामी साहब अस्पताललाई थोरै नगरपालिकासँग जोडेर हेरौँ मेयर साहब. विशेष गरी अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरू सवारी साधनहरू नभएको कारणले गर्दाखेरि मन्थलीदेखि रामी साहबसम्म आउने सवारी साधनहरू पर्याप्त नभएको र अटोमा आउँदाखेरि 1,000 रुपियाँ रिजर्भसहित यहाँ आउँदाखेरि बिरामी झन् टाँट पल्टिनुपर्ने स्थिति हुँदाखेरि बिरामीहरू कम आए भन्ने खालको अस्पतालको गुनासो र सँगसँगै स्थानीय सरकारले चाहिँ नगर बस सञ्चालन गर्दैदेखि हाम्रो सेवाग्राहीहरू पनि बढ्थे भन्ने एकदमै धेरै खालको त्यो बहस चर्चा छलफल हुने गरेका छ. के छ स्थानीय सरकार रामेछाप नगरपालिकाले त्यसरी नगर बस चलाउन सक्छ?
0: पहिलो कुरो त यो नगर बस सञ्चालन गर्ने नगरपालिका मुनाफा गर्ने संस्था होइन एक
1: हजुर.
0: दोस्रो कुरो यो हामीले पहल गर्न चाहिँ गरिरहेछौँ प्रोसेस गरिरहेछौँ. अरण्यसँग कुरा गरिरहेछौँ. नेपाल यातायात यो हिमाल तराईसँग कुरा गरिरहेछौँ. त्यस कारणले उनीहरूले सञ्चालन गरिदिनुपर्ने हो. तर हामीले भन्न नि बोल्न चाहिँ बोलेका थियौँ नि हाम्रो घोषणा पत्रमा नै थियो
1: होइन.
0: हामी नगर बस सञ्चालन गर्छौँ भने अब एउटा कुरो अनुभवको पनि कमी केही समय त चलायौँ. कानुन र नियम र कानुनले पनि दिन नमिल्ने रहेछ. हेर्नुहोस् यो मुनाफा गर्ने संस्था हो भन्ने चाँजो बाँझो हुँदो रहेछ. हामीले कहीँ त्यस्ता कामहरू गर्दाखेरि सोधबिजका साथ गर्नुपर्ने हो. यो मन्थली रामेछापको हकमा चाहिँ यहाँका लोकल साथीहरूले पनि हालिन्छ. यो बाटोको पनि पहिलो कुरो क्लियर नभएर पनि हो. यो नन मन्थली नगर बस के अरे रामेछाप नगरपालि नगरपालिकाले पहल गर्दाखेरि लोकल बस बिहान 6 बजे रामेछाप आउने र बेलुका 4 बजे रामेछापबाट झर्ने चाँडो मिलाउनु पाएदेखि राम्रो हुन्थ्यो भन्ने चाहिँ छ दिमागमा छ. दिमागमा मात्रै भएन यसलाई अब निर्माण व्यवसायसँग कुरा गर्नु व्यवसायसँग कुरा गर्नुपर्ने चाहिँ बाध्यता छ.
1: छलफल चाहिँ
0: भएको छैन. छलफल चाहिँ अगाडि बढाएको छ. हामीले यो गोठगाउँदेखि रामेछाप हुँदै काठमाडौँ जाने अथवा मन्थली झर्ने र एउटा रामपुरबाट चाहिँ के अरे बोलुङ बोलुङबाट चाहिँ यता आउने बाटो यो बाटोको एक्सेस पनि कम भएर अलिकति नचल्याउ कि भन्ने मेरो विचार चाहिँ त्यस्तो छ.
1: हो ल हुन्छ मेयर साहब, हामीसँग अब धेरै समय छैन, हामी लगभग कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा ठ्याक्कै मैले चाहिँ हजुरलाई सुन्न छुटाएको र हजुरले भन्न चाहेका केही कुराहरू छन् भने भन्न सक्नुहुन्छ?
0: अब पहिलो कुरो त हाम्रो शिक्षा स्वास्थ्य खानेपानी नै हाम्रो प्राथमिकता पर्छन्।
1: हजुर,
0: यसलाई प्रयासरत हामीले गरिराखेकै पनि छ, गर्दै पनि छ। यी स्वास्थ्यको कुराहरू पनि तपाईँहरूलाई मैले भनिसकेँ। रामेछाप जिल्ला स्वास्थ्य कार्यालयमा, मतलब यो रामेछापको प्रदेश अस्पताल स्थापना गर्नदेखि लिएर सबै कुरा हामीले पहल रूपमै काममा गरिरहेका छौँ। डक्टरहरू विशेषज्ञहरू आइरहनु भएको छ, हामीले राखिरहेछौँ। त्यो नगरपालिकाले पनि त्यसलाई सहयोग गरिराखेको छ। र अर्को कुरो के छ भन्छ भने, यी सबै यावत कुरा गर्दा गर्दै पनि हामीले नगरिरहने कुरा भनेको रामेछाप विकासको लागि दुकुरसिंह डाँडादेखि रामसिंह डाँडासम्म पैदल पदमार्ग एउटा निर्माण गर्ने एक। दोस्रो कुरो, त्यो टुरिज्म ल्याउनको लागि तलतिरपट्टि जुनार खेती, पर्तिरपट्टि गेडागुडी, रामपुर ओखेनी साइडतिर, च्याखी साइडतिर गेडागुडी, र त यतापट्टि जुनार खेती लिएर सानापुर र चिसो ठाउँ भएको हुनाले टुरिज्म विकासका लागि, आन्तरिक र बाह्य टुरिज्म ल्याउनको लागि त्यो बुद्धको मूर्ति निर्माण गर्न लागेको हामीले एउटा उद्देश्य चाहिँ त्यो हो उद्देश्य। किनभने रामेछापको आय आर्जनमा वृद्धि गर्ने, मान्छेको चाप बढो भने मान्छेले होटलमा व्यवसाय गर्ने, मान्छेलाई एक कप चिया खायो भने पैसा आउँछ, यसको लागि हामी प्रयत्नरत छौँ। विकास निर्माणका कुराहरू पहिलो त सडक हो, दोस्रो शिक्षा हो, तेस्रो स्वास्थ्य हो, चौथो अन्य खानेपानीदेखि लिएर सानाहरू पर्छन्। पूर्वाधारका विकासै काम नभइकन निर्माणका काम हुँदैन, त्यस कारणले निर्माण काम गर्ने जो मर्को गर्दैछ यसले हामी कति सफल हुन्छौँ, जनताले कतिको माया गर्छन्। अब नेक्स्ट चुनाव पनि कहाँले जित्नुपर्छ यो ठाउँमा भन्ने मेरो चाहिँ मान्यता छ। बिदा हुन्छु, धन्यवाद।
1: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
2: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ, रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0484040026, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
2: नमस्कार।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: सदस्यता अध्यावधिक नगर्ने जनप्रतिनिधि महाधिवेशनबाट बाहिरिने आर्थिक विधेयकमा चलखेलको आरोप, भ्रामक रहेको अर्थमन्त्रीको दावी।
5: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्री पछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो, सबै राष्ट्रको हितमा छ।
4: चितवन सहित विभिन्न जिल्लामा चैते धानमा नेट ब्लास्ट रोगको संक्रमण, रोग नियन्त्रणका उपाय अप्नाउन विज्ञको सुझाव, देशभर 25 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध।
6: रियल किसान हो भनेर एक किसिमको आइडेन्टिटी पनि हो यो एउटा कुरा होइन।
4: र एसिया कप सपना अधुरै, थाइल्याण्डसँग पराजित हुँदै नेपाल क्वार्टर फाइनलबाट बाहिरियो।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: संसद लोकतन्त्रको बलियो आधार र नीति निर्माणको प्रमुख थलो हो, तर पछिल्लो समय यो जनसरोकारका मुद्दा भन्दा व्यक्ति र दलगत स्वार्थ प्रदर्शन गर्ने मन जस्तो बन्दै गएको देखिन्छ। जनताका समस्याभन्दा भाषण अवरोध र राजनैतिक प्रतिस्पर्धाले प्राथमिकता पाउँदा महत्वपूर्ण कानून र नीतिहरू ओझेलमा परेका छन्। संसदको गरिमा जोगाउन दलहरू जिम्मेवार, मर्यादित र परिणाममुखी बन्न आवश्यक छ, अन्यथा जनतामा संसदप्रतिको विश्वास झन कमजोर हुँदै जानेछ। अब खबर सन्तोषी रावलबाट।
7: परराष्ट्र मन्त्री सुशील खनालले प्रधानमन्त्री बालिन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति दशकजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको स्पष्टीकरण दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिका बारेमा प्रष्टीकरण दिँदै लिपुलेक, लिम्प्याधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको दावी गर्नुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो।
8: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ।
7: प्रधानमन्त्री शाहले 1816 को सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिका बारे दिएको अभिव्यक्तिका बारेमा प्रष्टीकरण दिँदै मन्त्रीले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरेको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको तर्क थियो।
8: नेपाल इण्डिया बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रहरूले म्यापिङको कार्य गरिरहेका छन्। यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ।
7: यसै गरी दशगजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टीमले विभिन्न स्थानमा काम गरिरहेको मन्त्रीले बताउनुभयो। सीमा क्षेत्रमा रहेका समस्यालाई वैज्ञानिक ढंगले समाधान गर्न र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ़ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले सदनलाई विश्वास दिलाउनुभयो। यसैबीच उहाँले भारत भ्रमणका क्रममा भारत का विदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल बीच भेटवार्ता भएको बताउनुभयो। उहाँले आफ्नो भारत भ्रमण दुई देशबीच सम्बन्ध सुदृढ़ गर्न फलदायी भएको विश्वास आफूले लिएको बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विश्वराज आङदेवले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठाउनु भएको छ। उहाँले आज बसेको प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको सिमाना मिचेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई आलोचना गर्दै उक्त अभिव्यक्तिलाई आपत्तिजनक, गैर जिम्मेवार र लज्जास्पद रहेको बताउनुभयो। समाधानका क्रममा उहाँले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको भन्दै प्रधानमन्त्रीले वीर गोर्खालीको स्वाभिमानमाथि प्रधानमन्त्रीले चोट पुर्याएको आरोप लगाउनुभयो।
9: फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनुहोला, फेरि अर्कै त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले, तर डर लाग्छ फेरि कुनै उदण्डता मचाइदिनु होला, डर लागिराखेको छ। तर म अब उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छ, भन्दा पनि संवेदनशील छ, त्यसकारण म उपरान्त अब खोज्न चाहन्न।
7: त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले संसद सुचारूका तीनवटा उपायबारे जानकारी दिनुभएको छ। बैठकमा दलका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता थापाले संसद सुचारूको विषय प्रधानमन्त्रीको हातमा रहेको भन्दै नेपालले भारतको सीमा मिचेको कुरा ऐतिहासिक कमजोरी हो भनेर स्वीकार गरेमा संसदको गति विरूद्ध अन्त्य हुने रासोपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिनुपर्ने र सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीले बोकेको वक्तव्यलाई संसदको अभिलेखबाट हटाउने रूलिङ गरेमा समस्या समाधान हुने बताउनुभयो।
10: सम्माननीय प्रधानमन्त्रीको हातमा छ यो संकटको समाधान। उहाँले यो रोस्टममा आएर मैले जे बोले, भारत नेपालले भारतका धेरै जग्गाहरू मिचेको छ भन्ने कुरा जो मैले भने, यो इतिहासको तथ्यसित मेल खाँदैन छ, यो मेरो ठूलो ऐतिहासिक भूल थियो भनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ।
7: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले नेपालको ऐतिहासिकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढ़ाइरहेकाले सरकारमाथि नियोजित रूपमा ठूलो छाप्ने प्रयास भइरहेको बताउनु भएको छ। आजको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै वहाँले पछिल्लो समय आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजमाथि पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित भएको स्पष्ट पार्नुभयो। समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सुशासनको नारा लिएर आएको सरकारलाई कमजोर बनाउने नियतले केही विषयलाई मात्र उचालेर आधारहीन आरोप लगाएको बताउनुभयो।
5: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो। संसदको महासचिवलाई चिठी लेखेर बकाइदा यी सच्याइ हो। अहिले मैले भनेको पाँच छवटा कुराहरूलाई सच्याएर हजुरहरूको यसमा चिरकटो भनेर प्रचारित गरिएको छ। चिरकटो होइन, सिङ्गो पानालाई हजुरहरूको विधेयकमा टाँसेर आएको छ, ताकि बहस हुँदा हजुरहरूले सोध्न सक्नुहुने थियो मलाई। सबै राष्ट्रको हितमा छ, आम जनताको हितमा भएका कुनै कुत्सित मनसाय नभएका कुराहरू यहाँ स्पष्ट छन्। त्यसपछि चाहिँ अनि हाउगुजी शुरू भयो।
7: चैते धानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धान बालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाल्ला सुक्ने समस्या आएको कृषि अनुसन्धान परिषदले जनाएको छ। राप्ती, खैरहानी, रत्नगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष वैशाख यता लगातार पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसी जन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। यो रोग संक्रमण घटाउन के गर्ने? नेपाल कृषि अनुसन्धान परिषदका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहले सीआईएनसँग भन्नुभयो,
11: यो ढुसी जन्य रोग, यो ब्लास्ट चाहे विशेष गरी 25-30 डिग्री तापक्रममा र हावामा पानीको मात्रा बढ़ी छ, जसलाई हामी ह्युमिडिटी भन्ने गर्छौ, पानीको आर्द्रता, त्यो हावामा पानीको आर्द्रता 80% भन्दा बढी छ र त्यसपछि तापक्रम 25-30 डिग्री सेन्टिग्रेड छ भने यस्तो कन्डिसनमा यो रोग व्यापक रूपमा सर्ने गर्छ अर्थात् लाग्ने गर्छ। एक दुई दिनमै बाली नै सखा, एक हप्ताभित्रमा जुन खेतमा लाग्यो बाली नै सखा पारिदिन्छन्।
7: धानलाई यो संक्रमणबाट रोकाउनको लागि के गर्नुपर्छ? अब
11: यसबाट बचाउनलाई सर्वप्रथम त उन्नत जातका बिउहरू लगाउनु पर्यो। नयाँ जुन सरकारले प्रमाणित गरेका बिउहरू छन्, सरकारले रिलिज गरेका बिउहरू छन्, सिफारिस गरेका बिउहरू छन्, ती जातहरू लगाउनु पर्यो।
7: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध रहेको जनाएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएका कृषि सूचना तथा प्रशिक्षण केन्द्रका सूचना अधिकारी डाक्टर प्रकाश राज विष्टले सीआईएनलाई जानकारी दिनुभयो।
6: अब भविष्यमा किसान जति पनि नेपाल सरकार, स्थानीय सरकार अथवा प्रदेश सरकारले दिने सेवा सुविधाहरू सहुलियतहरू पछि चाहिँ किसान सूचीकरणमा आबद्ध भएको किसानलाई मात्रै दिने भन्ने यसको लङ्गम उद्देश्य पनि हो। जबसम्म यो सूचीकरणमा आबद्ध भएपछि उनले परीक्षा पत्र जारी गरिन्छ, परीक्षा पत्र जारी गरेपछि अब जब यो हाम्रो सबै सब्सिडीहरू जुन हाम्रो त्यसलाई आबद्ध गरिन्छ नि, त्यसपछि चाहिँ सबै उनीहरूको खातामा अथवा उनीहरूले कसले कुन किसानले कति अनुदान अथवा के कति सहयोग कसले पाएको जब त्यो लिङ्क गर्ने पनि हो कि यसको उद्देश्य।
7: साझा खबरमा विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ भएको बताउनु भएको छ। ट्रम्पले ढिलाइ गर्दा त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो। सामाजिक सञ्जाल टुथ सोसलमा लेख्दै ट्रम्पले इरानको सैन्य क्षमता पूर्ण रूपमा कमजोर भइसकेको दावी गर्नुभयो। वहाँले इरानको सेना, नौसेना तथा वायु सेवालाई लक्षित गर्दै पूर्ण रूपमा पराजित भइसकेको टिप्पणी गर्नुभयो। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसएससी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दोस्रो दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको वायु सेवा ओभलमा सम्पन्न भएको क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याइएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो।
4: सन्तोषी रावल। हुम्लाको दक्षिणी भेग खडेरीको मारमा बाली सुक्दै खाद्य संकटको चिन्ता।
12: स्यालका बोटाहरू पनि हाम्रा त अब सबै सुकेर त्यहाँ पात भइसक्यो। खडेरी परिया तपाईँको हामी त गराउँदै गोड्नु मिल्नु हटाएको छ। अहिले हामीहरू क्या गरी पालिने हौ?
4: पानी पर्ने पर्खाईमा हुम्लाको दक्षिणी भेगका किसान रिपोर्टसँगै सड़कमा सवारी साधन दुर्घटनाको जोखिम कम गर्न सांसदको भूमिका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीहरूले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। यति बेला नेपालका अधिकांश स्थानमा प्री मनसून सक्रिय भइरहेको छ, तर हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा भने खडेरी परेको छ। गएको माघदेखि पर्याप्त पानी नपर्दा किसानले लगाएका बाली सुक्न थालेपछि खाद्यान्न उत्पादन घट्ने चिन्ता बढ़ेको हो।
15: हुम्लाको सर्केगा गाउँपालिका दुई रिपोका सौरी कार्कीको खेतबारीमा उम्रिएका बाली पहेलिँदै सुक्न थालेका छन्। गएको माघ महिनादेखि आवश्यक मात्रामा पानी नपरेपछि पानीको अभावसँगै बालीमा रोग र किराको प्रकोप पनि बढ्दै गएको उहाँ बताउनुहुन्छ। खडेरीले खेतीपाती मात्रै होइन जनजीवन र पशुपालनलाई समेत असर पारेको छ। वर्षा नहुँदा वन क्षेत्रमा घाँस पलाउन नसकेपछि पशु चौपायलाई आहाराको समस्या भएको छ। यता धुलो र तातो मौसमका कारण रुगाखोकी झाडा पखाला जस्ता स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन्। अदाञ्चुली गाउँपालिका दुई अब घरका कलबुढा पानी नपर्दा खेती र पशुपालन दुवै संकटमा परेको बताउनुहुन्छ। हुम्लाको दक्षिणी क्षेत्रमा अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्छन्। सिंचाई सुविधा न्यून भएकाले वर्षा नहुँदा खेती नै प्रभावित हुने गरेको छ। अहिलेको खडेरीले आगामी खाद्यान्न उत्पादनमा गम्भीर असर पार्ने चिन्ता किसानमा छ। ताजाकोट गाउँपालिका एक जिमानाका पदम खड्काका अनुसार बालीसँगै रूख र बोट बिरुवा समेत सुक्न थालेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन भित्रिन अझै केही दिन बाँकी छ। सामान्यतया जुन 13 तारीक अर्थात जेठ 30 आसपास मनसून नेपाल प्रवेश गर्ने गर्दछ। हाल सक्रिय प्री मनसून प्रणालीका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि पूर्वी वायु पुनरुमा सक्रिय नभएकाले केही स्थानमा पानी पर्ने र केही स्थानमा नपर्ने अवस्था रहेको मौसमविदहरू बताउँछन्। मौसम पूर्व अनुमान महाशाखाका मौसमविद विनु महर्जनका अनुसार मनसून भित्रिएपछि मात्रै देशभर नियमित वर्षाको सम्भावना बढ्नेछ।
16: स्थानीय वायु भनेको चाहिँ एकदम यो सानो यो एरियामा काम गर्छ होइन, जस्तै कुनै सिस्टम यहाँबाट पास भयो, यहाँ पानी परेन भने यहाँबाट पास भएर अर्को ठाउँमा जाँदाखेरि त्यहाँ जलवाष्पयुक्त हावा भेट्यो भने चाहिँ उक्त सिस्टमले पानी पार्ने गर्दछ होइन। अब यो प्री मनसुनमा चाहिँ लगभग यस्तो नै यो खण्डित वर्षाको सम्भावनाहरू धेरै हुन्छ कि, त्यही भएर पनि यो जुन यो पश्चिमी भूभागमा छ नि त्यो ती स्थानहरूमा चाहिँ पर्याप्त जलवाष्पयुक्त हावाहरू छैन, अहिले चाहिँ अलिक सुक्खा सुक्खा नै देखिन्छ यो पश्चिमी भूभागहरूमा।
15: हुम्लाको दक्षिणी क्षेत्रमा गएको माघे त उल्लेखनीय वर्षा भएको छैन। लामो खडेरीका कारण जेठमा भित्र्याइने गहुँ बालीको उत्पादन समेत घटेको स्थानीय बताउँछन्। अब कार्तिकमा पाक्ने मुख्य बाली समेत प्रभावित हुने संकेत देखिएपछि किसानहरू सम्भावित खाद्य संकट र भोकमरीको चिन्तामा छन्। बेलुमाया महतारा, सीआईएन रेडियो कर्णाली आवाज, सिमकोट हुम्ला।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लामो समयदेखि सड़क सुरक्षा ऐन जारी गर्न अलमल।
17: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ।
4: सड़क दुर्घटनाको जोखिम कम गर्न नीतिगत सुधार आवश्यक, तर संसदमा छलफल कम, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद
2: बिस्तारा कुरिरहेका छन् जसले पीडी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ
3: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा
2: समस्या समाधानका लागि बजेट कति प्रतिशत
1: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद
3: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
1: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपालमा सड़क दुर्घटना वर्षेनी बढ़दो चुनौतीका रूपमा देखिए पनि सड़क सुरक्षा सम्बन्धी कानूनी तथा नीतिगत सुधारले अपेक्षित गति लिन सकेको छैन लामो समयदेखि प्रस्तावित सड़क सुरक्षा ऐन जारी हुन नसक्दा दुर्घटना न्यूनीकरणका लागि आवश्यक कानूनी आधार कमजोर बनेको छ ऐन जारी गर्न भएको अलमल र सड़क दुर्घटनाको जोखिम कम गर्न संसद र सांसदको भूमिकाको बारेमा रासोपाका सांसद आशिष गजुरेलसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ
7: फेरि मन्त्रालय गरेर त्यसरी चाहिँ गरेको छैन मैले
8: सभापति भएपछि
7: किनभने अब हामी त सरकारलाई पनि सजग गर्ने निर्देशन दिने समन्वयन गर्ने त्यो अधिकार त समितिले राख्छ
8: तर राम्रो कुरा भन्नको लागि त सभापतिको रूपमा म भए त्यसकारणले नजाने कि अथवा दूरी कायम गर्ने कि भन्ने त्यति नै आएछ
7: त्यो छैन होइन अब आवश्यकता अनुसारले आफ्नो चाहिँ विज्ञताको आधारमा आफ्नो अनुभवको आधारमा त्यसको लागि त सभापतिकै हैसियत त हुँदैन
8: तर आज धेरै हिमचिम भयो भने भोलि समितिले कुनै निर्देशन दिनु पर्दाखेरि केही गाह्रो पिरियो हुने हो कि भन्ने त्यो पनि डर
7: छ अब हामी त जे भए पनि अब एउटा डेलिभरी गरौँ भन्ने हो सामान्य प्रधानमन्त्रीज्यूको स्पिरिट पनि त्यही हो एनी हाउ हामी त डेलिभरी गर्न भनेर त्यही हिसाबले नै आयो र हामी पनि राजनीति नगरीको मान्छेलाई एउटा आशिष गजुरेललाई सिन्धुली क्षेत्र नम्बर 2 ले किन जितायो भन्दाखेरि यो प्राविधिक मान्छे हो अनुभव छ काम गर्ने क्षमता छ त्यही भएर नै जिताएर पठाउनु भएको हो
8: प्रधानमन्त्रीज्यूले पनि बोलाउनु भयो छलफलको लागि सांसदसँग भेटेको त भइ नै हाल्यो तर एउटा विज्ञताको आधारमा यसमा के गर्न सकिन्छ भन्ने खालको त्यस्तो पनि संवादहरू हुन्छन्
7: त्यसपछि भएको छैन प्रधानमन्त्री कार्यालयबाट चाहिँ यो यातायात व्यवस्थापन ट्राफिक व्यवस्थापनको मिटिङमा चाहिँ गएको छु सामान्य प्रधानमन्त्रीज्यूको त त्यसरी अरू मिटिङमा गएको छैन
8: त्यसो भए अब यो जुन सड़क पूर्वाधार र दुर्घटना जुन बढ़िरहेको छ नि त्यसलाई अब कसरी रोक्न सकिन्छ त अब तपाईँ सांसदको रूपमा समितिको सभापतिको रूपमा यसबारेमा केही सोचिराख्नु भएको छ अब चाहिँ के नगरिन हुने हो छिटो छिटो
7: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ यो सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनको ऐनमा चाहिँ काम भइराखेको छ होइन यो अन्तिम चरणमै छ त्यसमा अब हामीले पनि धेरै इनपुट दियौं त्यसमा अरू चाहिँ विज्ञहरूको पनि राय लिएर त्यो भन्यौं त्यो
8: कस्तो छ व्यवस्था ऐनमा के ल्याउनु
7: अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौं जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र यो नियम मिच्नेकोलाई चाहिँ कडाभन्दा कडा कारवाही हुने हिसाबले र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो किनभने एउटा आजको दिनमा हेर्नु भने 24 घण्टा सड़क सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन्। सबैसँग चाहिँ अलिअलि अधिकार छ, त्यही भएर एउटा अधिकार सम्पन्न सड़क सुरक्षा परिषद गठन हुन्छ, त्यसले नै सम्पूर्ण सड़क सुरक्षाको जिम्मेवारी लिन्छ, चौविसै घण्टा उसले जिम्मेवारी दिन्छ। त्यो हिसाबले अहिले सड़क सुरक्षा ऐन ड्राफ्ट भइराखेको छ, विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा हामीले चाहिँ सड़क सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढाएको।
8: अहिले पनि अब बाटोघाटोमा हेर्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो, तर परिषद नै भयो भने के हुन्छ? परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिरहेको छ?
7: अब मेन सड़क सुरक्षा हेर्ने चाहिँ सड़क सुरक्षा परिषद हुन्छ, अब परिषद आफैले सबै काम गर्ने होइन। ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्याएछ भने कारवाही गर्ने उसको जिम्मेवारी हो, त्यो जिम्मेवारी उसैको रहन्छ होइन। सड़क बनाउने चाहिँ जिम्मेवारी चाहिँ सड़क विभागकै हुन्छ, तर अब सड़क सुरक्षा परिषदले चाहिँ यो सड़कको स्तर यो हुनुपर्छ, यसको सड़क सुरक्षाको मापदण्ड यो हो, तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ। जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चाहिँ चालक अनुमति प्राप्त गर्ने चाहिँ इक्जाम परीक्षाहरू कस्तो हुन्छ, यस्तो हुनुपर्छ, यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ। अब काम गर्ने भनेको त सरकारवाला निकाय हो, तर त्यसको कमाण्ड कसले गर्छ भन्दा सड़क सुरक्षा परिषदले गर्छ। आज तपाईँले हेर्नुभयो भनेदेखि सड़कको निर्माण पनि सड़क विभागले गर्छ, त्यसको स्तर पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त, कतै न कतै त्यो त मिलेन नि त भनेपछि अब सड़क सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरा त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ।
8: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो?
7: स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ। जस्तो अहिले देखेका छौँ नि हामी सबैले, सामान्य प्रधानमन्त्रीज्यू बालेन्द्र शाह भएपछि उहाँले एउटा उद्देश्य राखेर काम गर्नुभएको छ, त्यसमा सफल भइरहनु भएको छ नि त होइन। मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौँ भन्यो भने त हुने रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त। सड़क सुरक्षा ऐन आउँदैमा, सड़क सुरक्षा परिषद गठन हुँदैमा चाहिँ सड़कमा चाहिँ मान्छे मृत्यु हुने, दुर्घटना जिरो हुने त होइन। यो निकायले काम गरेपछि, यो निकायले चाहिँ प्रभावकारी ढंगले काम कारवाहीहरू अगाडि बढाएपछि त दुर्घटना कम हुन्छ, दुर्घटना कम चाहिँ घाइते कम हुन्छ, मृत्यु सड़क दुर्घटनामा मृत्यु कम हुन्छ।
8: अहिले समस्या भनेको नियमको पालना नगरेर हो कि बनेका संरचनाहरूको गुणस्तर अथवा त्यसमा केही लापरवाही कमजोरी भएको कारणले
7: सबै हो। सड़क दुर्घटना भनेको तपाईँको एउटा सिस्टम हो क्या, त्यो सिस्टममा के पर्छ भन्दा सड़क पूर्वाधार पर्यो, सवारी साधन पर्यो, सड़क प्रयोगकर्ता पर्यो। सड़क प्रयोगकर्तामा चालक, सहचालक, मोटरसाइकल चालक, ट्याक्सी चालक, पैदल यात्री, साइकल चालक होइन, व्हील चेयर चालक सबै पर्यो नि त। त्यो भयो अनि नियम कानून चाहिँ स्पष्ट नहुनु र नियम कानून फितलो हुनु, जनचेतनाको कार्यक्रमहरू अगाडि नबढाउनु, अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ प्रविधि मैत्री नहुनु होइन, अनि कडाभन्दा कडा नियम पालना नगराउनु होइन, र दुर्घटनापछिको तत्काल उद्धार नगराउनु, यी त सड़क सुरक्षाका समस्याहरू हुन् त मूलभूत रूपमा सिस्टममा।
8: अहिले यो ऐनमा चाहिँ उद्धारको कुरा जोड गर्न खोज्नु भएको केही छ तपाईँ?
7: यसमा चाहिँ एउटा चाहिँ तपाईँको डेडिकेटेड चाहिँ उद्धारको चाहिँ एउटा संयन्त्र भन्छ, ऊ 24 घण्टा त्यसको लागि अलर्ट भएर बस्छ।
6: प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिनुभएको अभिव्यक्ति, 10 गजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आग्नेले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठेको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवाले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराध बारेमा छानबिन अघि बढ़िरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरमा 25 लाख किसान आबद्ध भएको बताएको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ गरेको बताउनु भएको छ र नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि जेठ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
2: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
1: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
1: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
2: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
1: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
2: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
1: रैथाने बाली बचाउ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौ रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
3: हावाहुरी चलेको बेला के गर्ने
1: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भिडभाडमा भए नआतिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
1: हावाहुरी चलेको बेला के नगर्ने
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने
1: बिजुलीको तार लत्रिएको छ भने नछुने
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
5: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
6: हो र
5: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
8: सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: राष्ट्रबोध भने जस्तै
1: सदनमा
0: रहेका सबै दलहरूको बीचको सर्वदलीय बैठक जो चाहिँ आजसम्म निरन्तर थियो र त्यो निरन्तर संवादपछि आज सदन खुलेको र सदन खुल्ने सन्दर्भमा आजको यो अभिव्यक्ति जनताको आवाजहरूलाई प्रस्फुरण गर्ने मौका मिलेको हो।
1: नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण थियो, आपत्तिजनक थियो, लज्जास्पद अभिव्यक्ति थियो। तर यदि हाम्रो संसदमा लगातार पाँच दिनसम्म पाँचजना अन्तर्राष्ट्रिय पर्यवेक्षक राखेर छलफल गरियो भने पाँच दिनपछि तिनले निष्कर्षमा पक्कै लेख्नेछन् नेपालले भारतको सीमा मिचेको कुरा सत्य हो रहेछ, किनकि सत्ताको टेपले टालिएका वोटहरू सत्यको पक्षमा बोल्न सक्दैनन्। सबै सांसद बोल्ने हो भने ती विदेशी पर्यवेक्षकहरूले लेख्नेछन्, नेपालको संसदको बहुमत सांसदले स्वीकारेका छन्, नेपालले भारतको सीमा मिचेकै हो किनकि मिचेको होइन भन्ने संख्या त संसदमा अल्पमत छ। यो लज्जास्पद दृश्य झलझलचित सम्झन्छु सभामुख महोदय भनेर जसरी उहाँले उहाँको भाषण सम्बोधनको अंश म लिइरहेछु, त्यो दिन जब प्रधानमन्त्रीजीले त्यस्तो बोल्नुभयो तब राज्यसभाका माननीय सदस्यहरूले समर्थनमा ठोक्नु भएको थियो टेबल ड्याङ ड्याङ ड्याङ होइन। माफ पाउँ सभामुख महोदय, मैले यो जन्ममा देखेको अहिलेसम्मकै सबभन्दा लज्जास्पद र सबभन्दा दुःखद दृश्य थियो त्यो दिन मैले सम्झिए सभामुख महोदय। अब यो सच्चिने ठाउँ पनि बाँकी छ त फेरि त्यो नहटाइएको, म आज बडो उहाँको सम्बोधन दोहोऱ्याइ तेह्रै तपाईँहरूको सुरुदेखिको सबै हेरिरहेको छु, बडो एकदम गर्विलो खालको सम्बोधन छ क्या आजको, त्यसकारण पनि यो दोहोऱ्याइ तेह्रै त्यही अंशमा म बढी केन्द्रित हुन खोजेको।
0: जनताको पक्षमा त नेपाली काँग्रेसले सदैव आफ्ना आवाजहरूलाई यसरी जनताको मनोबल जनताको चाहिँ नि अस्तित्वलाई चाहिँ नि शिरमा राखेर अगाडि बढेकै हो। आज प्रकरणले जतिखेर देश भावुक बनेको थियो, जतिखेर चाहिँ नेपालले पनि भारतको जग्गा मिचिएको छ सीमा मिचिएको छ भन्ने कुराले नेपाली जनताहरूमा आफ्नो भूगोलप्रतिको चिन्ता आफ्नो अस्तित्वमाथिको चिन्ता आफ्नो राष्ट्रियतामाथिको चिन्ता जुन थियो
1: त्यही
0: चिन्ताहरूलाई अब नेपाली काँग्रेसले चाहिँ नै अघि के अरे प्रस्फुटित गराएको हो र यो प्रकरण हामीले विगतदेखि नै यो सदनलाई जनताको आवाजहरूलाई मुखरित गर्ने थलोको रूपमा हामीले अभ्यास गर्दै आएको पनि हो र हाम्रो यो स्कुलिङ पनि यही हो।
1: त्यस
0: कारणले आजको जुन किसिमको सदनमा अभिव्यक्त नेपाली काँग्रेसको तर्फबाट जुन अभिव्यक्त विचारहरू हो त्यो विचारहरू नै हाम्रो इतिहास हाम्रो गर्विलो इतिहास हाम्रो गौरवपूर्ण इतिहासको चाहिँ नै एउटा साक्षात प्रमाणकै रूपमा आयो।
1: अब माग्छ काँग्रेसको प्रधानमन्त्री प्रति वास्तव व्यवस्था छैन तर जनतासँग माफी माग्नुपर्छ भन्ने छ, अब त्यसलाई संसदमै बाध्य पार्न खोज्दा त सम्भव भएन, यो त तपाईँ म्यान्डेटरी भएन भोलिन्टियरले छोडिदिएको अवस्था भयो, यो कसरी सम्भव छ त अब फेरि?
0: होइन अब उहाँको व्यक्तिगत जुन कार्यशैली छ त्यो कार्यशैलीको आधारबाट जनताको आवाज मुखरित गर्ने संसदलाई बन्धक बनाउन हामीले चाहेनौ। हामी डेमोक्रेसीमा विश्वास गर्ने हो, डेमोक्रेसीमा वाद विवाद तर्क वितर्क बहस छलफलहरू हुन्छ, त्यो बहस र छलफलहरूबाट भाग्ने यो देशको कार्यकारी प्रमुखले व्यवस्था गरेपछि संसदलाई हामीले फेरि पनि बन्धक बनाइराख्न उपयुक्त लागेन र हामीले अब फेरि यो संसदमा यो जनताको सार्वभौम सत्ता सम्पन्न संसद हो र जनताको सर्वोच्च प्रतिनिधिहरू रहने सर्वोच्च निकाय हो र यो सर्वोच्च निकायप्रति गरिएको उपेक्षाको कारणले अब उपरान्त नेपाली काँग्रेसले यो सदनमा कार्यकारी प्रमुख यो मुलुकको प्रधानमन्त्रीको हामीले अपेक्षा गरेनौं र हाम्रा जनताका समस्याहरूलाई जनताका इच्छा आकांक्षाहरूलाई जनताका चाहना र भावनाहरूलाई निरन्तर रूपमा यस सदन मार्फतबाट हामीले सरकारको ध्यान आकर्षण गर्ने सम्बद्ध पक्षहरूको ध्यान आकर्षण गर्ने क्रममा लाग्ने अठोटका साथ अब उपरान्त यो सदनमा हामीले प्रधानमन्त्रीको उपस्थित हुनुपर्छ भनेर अब फेरि चाहिँ हाम्रो समय खेर फाल्ने छैनौ तर यसको मूल्य अलिकति सरको पर्नेछ वर्तमान कार्यकारी प्रमुखहरूलाई सरकार एकदम चाहिँ बहुमतको चाहिँ एउटा दम्भका साथ अन्य शक्तिहरू चाहिँ केही पनि होइनन् भन्ने हिसाब किताबले अगाडि बढेको छ। यो हरकतले यो रवैया उहाँहरूको निम्ति अत्यन्तै महँगो पर्नेछ। अब जनताहरूले सडकबाट त्यसको जवाफ माग्नेछन्। हामीले प्रतिनिधि जनताको प्रतिनिधिको रूपमा यो सदनमा आएर जुन किसिमको एउटा रेस्पोन्स जुन किसिमको एउटा जिम्मेवारी उत्तरदायित्व हामीले खोजेका थियौँ त्यसप्रति अत्यन्तै चाहिँ कृतज्ञ रूपबाट चाहिँ व्यवस्था गरिएपछि अब उपरान्त यो देशको कार्यकारी प्रमुखको हैसियत चाहिँ हामीले उहाँको उपस्थिति खोज्दैनौँ।
1: तर मानन्जीव संसद त घचपच हुनबाट रोकिएन, अब कहिलेकाहीँ दृश्य तपाईँ पाखुरा सुर्खिँदै अगाडि बढ्दै गरेको देखिन्छ, त्यहाँ मान्य तपाईँको पार्टीको सचेतक बासना थापाजीले तपाईँलाई रोकेर थम्थमाउनु पर्ने अवस्था हुन्छ, हर्क साम्पाङजीको र उहाँको दलको निरन्तर रह्यो, आजै पनि तपाईँ त्यही सदनमै हुनुहुन्छ, उहाँको त्यही अवस्था कायम रह्यो र सभामुख बाध्य हुनुभयो। यी प्रकरणका प्रति चाहिँ प्रधान सभामुख खास गरी निष्पक्ष नरहेको पक्षपातपूर्ण रूपमा भूमिका खेल्न थाल्नुभएको भन्ने आक्षेप छ, त्यसमा कुनै सत्यता छ कि यो आग्रह तपाईँहरू चाहिँ बमन गरिराख्नु भएको छ? फेरि
0: अब लाइभ मार्फतबाट यहाँहरू आफैले सबै कुराको प्रत्यक्ष रूपमा यहाँहरूले त्यसलाई निगरानी गरिराख्नु भएको छ, देखिराख्नु भएको छ, हेरिराख्नु भएको छ।
1: हजुर,
0: अब त्यसको पुष्टि गर्यो गरेन अब यहाँहरूले नै आफैले मूल्याङ्कन गर्न सक्नुहुनेछ। आजको प्रकरणमा चाहिँ माननीय हर्क साम्पाङ राईजी जो श्रम शक्ति पार्टीको अध्यक्ष हुनुहुन्थ्यो,
1: हजुर,
0: उहाँलाई पनि अन्य विपक्षी दलहरूलाई सरह नै उहाँलाई पनि समय उपलब्ध भएको भए यो किसिमको हंगामा यो किसिमको चाहिँ एउटा जटिलता सभामुख सम्माननीय सभामुखजीलाई हुँदैन थियो भन्ने मेरो विश्वास हो। र यो सिम्पलै कुरा थियो, अब विगत अलि अगाडिको जुन सदन सञ्चालन हुँदै गर्दाखेरि मन्त्रीजीले परराष्ट्र मन्त्रीजीले चाहिँ नि आफ्नो चाहिँ नि भारत भ्रमणको विषयमा सदनलाई जानकारी गराउँदै गर्नुहुँदाखेरि उहाँहरूले उभिएर जुन विरोध गर्नुभएको थियो त्यो विरोधका बीच चाहिँ परराष्ट्र मन्त्रीज्यूको सदनलाई जानकारी गराउने जुन कार्यसूची चाहिँ अगाडि बढ्यो हो, त्यो सन्दर्भमा चाहिँ अब परराष्ट्र मन्त्रीले देशको विषयमा र द्विदेशीय सम्बन्धहरूको विषयमा हिजस्ति भर्खर भएको भ्रमणको सन्दर्भमा जुन जानकारी दिनुभएको थियो त्यो जानकारी दिएको सन्दर्भमा चाहिँ उहाँहरूले बसेर अवरोध नगरिदिनु भएको भए हुन्थ्यो भन्ने सम्माननीय सभामुखज्यूको आशय देखियो। तर त्यति हुँदाहुँदै पनि सदनमा आफ्नो विरोध गर्न पाउने सार्वभौम सत्ता सम्पन्न सबै जनप्रतिनिधिहरू हो, त्यसकारणले उहाँहरूलाई त्यसप्रति सचेत गराउँदै उहाँहरूलाई समय दिएको भए यो किसिमको प्रकरण आउँदैन थियो। हुन त अब सम्माननीय सभामुखज्यू अब अभ्यासको क्रममा हुनुहुन्छ, अभ्यासको क्रममा जाने क्रममा सभामुखले एउटा सदनको गार्जियनसिप लिनुपर्ने र सदनभित्र उपस्थित भएका सबै राजनीतिक दलहरूले स्वतन्त्र रूपबाट आफ्नो किसिमको नागरिक जुन आवाजहरू अभिव्यक्त गर्न पाउने जुन अधिकारको सदुपयोग गरेका हुन् विपक्षी दलका साथीहरूले मान्यहरूले, र त्यो कुरालाई चाहिँ उहाँले गौण सम्झेर अनि उहाँहरूलाई त्यसप्रति सचेत गराउँदै उहाँहरूलाई समय दिएको भए यो किसिमको प्रकरण आउँदैन थियो। हुन त अब सम्माननीय सभामुख थियो अब अभ्यासको क्रममा हुनुहुन्छ, अभ्यासको क्रममा जाने क्रममा सभा

0: त्यो समय विपक्षी दलको एउटा घटक हो हर्का साम्पाङ, मान्यहरूका साम्पाङज्यूको पार्टी पनि उहाँहरूलाई पनि दिएको भए हुन्थ्यो भन्ने अनुभूति हो।
1: यहाँ कुनै पक्षपात जस्तो देखिन्छ त, उहाँ सुरुदेखि विरोधमा भएकोले नाम पनि आएन, सहभागी नभए जस्तो थाहा नै मैले दिइन भन्नुभयो उहाँले, होइन
0: होइन हो त्यो कुरालाई त सभामुखज्यूले सम्माननीय सभामुखले चाहिँ नाम उपलब्ध नभएको भनेर त्यसलाई चाहिँ एक किसिमले चाहिँ एउटा सेफ ल्यान्डिङ गर्ने चाहिँ एउटा उपाय त गर्नुभयो, तर पनि उहाँहरूलाई समय दिएको भए महानता उहाँकै हुन्थ्यो र सदन पनि यति धेरै चाहिँ जटिलता अथवा यति धेरै समस्यामा फस्दैन थियो तत् समयमा।
1: अनि माननीय अब प्रधानमन्त्रीको विषयबाट तपाईँहरूको विषय फेरि डाइभर्ट भएर अर्थमन्त्रीतिर पुगेको थियो, अर्थमन्त्रीको राजीनामा पनि शुरू, अर्थमन्त्रीको राजीनामा पनि माग्ने क्रम शुरू भएको थियो र उहाँलाई नमान्ने किसिमको त्यो आर्थिक विधेयकका पानाहरू हराएको, करका दर हेरफेर गरेको विषय त चर्को रूपमा उठिराखेको थियो, फेरि त्यही तपाईँहरूले तपाईँहरूकै शब्दको अवैध भइसकेको भनिएको बजेटको छलफलमा त फेरि सहभागी भइसक्नुभयो तपाईँहरू,
0: होइन त्यो विषयमा जस्तै अब पेस सदनमा दर्ता भएर सदनमा टेबल गरिसकेको विधेयकलाई
1: हजुर
0: विधेयक चाहिँ संसद सचिवालयमा सूचना गरेर संसद सचिवालयमा दर्ता गरेर सदनमा चाहिँ नै त्यो टेबल हुने गर्दछ, त्यो हाम्रो संसदीय परम्परा हो, सरम संसदीय सचिव के अरे नियमावलीले तोकेको व्यवस्था हो। हामीले अब अर्थमन्त्रीज्यूले करको दरहरूलाई हेरफेर गर्ने लगायतका विषयवस्तुहरू जुन कुरा बाहिर चर्चामा आइसकेपछि हामीले संसद सचिवालयमा दलको तर्फबाट म स्वयं हाम्रो प्रमुख सचेतकज्यू सचेतकज्यू गएर हामीले संसद सचिवालयमा त्यस्ता किसिमका संशोधनका कुराहरू सूचना दर्ता गर्न आएको छ कि छैन भनेर हामीले आधिकारिक रूपबाट बुझेका थियौँ संसद सचिवालयका सचिवज्यूसँग, र उहाँले यो विषयमा दर्ता हुन आएका छैनन् भन्ने जानकारी दिनुभएपछि हामीले चाहिँ बजारमा चर्चा भए अनुसार उहाँले करको दरहरूमै हेरफेर गर्ने गरी त कुनै त्यस्तो किसिमको काम गर्नुभएको थिएन कि भन्ने कुरामा हाम्रो के अरे ध्यान त्यतातर्फ गयो, र उहाँले अघि बिहान चाहिँ हामी अर्थ समिति, म अर्थ समितिको सदस्य हो र नेपाली काँग्रेसको तर्फबाट अर्थ मन्त्रालयलाई हेर्ने एउटा चाहिँ संयोजकको भूमिकामा पनि छु, यो सन्दर्भमा बिहान चाहिँ नै अर्थमन्त्रीज्यूले अर्थ समितिको बैठकमा दिनुभएको स्पष्टीकरण, अर्थमन्त्रीले त्यहाँ दिनुभएको जानकारी अनुसार करको दरहरूमा हेरफेर भएको छैन, अनि त्यस पछाडि त्यो विषयमा 16 पन्ना 18 पन्ना हराएको भन्ने विषयवस्तुहरू जुन थियो त्यो पनि भएको छैन भनेर प्रस्तुति दिनु भएको थियो, र त्यो हुँदा हुँदै पनि हामीले अब जनताका समस्याहरूलाई विकास निर्माणप्रति जनताले राखेका आकांक्षाहरू जनताका अपेक्षाहरूलाई चाहिँ राख्नका निम्ति सदनलाई बन्दकै बनाएर जानुपर्छ भन्ने थिएन, र यो अर्थमन्त्रीज्यूको यो किसिमको प्रकरण बाहिर आएपछि पनि प्रधानमन्त्रीले यो सीमा सम्बन्धी दिनुभएको जुन एउटा गैर जिम्मेवारै भनौँ अहिलेलाई त्यो अभिव्यक्ति उपरको हाम्रो मुद्दा चाहिँ डाइभर्ट भएको थिएन।
1: हजुर
0: भोपालजी,
1: हजुर मान्ज्यू, अब तपाईँ चाहिँ काँग्रेसले यो परम्परादेखि बनाउँदै आएको छाया सरकारको अर्थमन्त्री पनि हुनुहुन्छ, छाया सरकारको तपाईँ काँग्रेसको अर्थमन्त्री भइरहँदा अर्थमन्त्री ठिकठाक हुनुहुन्छ? उहाँले राज्य व्यवस्थामा त पत्रकारहरूलाई गाली गरेको सम्म, एमएसओड चलाउन आउँछ कि आउँदैन सम्मको, र कम्युनिस्टले पालेका पत्रकारहरूसम्म भनेर पनि शब्द प्रयोग गरेर गाली गर्नु भएको छ, तर निश्चित केमा उहाँले करको दर परिवर्तन गरे मानवीय हिसाबले भनेर पनि फेरि त्यहाँ स्वीकार्नु पनि भएको छ, यसलाई कसरी लिन सकिन्छ त? जो संसदमा एउटा दर्ता हुने, अर्थ मन्त्रालयले बाहिर आफू आएर कैंची लगाउने अनि वेबसाइटमा राख्ने, आधिकारिक कसलाई मान्ने? अर्को गाडीहरू भित्रिएको विषय, यो दर चुहावट भयो भनेर त्यो पनि लफडामा छ, छानबिन भइरहेको छ, तपाईँहरू यसलाई कसरी लिनुहुन्छ?
0: होइन अब यो हामीले यथार्थ रूपमा लिने भनेको संसद सचिवालयमा दर्ता भएको विधेयक जुन थियो र हाम्रो हातमा परेको विधेयक जुन छ हो त्यो विधेयकमा भएका दफा उपदफामा कुनै के अरे चेन्ज कुनै परिवर्तनहरू भयो भने हामीले त्यसलाई इस्युको रूपमा लिने हो, र बाहिर चर्चामा कतिपय विषयवस्तुहरू चर्चामा आए त्यो चर्चा अनुसार हामीले चाहिँ त्यो विधेयक उपर हेर्दाखेरि खासै फरक त देखिएको छैन, तर
1: कहिले
0: काहीँ प्रिन्ट गर्दा अब कममा अब त्यस्तै किसिमका कुराहरू एक नम्बर दुई नम्बर यस्तै विषयवस्तुहरूमा तलमाथि गर्नका निम्ति चाहिँ नि अर्थ मन्त्रालयले आफूले त्रुटि सच्याएको विषयवस्तुहरूलाई चाहिँ जानकारीको निम्ति सोही विधेयकको मा एक पाना चाहिँ छुट्टै त्यो संशोधन

0: भएका कुराहरूलाई चाहिँ सूचनाको निम्ति पत्र राखेको अवस्था थियो र जुन गाडीहरूभित्र पस्ने सन्दर्भ थियो गाडीहरूको खरिद प्रक्रिया अब के भन्छ त्यसको आफ्नै किसिमको प्रक्रिया विधिहरू छन् अब त्यसलाई एलसी खोल्ने त्यसको चाहिँ प्रस्तावहरू पेश गर्ने कम्पनीले त्यसलाई ओके गर्ने कम्पनीले त्यसलाई सेलका निम्ति चाहिँ स्वीकृत गर्ने जस्ता विषयवस्तुहरू चाहिँ अलि लामो चरणबाट आएको हुनाले गाडी जुन त्यो नाकामा प्राप्त भएको थियो करको दर घटबढ भएको कारणले चाहिँ अहिले त्यो आएको हो भन्ने होइन भन्ने कुरा अर्थमन्त्रीज्यूले प्रश्न पार्नु भएको थियो त्यस उपर हाम्रो समितिमा त्यो जानकारी प्राप्त भएको थियो
1: अनि उहाँले त फेरि त्यहाँनिर भन्नुभएको छ नि आर्थिक विधेयकका संशोधन जनहित र प्राविधिक सुधारका लागि भनेर त्यो चाहिँ के भन्नुभएको
0: होइन प्राविधिक सुधार मिस्टेक हुन सक्दछ मानवीय त्रुटिलाई त हामीले त्यत्रो इस्यू पनि मान्दैनौ तर नियतवश भएका कुराहरूमा र देशलाई नोक्सानी हुने विषयवस्तुहरूमा चाहिँ हाम्रो गम्भीर ध्यानाकर्षण हुन्छ र उहाँले दिनुभएको स्पष्टीकरण अनुसार र त्यो विधेयकको मोटो किताबभित्र एक पन्ना पनि समावेश गरिएको हुँदा त्यसलाई चाहिँ इस्यूकै रूपमा अगाडि चाहिँ ल्याउनु पर्दैन कि भन्ने जस्तो पनि छलफलहरू भए बिहान अर्थ समितिको बैठकमा अहिले त अर्थमन्त्रीज्यू संसदमै हुनुहुन्छ र अर्थमन्त्रीज्यूले जवाफ दिने क्रम केही दिन पछाडि आउँछ छलफलको प्रक्रियाहरू चल्दैछ यतिखेर त्यो पछाडि उहाँले केही अब जवाफहरू प्रष्ट रूपमा दिनु नै हुनेछ होइन तर यथार्थ रूपमा नियतवश देशलाई ठूलो नोक्सानी हुने देशलाई घाटा हुने
1: त्यो मानियो तपाईँ एउटा प्रतिनिधिसभा सदस्यको रूपमा तपाईँले अघि एउटा जवाफ दिनुभएको छ त्यो तपाईँको तर्फबाट जायज छ तर तपाईँ जनताको पनि प्रतिनिधि भएको र यहाँ त दुई तीन खालको रोल छ अब सरकारले लागू गर्ने हो उसको वेबसाइटमा अर्थ मन्त्रालयमा अर्कै छ संसदमा सचिवालयमा दर्ता भएको विधेयकमा अर्कै छ अब लागू त सरकारले गर्ने हो फेरि यता संसदमा दर्ता भएको चिज त लागू हुँदैन लागू गरिदिने उसले हो अनि यसलाई कसरी मान्न सकिन्छ भन्ने मात्रै प्रश्न हो
0: होइन यसमा त यस्तो छ हामीलाई जुन प्राप्त भएको छ हाम्रो हातमा प्रतिनिधिको नाताले प्रतिनिधि सभा सदस्यको नाताले प्रत्येक प्रतिनिधि सभा सदस्यहरूको हातमा भएको जुन विधेयक छ त्यो विधेयकमा चेन्ज भयो भने त हामी फेरि त्यो विषयलाई सदनमा त्यतिकै छोड्दैनौँ फेरि
1: 40 पटकसम्म विधेयक संशोधन भयो भनेर आम संचारमा तपाईँ समाचारहरू सार्वजनिक भए
0: समाचारहरू चर्चाहरू चले समाचारहरू आए त्यही हिसाब किताबले हामीले अब वैधानिक रूपबाटै अब यसको विधि र प्रक्रियागत रूपबाटै संसद सचिवालयमा त्यस्ता किसिमका परिवर्तनहरू भएमा संशोधनहरू गर्नु परेमा त्यसको सूचना चाहिँ संसद सचिवालयमा दर्ता गर्नुपर्दछ र दर्ता गरिसकेपछि अनि सदनमा छिर्ने हुन् ती कुराहरू अब सदन के अरे संसद सचिवालयमा पनि त्यो कुरा नभएपछि हामी त विधि प्रक्रियामाथि विश्वास गर्ने एउटा पार्टीको एउटा सदस्य भएको नाताले त्यो संशोधनहरू भएको छैन भन्ने चाहिँ र उहाँको प्रस्तोक्तिको आधारमा पनि त्यो भएको छैन भन्ने हिसाब किताबले हामीले सदनमा यो कुराहरूमा छलफलमा अगाडि बढेका हौं। यदि हामीले प्राप्त गरेको विधेयकमा रहेका विभिन्न किसिमका चाहिँ नि दफा उपदफाहरू त्यसभित्र रहेका विभिन्न बुँदाहरू त्यसभित्र रहेका विभिन्न करका दरहरूमा परिवर्तन भयो भने हामी सदनमा त्यो कुरालाई छोड्ने छैनौँ।
1: अनि मान्छ्यू तपाईँहरू आज चाहिँ संसद खुलाउन कसरी कन्भिन्स हुनुभयो? राष्ट्रपतिको सभापतिसँगको छलफल पछाडि त तपाईँहरू अत्यन्तै कन्भिन्स भएर सार्वजनिक हुनुभयो, फेरि त्यहाँ के भयो?
0: कार्यकारी प्रमुखको सनक अथवा उहाँको निजी कार्यशैली जुन हो त्यो निजी कार्यशैलीको कारणबाट चाहिँ सदनलाई अवरुद्ध गरेर सदनलाई बन्धक बनाउन नचाहने भन्ने बन्धक नबनाउने भन्ने निष्कर्षको कारणबाट अब उपरान्त चाहिँ प्रधानमन्त्रीको उपस्थिति हामीलाई आवश्यक परेन। अहिलेसम्म चाहिँ जवाबदेहितामाथि उहाँले जुन किसिमको एउटा व्यवस्था गर्नुभयो त्यो व्यवस्थाले गर्दा अब कार्यकारी प्रमुख जुन सदनप्रति जिम्मेवार हुनुपर्ने हो जवाबदेह हुनुपर्ने हो त्यसको अपेक्षालाई आजबाट छोड्ने र अरू संसदीय कार्यसूचीहरूलाई अगाडि बढाउने र देशका जनताका आवाजहरूलाई चाहिँ कुण्ठित बनाएर बन्धक चाहिँ बनाउँदाखेरि त कुण्ठित पनि हुने भयो त्यो कुण्ठित नबनाउने भन्ने निष्कर्षको कारणबाट हामीले सदनलाई चाहिँ अगाडि बढाउनको निम्ति सहमत भएको हो र तर के हो भने हामीले प्रधानमन्त्रीको सीमासँग सम्बन्धित अभिव्यक्ति जुन चाहिँ अब राष्ट्रहित विरोधी छ राष्ट्रियता विरोधी छ त्यो त्यसले गर्दा आम जनताहरूको शिर झुक्नु परेको परिस्थिति छ। आम जनताहरूको शिरलाई उठाउनको निम्ति हाम्रा ती एजेन्डाहरू चाहिँ कायमै राख्ने गरी सदनलाई अगाडि बढाउने निर्णयमा पुगे।
1: अब आगामी दिनमा तपाईँहरूको सत्तासँग र सत्तारूढ दलसँग कस्तो सहकार्य रहन्छ बान्जीज्यू?
0: होइन, सहकार्य त हाम्रो, हामी त अब डेमोक्रेटिक प्रोसेसबाट, डेमोक्रेटिक चाहिँ नि स्कुलिङबाट आएका हौ। सदनमा पक्ष प्रतिपक्ष हुन्छ, सत्ता पक्ष विपक्ष हुन्छ, र सरकारले गरेका राम्रा कामहरूलाई त हामीले सदैव प्रशंसा नै गर्ने गरेका छौँ, सहयोग नै गर्ने गरेका छौँ, र नराम्रा कामहरू, जनहित विरोधी कामहरू भयो भने निरन्तर रूपमा खबरदारी गर्ने हाम्रो परम्परागत हाम्रो चाहिँ पहिलेदेखि संसदीय अभ्यासको मूल्य मान्यता अनुसार हामीले जे गर्नुपर्ने छ त्यसमा कुनै कसर बाँकी रहने छैन।
1: हस् मानिज्यू, यो तपाईँको महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
0: मेरो पनि धेरै धेरै धन्यवाद, श्रोतावर्गहरूलाई पनि धेरै धेरै आभार छ। गोपालजी,
1: हामीसँग हुनुहुन्थ्यो नेपाली कंग्रेसका एकजना प्रतिनिधि सभा सदस्य, उहाँ कांग्रेसले गठन गरेको छाया सरकारको अर्थमन्त्री पनि हो, नरेन्द्र केरुङ। नरेन्द्र केरुङसँग संसदमा कांग्रेसका तर्फबाट संसदीय दलको नेता भीष्मराज आङदेम्बेले जो किसिमको एउटा गर्विलो सम्बोधन गर्नुभयो त्यो विषय, संसदमा भएको अवरोध, मान्य हर्क साम्पाङले सभामुखलाई बाध्य पारेर समय लिइछाडेको विषय, र सदनको अवरोध अब हटिरहँदा आगामी दिनमा यो सत्तासँग सत्तारूढ दलसँग उहाँहरूको सहकार्य कसरी र कुन रूपमा रहिरहनेछ यिनी विषयलाई केन्द्रित गर्यौं, र अर्थमन्त्रीले करका दर हेरफेर गरेको विषयमा जो चर्को आलोचना भयो त्यस सवाल उपर पनि उहाँसँग हामीले संवाद गर्यौं। अर्को अङ्कमा फेरि तपाईँहरू भेट हुने नै छ, हामीलाई आजलाई विदा दिनुहोस्। नमस्ते।
2: रेडियो पावर, घटना विषयको सशक्त संवाद,
3: पावर्ड बाई ठुक्क साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा।
5: हजुरको रेडियो 102.5।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29,
4: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
6: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
4: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
10: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843961494।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
5: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज किसानको साथी,
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
12: प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसन सँग जोडिएको छ।
13: निजामती सेवामा बाध्यकारी अवकाशको चर्चा बारे के भन्छन् विज्ञ?
14: उसले रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज दिइदियो भने पहिले प्रयोग पनि त भएको होलिन
13: र अमेरिका र इरानद्वारा एक अर्का विरुद्ध थप कार्यवाहीको नयाँ चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
15: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। इरानको सरकारी संचार माध्यमले अमेरिकी हमलामा दुईवटा रिजर्भोयरमा क्षति पुगेपछि दक्षिणी नगर सिरिकमा हजारौं मानिसहरू पिउने पानीबाट वञ्चित भएको बताएका छन्। संयुक्त राज्य अमेरिकाको सेनाले सोमबार अमेरिकी हेलिकप्टरलाई खसालिएको बदलामा इरानी निशानाहरूमा आक्रमण गरिएको जनाएको छ। त्यसको जवाफमा इरानले उक्त क्षेत्रका अमेरिकी अखडाहरूमा हमला गरेको थियो। राति भएको हमलापछि इरानी विदेश मन्त्रालयका प्रवक्ताले वाशिङटनले परस्पर बाजिने सन्देशहरूको प्रवाह, मागहरूको फेरबदल र युद्ध विरामको बारम्बार उल्लंघनबाट शान्ति सम्झौताको सम्भावनामा क्षति पुर्याएको बताए। इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको साइडन शहरमा हवाई आक्रमण गरेका विवरणहरू आएका छन्। फ्रान्सेली समाचार संस्था एएफपीका एकजना पत्रकारले एउटा कार जलेको देख्नु अघि विस्फोटनको आवाज सुनेको जनाएका छन्। सोमबार इजरायल र इरानले आपसी लड़ाई स्थगित गर्ने सहमति गरेका थिए र इजरायलले लेबनानको राजधानी बेरूतमाथिको आक्रमण रोकेको थियो। तर इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको हिजबुल्लाको ठेगानामा आफूले हमलाहरूलाई निरन्तरता दिएको जनाएको छ। राष्ट्रसंघका मानवाधिकार सम्बन्धी उच्चायुक्तले आफूले द्वन्द्वका पक्षहरूले गरेको भनिएको मानवाधिकार उल्लंघनको जाँचका लागि एउटा मिशन केही समयमा नै लेबनान पठाउन लागेको बताएका छन्। पाकिस्तानले भनेको छ उसले अफगानिस्तानसँगको सीमानामा शंकास्पद उग्रवादीहरू लुक्ने अखडाहरूमा गरेको आक्रमणमा दर्जनौं विद्रोहीहरू मारिएका छन्। संचार मन्त्री उता उल्ला तररले एउटा तालिम केन्द्रसहित चारवटा निशाना ध्वस्त बनाइएको बताए। यसअघि अफगान तालिबानले तीनवटा प्रान्तमा गरिएको आक्रमणमा बालबालिका सहित 13 जना सर्वसाधारण मारिएको बताएको थियो। दुवै पक्षका दावीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। इस्लामाबादबाट बीबीसीकी क्यारोलिन डेभिस भन्छिन्, अफगान तालिबानका प्रवक्ताले पाकिस्तानले हत्या गरेको भन्दै बालबालिकाको विभत्स तस्वीर सार्वजनिक गरेका छन्। पछिल्लो 8 महिनामा दुवै देश बीचको सम्बन्ध नाटकीय रूपमा बिग्रिएको छ। अफगान तालिबानले यस्ता समूहलाई संरक्षण गरेको सधैँ अस्वीकार गर्दै आएको छ। बीबीसीकी क्यारोलिन डेभिस। हङकङका अधिकारीहरूले एउटा सार्वजनिक आवासीय परिसरमा गत वर्ष भएको भीषण आगलागीका घटनामा 7 व्यक्ति र 2 कम्पनी विरूद्ध मुद्दा दायर गरेका छन्। गएको नोभेम्बरमा वाङफुक कोटमा 7 अग्ला भवनहरूको संरचनामा आगो लाग्दा 168 जनाको ज्यान गएको थियो र म्यानमारमा सैन्य सरकार विरूद्ध लड़िरहेका विद्रोहीहरूले बीबीसीसँग जनशक्ति र उपकरणको अभावका कारण आफूहरूले पकड़ गुमाउँदै गएको बताएका छन्। नयाँ ड्रोन प्रविधि र जबरजस्ती गरिएको 10,000 सैन्य भर्तीले जुन्टालाई गुमाएका भूभाग नियन्त्रण गर्न मद्दत पुर्याएको देखिन्छ। यो बीबीसी नेपाली सेवा हो।
16: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाहको हालैको सीमा मामिला सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले आज सदनमा उपस्थित भएर सरकारको धारणा स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहले केही दिन अघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसबारे जवाफको माग गर्दै सदन चल्न दिएका थिएनन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबीच आज बिहान भएको छलफलमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीले धारणा राख्ने सहमति भएपछि सदनको कार्यवाही अघि बढेको हो। एक रिपोर्ट। प्रधानमन्त्री शाह स्वयंले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने विपक्षी दलहरूको निरन्तरको मागका बावजूद उनी उपस्थित नभएपछि उनका तर्फबाट परराष्ट्र मन्त्री खनालले सदनमा स्पष्टीकरण दिएका हुन्। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अक्युपेशनसँग सम्बन्धित रहेको मन्त्री खनालको दावी थियो।
17: प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। आफ्नो उपभोगमा रहेको जग्गाको दावी दुवै पक्षले गर्ने गरेका छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नु भएको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोडिएको छ।
16: त्यस्तै भारतसँगको सीमा मामिलामा युकेले पनि सरोकार राख्नुपर्ने भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्री खनालले भने,
17: यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ। खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्मानीय ज्यूले इंगित गर्नुभएको हो।
16: परराष्ट्र मन्त्रीको प्रस्तुतीकरणपछि आफ्नो धारणा राखेका नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज अङ्डेम्बेले प्रधानमन्त्रीको भनाईमै मात्रै अल्मलिएर संसदको अमूल्य समय खेर फाल्न नहुने निष्कर्षमा आफू पुगेको बताए। बजेट र अन्य अत्यावश्यकीय विषयहरूमा छलफलको खाँचो औल्याउँदै उनले भने,
18: प्रधानमन्त्रीजीलाई संसद नचाहिएला तर प्रतिपक्षलाई संसद चाहिएको छ। उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्याहरू प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छ, संवेदनशील छ।
16: आङदेम्बेले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आँट नगरेकोमा सभामुख डोल प्रसाद अर्यालमाथि पनि प्रश्न उठाए। त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले परराष्ट्र मन्त्री खनालको स्पष्टीकरणप्रति विमति प्रकट गरे।
19: विदेश मन्त्रीले प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई यहाँ रक्षा गर्ने त्यो सही थियो त्यो भनाइ भन्ने कुराहरू चाहिँ यहाँ भनेर जानुभयो, त्यो स्पष्टीकरणसित हामी सहमत छैनौ। त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर उपेक्षा गरेर उहाँ किन यो संसदमा फेरि आउन चाहनुहुन्न, यसको चाहिँ के अर्थ हो?
16: त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका प्रमेश हमालले पनि परराष्ट्र मन्त्रीको स्पष्टीकरणलाई आफ्नो दलले नस्वीकार्ने बताए। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उनकै शब्दमा प्रधानमन्त्रीका तर्फबाट भएको त्रुटिलाई मन्त्रीले सच्याउनुपर्ने परिस्थिति आएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सभामुखले नै अभिलेखबाट हटाइदिन उचित हुने धारणा समेत राखे। मुख्य प्रतिपक्षी नेपाली कांग्रेस सहितका विपक्षीहरू सदनको कार्यवाही अघि बढ़ाउन सहमत हुँदा श्रम संस्कृति पार्टीका सांसदहरूले भने राष्ट्र मन्त्री खनालले आफ्नो भनाई राख्ने क्रममा विरोध जनाएका थिए। अब अर्को प्रसंग, सरकारले एकपटकका लागि 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुगेका निजामती कर्मचारीलाई अवकाश दिने गरी कानून ल्याउन लागेको प्रति कतिपय विज्ञहरूले आपत्ति जनाएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयकको मस्यौदा तयार गरी अहिले उक्त मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको जनाएको छ। ऐन लागू हुने मितिसम्म 55 वर्ष उमेर पूरा गरेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई पटकका लागि अनिवार्य अवकाश दिने व्यवस्था मस्यौदामा समावेश गरिएको बताइएको छ। यसै सन्दर्भमा हामीले लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीलाई सम्पर्क गरी शुरूमा यस्तो व्यवस्था लागू गर्नु कति उचित हुन्छ भनेर सोधेका छौं।
20: गभर्नमेन्टले एउटा राइट साइडमा ल्याउन ठूलो कदम लिन खोजेको देखिन्छ, तर त्यो प्रशासनको प्रिन्सिपलको दृष्टिकोणले राम्रो मानिँदैन। किनभने तपाईँलाई यदि एउटा ठूलो संख्यामा कर्मचारीहरूलाई अवकाश दिने हो भने उनीहरूलाई आकर्षक प्याकेजहरू ल्याएर उनीहरूलाई स्वैच्छिक रूपमा नै अवकाश दिन सकिन्थ्यो। तर के हुन्छ भने ऐन ल्याउने ऐन पनि फेरि कस्तो भने त्यो दिन एक लट खाल्ने त्यसरी फेरि 60 वर्ष गराउने,
21: यो चाहिँ भनिएको छ
20: एकपटकलाई अन्याय हुन्छ। त्यो चाहिँ कानुन दृष्टिकोणले पनि मिलेन, न्याय संकट पनि भएर त्यसरी के गर्नुपर्छ भने ठिक छ, सरकारलाई चाहिँ आफूसँग लय मिलाउन सक्ने कर्मचारी भएन नि होला पुराना कर्मचारी, वा कर्मचारीको संख्या बढी भएर त्यसलाई साँट्नु पर्यो होला। त्यसका उपायहरू भने दुई तिनवटा हुन सक्छन्, दरबन्दी फ्रिज गर्ने एउटा रिक्त दरबन्दी, दोस्रो भइरहेका कर्मचारीलाई एउटा गोल्डन हेन्डसेकको राम्रो प्याकेज लिएर स्वैच्छिक रूपमै अवकाश दिन लाउने, त्यो गरेको भए राम्रो हुन्थ्यो। तर जुन अहिले हल्ला आएको छ त्यो त्यति प्रिय कदम होइन। यो कदम 1949 सालमा गिरिजा प्रसाद कोइरालाले गरिसकेका हो, त्यो बेला पनि 3,000 भन्दा बढी कर्मचारी अवकाशमा आउन 58 वर्ष 60 वर्ष 58 वर्ष झारेर र 30 वर्ष, त्यो बेला पर्दा सिस्टम थियो, पर्दा सिस्टमबाट पनि 2-3 जना कर्मचारी अवकाश दिएर
21: अहिले त एकै पटक लगभग 10,000 कर्मचारीले अवकाश लिँदा
20: अनुभवी कर्मचारीहरू अवकाशमा जान्छन्, त्यो राष्ट्रको लागि धेरै ठूलो क्षति हुन्छ। धेरै तालिम लिएका र धेरै अनुभवी कर्मचारीहरू राष्ट्रले ठूलो लगानी गरेका अनुभवी कर्मचारी बाहिर जानु भनेको सरकारलाई नै भोलि अप्ठ्यारो पर्ने हो।
21: यस्तो खालको व्यवस्था ल्याइन लाग्नुको एउटा कारण चाहिँ कम्प्युटर लगायतका दक्षता नभएका कर्मचारीहरू पनि छन्, तिनीहरूलाई पनि लक्षित गरिएको
20: भन्नुभयो। त्यसै कस्तो हुन्छ भने अहिलेको नयाँ प्रविधिमा अभ्यस्त छैनन् कि भन्ने चाहिँ एउटा हामी त्यसलाई लुडाइट भन्छौँ, लुडाइट छन् कि सिनियर लेभलमा अथवा त्यो पुरानो कर्मचारीमा भन्ने हो। तर अहिले मेरो आफ्नो जहाँसम्म मैले थाहा पाए अनुसार मैले बुझे अनुसार अहिलेका सिनियर लेभलका सचिवहरू अथवा सहसचिवहरू पनि यसमा अभ्यस्त छन्, कमी छैन उनीहरूमा। अर्को कुरो के हुन्छ भने अहिलेको म्यानेजमेन्टको प्रिन्सिपल अहिले नयाँ प्रिन्सिपल डेभलप भएको छ जुन पहिलेको जस्तो होइन। अहिले के भनिन्छ त भने त्यो ह्युमन रिसोर्स जुन एउटा हामीले तालिम दिएर ट्रेन गरेको हुन्छ त्यो भनेको एसेट हुन्, त्यसमै गुणाले उनीहरूलाई बाँधेर राख्ने, छोडेर दिने, बरु करारमा भइदिन राख्ने, त्यस्तो प्रिन्सिपल आइरहेको छ। अन्यत्र हामी चाहिँ के गर्छौँ भने हामी चाहिँ उनीहरूलाई घर जाउँ भन्छौँ भने पनि अलिकति प्रिन्सिपलले पनि मिलेको छैन। गुरुजा प्रसाद कोइरालाको टाइममा 30 वर्षको उसले हटाउँदाखेरिको परिस्थिति भनौँ, मैले त्यो बेला म कार्यरतै थिएँ, त्यो बेला कस्तोसम्म अवस्था भयो भने मुख्य सचिवदेखि लिएर महत्वपूर्ण मन्त्रालयका सचिवहरू 5 वर्ष पुगेको सहसचिव नभएर करारमा राख्नु परेको थियो।
21: त्यसले कार्य सम्पादनमा असर गर्यो कि गरेन त अथवा अब
20: अनुभव जस्तो अनुभवको कमी, अनुभव भने यति ठुलो चिज हो जुन चाहिँ ठुल्ठुला निर्णयमा त्यो रिफ्लेक्ट हुन्छ। अनुभवी सचिवहरू, अनुभवी कर्मचारीहरू, अनुभवी विभागीय प्रमुखहरूले सही गाइडेन्स दिन्छन् सरकारलाई। सरकारले यत्रो ठुलो म्यान्डेट लिएर आएको छ, उसलाई धेरै काम गर्नु छ, त्यो अवस्थामा कर्मचारीहरू चाहिँ अनुभवी पनि चाहिन्छ।
21: एकापट्टिबाट हेर्दाखेरि चाहिँ अहिले अब मन्त्रालयको साइज घटाउनेदेखि लिएर मन्त्रालय मर्ज गर्ने जुन काम भइरहेको छ त्यो हेर्दाखेरि कर्मचारीहरू ठुलो संख्यामा काम नपाउने अवस्थाले गर्दा पनि हो कि सरकारले
20: कर्मचारी बढी भए हटाउनै पर्छ त, त्यसको लागि उपाय भनिन् त भइ कर्मचारी हटाउनु पर्छ, त्यसको लागि फोर्सली रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज दिइदियो भने भइहाल्छ। पहिले प्रयोग पनि त भएको हो त्यस्तो कोलिनेसरको।
16: उनी थिए लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, साथी विनिता दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। दुवै पक्षले एक अर्का लक्षित आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका वरिष्ठ अधिकारीहरूले थप कार्यवाहीको नयाँ चेतावनी दिएका छन्। इरानका विदेश मन्त्रीले कुनै पनि आक्रमण वा जोखिमलाई जवाफ नदिई नछाड्ने बताएपछि ट्रम्पले तेहरानले मूल्य चुकाउनु पर्ने बताएका छन्। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
1: ट्रुथ सोसियलमा लेख्दै राष्ट्रपति ट्रम्पले इरानी सेना पूर्ण भद्रगोलको अवस्थामा रहेको र उनकै शब्दमा अधिकांश जलसेना र वायुसेना जस्तै अब लगभग अस्तित्वमा नै नरहेको उल्लेख गरेका थिए। राष्ट्रपति ट्रम्पले तेहरानले सम्झौता गर्न अति धेरै समय खर्चिएको भन्दै उसले अब त्यसको मूल्य चुकाउनु पर्ने बताए। यसअघि इरानका विदेश मन्त्री अब्बास अराक्चीले आफ्नो मुलुकले कुनै पनि हमला वा जोखिमको जवाफ नदिएर नबस्ने बताउँदै अमेरिकाले लडाईको मैदानमा पराजय बेहोरे बताएका थिए। खाडीमा आफ्नो सेनाको हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानी अखडाहरूलाई बुधबार निशाना बनाएको थियो। जवाफमा इरानले खाडी क्षेत्रका अमेरिकी अखडाहरूमा आक्रमण गरेको थियो। हुर्मुज जलमार्ग नजिकै अवस्थित इरानको प्रतिरक्षा प्रणाली, स्थल कन्ट्रोल केन्द्र र रेडारलाई निशाना बनाइएको अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले बताएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले आफूले 21 अमेरिकी अखडाहरूमा आक्रमण गरेको बताएको थियो। यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले अमेरिका र इरान एकदमै राम्रो सम्झौताको लगभग नजिक पुगेको बताएका थिए। बुधबार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकाले परस्पर बाजिने सन्देश पठाएर कूटनीतिक प्रक्रियामा क्षति पुर्याइरहेको र बारम्बार आफ्ना माग र अडानहरू बदलिरहेको बताए। उनले कूटनीतिक प्रक्रियामा न्यूनतम स्थिरता आवश्यक रहने भन्दै इरानले परिस्थितिको पुनः मूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताएका थिए।

यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हर दिन रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुनो र लट्टेमा थियो
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुनो औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
2: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
2: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
2: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
4: नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति अनिवार्य रहेको छ प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ गणकको विवरण वडा नम्बर 1 सपना काफे सम्पर्क नम्बर 9844431390 वडा नम्बर 2 सरस्वती विक सम्पर्क नम्बर 9761663033 वडा नम्बर 3 मनिषा बुढा थोकी सम्पर्क नम्बर 9849073080 वडा नम्बर 4 स्वस्तिका खड्का सम्पर्क नम्बर 9766471148 वडा नम्बर 5 सुजन भुजेल सम्पर्क नम्बर 9866007972 वडा नम्बर 6 सीता श्रेष्ठ सम्पर्क नम्बर 9864111355 वडा नम्बर 7 देवी रमन प्रसाई सम्पर्क नम्बर 9840949619 वडा नम्बर 8 अनिल श्रेष्ठ सम्पर्क नम्बर 9869111345 र सृजना थापा मगर सम्पर्क नम्बर 9840262072 वडा नम्बर 9 प्रेरणा सारू सम्पर्क नम्बर 9865203353 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944214803 वडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9969035059 वडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9861958368 वडा नम्बर 12 प्रवीण केसी सम्पर्क नम्बर 9861064176 ओडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 97031338 र ओडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 97627873। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 98143451 98143414090।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767564429, सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
2: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
5: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
6: तन्नै पैसा कमाइएला भनेर 100 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो, अब अहिले यो दुःख।
6: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 98 0485430 98
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगुङ्गा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको संयुक्त पहल
9: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
10: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
9: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड पोलिस्टर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
3: हजुर रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
10: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेछाप मिटसप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
11: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा
3: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रुम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
11: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
3: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844200596 0475904553
11: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुर्कोट सिन्धुली

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: रामेछाप नगरपालिकाको अनुरोध
4: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
6: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
3: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
7: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
8: के जिस्के किनी शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
3: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
7: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
3: सम्पर्क नम्बर 0475904662 9892695998
12: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
13: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
12: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
13: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
12: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
13: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
12: सचेत बनाऊ
13: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड
14: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
9: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
14: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
9: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
14: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
9: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
14: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
14: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
9: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
14: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
9: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाडसूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
14: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
9: सम्पर्क नम्बर 0845-41-143, 98-63-23-422।
3: वाउ, होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
14: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटलपुर नजिकै रहेको बिरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेस संसदीय दलका नेता विष्णुराज आङदेमेले नेपालले कसैको भूमि मिचेको छ कि भनेर खोज्दै हिँड्ने सत्तापक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा नेता आङदेमेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँड्नुपर्नेमा सत्तापक्षका केही सांसदहरूले नेपालले भारतको सीमा मिचेको हो भनेर नारायण देखेको बल लगाएर दौड़ी राखेको भन्दै आपत्ति जनाउनु भएको छ। परराष्ट्र मन्त्री सुशील खनालले प्रधानमन्त्री वीरेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री खनालले नेपाल भारत सीमाका विभिन्न ठाउँमा क्रस बोर्डर अकुपेशन, सीमा पार उपयोग उपभोग सम्बन्धी धेरै ठाउँमा विवाद रहेको बताउनु भएको छ। उहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्र मार्फत म्यापिङको काम गरिरहेको जानकारी दिनुभएको छ। सीमा सम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने उहाँको भनाइ छ। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले सीमा सम्बन्धी प्रधानमन्त्री वीरेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्र मन्त्रीले दिएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेता थापाले प्रधानमन्त्रीको घोषणा वा वक्तव्यको रक्षा परराष्ट्र मन्त्रीले गर्ने नभई प्रधानमन्त्री स्वयं रोष्ट्रमा उपस्थित भएर जवाब दिनुपर्ने माग गर्नुभयो। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी 8 बुँदे आचार संहिता जारी गरेको छ। आचार संहिता अनुसार दर्तावाला चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधि बाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउनेछन्। यस्तै उपचार सम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नु अनिवार्य हुनेछ। बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मंजूरी लिनु अनिवार्य छ। साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद 1 महिना थपेर असार मसान्तसम्म कायम गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीले विवरण संकलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिएको हो। निर्वाचन आयोगले 2079 पालिका चुनावमा एमालेबाट जितेर पछि अन्य दलमा गएका 8 वटा अध्यक्षको पद रिक्त घोषणा गरेको छ। एमाले सचिवालयको पत्रका आधारमा आयोगले यो निर्णय गरेको। पदमुक्त हुनेहरूमा ओखलढुङ्गाको मुलुङ गाउँपालिका 1 वटा अध्यक्ष कमल बहादुर बानिया, मुलुङ गाउँपालिका 6 वटा अध्यक्ष कमल तामाङ, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका 7 वटा अध्यक्ष सुरेश कुमार थापा रहनु भएको छ। यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका 1 वटा अध्यक्ष राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका 7 वटा अध्यक्ष ओमप्रसाद बजगाई, मोरङको लेटाङ नगरपालिका 4 वटा अध्यक्ष रामकुमार श्रेष्ठ, मोरङकै रंगेली नगरपालिका 1 वटा अध्यक्ष महेश कुमार खनाल र दाङको घोराई उपमहानगरपालिका 4 वटा अध्यक्ष मधुसूदन शर्माको पद पनि रिक्त भएको छ। प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिले गठन भएको छ। सभामुख टोल प्रसाद अर्यालले बुधबारको प्रतिनिधि सभा नियमावलीको नियम 13 बमोजिम 15 सदस्यीय कार्य व्यवस्था समिति प्रतिनिधि सभा बैठक घोषणा गर्नुभएको। समिति सदस्यहरूमा डाक्टर अचितम लामिछाने, आर्यन राई, एन बहादुर मोहर, कविन्द्र बुलाकोटी, क्रान्ति शिखा दिताल, खुशबू ओली, देवराज पाठक, निष्कल राई, निशा डाङ्गी, प्रकाश चन्द्र परियार, वासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपिन कुमार आचार्य छन्। सर्वोच्च अदालतले सिराहामा परीक्षा सञ्चालनका क्रममा जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा तथ्याङ्कहरू नष्ट गर्न
नगर्न अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल राष्ट्रिय अधिवक्ता अनिल कुमार शाह लगायतले दायर गरेको रिटमा सुनवाई गर्दै यस्तो आदेश दिएको हो। अदालतले जिल्ला प्रशासन कार्यालय सिराहाको मिति 2082 वैशाख 13 गतेको सूचनाका आधारमा परीक्षा हलभित्र भेटिएका मोबाइल र सोको डाटा जफत गरी नष्ट गर्ने कार्य नगर्न र नगराउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। केयर गिभरको रोकिएको अंग्रेजी भाषा परीक्षा भोलिदेखि हुने भएको छ। विवाद उत्पन्न भएपछि सूचना जारी गर्दै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको सीआईएनए इन्टरनेशनलले बिहिबारदेखिका निर्धारित परीक्षा हुने जनाएको छ। बिहिबारदेखिका परीक्षा हुने तर जेठ 26 र 27 गते सञ्चालन हुन नसकेका परीक्षाका हकमा छुट्टै व्यवस्था गरेपछि सञ्चालन गर्ने सूचनामा उल्लेख छ। रोकिएका परीक्षाको नयाँ मिति र समयबारे परीक्षार्थीहरूलाई व्यक्तिगत रूपमा म्यासेज मार्फत जानकारी गराइने जनाएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एमसीएले आज नुवाकोटमा दुईवटा सब स्टेशन र 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा शुरू गरेको छ। अमेरिकाको 55 करोड़ डलर अनुदान र नेपाल सरकारको 19 करोड़ 70 लाख डलर अर्थात कुल झण्डै 1,29,00,000,000 रूपियाँको लगानीमा कार्यान्वयन भइरहेको यस आयोजना अन्तर्गत रात माटे र न्यू दमौली सब स्टेशन निर्माण हुनेछ। यसका साथै लप्सी फेदी रातमाटे न्यू हेटौडा रातमाटे न्यू दमौली र न्यू दमौली न्यू बुटवल गरी तीनवटा खण्डमा प्रसारण लाइन बन्नेछ। अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि महत्वपूर्ण लगानी भएको बताउँदै ऊर्जा सुरक्षा र लगानी प्रवर्धनका लागि प्रसारण पूर्वाधार सुदृढ पार्न परिहार रहेकोमा जोड़ दिनुभएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापमा आबद्ध पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा 1 घण्टा धरना दिएका छन्। सरकारले गरेको विभेदकारी स्वेच्छाचारी सूचना र विज्ञापन सम्बन्धी निर्णय खारेजी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र निर्वाध सूचना प्राप्तिको अधिकार रक्षाका लागि नेपाल पत्रकार महासंघले गरेको देशव्यापी आन्दोलनको क्रममा रामेछापको पत्रकारहरूले कालो ब्यानरमा आफ्ना माग समेत राखेर धरना दिएका हुन्। स्थानीय स्तरमै उपलब्ध बाँसको सदुपयोग गर्दै आकर्षक हस्तकलाका सामग्री उत्पादन गरी राम्रो आमदानी गर्न सकिने सम्भावनालाई उजागर गर्ने उद्देश्यले उमाकुण्ड गाउँपालिका 3 विकास तालिममा सञ्चालन गरेको 30 दिने बाँस हस्तकला शिव विकास तालिम सम्पन्न भएको छ। उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजनामा तथा उमाकुण्ड गाउँपालिकाको समन्वयमा सञ्चालन भएको तालिममा सहभागीहरूले बाँसबाट विभिन्न उपयोगी तथा बजारमा माग भएका सामग्री निर्माण गर्ने सिप हासिल गरेका छन्। हवस् त राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यति जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुटराज महत्वपूर्ण समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

하스르코 아바스, 하스르코 사티, 하스르코 라디오, 엑세디, 타플라이크 메가하르스, 나마스카라. 하스르코 라디오, 엑세디, 타플라이크 메가하르스, 라트리칼인 트러스티, 가르크라메, 사메스, 도리코, 파카이마라, 하누바이가, 바스누바이가, 타파이타맘, 타맘, 아드라니, 스트라타마나르마, 라트리칼인 룩, 사니티카, 비바던, 사이타, 아르디크, 스파카, 카나찬스, 마가르크람, 트러스티, 타파이크, 미티카, 듀크, 바카라치오, 데바타, 판드라, 말라기코, हैंसम ठिटो स्त्रीराज महताज पनि उपस्थित भइसकेको छु तपाईको माझमा तपाईसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष विशेष विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी हामी हप्ताको छ दिन आउँछौ भनेर भन्दिनमा सातै दिन आउँछौ राति दस बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ लगभग एघार बजेसम्म तपाईले पठाउनुभएका मेसेजहरू वाचन गर्छ अनि साथसाथै रोजाइका लोक दोहोरी भाकाहरू राख्छौ अनि त्यस्तै गरेर तपाईँहरूले नै पठाउनुभएका लेख रचनाहरू वाचन गर्दै गर्दै अगाडि बढ्छौ पनि भन्न चाहन्छु मेसेजहरू पठाउन सक्नुहुन्छ कार्यक्रम सुन्दैनुहुन्छ भने कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ है रातको समय छ मिठा रमाइला कुराकानी गर्नेछु भन्नु चाहे बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला त्यो लागेको थकाइ पीर चिन्ता व्यथहरूलाई बोलाउने कोसिस रहन्छ त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा प्राय जस्तो यो घडीको सुईसँगै दिनभरिको दौडधुप अब शान्त भइसकेको छ जस्तो लाग्छ बाहिर अँध्यारोले धरतीलाई जस्तै तपाईँको मनलाई पनि एउटा मिठो विश्रामको आवश्यकता होला यही शान्त रातको छहारीमा तपाईँका भावनाहरूलाई शब्दमा कोर्न र यो एकान्तलाई सङ्गीतमय बनाउन म उपस्थित भइसकेको छु आउनुहोस् दिनभरिका थकानहरूलाई थाती राखेर रा, यो रातलाई अलिकति सुखद अलिकति आत्मीय बनाऊ मिठा रमाइला कुराकानी गरौं अनि साथसाथै रमाइला लोकदोरी भाकाहरू राख्दै राख्दै अगाडि बढौं सबैभन्दा बढी कसैको याद आउने नै यही रातको समय हो रे सायद दिउँसोको कोलाहलमा हराएका मान्छेहरू रातको सन्नाटामा मनको धेरै नजिक आइपुग्छन् सुत्नु अघि कसैको मुस्कुराएको अनुहार आँखाको अगाडि आउनु र मनमा एउटा मिठो तरङ्ग उठ्नु पनि त कति गजबको कुरा हो होइन र आज तपाईँको मनको भित्तमा होइन त्यो मनको भित्तामा कसको सम्झनाले ढकढकाइरहेको छ मनका ती कुराहरूलाई कतै गुम्साएर नराख्नुहोस् है हामीलाई पठाउनुहोस् वाचन गर्ने कोसिसमा गर्छु पनि भन्न चाहे मिठा रमाइला कुराकानी हुने नै छन् पनि भन्न चाहन्छु भन्दै यति बेला एउटा मिठो गीत राखेर कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा रातको समयमा मिठो रमाइलो अनि मैले सधैँ सुरुवातमा पुराना गीतहरू राख्ने गरेको छु यति बेलाको समयमा एउटा मिठो गीत राख्ने कोसिस गर्छु यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु जब जब राति हुन्छ कि अलिकति असहमति होइन गर्छ जस्तो लाग्छ मलाई प्राविधिक पाटोबाट गडबड भइराखेको हुन्छ सबैहरूले यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु।

यो पुरानो गीत होइन राख्न चाहन्छु। त्यसपछि आउँछुमा तपाईँले नै पठाउनु भएका म्यासेजहरू वाचन गर्नको लागि अनि साथसाथै लेख रचनाहरू वाचन गर्नको लागि आकाशैमा जुन छ यति बेला तपाईँको माझमा राख्छु। त्यसपछि आउँछु, म्यासेज गर्दै गर्नुहोस् अनि साथसाथै कार्यक्रमलाई पनि सेयर गर्दै गर्नुहोस्, सुनेर पनि साथीदै गर्नुहोस् है त।

आकाशमा जुन छ यो मायाले तर्फाउँछ थाहा छ, तर पनि उसलाई सम्झे मान्नुहुन्छ। यो गीत तपाईँकोमा आजमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। साथमा हेर्दै पनि हुनुहुन्छ, टिकटक लाइभ मार्फत पनि उपस्थित भएको छु म। अहिले म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, कार्यक्रमलाई पनि सेयर गरेर साथ दिन सक्नुहुन्छ। अनि यहाँहरूलाई यो जानकारी गराउन चाहन्छु के भन्दाखेरिमा, हामी हप्ताको सात दिन आउँछौँ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ लगभग 11 बजेसम्म। यो कुरा चाहिँ भन्न चाहन्छु है। मैले भर्खर राखे यो मायाले तडपाउँछ थाहा छ, तर उसलाई सम्झे मन रुन्छ होइन। आकाशमा जुन छ आवाज दिनुभएको थियो यसमा विष्णु माझी अनि रामजी खाँडको सुमधुर आवाजमा गीत तपाईँको माझमा राखे। कहिलेकाहीँ सबैलाई थाहा हुन्छ आगो छोए हात पोल्छ होइन, अनि तैपनि मान्छे उज्यालोको लोभमा आगोकै नजिक जान्छ कि, अनि साथसाथै माया पनि त त्यस्तै रहेछ नि होइन र। यहाँहरूले याद गर्नुहोस्, बुझ्नुहोस्, सबैलाई थाहा हुन्छ कि आगो छोए हात पोल्छ, तैपनि मान्छे उज्यालोको लोभमा आगोकै नजिक जान्छ। माया पनि त त्यस्तै रहेछ होइन, थाहा छ यसले तडपाउँछ, थाहा छ यसले मन रुवाउँछ, तैपनि यो पागल मन उसैलाई सम्झिन छोड्दैन के। आँखाबाट आँसु खस्दा पनि ओठले उसैको नाम जपिरहन्छ। कति अनौठो छ है यो मन, कति अनौठो छ यो मन। मनको बाध्यता सुन्नुहोस् न, कति अनौठो छ है यो मनको बाध्यता, जसले सबैभन्दा बढी रुवायो यो मन शान्त हुन पनि उसैको अँगालो खोज्छ। जसले आँसु खसाल्यो, जसको लागि आँसु खस्यो होइन, तर पनि उसैको यादमा सम्झी सम्झी मन फेरि खुसी हुन्छ, उसैलाई सम्झिन्छ होइन र। कुरा गाह्रो छ, यस्तो छ अनि कार्यक्रम यसैमा स्टोरीमा छु, म म्यासेजतर्फ लाग्छु ल पहिला सुरु, त्यसपछि अन्य कुराहरू त म जोड्दै जोड्दै अगाडि बढ्ने छु भन्नु हुन चाहे। यति बेला म म्यासेजतर्फ लाग्छु, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु भन्नु हुन चाहे। म्यासेज पठाउनु भएको छ मलाई, यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा हुनुहुन्छ हिरा बहादुर लकाई हुनुहुन्छ, बुटवलबाट हेर्दै र सुन्दैछ है, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मुना भण्डारी हेर्दै हुनुहुन्छ, निकिता मगर हेर्दै हुनुहुन्छ, हिरा बहादुर लकाई हुनुहुन्छ हेर्दै हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। बाबुराम मगर हुनुहुन्छ, ओखलढुङ्गाको पोकली घर भई हालचरियादबाट सुन्दैछु है भन्नुहुन्छ। कार्यक्रम मार्फत सम्झिनु पर्दा घर परिवार सबैमा सम्झिन चाहन्छु भने विशेष गरेर प्यारो साथी रञ्जित कालेलाई सम्झिन चाहन्छु है भन्नुहुन्छ। धर्मराज हुनुहुन्छ, म ढकाल धर्मराज बिर्ता मोड झापा घर भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। रात्रिकालीन सन्देश राख्नु पर्दा आज जेठ 27 गते जन्मदिन मनाउने प्यारी बहिनीहरू तारा ढकाल, सोनु ढकाल, अनिता भण्डारी र रोजिना दाहाल भाइ, प्रवीण चापा गाई, सानो बाबु दिपसन चौलागाई, मिडिया प्रेमी साथीहरू इटहरी के जेनी पौडेल, मोरङकी सहयात्री जसु राई, भोजपुरका सुरज श्रेष्ठलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छ है भन्नुहुन्छ। भने साथीभाइ घर परिवार सबैमा सम्झिन चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। जीवन गिरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले मेसेज पठाउनु भएको छ। सुन्दैछु भन्नुहुन्छ, लु भाइ नमस्ते, रात्रिकालीन अभिवादन भन्नुहुन्छ है उहाँले। ओखलढुङ्गाको घर भइहाल्छ, ओखलढुङ्गा घर भइहाल्छ, काठमाडौँबाट जीवनगिरी हो भन्नुहुन्छ। सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। ज्ञानुका चामिङ राई हुनुहुन्छ, सम्झना सबैमा है उदयपुरबाट सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कल्पना साम्पाङ हुनुहुन्छ, भोजपुर घर भइहाल्छ, काठमाडौँबाट कार्यक्रम सुन्दैछु ल भन्नुहुन्छ। प्यारो मान्छे
दिलपाल शर्मिला राईलाई चाहिँ गेटवेल सुन अनि अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ। बाबा विनोद साम्पाङ, मामु अञ्जना त्रिप्यारी साम्पाङ अनि चिन्ने नचिन्ने घृणा गर्ने माया गर्ने सबैमा सम्झना छ है भनेर छोटो मिठो म्यासेज पठाउनु भएको छ। विशेष रूपमा धन्यवाद। त्यस्तै सुमिता यता सुनवार किरात हुनुहुन्छ, दाइ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। रामेश्वर देउराले घर भइहाल्छ काठमाडौँबाट। सुमित यता सुनवार किरात आइरहेको छ, सम्झना सबैमा है भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ। रोमन मुक्तान तामाङ हुनुहुन्छ भोजपुर जेनजी भन्नुहुन्छ, भोजपुर नगरपालिका 2 लाउँछा घर भइहाल्छ। सात समुद्र पारीबाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ। साथीहरू सम्झिनु पर्दाखेरि रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि हजुरको लागि भोजपुर हुने घर परिवारको लागि सम्झिन चाहन्छ है भन्नुहुन्छ। हिरा बहादुर लगाई हुनुहुन्छ, टिकटकमा लाइभ आउनु परे सर भन्नुहुन्छ। म छु है, हेर्दै पनि हुनुहुन्छ यहाँ। ठिक छ, विशेष रूपमा धन्यवाद हुनु पनि चाहन्छ। त्यस्तै गरेर मलाई यति बेला मेसेज पठाउनु भएको छ राज कालीकोटे हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ है। ब्रो गुड इभिनिङ भन्दै हुनुहुन्छ, हेर्दैछु भन्दै हुनुहुन्छ उहाँले पनि। झापाली हिरो राज कालीकोटे हो, वृत्तामोड झापा घर भए अहिले युएईबाट हेर्दैछु भन्नुहुन्छ। सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मलाई टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ, मेसेज पठाइराख्नु भएको छ, मेसेजहरू वाचन गर्न चाहन्छु यता प्राप्त पनि। यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ हिरोबहादुर लकाई हुनुहुन्छ, हेर्दै हुनुहुन्छ उहाँले होइन। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मन चाहे आए है सर भन्नुहुन्छ, बुटोलबाट हुनुहुन्छ। उहाँलाई विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई कसले भन्दाखेरिमा म प्राप्त म्यासेजहरू मात्र वाचन गरिरहेको छु ल, लेखेर पठाउनु भएका म्यासेजहरू मात्र। नमस्कार दाई, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुहुन्छ। कार्यक्रम सुन्दैछु पुरानो गाउँ सिम्लेबाट आयुषा पुरी हो भन्नुहुन्छ। यता आइसक्नुभयो आयुषाजी, ठिक छ। काठमाडौँ यता अर्डर गरिराख्नु भएको छ, ठिक छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु मेसेजको लागि। मुना भण्डारी हुनुहुन्छ, हेलो दाई नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ। घर सिन्धुली भई आज काठमाडौँ थानकोटबाट मुना भण्डारी हो, कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। निकिता मगर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, सुन्दैछ है भन्नुहुन्छ। उहाँले पनि मनदेखि धन्यवाद दिन चाहन्छु। त्यस्तै रूपसना योग्य हुनुहुन्छ, कार्यक्रम सिन्धुली ढुङ्ग्रेवासबाट सुन्दैछ है, सम्झना सबैमा भन्नुहुन्छ। नीता योग्य हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, साइप्रसबाट हेर्दैछु भन्नुहुन्छ, सबैमा सम्झना छ भन्नुहुन्छ। चिनु बान्त हुनुहुन्छ, गुड इभिनिङ भन्नुहुन्छ। मुना भण्डारी हुनुहुन्छ, एउटा चिठी लेख्न मन लागेको छ, जुन मायाले धरधरी रुवायो उही मायालाई देख्न मन लागेछ, निगित राखिदिनुहोस् न ल भन्नुहुन्छ मुना। रुवाउने मान्छेलाई हेर्न मन लाग्छ, हुन त माया हो, मनदेखि माया गर्ने मान्छेसँग पक्कै पनि गरेको मान्छेलाई हेर्न मन लाग्छ, जति नै आँसु खसाले पनि होइन देख्न मन लाग्छ। ठिक छ, कुरा ठिकै हो, तपाईँको कुरा म बुझ्छु, आजकल बुझ्ने भएको छु म पनि। त्यस्तै गरेर हुनुहुन्छ तामाङ नै हुनुहुन्छ, दाइ काठमाडौँबाट पनि माया तामाङ खाना खानुभयो भन्नुहुन्छ। खै भएको धेरै याद आएको छ भन्नुहुन्छ, खै के भएको याद धेरै आएको छ भन्नुहुन्छ मुनाजी। के गर्नु, माया प्रेममा परिसकेर पनि छुट्टिसक्यो मान्छे, हामी यहाँ सिङ्गल छौँ अहिलेसम्म पनि, न माया प्रेम पर्छ बस्छ है। ठिक छ, यतातिर नजा, एउटा चिठी लेख्न मन लाग्छ, जुन मायाले धरधरीहरू आयो त्यही मायालाई देख्न मन लाग्छ, यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि म आउँछु अब माया प्रेमका कुराकानी गर्नको लागि होइन। प्राय जस्तो अब के हुन्छ भन्दाखेरिमा कहिलेकाहीँ थाहा पाएरै रोजिएको एउटा सुन्दर पीडा हो के माया। मलाई कति सम्झाउँछु नि, नरौ है, अब उसलाई सम्झेर केही पाइँदैन भनेर मनलाई त सम्झिन्छ, सम्झाउने कोसिस गरिन्छ, तर यो मन कहाँ सुन्छ र आफ्नो मन न हो, झन् त्यहाँमाथि त ओभर थिङ्कर होइन, मनमा विभिन्न कुराहरू खेल्छन्, सत्य भइसकेपछि दिमागमा एउटा कुरा खेलिराखेको हुन्छ अनि सम्झिराखेको हुन्छ, सम्झिँदा सम्झिँदै अर्को कुरा खेल्छ, त्यसपछि मनले मनलाई सम्झाउन खोज्छ तर मान्दैन के होइन। जब जब रात पर्छ यादहरूको एउटा ठूलो बाढी आउँछ र यो मनलाई बगाएर
उसैको चौतारीमा पुर्याइदिन्छ। तडपिनु नेति भनिसक्यो, तैपनि उसैको यादमा रुन पाउनुमा पनि एउटा छुट्टै आनन्द आउँछ। सायद केही मान्छेहरू कति टाढो भएर पनि मनको कति नजिक हुन्छन् है। यति बेला तपाईँको माझमा विष्णु माझी अनि राजन ठकुरीको सुमधुर आवाज मिलेको गीत एउटा चिठी लेख्न मन लाग्छ, जुन मायाले धरधरी रुवायो उही मायालाई देख्न मन लाग्छ। त्यसपछि आउँछ

एउटा चिठी लेख्न मन लाग्छ जुन मायालाई दरदरी रुवायो उही मायालाई देख्न मन लाग्छ। यो गीत तपाईँको माझमा राखे कार्यक्रम समस्त हरियर भइराखेको छ। आवाजमा म श्रीराजमा छु। भर्खर 14-15 लागेको मान्छे हो, अब विश्वास लाग्दैन भने रामेश्वर पाउनुहोस् है, देख्नुहुनेछ कुराकानी गरौँला नि कसर भन्न चाहे। प्राय मैले अघि पनि भने होइन, माया भन्ने चिज यस्तो हो अरे कि जोसँग होइन जिन्दगीसँगै काटौँला भनेर साँचो माया गरिएको हुन्छ उसँग ब्रेकअप हुन्छ अरे क्या, बीच बाटोमै सम्बन्ध तोडिन्छ अरे, साँचो माया बीच बाटोमै छुटिन्छ अरे भन्छ। छोडिसकेपछि छुटिसकेपछि अनि प्राय जसो रुनी होइन उसैको याद आउने तडपाउने कुराहरू छ, कहिलेकाहीँ बत्ती बन्द गरेर एक्लै रुनुपर्छ सिराकभित्र, सिराकभित्र मुन्टक घुसारेर पसारेर है। कार्यक्रम समस्त हरियानीहरू भइराखेको छ। कतिपय सम्बन्धहरू यस्ता हुन्छन् जसले केवल आँसु मात्र उपहार दिन्छन् के, हामीलाई राम्रोसँग थाहा छ, थाहा हुन्छ कि उसलाई सम्झिँदा मन पर्छ, यो मुटु भकानिन्छ, तर के गर्नु यो कम बखत यादहरू कुनै तालचा हुँदैन, कुनै तालचा लगाउन सकिँदैन होइन, जति बिर्सन खोजियो उति नै आँखै अगाडि आइपुग्छन्। यदि आजको यो सुनसान रातमा तपाईँको मन पनि कसैको यादमा रोइरहेको छ भने सम्झिनुहोस् त तपाईँको यो चोख मायाको साक्षी आजको यो रात र यो सन्नाटा बनिरहेको छ। के भन्नु, थाहा छ मायाले तडपाउँछ, थाहा छ उसैको यादले यो मन रुवाउँछ, तर के गरौँ यो मनसँग उसलाई बिर्सने कुनै उपाय नै छैन। टाढा भएर के भयो त, आज पनि मेरो हरेक धड्कनमा उसैको नाम धड्किन्छ, रुनु त मेरो भाग्य भयो, तर त्यो आँसुमा पनि महसुस केवल उसैको हुन्छ कि कसरी हो है। हिराबहादुर लगाई हुनुहुन्छ, हामी मिल्ने साथी सना कन्दुङ्गा कता हराउनुभयो भन्नुहुन्छ हाम्रो मिल्ने साथी, उहाँलाई विशेष रूपमा धन्यवाद। मेरो एकदम ह्यान्डसम सर हुनुहुन्छ विनोद कार्की सर है, एकदम तपाईँ देख्नुभयो भने फिदा हुनुहुन्छ, चिटिक्क परेको होइन, सबैतिर एकदम प्रतिभा भनिन्छ नि, मल्टी ट्यालेन्टेड पर्सन इङ्ग्लिसमा, नेपालीमा बहुप्रतिभाशाली व्यक्ति हुनुहुन्छ ह्यान्डसम। गीत पनि लेख्नु भएको छ, गाउनु भएको छ, रामी छापको हुनुहुन्छ, मोडल पनि हुनुहुन्छ, आर्ट जे बिजे पखान गर्न सकिँदैन है, उहाँले पनि हेर्दै हुनुहुँदो रहेछ, स्वागत छ सर, नमस्कार, के छ खबर भन्नुहुन्छ है, हो सर भन्नुहुन्छ, सही थाप्दै हुनुहुन्छ, पक्कै पनि उहाँलाई पनि थाहा हुन सक्छ माया प्रेम के हो भन्ने कुरा, राम्रा राम्राका पछि लाग्छन् कि थाहा हुन्छ, एउटा दुइटासँग ब्रेकअप हुन सक्छ सरको पनि है। ठिक छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला म हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुक मार्फत प्राप्त मेसेजहरू वाचन गर्न चाहन्छु, धेरै कुराहरू गरे जस्तो लाग्छ, मेसेजहरू पनि वाचन गर्नुपर्छ। यति बेला हुनुहुन्छ कुमार श्रेष्ठ हुनुहुन्छ, नमस्ते श्रोता सर, फेसबुक अडियो लाइभ मार्फत सुन्दैछ है, दोलखा मार्गको घर भई हाल्छु काठमाडौँबाट, कुमार श्रेष्ठ हो भन्नुहुन्छ, दुधै फाटेसी दही कहाँ जम्छ र होइन, दुधै फाटेसी यस्तो यस्तो गीत रहेको छ भन्ने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ, मलाई पनि मनपर्ने गीत हो, दुधै फाटेसी दही कहाँ जम्छ र, सानो गीत छ, मिठो गीत छ, किन आज सेन्टिमेन्टल गीतहरू मात्र बजिरहेका छन्, साथसाथै सेन्टिमेन्टल कुराहरू मात्र भइरहेका छन्। सम्फली शेर्पा, मेनु केसी, त्यस्तै धनु गजमेर अनि स्मृति मल्ल, सरिता मुक्तान लगायत सबैमा सम्झना माया छाई भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। रूपसना योगी हुनुहुन्छ, सुन्दरी ढुङ्गे बासबाट सम्झना छाई शुभरात्रि छ भन्नुहुन्छ, मुना राई लिम्बु हुनुहुन्छ, मिठो सम्झना है भन्नुहुन्छ, धनकुटाबाट सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, प्रकाश केसी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, खेम सेन्चुरी र विष्णुमा आजको नयाँ गीत आएको छ बजारमा त्यही राखिदिनुहोस् भन्नुहुन्छ, कोसिस चाहिँ गर्छु म,
भरी कता जानुभयो भन्नुहुन्छ बुझेन मैले हजुर प्रकाशजी विशेष रूपमा धन्यवाद दिन चाहन्छु म्यासेजको लागि कुमार श्रेष्ठ हुनुहुन्छ गजल पठाउनु भएको छ तिम्रो अनुहारमा मैले आफ्नो अनुहार भेटे तिम्रो अनुहारमा मैले आफ्नो अनुहार भेटे तिम्रो व्यवहारमा मैले आफ्नो व्यवहार भेटे तिम्रो अनुहारमा मैले आफ्नो अनुहार भेटे तिम्रो व्यवहारमा मैले आफ्नो व्यवहार भेटे तिम्रो मन कतै कुनै दिन खलबलिएको होला तिम्रो मन कतै कुनै दिन खलबलिएको होला तर तिमीभित्र मैले आफूलाई नै साकार भेटे तर तिमीभित्र मैले आफूलाई नै साकार भेटे तिमीले कुनै दिन मलाई शङ्काले हेर्यौ होला तिमीले कुनै दिन मलाई शङ्काले हेर्यौ होला तर तिम्रो इज्जतभित्र मैले मेरो पुरस्कार भेटे तर तिम्रो इज्जतभित्र मैले मेरो पुरस्कार भेटे आफ्नोपनको महत्त्व त आँखाभित्र झल्किन्छ आफ्नोपनको महत्त्व त आँखाभित्र झल्किन्छ तिमीले मलाई नखोज्दा आफैमा तिरस्कार भेटे तिमीले मलाई नखोज्दा आफैमा तिरस्कार भेटे तिम्रो अनुहारमा मैले आफ्नो अनुहार भेटे तिम्रो व्यवहारमा मैले आफ्नो व्यवहार भेटे तिम्रो अनुहारमा मैले आफ्नो अनुहार भेटे तिम्रो व्यवहारमा मैले आफ्नो व्यवहार भेटे तिम्रो मन कतै कुनै दिन खलबलिएको होला तर तिमीभित्र मैले आफूलाई नै साकार भेटे तर तिमीभित्र मैले आफूलाई नै साकार भेटे भनेर कुमार श्रेष्ठले पठाउनु भएको यो गजल वाचन गर्ने प्रयास गरे विशेष रूपमा धन्यवाद यो मिठो गजलको लागि युनिसा चामलिङ राई हुनुहुन्छ शुभरात्रि है उदयपुरबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँले पनि मनदेखि धन्यवाद धनु गजमेर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि नमस्कार खाना लिनुभयो भन्नुहुन्छ ओखलढुङ्गाबाट भन्नुहुन्छ धनु गजमेर हो भन्नुहुन्छ मेसेज राखिदिनु होला भन्नुहुन्छ मम्मी बाबा होइन दाई बहिनी भाइ साथीहरूमा कुमार श्रेष्ठ वीरेन्द्र विष्ट रमिला तामाङ कृष्ण सुनवार राज घले मगर राजु भुजेल रामकुमार लिम्बू अविनाश मगर मौसम छामी ईश्वर बस्नेत निशा लामा शुक्रराज प्रसाली अनि सञ्जय बस्नेत शिला अधिकारी केशव सेन्चुरी माली छेत्री त्यस्तै सेना कन्दङमा अनु मगर बेलिया छामी सन्थाली शेर्पा रमेश गजमेर त्यस्तै गरेर मंगोलियन रोज लामा रमेश कतानी रिया योगी दिपा बस्नेत लगायत सबैमा सञ्जना छ भन्नुहुन्छ भने राजकुमार थापा मगरले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु अजय राई माझी हुनुहुन्छ नमस्ते सर सुन्दैछु घर पाल्पाको छहरा हाल काठमाडौँदेखि मिल्छ भने ईश्वर सिंहको घडीको सी उल्टोको मेरा एल्बमबाट गीत राखिदिनुहोस् ल भन्नुहुन्छ नमिल्ने होइन मिल्छ दुई भन्दा पनि 10:49 भएको छ म प्रयास गर्छु ल उल्टोको मेरा एल्बमबाट भन्नुहुन्छ गीत राखिदिनुहोस् ल भन्नुहुन्छ हजुरको रेडियो अल फ्यामिली र अझै रायमाझी भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई अब गीत समर्पण गर्न चाहन्छु भन्नुहुन्छ उहाँलाई मनदेखि धन्यवाद दिन चाहन्छु कुमार श्रेष्ठ थ्याङ्क यू सर भन्नुहुन्छ विशेष रूपमा धन्यवाद वेलकम छ निता योग्य हुनुहुन्छ कति मिठो भाइस के दाई भन्नुहुन्छ धन्यवाद दिन चाहे यति बेला म एउटा गीत राख्छु त्यसपछि बाँकी रहेका म्यासेजहरू वाचन गर्नको लागि उपस्थित हुनेछु यति बेलाको समयमा तपाईँकोमा आजमा राजु परियार र विष्णु माझीको दुदै फाटेसी दुई कहाँ जम्छ र यस्तो यस्तो गीत रहेको छ मैले ठ्याक्कको शब्द बिर्सेँ यो राख्न चाहन्छु यति बेलाको समयमा त्यसपछि आउँछु म कार्यक्रमलाई इन्ड गर्नको लागि अनि तपाईँले पठाउनु भएका बाँकी म्यासेजहरू वाचन गर्नको लागि साथमा माया प्रेमका केही कुराहरू रहल पहल गर्नको लागि रेडियो सुन्दै गर्नुहोला म्यासेजहरू पठाउँदै गर्नुलाई त

राजु परियार र विष्णुमाझीको पुरानो गीत दुधै फाटेसी दही कहाँ जान्छ र तराई फाटेसी यस्तै यस्तै रहेको थियो होइन दुधै फाटेसी यस्तै यस्तै जे होस् पुरानो गीत तपाईँको माझमा राखेँ कार्यक्रम सुन्दै हुनुहुन्छ एसएमएस दोहोरी हामी रातको समयमा छौँ 10:55 गइसकेको छ यो रातको समयमा हप्ताको सातै दिन आउने गर्दछौँ हामी आइरहेका पनि छौँ पनि भन्न चाहन्छु कार्यक्रम कस्तो लाग्छ के कस्तो हुँदैछ सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छ है यति बेला मेरो मित्र हुनुहुन्छ आउनु भएको छ ज्याक है हामी सँगै पढेका हौँ उहाँलाई पनि स्वागत छ पनि भन्न चाहे हाम्रो कहानी किस्साहरू धेरै छन् जस ठिक छ लामो समयपछि देख्न पाएँ म्यासेजहरू खुसी लाग्यो रबहादुरजी पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि स्वागत छ होइन विशेष रूपमा धन्यवाद छ भनौँ न सुरुदेखि हेरेर बस्नु भएको छ उहाँलाई विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु चाहिँ होइन है काठमाडौँतिरको रबहादुरजी ठिक छ ठिक छ विशेष रूपमा धन्यवाद है मित्र खुसी लाग्यो जस्तै हेरेर बसियो जस्तो लाग्छ कुराकानी भएको हाम्रो त्यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुक मार्फत प्राप्त केही म्यासेजहरू वाचन गर्न चाहन्छु धेरै म्यासेजहरू वाचन गर्नुपर्नेछ यति बेला राजकुमार थापा मगर हुनुहुन्छ दाई कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ आराम हुनुहुन्छ खाना लिनुभयो त भन्नुहुन्छ यता सिन्धुली सुनकोशी छ घर भइहाल चाहिँ दुबईदेखि हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ राजकुमारजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला राई सफल आयुष हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि पुष्कर शर्माको यता जुनीसँग ठिक छ अन्तिममा केही समय रह्यो भने म कुनै एउटा गीत राख्ने कोसिस गर्छु प्रेम तामाङ लिगेश्वर लिम्बु गोपाल भाइ त्यस्तै गरेर राजबुढा थके त्यस्तै गरेर रमला साम्पाङ राई बान्तो सोफिया राई त्यस्तै राजकुमार गुरुङ सुरेन्द्र श्रेष्ठ गोपाल भाइ अनि बान्तो सोफिया राई रमिला राई सरिता राई मिडिया प्रेमी राई अनिसा तीर्थ राई मिसिङ रोवत लगायत सबैमा सम्झना छ भन्नुहुन्छ म्यासेज साथीभाइलाई धेरैले सम्झनु भएको छ मैले छोट्टाइ दिएँ है नरिसामालाई पनि भन्न चाहे अनुसा हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ नमस्कार सन्चय हुनुहुन्छ भन्नुहुन्छ प्युठानबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ शुभरात्रि सबैमा सम्झना छ भन्नुहुन्छ मिलन घायल मुटुले पनि कार्यक्रम दुहा कतारबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ विश्वमा धन्यवाद दिन चाहन्छु है मित्र यस्तै हेरौँ न होइन काठमाडौँतिरको यात्रा बसियो होइन त्यसपछि आइयो त्यसपछि यतातिर खै कहाँ के कसो भयो अब त्यस्तै हो है यात्रा रहेछ जिन्दगी भनिन्छ नि कहिलेकाहीँ नसोचेका कुराहरू हुन्छ सो त्यो भएर पनि म आफै पनि कहिलेकाहीँ सोचेको छु यो कस्तो हुँदो हो भन्ने कुरा होइन तर यस्तो हुन्छ यस्तो होला भन्ने कुरा देखेको थिएन है ठिक छ ज्याक मित्र खुसी लाग्यो त्यस्तै गरेर स्वीकृति बस्नेत हुनुहुन्छ सिके मैले हजुरबाट राम्रा राम्रा संस्कार दुई हात जोडी फोन भुइँमा छोडी सबैलाई गरे नमस्कार दाईमा पनि हजुरको मिठो आवाज सुनिपाएको छु छुचुन्द्र कसम यो माया भनेको के हो दाई भ्यागुत कसम बुझाउनु पर्यो भन्नुहुन्छ पहिला सुरु तपाईँले यो छुचुन्द्र कसम र भ्यागुत कसम के हो भनेको मलाई बुझाउनुहोस् त्यसपछि म माया के हो भनेर बुझाउँछु स्पष्टसँग छर्लङ्ग पारेर बुझाउँछु होइन ब्रेकअप हुँदा के हुन्छ कसो कसो हुन्छ माया बस्दा के हुन्छ कसो कसो हुन्छ भनेर सबै कुरा म स्पष्ट रूपमा बुझाउँछु रुने तरिका पनि बताउँछु म है तपाईँलाई पहिला सुरु भन्नुहोस् यो छुचुन्द्र कस्तम भ्याकुता कस्तम भनेको के हो आर्यन अली हुनुहुन्छ कार्यक्रम सम्झना सबैमा भन्नुहुन्छ आर्यन आले उहाँलाई विशेष रूपमा धन्यवाद सरी उच्चारण गलत गरेकोमा मिडिया प्रेमी राय अनिसा हुनुहुन्छ सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद मिडिया प्रेमी राय अनिसालाई पनि कुमार श्रेष्ठले पनि सुन्दैछ भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु केशव सुनारले पनि सुन्दैछ भन्नुहुन्छ शेर बोहरा हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ हेलो नमस्कार बजाङदेखि है हाल केदारनाथबाट हो भन्नुहुन्छ है ठिक छ रमाइलो ठाउँमा जानुभएको रहेछ बजाङ थर्ड चिर्दै हो घर चाहिँ भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु ज्ञानुका चामलिङ राई हुनुहुन्छ यहाँ गीत सुन्नु मात्र हुन्छ कि सुनाउनै पाइन्छ सरज्यू प्लिज रिप्लाई भन्नुहुन्छ है ज्ञानुका चामलिङजी अब रोजाइमा पार्नु
सक्नुहुन्छ यहाँको रोजाइका गीतहरू चाहिँ हामी राख्छौँ प्रत्यक्ष टेलिफोनमा हामी रातको समयमा कुराकानी गर्दैनौँ म्यासेजहरू मात्र वाचन हुन्छन् यो कार्यक्रमको फर्म्याट है लेख रचनाहरू चाहिँ मलाई मनपर्छ सो त्यो भएर मैले स्थान दिइरहेको छु म्यासेजहरू लेख रचनाहरू वाचन भनौँ न म्यासेजहरू त प्राप्त भइरहेका हुन्छन् साथीभाइ त सम्झिरहेको छु सम्झना दिइरहेका छौँ होइन तर लेख रचनाहरू पनि वाचन चाहिँ हुन्छन् यो चाहिँ हो अब सुनाउन चाहिँ टेलिफोन प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहिँ तपाईँले दिउँसोको बिहानदेखिको कार्यक्रम छ दिउँसो होइन कार्यक्रम छ त्यो फोन गर्नुपर्ने हुन्छ त्यो सब सुनाहरू हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ सिन्धुली घर भइहाल्छ कुवेतबाट राम्रो लाग्छ व्यस्तताको कारणले आउन पाइन भन्नुहुन्छ फुर्सद भएर आएको छु है भन्नुहुन्छ सम्पूर्णमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद माया पुरै हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ मन्थली नौ पुरानो गाउँ सिन्धुली घर भइहाल्छ दुबईबाट सम्झना सबैमा भन्नुहुन्छ बाबाको लागि बुनु आयुषा पुरी त्यस्तै मामुको लागि पनि सम्झना अञ्जिता पुरी छोरी दृष्टा पुरीको लागि पनि सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु अधिकारी युवराज हुनुहुन्छ हेलो नमस्ते नमस्कार सेवा र त्यसो खबर हजुरको म पनि आएँ है भन्नुहुन्छ राम्रो लाग्छ कार्यक्रम भन्नुहुन्छ रामेछाप घर भइहाल्छ सिरियाबाट ठिक छ स्वागत छ व्यस्तताको कारणले आज होइन हिजो अस्ति आउन पाएन भन्नुहुन्छ आज आए है भन्नुहुन्छ स्वागत छ यहाँलाई पनि विशेष रूपमा धन्यवाद पनि दिन चाहन्छु 11:02 गइसकेको छ कार्यक्रमको समय अवधि 11:00 तर हेर्नुहोस् न समय 2 मिनट गइसक्यो मित्र डबिन तामाङ पनि स्वागत छ धेरै बजीदेखि शुभरात्रि भन्नुहुन्छ मित्र ओके शुभरात्रि है ख्याल गर्नलाई भन्न चाहन्छु अब चाहिँ छुट्टिनुपर्छ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर हेरेर साथ दिनुभयो मलाई धन्यवाद दिन चाहन्छु पनि हुन चाहे कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु नम्बर 0840 40026 रहेको छ सरसल्लाह सुझाव दिन सक्नुहुन्छ त्यस्तै गरेर म्यासेजहरू पनि मार्फत होइन म्यासेज मार्फत पनि तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ पनि भन्न चाहे झाल ढोका बन्द गर्न बिर्सिनु भएको ध्यान दिनुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर रातको समय छ अनि मौसममा परिवर्तन भइराखेको छ लामखुट्टेको टोकाइबाट बस्नुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरि मौसम दिन बिर्सिनु भएको त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु विद्युतीय उपकरणहरू रातको समयमा चार्जिङमा राखेर नछोड्नुहोला पनि भन्न चाहन्छु भन्दै हेरेर सुनेर साथ दिनुभयो विशेष रूपमा फेरि पनि धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा एउटा मिठो गीत छोटो मिठोमा राख्दै राख्दै होइन घडीको सी उल्टोको मेरा यो छोटो मिठोमा यो गीत राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राज महत पनि छुट्टिन चाहन्छु फेरि पनि मनैदेखि धन्यवाद मौसममा परिवर्तन भइराखेको छ स्वास्थ्यको चाहिँ ख्याल गर्न होला है पनि भन्न चाहे मान्दै अन्तिममा तपाईँको माझमा मिठो एउटा गीत राख्दै राख्दै आजको बसाइबाट चाहिँ छुट्टिन चाहन्छु म भने तर लगभग कार्यक्रमको समय अवधि सकिसकेको छ होइन 11:04 गइसकेको छ केही समय हामी गीत राख्छौँ तपाईँको माझमा अन्तिममा घडी कसै उल्टो घुमेर गीत राख्ने कोसिस गरिरहेको हुँ होइन कहिले काहीँ सोचे जस्तो उनीहरूले पनि साथ दिन जस्तो लाग्यो ठिक छ यो गीत तपाईँको माझमा राख्दै राख्थेँ आजको बसाइबाट छुट्टे हवस् त नमस्कार शुभरात्रि मिठो सपनीको कामना गरेँ है त

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: पन्धेको मर्चवार तथा आसपासका जंगल क्षेत्रमा लैजाने गर्नुभएको छ। पुनका अनुसार मौरी पालनबाट हुने आमदानी परम्परागत खेतीभन्दा बढ़ी छ। 5 बिघा जमीनमा धान खेती गर्दा हुने आमदानी भन्दा 45 घर मौरीबाट बढ़ी आमदानी हुन्छ, उहाँको भनाइ छ। कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख भास्कर पौडेलले मौरी पालनलाई कम लगानीमा राम्रो प्रतिफल दिने व्यवसायका रूपमा उल्लेख गर्नुभयो।
4: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नवील ब्याङ्कमा खाता छ कि छैन त?
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बालेन हट सामु गले विपक्षी शीर्षकमा मध्याह राष्ट्र दैनिकमा खबर छ। संसदमा एक सातादेखि जारी डेडलक बुधबार हटेको छ, कारण प्रश्न उठाउने प्रतिपक्षी दलका सांसदहरू आफै पछाडि हटे। संसदको अवरोध खुलाउँदै प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदिम्बेले भने प्रधानमन्त्रीको गैर जिम्मेवारीको कुनै ओखती नदेखिएकाले तत्कालका लागि संसद अवरूद्धको नीति बदलेर संसद सुचारू गर्ने कुरा सम्माननीय सभामुखलाई जानकारी गराउँदछु। अर्थात विपक्षीले जे माग राखेर संसदमा अवरोध गर्दै आएका थिए त्यो पाएनन्, यस्तो हुनुको कारण के हो त? जवाफमा आङदिम्बे आफै भन्छन् हामीले सदनलाई अवरोध गर्न सधैँ सक्दैनौ। प्रधानमन्त्री बालिनले संसदमा उपस्थित भएर सीमा विवाद बारेक अभिव्यक्तिमा माफी माग्नुपर्ने विपक्षीको अडान सुन्दै सुनेनन्, जसमा राष्ट्रपा र सभामुखको साथ रह्यो। परिणाममा विपक्षी दलहरू आफै पछि हट्न बाध्य भए।
7: प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित शीर्षकमा खबर छापेको छ हिमालय टाइम्सले। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभामा दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशन र 10 गजा क्षेत्र अतिक्रमण बारे सम्बन्धित भएको स्पष्ट पार्नुभएको छ। जेठ 17 गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिलाई स्पष्ट पार्दै परराष्ट्र मन्त्री खनालले भन्नुभयो, सम्माननीय प्रधानमन्त्री ज्यूले दिएको अभिव्यक्ति केही स्थानमा क्रस बोर्डर अकुपेशन र 10 गजा क्षेत्र अतिक्रमण बारे सम्बन्धित छ। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्रीले 1816 सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिकाबारे दिएको अभिव्यक्तिका बारेमा प्रष्टीकरण दिँदै मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको दावी छ। यसैगरी 10 गजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भ स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टीमले विभिन्न स्थानमा काम गरिरहेको उहाँले औल्याउनुभयो।
3: सरकारले 600 दिनभित्र सुकुम्बासी भूमिहीनलाई जग्गा दिने प्रतिबद्धता गरेको छ। हालै मन्त्री परिषदबाट पारित भूमि सम्बन्धी नियमावली अनुसार सरकारले यस्तो घोषणा गरेको हो। नियमावली बुधबार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा समेत राखिएको छ। नियमावलीमा केन्द्रमा एउटा भूमि समस्या समाधान समिति र जिल्लामा जिल्ला समिति गठन गर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका प्रवक्ता गणेश भट्टले उक्त व्यवस्था अनुसार नै गत शुक्रबार ती समिति गठन भइसकेको जानकारी दिनुभयो। संशोधन गरिएको नियमावलीमै जिल्ला समितिको कार्यविधि गठन भएको मितिले 500 दिनको हुने भनी तोकिएको छ। सो अवधिभित्र काम सम्पन्न हुन नसके सरकारले समितिको अवधि बढ़ीमा 100 दिन थप गर्न सकिने व्यवस्था गरिएको छ।
7: करका दर हेरफेर प्रकरण आफ्नो आत्मरक्षा र बीवाईडीको बचाउमा अर्थमन्त्री शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वार्डले चिनिया विद्युतीय सवारी ईभी निर्माता कम्पनी बीवाईडीको बचाउमा उत्रिनु भएको छ। आगामी आर्थिक वर्ष 2083-84 आर्थिक विधेयकमा करका दरहरू हेरफेरबारे संसद र संचार माध्यममा विवाद चर्किरहेका बेला मन्त्री वागले भने बीवाईडीलाई नियत बस तारो बनाइरहेको दावी गर्दै बचाउमा उत्रिनु भएको हो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थमन्त्री वाग्लेले बीवाईडी एक प्रतिष्ठित चिनिया कम्पनी भएको उल्लेख गर्दै बदनाम गराउन एउटा संगठित समूह लागेको आशंका व्यक्त गर्नुभयो। तथ्य नै नबुझी मीडिया र सामाजिक सञ्जालमा सिर्जना गरिएको हाउगुजीको पछि नलाग्न उहाँले सांसदहरूलाई आग्रह समेत गर्नुभयो। बीवाईडी एक प्रतिष्ठित चिनिया कम्पनी हो तर अहिले यहाँ बीवाईडी मात्रै किन भनिएको छ? के यसको पछाडि अर्कै चलखेल भइरहेको छ? बजेट अगाडि गाड़ी आयात हुनु र व्यापारीले अनुमानका आधारमा एलसी खोल्नु स्वाभाविक प्रक्रिया भएको उहाँको जिकिर छ। विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री भाग्न पाउनुहुन्न कडेल उपशीर्षकमा यससँगै खबर छ। नेकपा एमालेका सांसद पुष्पराज कणेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिको बचाउ गर्न नमिल्ने बताउनु भएको छ। अर्थ समिति बैठकमा बोल्दै कणेलले सुशासन र सुधारको एजेण्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहोर्याउन नहुने बताउनु भएको हो। अघिल्ला सरकारले गल्ती गरेका थिए भने त्यसको समीक्षा हुनुपर्छ तर विगतमा त्रुटि भएको थियो भन्दैमा वर्तमान सरकारले पनि त्यही गल्ती दोहोर्याउने छूट पाउँदैन उहाँले भन्नुभयो। छानबिनको माग गरेर संसदलाई सस्तो नबनाउन आग्रह यससँगै खबर छ। करका दर हेरफेर र सूचना चुहावटको आरोप लगाउँदै विपक्षी दलहरूले राजीनामा र संसदीय छानबिन समितिको माग गरिरहेका बेला अर्थमन्त्री वाग्लेले आफ्नो कड़ा प्रतिरक्षा गर्नुभएको छ। उहाँले जथाभावी संसदीय छानबिनको माग गरेर संसदलाई सस्तो नबनाउन आग्रह गर्नुभयो। इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन भइरहँदा ममाथि हिलो छ्यापियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालको इतिहासमै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढ़िरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ। हिमालय टाइम्समा छापिएको खबर हो यो। करका दर हेरफेर प्रकरण आफ्नो आत्मरक्षा र बीवाईडीको बचाउमा अर्थमन्त्री शीर्षकमा।
3: पोल्ट्री क्षेत्रमा बढ़्यो जोखिम शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूला फार्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको हो। चालू आर्थिक वर्ष 2082-83 संक्रमण 10 जिल्लासम्म फैलिँदा प्रत्यक्ष रूपमा कम्तीमा 50 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। पशु स्वास्थ्य विज्ञहरूका अनुसार वास्तविक असर भने यसभन्दा धेरै ठूलो हुने अनुमान गरिएको छ। राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली र ऱ्यापिड रेस्पोन्स टोलीको तथ्याङ्क अनुसार हालसम्म 56 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि देशभर 5,53,650 पंक्षी, 10,08,928 अण्डा र 2,05,975 किलोग्राम दाना नष्ट गरिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमित फार्महरूमा स्रोत नियन्त्रण, कन्टेनमेन्ट तथा जैविक सुरक्षा सम्बन्धी विशेष उपाय लागू गरिएको छ। उहाँले संक्रमणको प्रत्यक्ष आर्थिक क्षति 50 करोड़ रूपियाँ पुगेको र अप्रत्यक्ष क्षति भने अरबौं रूपियाँसम्म पुग्न सक्ने बताउनुभयो। नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष डाक्टर मनोज साईका अनुसार बर्ड फ्लू पुष्टि भएको फार्ममा कम्तीमा 45 दिनसम्म नयाँ कुखुरा राख्न पाइँदैन। यसले कुखुरा तथा अण्डा उत्पादनको सम्पूर्ण चक्र अवरूद्ध बनाउँछ। श्रमिक व्यवसायी संक्रमणका कारण प्रभावित भएका छन्। उत्पादन रोकिँदा बजार आपूर्ति श्रृंखला समेत प्रभावित हुने देखिएको छ। बर्ड फ्लूबाट सबैभन्दा बढ़ी प्रभावित जिल्ला सुनसरी बनेको छ। त्यहाँ 23 फार्ममा संक्रमण पुष्टि हुँदा 2,85,564 पंक्षी र 4,27,580 अण्डा नष्ट गरिएको छ।
7: विश्व फुटबलको महाकुम्भ आज मध्यरातीबाट शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आज बिहिबार मध्यरातीदेखि औपचारिक रूपमा शुरू हुँदैछ। करिब एक शताब्दी लामो विश्वकप इतिहासमा पहिलो पटक तीन राष्ट्र मेक्सिको, क्यानाडा र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन्। विश्वभरका करोड़ौं फुटबल समर्थकको प्रतीक्षा अन्त्य गर्दै प्रतियोगिताको उद्घाटन खेल मेक्सिको सिटीमा हुनेछ भने उपाधि भिडन्त जुलाई 19 अमेरिकाको न्यू जर्सीमा खेलाइनेछ। यस पटकको विश्वकप धेरै दृष्टिले ऐतिहासिक छ। पहिलो पटक 48 राष्ट्र सहभागी छन् भने प्रतियोगिताभर 16 आयोजक शहरमा कीर्तिमानी 104 खेल खेलाइनेछ। प्रतियोगिताको विस्तारित स्वरूपले विश्व फुटबललाई थप समावेशी बनाएको छ। टोलीहरूलाई 12 समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो स्थानमा 8 टोली अन्तिम 32 पुग्नेछ। विश्वकपको शुरूआतसँगै तीन आयोजक राष्ट्रमा भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा हुने कार्यक्रमहरू एउटै साझा विषय फुटबलले विश्वलाई जोड्छमा आधारित रहनेछ। मेक्सिकोले आफ्नो परम्परागत पापेल पिकाडो कला र सांस्कृतिक प्रस्तुति मार्फत विश्वलाई स्वागत गर्नेछ।
3: नक्कली भूटानी शरणार्थी प्रकरण 3 वर्षपछि अघि बढ़्यो सुनवाई शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेज बहादुर खड्काको इजलासले बुधबार मुद्दालाई निरन्तर सुनवाईमा लगेको हो। बुधबारको इजलासमा केही प्रतिवादीका तर्फबाट बहस शुरू भएको अदालतले जनाएको छ। यी तीनवटै मुद्दालाई सँगै राखेर न्यायाधीश खड्काको इजलासले बुधबार निरन्तर सुनवाई थालेको हो। जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवड़ाले 3 वर्षअघि दायर शरणार्थी प्रकरणको मुद्दा निरन्तर सुनवाईमा प्रवेश गरेको र बुधबारको इजलासले हेर्दा हेर्दैमा राखेको बताउनुभयो। नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउन नेपाली युवाबाट ठूलो रकम असुल गरेको अभियोगमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर राई माझी, पूर्व गृहमन्त्री बालकृष्ण खाड़, तत्कालीन गृह सचिव टेक नारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई सहित 30 विरूद्ध 10 जेठ 2080 किर्ते, ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराध गरी 4 कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने टायरा भित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। स्वदेश तथा विदेशमा रहेका व्यक्तिले आफूहरू विवरण संकलनका चरणमा रहेकाले समय अपुग भएको हुँदा म्याद थप गरिदिन बारम्बार आग्रह गरेपछि माग अनुसार विवरण बुझाउने म्याद थप गरिएको हो। उहाँले भन्नुभयो, जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। आयोगमा हालसम्म 3,500 भन्दा बढ़ीको सम्पत्ति विवरण प्राप्त भइसकेको छ। सम्पत्ति सम्बन्धमा 60 भन्दा बढ़ी उजुरी प्राप्त भएको जनाइएको छ।
2: गत वर्षभन्दा यस वर्ष महँगी झण्डै दोब्बरले बढ़ेको छ। 2083 वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.04% रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति 2.77% थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2082-83को 10 महिना अर्थात वैशाखसम्मको तथ्याङ्क अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.63% रहेको छ भने गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 5.26% रहेको छ।
1: नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालय शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिश समितिमा स्वास्थ्यलाई बाइपास गरी शिक्षाका व्यक्तिलाई संयोजक बनाइएको सरकारवालाले विरोध जनाएका छन्। सिफारिश समितिको संयोजकमा अंग्रेजी भाषाका प्राध्यापक डाक्टर जयराज अवस्थीलाई उपकुलपति र रजिस्ट्रार छनौटका लागि सिफारिश समिति संयोजक बनाएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ।
2: भुटबल पावर कम्पनी लिमिटेडले प्युठानको दरिम चौरमा आफ्नो 50 किलोवाटको हरित हाइड्रोजन पायलट परियोजना उद्घाटन गरेको छ, जुन भविष्यको स्वच्छ ऊर्जा समाधानका रूपमा नेपालको हरित हाइड्रोजनको प्रारम्भिक अन्वेषणमा एक महत्वपूर्ण कदम भएको बताइएको छ। उक्त पायलट परियोजना बुटबल पावर कम्पनीद्वारा संचालित 12 मेगावाटको झिमरूक जलविद्युत आयोजना परिसरमा स्थापना गरिएको छ। परियोजनाले नवीकरणीय जलविद्युत ऊर्जा प्रयोग गरी विद्युत अपघटन इलेक्ट्रोलाइसिस प्रक्रिया मार्फत हरित हाइड्रोजन उत्पादन गर्छ। परियोजना विश्व ब्याङ्कको प्राविधिक सहयोग तथा बेलायत सरकार अन्तर्गतको विदेश राष्ट्रमण्डल तथा विकास कार्यालय सीडीओ मार्फत यूके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा कार्यान्वयन गरिएको हो।
1: मंगलबार बेलुकीदेखिको वर्षाले कर्णाली करिडोरको कालीकोट खण्ड अवरूद्ध भएको छ। मंगलबार रातीको वर्षाका कारण पहिरो खस्ता लालीघाटदेखि भौतेकुना सान्नी त्रिवेणी